सजिलो छैन भन्नुको अर्थ मनलाई समग्रमा संयममा राख्ने कुरा सम्भवै छैन भन्ने पनि होइन, गाह्रो छ भन्ने मात्र। गाह्रो पनि किन भएको हो त भन्दा, हामीले नराम्रा विषयमाथि मनलाई दौडाइरहने अभ्यास लामो समयसम्म गरेकाले मनमाथिको संयम हावालाई समात्न सक्छ। त्यसैले उनले कृष्णसँग भनेका थिए,

0: हे कृष्ण, मन अत्यन्त चञ्चल, भित्रैदेखि हल्ला हुने, अत्यन्त दृढ र अत्यन्त बलवान छ। त्यसैले यसलाई बसमा राख्ने कुरा त चलिरहेको वायुलाई रोक्नु जस्तै अत्यन्त अप्ठ्यारो पो हुँदो रहेछ। अर्जुनको यो अनुभूतिको जवाफमा, यो प्रतिक्रियाको जवाफमा भगवान श्रीकृष्णले भन्नुभयो,
1: असंशयम महाबाहो मनो दुर्निग्रहम चलम।

अर्जुन, तिमीले भने जस्तो निसन्देह रूपमा मन चञ्चल र अत्यन्त कठिनतापूर्वक वशमा गर्नुपर्ने खालको छ। अप्ठ्यारो छ, तर पनि अभ्यास र वैराग्यको बलमा भने त्यसलाई वशमा गर्न सकिन्छ। प्रिय सुचन, भगवान श्रीकृष्णले के कुरा भन्न खोज्नुभएको भन्दा, संसारमा धेरै कुराहरू अप्ठ्यारा छन्, धेरै कुराहरू गर्न नसकिनेछन्। ती मध्ये पनि सबैभन्दा गर्न नसकिने र अप्ठ्यारो हुने विषय मनमाथि संयम कायम गर्नु। तर अभ्यासका अगाडि कुनै पनि कुराहरू अप्ठ्यारो हुँदैन। अभ्यासका अगाडि, वैराग्यका अगाडि अप्ठ्यारा भन्दा अप्ठ्यारा कुराहरू पनि सजिला हुन पर्दछन्। त्यसकारण अभ्यासको अत्यन्त ठूलो महत्व छ, वैराग्यको अत्यन्त ठूलो महत्व छ। भगवान श्रीकृष्णका अनुसार मनमाथि नियन्त्रण कायम गर्ने कुरा सामान्यतया सजिलो छैन, तर अभ्यासले र वैराग्यले भने त्यसलाई सहजै नियन्त्रित गर्न सकिन्छ। अभ्यास भनेको त्यही संस्कार, अथवा यसो भनौं, संस्कार भनेको लामो समयसम्म गरिएको एउटा अभ्यास। हामीले आजैदेखि सत्चिन्तनको अभ्यास गर्न शुरू गर्यौं भने अन्तत मन शुद्ध र पवित्र हुन थाल्छ। अभ्यास पहिलो दिनमै पूरा हुन्छ भन्ने होइन प्रिय सज्जन, बरु पहिलो दिनको अभ्यासले हामीलाई पीड़ित बनाउँछ, दुखी बनाउँछ। त्यसैले त मान्छेले एक दुई दिन अभ्यास गर्ने बित्तिकै त्यसलाई छोडिदिन्छन्। प्रिय सज्जन, यसले त लामो समय लिनुपर्ने हुन सक्दछ। अभ्यासले लामो समय लिन्छ, अभ्यासको फल प्राप्त गर्न धैर्य गर्नुपर्छ, कुर्नुपर्छ, प्रतीक्षा गर्नुपर्छ। हामीले दैनिक अभ्यास गरेका छैनौँ भने पहिलो दिन प्रातः भ्रमण गर्दा गोडा र पैताला गलेर फतक्क हुन्छ, किनकि त्यसअघिसम्म हामीले त्यसरी हिँड्ने अभ्यास गरेका थियौँ। भोलिपल्ट पनि दुख्छ, पर्सिपल्ट अलिक कम हुन्छ, त्यसपछि क्रमशः पानी पर्दै जान्छ र जति हेरे पनि नदुख्ने र गोडा नगर्ने हुन्छ। बारम्बार मनमाथि ध्यान दिनु पर्छ, मन नकारात्मक विषयहरूमाथि जान नपाओस्, मन नभाडियोस्, मन अत्यधिक चञ्चल नहोस्। जहिले पनि हामी सकारात्मक चिन्तनका लागि उपयुक्त वातावरण भएको ठाउँमा त्यस्तै प्रकृतिका मानिसहरूसँग सङ्गत गर्ने, मनलाई विचलित गर्ने कुनै व्यक्ति नहोस् हाम्रा अगाडि, कुनै सामग्री नहोस्, कुनै सन्दर्भहरू नहोस्, त्यस्तै किसिमका पुस्तकहरूको अध्ययन गर्ने, योग र प्राणायाममा सहभागी बनाउ, नराम्रा साथीहरूको सङ्गत छाडिदिउ, अर्काको टिका टिप्पणी भइरहेको ठाउँमा सकेसम्म नबसौ, किनकि मन जहिले पनि टिप्पणी गर्नेहरूको बीचमा जान चाहन्छ। जहाँ राम्रोको बारेमा चर्चा भइरहेको छ, मानिसहरू सकारात्मक ऊर्जाले ओतप्रोत भएका छन्, त्यस्तो वातावरण सकेसम्म नछुटोस्। जब यसरी बारम्बार बारम्बार सकारात्मकताको चिन्तन र अभ्यासको अवसर जुट्दछ, मन स्वयं एउटा स्थिर र शान्त हुन पुग्दछ। प्रिय सज्जन, यही अभ्यासको कुरा भगवान श्रीकृष्णले गर्नुभएको। यस्तो किसिमको बारम्बारको सचिन्तनको अभ्यास, मनलाई शान्ति प्रदान गर्ने शान्तिको अभ्यास, सत्यको अभ्यास भइरह्यो भने हाम्रो मन पनि सत्यमय हुन पुग्दछ, सद्वृत्तिहरूले परिपूर्ण हुन पुग्दछ। यो अभ्यासको कुरा भयो। वैराग्य मनमाथि विजय हासिल गर्ने अर्को उपाय पनि हो श्रीकृष्णका अनुसार। तर हामीले बुझ्नुपर्ने कुरा के छ भने प्रिय सज्जन, वैराग्य भनेको निराशा होइन, वैराग्य भनेको संसार र सांसारिक विषय पदार्थ प्रतिको मनलाई चञ्चल बनाउने विषय प्रतिको अति मोहबाट तटस्थ अवस्था हो, अति मोहबाट मुक्तिको अवस्था हो। हामीले जब मन कुनै भौतिक विषय र पदार्थमा केन्द्रित गर्न थाल्दछौ, तब के सोच्नु पर्दछ भने, हे मन, त जुन विषयप्रति यति धेरै आसक्त भएको छ त्यो लामो समयसम्म रहन्छ नि कहाँ र किन यसरी हिरिक्क हुन्छ? यो त एकछिनको रामछाया मात्र, एकछिनको घामछाया मात्र, यो नाश भएर जानेवाला छ। कति नाश भएर गए त अहिले मन पराएका विषयहरू, यो पनि जाँदैछ। यसरी सांसारिक विषय र सामग्रीको व्यर्थताको चिन्तनका माध्यमले मनको अनेक विषयतिर आँखा चिम्लिएर दौडिने रोग समाप्त हुन्छ। अहिले त हाम्रो मन आँखा चिम्लिएर विषयहरूका पछाडि दौडिन्छ, के ठिक के ठिक,
केही पनि यसको मिहत गर्दैन यसले, किनकि लामो संस्कार यसरी नै आँखा चिम्लेर दौडिने उसले बोकेको छ। ऊ त्यसपछि विश्रामको अवस्थामा पुग्दछ। यो बारम्बारको वैराग्यको अभ्यासपछि हामीले आफूले आफूलाई सम्झाउनु पर्यो, मनलाई सम्झाउनु पर्यो। प्रिय सज्जन, यसरी हामीले मनलाई शान्त, स्थिर र सुशील बनाउन सक्दछौँ। जुन दिन मन सुशील हुन्छ, शान्त हुन्छ, त्यस दिन हामी पनि शान्त हुन्छ। जुन दिन हामी शान्त हुन्छौँ, त्यस दिन बिस्तारै यो मनुष्य समाज पनि शान्त हुँदै जान्छ। यसैले आजको आवश्यकता भनेको मनको दौड समाप्त गरी यसलाई शान्त तुल्याउनु, यसलाई सन्तुष्ट तुल्याउनु, यसलाई धीर र स्थिर तुल्याउनु। कुनै पनि विषयले मनको धैर्य खुस्रो नपाओस्। हरेक व्यक्तिले मनलाई सम्हाल्ने बित्तिकै समाज पनि स्वतः सम्हालेर जान्छ। यसैले प्रिय सोचन, आउनुहोस् सबैभन्दा पहिला मनलाई सम्हालौं र समाज सम्हाल्ने काममा सहयोग पुर्याउ। आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हाम्रो सत्सङ्ग हुने नै छ। तबसम्मका निमित्त मनलाई शान्त तुल्याउने तपाईँको अभ्यासले सार्थकता पाउँदै जाओस्। आजका लागि भने म लक्ष्मण भण्डारी बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता।
2: नमस्कार, म प्रभाती किरण, नेपाल प्यारो छ शीर्षकको यो कविता उपजाति छन्दमा।
3: संसार यो सुन्दर चित्र जस्तो

0: को संसार में रोलपाली आवाज यो रेडियो यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: राष्ट्रपति श्रीलाई अमेरिका भ्रमणको निम्तो
4: र 33 खेलकुद संघलाई राखेपछि चेतावनी, असार 15 सम्म नवीकरण नगरी निलम्बन गरिने।

0: ढोक होइन, ढोक हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसदहरूले उठाएका प्रश्नको जवाब दिन संसदमै अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रम विपक्षी दलहरूको विरोध र बहिष्कारका बीच पारित भएको छ। प्रतिनिधि सभामा कंग्रेसको निरन्तरको विरोध तथा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बहिष्कारका बावजूद पारित नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने कंग्रेस र नेकपाले नै समर्थन गरेपछि बहुमतबाट पारित भएको हो। नीति तथा कार्यक्रम पारित गर्दा प्रमुख प्रतिपक्षी कंग्रेसका सांसदले प्रधानमन्त्रीको उपस्थिति र जवाफ खोज्दै निरन्तर उठेर विरोध गरेका थिए। अन्य विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक नै बहिष्कार गरेका थिए। विपक्षीको विरोध र बहिष्कारका बीच सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभामा सर्वसम्मत पारित नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभामा भने कंग्रेस र नेकपाले समर्थन गरिदिएका थिए, जसकारण राष्ट्रिय सभामा पनि बहुमतबाट पारित भयो। त्यसपछि बिहिबारका लागि बैठक सारेका सभामुखले प्रधानमन्त्रीसँग संसदको अवरोधबारे संवाद नगर्ने जानकारी गराउनु भएको थियो, तर प्रधानमन्त्री बालेनले आफूले मन्त्री तोकेरी पठाएको लिखित जानकारी सदनलाई पठाउँदै आफू उपस्थित नहुने स्पष्ट पार्नु भएको थियो। विपक्षी तयार भएपछि नीति तथा कार्यक्रममा सौहार्दपूर्ण तरिकाले छलफल अगाडि बढ़्यो। शुरूमा संशोधन राखेका 35 सांसदले आफ्नो धारणा राखे, त्यसपछि दलीय आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि सुझाव राखे। सांसदहरूले बोल्ने क्रम सकिएपछि सभामुख अर्यालले उठेका प्रश्नको जवाब दिन प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई बोलाउनुभयो। सबै विपक्षी दलका सांसदले उठेर विरोध गरे। उनीहरूले प्रधानमन्त्री नै चाहिने, नआएसम्म अवरोध गर्ने जानकारी गराए। सभामुख अर्यालले नीति तथा कार्यक्रममा छलफल गरिसकेकाले अब जवाफमा जानुपर्ने र सदनको कार्यसूचीमै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले नै जवाफ दिने उल्लेख गरेकाले बसिदिन अनुरोध गर्नुभयो, तर विपक्षी दलहरूले प्रधानमन्त्री नै चाहिने अडान लिए। कंग्रेस प्रमुख सचेतक बासना थापाले नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित नहुनु सदन र सभामुखकै गरिमाकै अपमान भन्दै उठेका प्रश्नको जवाफ दिनका लागि रूलिङ गरेर बोलाउन माग गर्नुभयो। त्यस्तै बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले संसदलाई छल्ने नियत मान्य नहुने भन्दै जवाब दिने बेला प्रधानमन्त्री आउनै पर्ने माग गर्नुभयो। त्यस्तै नेकपा प्रमुख सचेतक युवराज दुलालले पनि सभामा प्रधानमन्त्रीको उपस्थिति सबै नेपालीले

0: खोजेको भन्दै नयाँ संसदलाई अगाडि बढ़न नदिने चेतावनी दिनुभएको थियो। अर्थमन्त्रीले जवाब सकाएपछि सभामुखले 35 संशोधन प्रस्ताव निर्णायकता प्रस्तुत गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा यी संशोधनहरू प्रस्ताव राखेका थिए। दुई तिहाई नजिक सीट रहेको सत्तारूढ़ राजसपाको बलमा सबै प्रस्ताव बहुमतले अस्वीकृत भए। कंग्रेस सांसद उभिएर विरोध गरिरहे। सभामुखले नीति तथा कार्यक्रमलाई निर्णायकता प्रस्तुत गर्नुभयो। सत्ता पक्षले समर्थन जनायो। विपक्षी विरोधमा उभिरह्यो। सभामुखले सर्वसम्मतिले पारित भएको घोषणा गरिदिनुभयो।
1: यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। आफ्नो लगानी उठाउन राखिएको धितो प्रक्रिया पूरा गरेर लिलामी वा बिक्री गर्ने नपाउने हो भने ज्योति प्रकाश पाण्डे मात्र होइन सबै बैंकका सीईओहरू अब पाले पालो जेल जानुपर्ने दिन आउँछ। अर्का एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, यो एउटा व्यक्ति विशेषको कुरा होइन, यो विधि प्रक्रिया र संस्थाहरू सञ्चालन गर्ने र ऋण असुली गर्ने प्रक्रियामा समस्या आउँछ। ऋण नियमितता नभएपछि बैंक तथा वित्तीय संस्था ऐन 2073 दफा 57 अनुसार धितो सम्पत्ति लिलामी प्रक्रिया अघि बढ़ाउने व्यवस्था रहेको उनले दावी गरेका छन्। साथै सर्वोच्च अदालतले पनि यसअघि कुनै सम्पत्तिमा बैंकको पहिलो हक कायम भइसकेपछि दोस्रो दावी सिर्जना हुन नसक्ने कानूनी सिद्धान्त स्थापित भइसकेको जनाउँदै ती सीईओले थपे, यस्तो हो भने बैंकहरू अब हात बाँधेर बसे हुन्छ। बैंक तथा वित्तीय संस्था ऐन 2073 र सुरक्षित कारोबार ऐन 2063 अनुसार धितो सम्पत्ति लिलामी गरेर ऋण असुली गर्न पाउने अधिकार बैंकसँग रहेको उनको दावी छ। सुरक्षित लेनदेन रजिस्ट्रीमा दर्ता भएका बैंक सुरक्षित ऋणदाता भएको जिकिर गर्दै आएको छ। सुरक्षित क्रेडिट वा पहिलो शुल्कपछि अर्को निजीले ओभर राइट गर्न नमिल्ने दावी गरेको छ। यसैलाई बैंकिङ भाषामा पहिलो शुल्क विरूद्ध नियामक टेक ओभर भनिएको छ। यसैबीच प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालेपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले पनि सोही ऐनको व्यवस्थाबारे ध्यानकर्षण गराएका छन्। उनीहरूले बिहिबार विज्ञप्ति जारी गरी ऐनमा भएको व्यवस्थाबारे सरकारको ध्यानकर्षण गराएका हुन्। नेपाल सरकार माताहतको राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोष सहितका सरकारी कम्पनीको पनि लगानी रहेको बैंकका कार्यकारी अधिकृत पक्राउ परेपछि आपतकालीन रूपमा बैंकर्स संघको बैठक बसेको थियो। बैठकले ऐनकै आधारमा धितो लिलामी भएको तर्क गरेको छ। सीआईबीले पाण्डेलाई पक्राउ गर्नुको आधार दूरसंचार सेवा प्रदायको सम्पत्ति व्यवस्थापन नियमावली 2079 संशोधन सहितको नियम 34 बमोजिम कम्पनीको सम्पत्ति स्वतः नेपाल सरकारको स्वामित्वमा हस्तान्तरण हुनेलाई देखाएको छ। एनआईएमबीका सीईओ पाण्डे पक्राउसँगै बैंकिङ क्षेत्र त्रसित, सम्पत्ति सरकारको हो भने ऋण कसको, शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
0: दिवंगत कंग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको 1.5 रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजनित सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खड्काको ललितपुरको सानेपास्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा ल्याएको हो। सर्वोच्च अदालतले 30 साउन 2069 फैसला गर्दै खड्काको सानेपामा रहेको सहित जग्गा भ्रष्टाचारबाट आर्जन गरेको ठहर गरी जफतको फैसला गरेको थियो। जफतको फैसला भएको मध्ये 249 नम्बरको कित्तामा पर्ने जग्गा मालपोत कार्यालयबाट सरकारको नाममा ल्याइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका निर्देशक सुभाष नेउपानेले बताउनुभयो। जग्गा जफतको निर्णय भए पनि अझै त्यसलाई खाली भने गराइएको छैन। खड्काकै परिवारले सो जग्गा प्रयोग गर्दै आएको छ। फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
1: मुलुकमा बौद्धली व्यवस्था बहाली भएसँगै सार्वजनिक रूपमा आसीन बहालवाला र पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्य आरम्भ गरेसँगै विभिन्न पदमा रहेका 30,000 जनामाथि छानबिन हुने भएको छ। आयोगले बिहिबार सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका तथा सेवानिवृत्त भएका उच्च पदस्थ व्यक्तिलाई आफ्नो तथा परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ। आयोगले आर्थिक वर्ष 2082-83 सार्वजनिक पदमा रहेका वा सो अवधिपछि सेवा निवृत्त भएका व्यक्तिलाई तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। आयोगका प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसीले सबै सरकारवाला तथा राजनैतिक तथा सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी नेपाल सरकारको तलब सुविधा लिने पूर्व तथा बहालवाला पदाधिकारीका हकमा यस्तो सूचना जारी गरिएको बताउनुभयो। छानबिन आयोगलाई अदालत सरहको अधिकार प्रत्यायोजन भएको स्मरण गराउँदै केसीले भन्नुभयो, हामीले जारी गरेका सूचनालाई आधार मानेर उहाँहरूले छानबिनलाई सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा छ। यदि यसलाई व्यवस्था र इन्कार गर्नुभयो भने उहाँहरूमाथि आवश्यक कानूनी कार्यवाहीको लागि आयोगले आवश्यक कदम चाल्नेछ। प्रारम्भिक रूपमा संकलन गरिएको विवरणमा 30,000 भन्दा बढ़ी छानबिनको दायरामा पर्न सक्ने र 5,000 बढ़ी उजुरी पर्न सक्ने पूर्वानुमान सहित आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा संवैधानिक निकायमा कार्यरत वा सेवा निवृत्त भएका विभिन्न पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यको नाममा रहेको स्वदेश तथा विदेशको सम्पूर्ण सम्पत्ति विवरण खुलाउन भनिएको छ। छानबिनको दायरामा 30,000 पदाधिकारी शीर्षकमा गोर्खा पत्रमा समाचार छ।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
3: त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
2: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
3: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराऊ, दुर्घटनाबाट बाँचौं र बचाऊ।
2: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: को एक मात्र डीटीएच सेवा डिस्ट होम
1: देशो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रत्नपानी सुन्दै हुनुहुन्छ नेपाल परिवेश समय को आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार विदेशमा रहेका नेपाली कूटनीतिक नियोग पुनर्संरचना तथा चीन सहितका देशमा रिक्त राजदूत नियुक्तिमा विलम्ब देखिएको छ। सुशासनका सय बुदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा रहेका 34 दूतावास 3 संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावास छन्। सबै कूटनीतिक नियोगमा 238 कर्मचारी दरबन्दीमा रहेका छन्। केपी ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 जनाको दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीले परराष्ट्र मन्त्री राणाको व्यक्तिगत रूचि पूरा गर्दा दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। सरकारले मन्त्रालयहरूको पुनर्संरचना गरेपछि हरेक मन्त्रालयले आफ्नो पुनर्संरचनाको तयारी गर्ने र त्यही क्रममा परराष्ट्र दूतावास तथा महावाणिज्य दूतावासको पुनर्संरचना गर्ने निष्कर्षमा

सरकार पुगेको प्रधानमन्त्री निकटस्थ स्रोतको भनाइ छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भने यी विषयमा प्रतिक्रिया दिने विषय आफूसँग नभएको बताउनु भएको छ। 7 वर्ष अघि गठित कार्यदलले कूटनीतिक नियोग पुनर्संरचनाको सिफारिश गरेको थियो। सरकारले 22 चैतमा 6 देशका लागि नेपाली राजदूत फिर्ता गरेसँगै 17 कूटनीतिक नियोग दूतावास नेतृत्व विहीन हुँदै आएको छ। सूचना कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री निकटस्थ स्रोतको भनाइ छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भने यी विषयमा प्रतिक्रिया दिने विषय आफूसँग नभए

0: छोराको हत्यामा संलग्नलाई कार्यवाही माग गर्दै हरेक महिना उनी अदालत धाइरहन्छन् तर 15 पटकसम्म यसै गरी पेशी सहिरहँदा उनी थकित छिन्। बेला बेलामा साथमा भएको सानो फोनमा रिङ बच्छ, उठाउँदा उनी आवाज सुन्दिनन्, नजिकै देखिने कसैलाई बोलाउँछिन् अनि कुरा गरिदिन अनुरोध गर्छिन्, गुहार मागिरहन्छिन्। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उनी यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिरकटो बोकेर हिँडिरहेकी छन्। त्यसमा छन् कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्छिन् श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला, मेरो छोरालाई न्याय दिन्थे कि, पहिले जस्तै रित्तै घर फर्किनु पर्ला कि भनेर उनी प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न भन्दै सिंहदरबार समेत पुगेकी थिइन् तर कर्मचारीले शाह बालुवाटार छन् भन्दै फर्काइदिए। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सरयू खर्च जुटाउन कानको मुन्द्री बेच्दै शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
1: भारतकै बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चीनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यससँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ। सन्

0: 2020 भारतले लगाएको उक्त प्रतिबन्ध डेढ़ वर्ष अघि आंशिक रूपमा हटाएको थियो। भारतीय संचार माध्यमहरूका अनुसार एल निनोको प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरका बीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो। यद्यपि यो निषेध युरोपेली संघ र अमेरिकामा निश्चित कोटा अन्तर्गत गरिने चीनी निर्यातमा भने लागू हुने छैन। सूचना अनुसार यो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 र अर्को हटाइत गर्न आग्रह गरिसकेको छ। सन् 2023 दशै अघि चिनीको मूल्य ह्वात्तै बढ़ेको थियो। केही साता अघिसम्म प्रति किलो 88 रूपियाँमा पाइने चिनी अभावका कारण कालो बजारमा 160 रूपियाँसम्म पुगेको थियो। प्रतिबन्ध पछि सन् 2024 नेपालमा चामलको मूल्यले नयाँ रेकर्ड कायम गर्यो। त्यति बेला 2500 किलोको बोरामा 800 रूपियाँसम्मले वृद्धि भएको राष्ट्रिय उपभोक्ता मंचको बजार विश्लेषण छ। मंचले चामलको मूल्य वृद्धिको मुख्य कारण भारतको निर्यात प्रतिबन्धलाई मानेको छ। यसले मुख्यतया चामल र अन्य अत्यावश्यक वस्तुहरू को उच्च मूल्यका कारण नेपालमा खाद्य मुद्रास्फीति निरन्तर बढ़ेको थियो। चीनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकमा कान्तिपुरमा समाचार छ।
1: त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियरिङका तीनजना विद्यार्थीले यसपटक एसीईमा सबै विषयको परीक्षा दिएका थिए, तर भक्तपुर सानोठीमा स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा तीनैजना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको देखायो। यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैला मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हिरम्बराज कणेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्रधानाध्यापक कणेलले विद्यालयको सिफारिश परीक्षा केन्द्रको नम्बर र सिम्बोल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकका साथ परीक्षा नियन्त्रण कार्यालय पठाइदिनुभयो। प्रधानाध्यापक कणेलले सरकारले 27 दिनमै 4,30,667 विद्यार्थीको नतिजा प्रकाशन गरेर सराहनीय कार्य गरेको बताउनुभयो। तर सरकारले उत्तर पुस्तिका परीक्षणका क्रममा परीक्षकलाई पर्याप्त तालिमको व्यवस्था गर्न नसकेको अवस्थामा धेरै त्रुटि देखिनु स्वाभाविक हो। कणेलले भन्नुभयो, कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाइरहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका माध्यमिक शिक्षा परीक्षाका कक्षा 10 एसी का परीक्षा नियन्त्रक टुक्राज अधिकारीका अनुसार यसपटक छिटो

0: धेरै परीक्षा केन्द्र तथा पर्याप्त जनशक्ति प्रयोग गरी एससी उत्तर पुस्तिका परीक्षण गराइएको हो। यसपटक एससीमा विगतको भन्दा कम त्रुटि देखिएको उहाँको दावी छ। एससी नतिजामा त्रुटि नै त्रुटि शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
1: सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल 3 खर्ब बराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्म 2 खर्ब 22 अर्ब 94 करोड़को निर्यात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत मसान्तसम्मको कार्य प्रगति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ। 3 खर्बको लक्ष्य राखे पनि 2 खर्ब 77 अर्बको निर्यातलाई मन्त्रालयले बेसलाइन बनाएको छ। यस्तै चालू आर्थिक वर्षमा 19 खर्बको आयात हुने प्रक्षेपण भएकोमा चैत मसान्तसम्म 14 खर्ब 90 अर्ब रूपियाँको आयत्त भइसकेको छ। यस्तै कुल ग्राहस्थ उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान 5.1% कायम गर्ने लक्ष्य राखिएकोमा चैत मसान्तसम्म 4.98% पुगेको पनि प्रतिवेदनमा उल्लेख छ। रोजगारी सिर्जना भने अपेक्षित उपलब्धि हासिल भएको छैन। ठूला मझौला साना उद्योग एवं लघु उद्यमी सिर्जना कार्यक्रमबाट 1,80,000 रोजगारी दिने लक्ष्य राखिएकोमा चैत मसान्तसम्म 33% मात्रै उपलब्धि हासिल भएको छ। चालू आर्थिक वर्षमा 3 खर्बको लक्ष्य निर्यात लक्ष्य चैतसम्म 2.25 खर्ब निर्यात। नयाँ पत्रिकामा समाचार छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव

0: लिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सरकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतिको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीश वक्ता अचित मणि नेउपाने रहेका छन्। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन पत्र पत्रिकामा समाचार छ।
3: सुनसरीको रामधुनी नगरपालिका 5 रहेको कोशी प्रदेशकै ठूलो झुम्का कारागारमा 428 जना कैदीबन्दी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जेन्जी आन्दोलनको दोस्रो दिन भदौ 24 गते ठूलो संख्यामा आएको जमातले कारागारमा तोड़फोड़ र आगजनीको प्रयास गरेर भागेका 1796 जना भएका थिए। तीमध्ये 428 जना कैदीबन्दी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नागु परीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। गोर्खापत्रमा समाचार छ।
2: चालू आर्थिक वर्षको 10 महिनासम्मको पूँजीगत खर्च पछिल्लो 5 वर्षमै सबैभन्दा कम देखिएको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत खर्चका लागि 4.7 अर्ब रूपियाँ विनियोजन गरिएको छ। यो वैशाख 30 सम्म वार्षिक बजेटको 27.27% मात्र खर्च भएको छ। चालू आर्थिक वर्षमा भएको यो खर्च पछिल्ला 5 वर्षकै कम हो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार यो वर्ष वैशाख 30 सम्म 1.11 अर्ब रूपियाँ पूँजीगत बजेट खर्च भएको छ। गत आर्थिक वर्षमा यो बेला 1.19 अर्ब रूपियाँ खर्च भएको थियो। पूँजीगत खर्च 5 वर्ष यताकै न्यून। कारोबार दैनिकमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति शी जिनपिङले ताइवानको मामिलामा प्रवेश नगर्न अमेरिकालाई कड़ा चेतावनी दिनुभएको छ। उहाँले अमेरिकालाई ताइवान मामिलामा चीनको रेडलाइन ननाग्न चेतावनी दिनुभएको हो। चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा शीले ताइवान मामिलामा प्रवेश गरे चीन अमेरिका सम्बन्ध खतरनाक मोड़मा पुग्न सक्ने बताएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्प र शी बीच भएको वार्तामा दुवै नेताले सम्बोधनलाई रचनात्मक, रणनीतिक र स्थिर बनाउने सहमति भएको बताएका छन्। चीनिया विदेश मन्त्रालयका अनुसार शीले ताइवानको विषय गलत तरिकाले ह्याण्डल भए अमेरिका र चीनबीचको सम्बन्ध द्वन्द्वसम्म पुग्न सक्ने बताउनु भएको हो। यस्तो अवस्था आए चीन अमेरिका सम्बन्ध नै खतरनाक दिशामा धकिलिन सक्ने चेतावनी दिइएको सीएनएनमा उल्लेख छ। चीनले ताइवानलाई आफ्नो सार्वभौम मान्दै आएको छ। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति शीलाई असोजमा अमेरिकाको भ्रमण गर्ने निम्तो दिनुभएको छ। यस्तै चिनिया राष्ट्रपति शी जिनपिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। चिनिया राष्ट्रपति शीले अमेरिका र इजरायल बीचको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण पठाउने नपठाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको बेजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ह्यानिटी कार्यक्रममा बोल्दै ट्रम्पले भन्नुभएको छ।
2: र अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाले आगामी 15 असारभित्र 33 विभिन्न संघ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ। राखेपाले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानून अनुसार संघ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपामा अहिले 77 संघ रहेका छन्। राखेपामा दर्ता भएका 42 संघले भने वार्षिक रूपमा नवीकरण गरेका छन्। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म प्रचलित कानून बमोजिम अनिवार्य कार्यान्वयन गर्नुपर्ने, संगठित संरचनाको निर्माण, समयमै निर्वाचन, नवीकरण तथा प्रचलित कानून बमोजिम अनिवार्य रूपमा गर्नुपर्ने विषय हालसम्म पनि कार्यान्वयन गरेको देखिएको छैन राखेपाको सूचनामा भनिएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: विपक्षको विरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम पारित, प्रधानमन्त्रीलाई रूलिङ नगरेपछि सभामुख आलोचित।
3: एनआईएमबीका सीईओ पक्राउसँगै ब्याङ्किङ क्षेत्र त्रसित, हितो अधिकार असुरक्षित हुने चिन्ता।
2: कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा सरकारको ढिलाइ, झन्डै डेढ महिनादेखि 17 नियोग नेतृत्वविहीन।
3: ताइवान मामिलामा प्रवेश नगर्न ट्रम्पलाई चीनको चेतावनी, ट्रम्पद्वारा चीनी राष्ट्रपति सिलाई अमेरिका भ्रमणको निम्तो।
2: र तेत्तीस खेलकुद संघलाई राखेपाको चेतावनी, असार 15 नवीकरण नगरे निलम्बन गरिने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो

0: तपाईँको विचार र भावनासँग धेरै नजिक यो हो तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
2: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
4: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
3: वरिष्ठ हाडजोली तथा नसारोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
3: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
4: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्रको अगाडि दान। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त सञ्चार केन्द्र अगाडि।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus. Radio Thaha Sanchar 99.4 Sahit. Thaha Sanchar Network ka partner station harubata ekai saath pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas.
2: Radio Thaha Sanchar 99.4 ma arko ko prastuti.
1: The News Plus.

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहाखबर.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। आजको कार्यक्रममा खास गरी दुईवटा विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौं। पहिलो आन्तरिक हाम्रो राजनीति, हिजो मात्र सरकारले संसदमा विपक्षीहरूको विरोधलाई व्यवस्था गर्दै नीति कार्यक्रम पारित गरेको छ भने आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेको छ। यसबीचमा यस्तो घटना भएको छ नेपालको संसदीय राजनीतिको इतिहासमा, 2046-47 साल यताका घटनाक्रमहरू हेर्ने हो भने कुनै पनि संसदमा सरकारको नीति कार्यक्रम पेश भएको अर्थात पारित भएको अवस्थामा जवाब दिने सन्दर्भमा प्रधानमन्त्रीको अनुपस्थिति कतै पनि थिएन। तर यसपटक प्रधानमन्त्रीको उपस्थिति खोज्दा खोज्दै त्यसलाई क्रमभंगताको रूपमा व्याख्या गरियो र नीति कार्यक्रम पारित गरियो। यसले हामीलाई कहाँ पुर्याउला? संसदीय व्यवस्थाप्रतिको त्यो अझ उत्तरदायी हुनुपर्थ्यो। जसरी सरकार, जसरी हामी त कानून बनाउने मान्छे हौं भनेर आएका सांसदहरू आजको दिनमा सबैभन्दा सर्ट ट्र्याकबाट कानून बनाउने विधिमा जसरी गइरहेका छन् त्यसले हामीलाई कहाँ पुर्याउँछ? र अर्को विश्वव्यापी रूपमा चर्चामै छ, अझै पनि सेलाइसकेको छैन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङको भेट, जसलाई ठूलो एउटा अपेक्षा हामी जस्तो देशहरूले मध्य पूर्वमा खास गरी इरानसँगको युद्ध अन्त्य भइदियो भने त्यसले जनजीविका सहज हुन्थ्यो भन्ने हाम्रो एउटा मात्र अपेक्षा, र दुई ठूला शक्ति राष्ट्रहरू मिल्नु भनेको उसै पनि हाम्रा लागि मात्र होइन, त्यो विश्वकै लागि ठिक हुने भएका कारणले त्यहाँ भएको भेट र सम्झौताका विषयमा अझ सबैको चासो रहने भइ नै हाल्यो। यस्तो अवस्थामा उनीहरूबीच भएका सम्झौताले तात्विक अहिलेको स्थितिमा फरक पार्ने स्थिति छ कि छैन, यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछु। टेलिफोन सम्पर्कमा हुनुहुन्छ विश्लेषक बुद्ध छिरिङ मोक्तान। बुद्ध छिरिङ मोक्तानज्यू, नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्कार, धन्यवाद।
0: मैले शुरूआत संसदबाट गरे, प्रधानमन्त्रीको उपस्थितिको विषयमा जसरी संसदमा विपक्षीहरूले जवाफ मागिरहेका थिए, प्रधानमन्त्रीको उपस्थिति मागिरहेका थिए, तर सत्ता पक्षका एकजना सांसदले के भनिदिनुभयो भने यो क्रमभंगता नै हो भनिदिनुभयो। अर्को सांसदले के भन्नुभयो भने के प्रधानमन्त्रीको अनुहारै हेर्नुपर्ने हो र भन्नेसम्मका तर्क गरेर हिजो विरोधका बावजुद, बहिष्कारका बावजुद नीति कार्यक्रम पारित भयो। संसदीय इतिहासमा आजसम्म नभएको घटना क्रमभंगतै भएछ। यसलाई चाहिँ यो क्रमभंगताले हामीलाई एउटा सही राजनैतिक संस्कार स्थापित गर्यो भनेर भन्ने कि यो क्रमभंगताले हामीलाई कहीँ पुर्याउन अर्थात गलत बाटोमा पुर्याउँछ के भन्ने?
1: यो सँगै त मेरो आफ्नो अहिलेको मत भन्ने हो भने अब संसदीय व्यवस्थाको हिसाबले यो क्रमभंगता भनेको राजनीतिक अराजकता हो। पार्लियामेन्ट्री डेमोक्रेसीलाई यदि हामीले स्वीकार गर्ने हो भने अझ यसलाई अझ प्रष्ट भन्दाखेरि वेस्ट मिनिस्टेरियल पार्लियामेन्ट्री डेमोक्रेसी भन्छ नि, बेलायतको वेस्ट मिनिस्टेरियल प्रणालीमा जाने हो भने यो क्रमभंगता भनेको अराजकता हो, क्रमभंगता होइन अराजकता हो। तर नेपालमा वेस्ट मिनिस्टेरियल पार्लियामेन्ट्री डेमोक्रेसी चाहिँ अफाप सिद्ध भयो भनेर डिबेट गर्ने फेरि काङ्ग्रेस र कम्युनिस्टहरू नै हुन् भने नेपाली काङ्ग्रेस पनि जो वेस्ट मिनिस्टेरियल पार्लियामेन्ट्री डेमोक्रेसीको मुख्य प्रवर्तक हो उसैले पनि 2015 संविधान जारी गर्ने बेलामा क्वासी वेस्ट मिनिस्टर पार्लियामेन्ट्री डेमोक्रेसी अर्ध टाइपको होइन विरूप टाइपको वेस्ट मिनिस्टर पार्लियामेन्ट्री डेमोक्रेसी स्वीकार गरेको हो। कम्युनिस्टहरू त वेस्ट मिनिस्टर पार्लियामेन्ट्री डेमोक्रेसीलाई कुकुरको खसीको मासु, खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ भनेर इतिहासदेखि भन्दै आएको हो।
0: त्यो अहिले चरितार्थ भयो।
1: अब रमाइलो कुरो चाहिँ के भने त्यो कम्युनिस्टहरूले गर्न नसकेको, प्रचण्डको नेतृत्वमा हुन नसकेको क्रमभंगता, राष्ट्रिय स्वतन्त्र पार्टी जुन पुँजीवादी पार्टी हो र उधार पुँजीवादी पार्टी भनेर दाग जस्तो वैचारिकमा आफूलाई, त्यो पार्टीले क्रमभंगता गर्यो यो बेलायती मोडलको वेस्ट मिनिस्टर पार्लियामेन्ट्री सिस्टममा। यो चाहिँ बडो रमाइलो कुरा हो, किन गर्यो भन्ने विषयमा हामीलाई तपाईँको नेक्स्ट प्रश्न त्यसमा फेरि कुरा गरौँला।
0: किन गर्यो भनिदिनुहोस् न, किनभने वेस्ट मिनिस्ट्रियल पद्धति भएको बेलायतमा आजका दिनमा के बहस रहेछ भने संसदमा हरेक हप्ता प्रधानमन्त्रीले जवाब दिन्छन्, र त्यो जवाब दिने समय चाहिँ अझ बढाउनुपर्छ भन्ने कुरा हामीले जुन देशको संसदीय व्यवस्था मानिरहेका छौँ त्यो देशमा आजको दिनमा बहस भइरहेको रहेछ। तर त्यही देशको मान्यता मान्ने, त्यही देशको जस्तो संसद र संसदीय गतिविधि मान्ने हामी चाहिँ प्रधानमन्त्रीले जवाब नदिनु, प्रधानमन्त्रीले प्रश्नको सामना नगर्नु भनेको क्रमभङ्गता हो भनेर भनिरहेका छौँ।
1: किनभने त्यो क्रमभङ्गता आजभन्दा तपाईँको ठ्याक्कै 100 वर्ष अगाडि रुसमा गरे, जब सोभियत क्रान्ति भयो होइन, फ्रेन्चहरूले त्यसमा अलिकति मोडिफाई गर्यो। फ्रेन्चमा पनि पार्लियामेन्ट्री सिस्टम छ, त्यहाँ प्राइम मिनिस्टर पनि हुन्छ र पार्लियामेन्ट हुन्छ, तर प्रेसिडेन्ट राष्ट्रपति प्रत्यक्ष निर्वाचित हो भने एक किसिमको तपाईँको एक किसिमको मिश्रित व्यवस्था निर्माण गर्यो। तर अमेरिकाको सवालमा त तपाईँको पुरै राष्ट्रपतीय प्रणाली हो, यो त शासकीय स्वरूपको डिबेट नेपालमा भयङ्कर थियो नि त। र बालेन्द्र सरकारको पछाडि विश्व शक्ति अमेरिकाको बालेन्द्र सरकार राष्ट्रपतिको उदय र जेएनजी आन्दोलनको पछाडि यसको टोटल प्लेबुक लेख्ने शक्ति विश्व शक्ति अमेरिका भएको हुनाले त्यो प्लेबुक अन्तर्गतै अहिले क्रमभङ्ग गरेको कुरा स्वाभाविक हुन आउँछ।
0: ए, बेलायती पद्धतिमा होइन, हामी अमेरिकी पद्धतिमा गइरहेछौँ।
1: एक्ज्याक्टली, किनभने सन् 2015 संविधान जारी भइसकेपछि अथवा 2072 सालमा संविधान जारी भएपछि संसदीय व्यवस्थाबाट एकदम क्लासिकल संसदीय व्यवस्थाबाट डिपार्चर गरेर हामी क्वासी संसदीय व्यवस्थामा जाँदै, अनि हामी कहाँ जाने त, पुँजीवादी गणतन्त्रात्मक व्यवस्थामा जाने कि जनवादी गणतन्त्रात्मक व्यवस्थामा जाने भन्ने झगडा थियो त्यहाँ संसदमा। संविधानमा नै समाजवाद उन्मुक्त भनिएको थियो, तर त्यो समाजवादमा जनवादी गणतन्त्र सहितको समाजवाद हुने हो कि चीनको जस्तो होइन, अमेरिकाको जस्तो पुँजीवादी गणतन्त्र हुने हो कि भन्ने विषयमा त्यहाँ थियो हिजो।
0: तर फेरि संसदीय अभ्यास चाहिँ वेस्ट अर्थात् अमेरिकातर्फ ढल्किन खोज्यो भन्दै हुनुहुन्छ। हिजो अर्थमन्त्री सोनी मुआगलेको भनाइ सुन्ने हो भने हामी प्रो कम्युनिस्ट पनि होइनौ, अर्थात् प्रो लेफ्टिस्ट पनि होइनौ र प्रो राइटिस्ट पनि होइनौ भनेर भन्नुभयो, जबकि केही समय अघि हो मात्रै जस्तो लाग्छ रवि लामिछानेले हामी मिडिल राइटिस्ट हौ भनेर भन्नुभएको थियो। यो टप्प थोरै चाहिँ लेफ्टिस्टहरूका पनि नीति लिने, थोरै राइटिस्टहरूको पनि नीति लिने, अनि बीचमा बस्ने नीति जो अर्थमन्त्रीले हिजो सुनाउनुभयो त्यसले चाहिँ के गर्छ, त्यो ठिकै हो हाम्रो देशको लागि? नत्र विश्वमा हेर्ने हो भने एउटा न एउटा पक्ष चाहिँ क्लियर रूपमा समातेको देखिन्छ हरेक पार्टीले।
1: होइन, त्यो मैले ठ्याक्कै त्यही विषय भन्न खोजेको थिएँ, तपाईँले ठ्याक्कै भनिहाल्नुभयो। हिजोको संसदीय बिजनेस डिबेटमा स्वर्णी वाग्ले बोलेको हामी कम्युनिस्ट होइनौ भन्ने शब्द चाहिँ प्रधान विषय थियो के,
0: होइन,
1: त्यसैले सबै जवाब दिन्छ। किनभने मैले अघि योभन्दा अघि के भनेको थिएँ भने 2015 वा 2072 सालको संविधानले हामीलाई एउटा चौबाटोमा उभ्याएको थियो। हामी गणतन्त्रबाट फेरि गणतन्त्रलाई नै अगाडि बढाउने हो भने त्यो गणतन्त्र जनवादी गणतन्त्र हुने कि लोकतान्त्रिक गणतन्त्र हुने? लोकतान्त्रिक गणतन्त्र भनेको पुँजीवादी गणतन्त्र हो, जनवादी गणतन्त्र भनेको समाजवादी गणतन्त्र हो। जस्तै चीन आफूलाई जनवादी गणतन्त्र समाजवादी गणतन्त्र भन्छ, सोभियतले पनि त्यही भनेको थियो। त्यो मामलामा अब राष्ट्रपाले के भन्यो भने हामी गणतन्त्रवादी हौ भनेका छन् होइन। राष्ट्रपमाथि शंका गरेको जुन राजतन्त्र फर्काउन खोजेको भन्ने प्रश्नको जवाब दियो, हामी गणतन्त्रवादी हौ। तर हाम्रो गणतन्त्र कस्तो हुन्छ भनेदेखि अब बेलायती प्रणालीको संसदीय व्यवस्था चाहिँ हामी त्याग्ने भन्ने कुरा राष्ट्रपतिले घोषित गर्यो, व्यवहारले पनि देखायो होइन। अब नेपाली काङ्ग्रेस त्यसको संरक्षक, त्यसको पुस्तक जुन छ नेपाली काङ्ग्रेसले के गर्छ त्यो हामी जान्दैनौँ। अहिले नेपाली काङ्ग्रेस कहाँ छ हामीलाई थाहा छैन, तर नेपालको संविधान 2072 जारी गर्दाखेरि कम्युनिस्टहरूको प्रभाव त्यसमा ठूलो प्रभाव थियो। त्यो कम्युनिस्ट केन्द्र बनाउने, कम्युनिस्ट पार्टी एकता गरेर दुईटै कम्मल ल्याएर समाजवादी गणतन्त्र लाने भनेर उनीहरूको प्रयत्न पनि भएको हो। त्यो प्रयत्न पछि अब त्यसको रियाक्सन स्वरूप त्यो प्रयत्न असफल भएपछि पुँजीवादी गणतन्त्रको तर्फ, अमेरिकी मोडलको पुँजीवादी गणतन्त्रको तर्फ जाने कुरामा त्यसको नेतृत्व चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको छ र त्यो स्वर्णिम वाग्लेले घोषित रूपमा भन्यो। पार्लियामेन्ट्री डेमोक्रेसी चाहिँ अब नेपालमा हामी त्यो प्र्याक्टिस नगर्ने भन्ने कुरोको सबै व्यवहार नै देखायो नि क्रमभङ्गतालाई छरे नि त.
0: ओके, मैले अब विषय फेरि यस्तै एउटा क्रमभङ्गता त होइन तर उलट फेर आयो, जस्तो कि ब्रिक्स मार्फत चीनले जे जे गर्न खोजिरहेको थियो, अब युरोप र अमेरिकाको एकाधिकार हामीले आर्थिक रूपमा विश्वबाट तोड्नुपर्छ भनेर ब्रिक्स मार्फत एउटा घोषणा गरियो गत वर्ष मात्रै हो जस्तो लाग्छ, र तत्पश्चात संघाई सहयोग संगठनमा जसरी अमेरिका बाहेकका शक्ति राष्ट्रहरू एक भएर अमेरिकालाई तर्साउने काम ट्रम्पले त त्यति बेला यो सी पुटिन र किम जोङ उन मिलेर ममाथि षड्यन्त्र गरिरहेका छन् हामीमाथि भनेर पनि टिप्पणी गर्नुभएको थियो. त्यो एक्लिएको अमेरिका आज अरू देशलाई एक्ल्याउने गरी चीनको शरणमा जानुपर्ने या चीनसँग यसरी साथ खोज्नुपर्ने अवस्थामा किन पुग्यो?
1: बडो राम्रोसँग लाग्नुभयो तपाईँले, बडो सूक्ष्म रूपमा तपाईँको अवलोकन गर्नुभएको रहेछ. यो भू राजनीति विश्व राजनीतिलाई एकदम धन्यवाद छ, तपाईँले राम्रोसँग राख्नुभयो, मलाई सजिलो बनाइदिनु भयो. अब हो एकदम सत्य कुरा हो कि अब अमेरिकाको अधिकार केन्द्रित यसमा विश्वयुद्धपछि दोस्रो विश्वयुद्धपछि एटलान्टिक सेन्टर्ड ग्लोबल अर्डर समाप्त भयो, एकचोटि कमजोर भयो. जुन बेला तपाईँको त्योभन्दा अगाडि तपाईँको ब्रिटिस, फ्रेन्च, स्पेनिस, इभन पोर्चुगिज, डच यी सबैको साम्राज्य संसारभरि थिए. यी सबै एटलान्टिकका देशहरू हो, सानो सानो देशहरू तर एटलान्टिक केन्द्रको देशहरू हो. त्यही भएर यिनीहरूले विगत 500 वर्षदेखि एटलान्टिक सेन्टलाई सेन्टरमा राखेर विश्व व्यवस्था निर्माण गरेको हो. तर दोस्रो विश्वयुद्धमा आफू आफै लडेर त समाप्त भयो, उनीहरू कमजोर भयो. त्यसपछि एटलान्टिकलाई नै पावर सेन्टरमा राख्नको लागि त्यो बेला एउटा भव्य बैठक बसेको छ हल्यान्डको एउटा बिल्डरबर्ग तपाईँको जटमा 1940 जमानाको कुरा गर्दैछु म तपाईँको. त्यो बिल्डरबर्ग होटलमा अन्य रिजोर्टमा एउटा गोप्य बैठक बसेर के भयो, के बैठक गरिरहेको छ भने युरोपियनहरूले हामी आफै लडेर समाप्त भए. अब यो एटलान्टिकमा भएको 300-400 वर्षदेखि हामीले यहाँ कायम गर्न सकेको एटलान्टिकमा भएको शक्तिको केन्द्र चीनतर्फ वा जापानतर्फ वा एसियातर्फ नसरोस् यो हाम्रो नख्याउनुपर्छ, त्यो रोक्नुपर्छ. त्यो रोक्नको लागि अब उपाय के त भन्दाखेरि अब हामी युरोप एटलान्टिकको केन्द्रमा एटलान्टिक भनेको युरोप केन्द्रित देशहरूले अब अमेरिकालाई हामीले हाम्रो नेता बनाउनुपर्छ, हाम्रो लिडर बनाउनुपर्छ भनेर सहमति गरेर अमेरिकालाई त्यो भनौँ न एटलान्टिकको शक्तिको तपाईँको राजदण्ड चाहिँ अमेरिका स्थानान्तरण गर्यो. त्यसपछि अमेरिकाको डिजाइनमा संयुक्त राष्ट्र संघ बने. त्योभन्दा अगाडि एटलान्टिक पावरहरूकै डिजाइनमा बनाउन खोजेको लिग अफ नेसन्स असफल भयो. तर त्यही लिग अफ नेसन्सको जगमा युनाइटेड नेसन्स बनेर जुन अमेरिकाको लिडरसिपमा बनेको युनाइटेड नेसन्सले संसारलाई न्यू वर्ल्ड अर्डरमा ल्याए र आजसम्म पनि त्यो चलिरहेको छ. र अमेरिकाले त्यसमा ठूलो विश्वलाई ठूलो गुण लगाएकै छ, त्यो हामीले मान्नै पर्छ. यद्यपि सोभियतले त्यसको विकल्प दिन खोज्दाखेरि सोभियत पूर्ण रूपमा असफल भयो, कम्युनिस्टहरू पूर्ण रूपमा असफल भयो विश्व व्यवस्था नयाँ खडा गर्नलाई. तर अहिले तपाईँले प्रश्न गरे अनुसार त्यस्तो विश्व व्यवस्था खडा गरेर 70 वर्षमा विश्वलाई यस्तो चमत्कार रूपमा रूपान्तरण गर्ने कुरामा नेतृत्व गरेको अमेरिका आज चीनमा गएर चाहिँ एउटा अवस्थामा चीन जानु परेको अवस्था छ जुन तपाईँले अघि नै भनिहाल्नुभयो. त्यसमा म तपाईँलाई के भन्छु भने के म पनि यसलाई डिटेलमा के भइरहेको थियो भने अब त्यहाँ तपाईँको सिजिनपिङले जुन ग्रेट हल अफ पिपुलको जुन मैदानमा त्यहाँ जुन हात मिलाउँदाखेरि जुन जेस्चर थियो त्यो जेस्चर बडी ल्याङ्ग्वेज र जेस्चरमा चीनले सी जिनपिङले जुन ढङ्गले हात मिलायो त्यो बडो कस्तो डोमिनेन्ट टाइपले चीनले तपाईँको हात मिलायो. त्यसपछि रमाइलो के भएको छ, अझ रमाइलो के भएको छ भने जब तपाईँको बैठक प्रारम्भ भयो, दुई देशको प्रतिनिधि स्तरको तपाईँको औपचारिक बैठक प्रारम्भ भयो, त्यो बेला सी जिनपिङले आफ्नो जुन ओपनिङ रिमार्क्समा जुन कुराहरू राखे त्यो बडो महत्त्वपूर्ण कुरा राखेको थियो. उसले म तपाईँले म पढेरै सुनाउँछु, उसले के भनेको थियो भने द वर्ल्ड इज वाचिङ आवर मिटिङ करेन्टली ट्रान्सफर्मेसन नट सिन इन ए सेन्चुरी इज एक्सेलरेटिङ एक्रोस द ग्लोब द इन्टरनेसनल सिचुएसन इज फ्लुइड एन्ड टर्बुलेन्ट. अब यहाँ के भनेको छ, इन्टरनेसनल सिचुएसन इज फ्लुइड टर्बुलेन्ट भनेको छ होइन. द वर्ल्ड हेज कम टु ए न्यू क्रस रोड, अब विश्व चाहिँ नयाँ क्रस रोडमा आइपुग्यो. Can China and United States overcome the Thucydides trap? भन्ने एउटा बडो यो जियो पोलिटिक्समा भयङ्कर महत्वपूर्ण कुरा छ यो Thucydides trap भन्ने. त्यो फेसिलिटी ट्याबमा हामी पर्छ कि त्यसबाट हामी बाहिर निस्किन सक्छै सक्दैन. र हामीले क्यान वी क्रिएट अ न्यू प्याराडाइम अफ मेजर कन्ट्री रिलेसन. सबै देशहरूको मेजर कन्ट्री रिलेसन भन्ने एउटा शब्द त्यहाँ परेको छ. मेजर कन्ट्री भनेको हामी दुईजनाले मात्रै होइन, अन्य देशहरूलाई पनि हामीले सँगै लिएर एउटा नयाँ प्याराडाइम बनाउन सक्छै सक्दैन होइन. क्यान वी मिट ग्लोबल च्यालेन्जेस टुगेदर प्रोभाइड मेजर मोर स्टेबिलिटी फर द वर्ल्ड. विश्वकै लागि हामीले नयाँ धेरै स्टेबिलिटी दिन सक्छै सक्दैन. क्यान वी इन द इन्ट्रेस्ट अफ द वेलबिङ अफ आवर टू पिपुल एन्ड द फ्युचर अफ ह्युम्यानिटी, मानवताको भविष्यको निम्ति बिल्ड ब्राइटर फ्युचर टुगेदर फर द बायोलेटरल रिलेसन्स. हाम्रो द्विपक्षीय सम्बन्धले विश्वकै मानवताकै भविष्य सुनिश्चित गर्नसम्म हामी काम गर्न सक्छ कि सक्दैन, यो प्रश्न त्यहाँ राखेर उसले मिटिङ प्रारम्भ गर्यो. त्यसको जवाबमा जब त्यसको जवाबी त होइन, तर ट्रम्पको आफ्नो ओपनिङ रिमार्क्समा चाहिँ के थियो भने यी सबै कुरा छलफल गफ गर्ने कुरा हो, मुख्य कुरा तिमीले म बिजनेस गरौँ न भन्ने सिधा सिधा छैन.
0: सुरुमा चाहिँ जाँदाखेरि इरान युद्धबारे केही ठुलै

0: विषय हात लाग्न सक्छ भन्ने अपेक्षा थियो, तर अन्तिममा त्यो हुन सकेन हो। जति अपेक्षा थियो त्यति नतिजा चाहिँ ननिस्केको
1: हो। होइन, त्यो कस्तो थियो भने यो अहिले डोनाल्ड ट्रम्पले कस्तो प्रस्ताव गरेको छ भने, अब तपाईँसँग यसमा कति समय छ भने, होइन
0: एकदम छोटो समय छ,
1: महत्वपूर्ण विषय भएको। डोनाल्ड ट्रम्पले अमेरिकाले के गरिरहेको छ भने, अब अमेरिकाभित्र नै यो डोनाल्ड ट्रम्पको यो पोलिसीलाई समर्थन छैन, युरोपले यसलाई पूरा समर्थन गरेको पोलिसी हो। तर डोनाल्ड ट्रम्प प्रशासनले अहिले के गरिरहेछ भने, अमेरिकाले नै 1940 पछि निर्माण गरेको युएन बेस वर्ल्ड अर्डरलाई उसले अल्टर गर्न कोसिस गरिरहेको छ, उसले त्यसमा पुरै परिवर्तन गर्ने कोसिस। चीन र अमेरिका त दुईटा त पर्ने नै भयो, त्यसपछि जापान, इन्डिया र रसिया तीनटालाई थपेर C5 बनाउने र त्यो आधारमा विश्वको नयाँ शक्तिको व्यूह रचना गर्ने, पावर म्याट्रिक्स निर्माण गर्ने भन्ने डोनाल्ड ट्रम्पको प्रस्ताव हो। यो प्रस्ताव लिएर ऊ बेजिङ गएको, हेर्नुहोस्
0: होइन,
1: ऊ हिँडै प्रस्तावको आधारमा चीनसँग ऊ डिल गरिरहेको छ। तर चीन चाहिँ के भनिरहेको छ भने, हामी यो प्रस्ताव, युरोपले यो प्रस्ताव सिधै अस्वीकार गरेको छ। चीन, युरोप र अहिले भारत लगायत देशहरू चाहिँ यो पुरानै प्रस्तावमा जुन यो वर्ल्डभित्रैबाट सुधार गरेर जानुपर्छ भन्ने कुरोमा छ। अहिले मेरो विचारमा यो ट्रम्पको यो नयाँ प्रस्तावलाई, जसलाई त्यही एलन मस्क जो ट्रम्पको अहिले टिममा छ, उनले त्यही तपाईँको स्विजरल्यान्डमा हावामा उठाएको पनि लागु हुँदैन भनेर भनेको थियो। डोनाल्ड ट्रम्पले त त्यही फ्रेमवर्कभित्रबाट चीनसँग G2 को आधारमा, ग्रेट टू नेसनको आधारमा बिजनेस गरौँ न, बाँकी कुरो छोडौँ न भन्ने कुरो गरेर हेर्नुहोस् होइन।
0: अब यो जस्तो दुईवटा सामरिक महत्वका विषयवस्तुहरूमा अमेरिका र चीनले आफ्नो स्वार्थ देखाए सम्झौताका क्रममा पनि, एकदम छोटोमा बताइदिनु होला, ताइवानको पक्षमा खुलियो भने सम्बन्ध बिग्रनेसम्मको चेतावनी सी जिनपिङले दिनुभयो, उहाँले चीनले आफ्नो वक्तव्यमा पनि, प्रेस विज्ञप्तिमा पनि त्यो कुरा मजैले उल्लेख गर्यो, तर त्यसबारे छलफल भएको विषय पनि अमेरिकाले आफ्नो प्रेस विज्ञप्तिमा लेख्न सकेन। अर्को कुरा, इरानबारे निशस्त्रीकरणदेखि लिएर

0: लिएर हर्मुज खोल्ने विषयमा सहमति भयो भनेर अमेरिकाले भन्यो, तर इरान भन्ने शब्द पनि चीनको विज्ञप्तिमा पर्न सकेन। यी दुई विषयवस्तुमा आफ्नै स्वार्थ फेरि पनि देखिए। त्यसले वार्तालाई जुन कोणबाट विश्वले अपेक्षा गरेको थियो त्यो कोणबाट असफल भयो भनेर भनियो भने के हुन्छ?
1: होइन, वार्ता कस्तो भयो भने वार्ता जम्मा जम्मी तपाईँको जुन एउटा डेडलकको स्थिति थियो, वार्ता नहुने समिट लेभलमा एकदम वार्ता नभइरहेको अवस्था थियो, डेडलक खोलेको हो। डोनाल्ड ट्रम्पको अथवा अहिले ट्रम्प प्रशासनले जे कुरालाई अचिभ गरे भनेर भुरा नीतिमा उसले ल्याएको उसको सिद्धान्तले यो ट्रम्प कोलोरारी भन्ने एउटा नयाँ सिद्धान्त प्रतिपादन गरेको छ। ट्रम्प गरेर विश्व व्यवस्था र आन्तरिक व्यवस्थामा जुन नयाँ ढङ्गले काम गर्न खोजेको छ यो रिपब्लिकन हार्डलाइनर्सहरूले, रिपब्लिकनभित्र पनि हार्डलाइनरहरू छ, यिनीहरूको जनताको सपोर्ट यिनीहरूको यिनीहरू कसरी आयो भने राइट विङ पपुलिस्टको रूपमा आएको हुनाले यिनीहरूको ब्लाइन्ड फलोवर्सहरू छ कि यहाँ राष्ट्रपतिको चाहिँ ब्लाइन्ड फलोवर जनता भएको जस्तै त्यहाँ पनि तपाईँको ब्लाइन्ड फलोवर जनताहरू छ। त्यो ब्लाइन्ड फलोवर जनता र कार्यकर्ताहरूलाई उसले सम्बोधन गरेको कुरा हो, त्यो कुनै त्यो त्यसमा कुनै तार्किक उसले हासिल गरेको छैन। तर मुख्य उपलब्धि के भएको छ भने अहिले विश्व शक्तिको केन्द्रमा बिस्तारै चीन आयो, होइन,
0: सेन्टर बन्न खोज्यो,
1: सेन्टर बन्दैछ। अब त्यो कुरा रोकिएन, त्यसलाई रोक्न सकेन, यो डोनाल्ड ट्रम्पले पनि रोक्न सकेन।
0: ट्रम्प गए लगत्तै पुटिनले पनि त्यहाँ भ्रमण गर्ने भनेर घोषणा गरिसक्नु भयो।
1: त्यो भएको हुनाले पुटिन त साझेदारै हो नि, चीनलाई विश्व केन्द्र बनाउने चीनलाई विश्व केन्द्र बनाउने साझेदार नगरेको त अहिले त भारत मात्र त हो नि। भारत त्यसलाई विरोध पनि गरेको छैन, उसले साझेदारी पनि गरेको छैन, ऊ त्यसको विपक्ष पनि छैन, ऊ पक्ष पनि छैन नि। भारत त न्युट्रल जस्तो छ नि, त्यसको वाच एन्ड सीमा छ नि। सबै भएर नेपाल अहिले अब यो विश्व राजनीतिमा नेपाल अहिले फस्ने सम्भावना त्यहाँ छ, किन अहिले तपाईँको यो अहिले के अरे यो बालेन प्रशासन जसलाई अब गभर्नमेन्ट प्रशासन भन्नुभयो डोनाल्ड ट्रम्प स्टाइलले भन्दा अमेरिकी स्टाइलले भन्दाखेरि, होइन, अब यो बालेन प्रशासन चाहिँ पुरा ट्रम्पको प्रशासनले लेखेको प्लेबुक अन्तर्गत चलेको हो, जुन असफल हुँदै गइरहेछ विश्वमा। तर यहाँ नेपालमा साथीहरू चाहिँ नाटकबाजी गरिरहेछ, अब हेरौँ न।
0: यसलाई अझ मजाले बुझाइदिनुहोस् है, जस्तो जो अहिले हाम्रो चिनिया राजदूत हुनुहुन्छ चाङ माओमिङ, उहाँको जो सक्रियता बढेको छ र जे विषयमा उहाँले सरकारसँग वा मन्त्रीहरूसँग आफ्ना विषयहरू राखिरहनु भएको छ, संशय राखिरहनु भएको छ, सुझावहरू दिइरहनु भएको छ, त्यसका लागि त अमेरिका र चीन मिल्नु भनेको त्यो चाहे तिब्बतको विषय होस्, चाहे एमसीसीको विषय होस्, चाहे बीआरआईको विषय होस्, र त्यसका कारणले सैन्यसँग सम्बन्धित रणनीतिक सम्झौताहरू हुन् यिनीहरू भन्ने जो आशंका छ, यसबाट कि एकअर्कालाई प्रभाव पार्छ भन्ने छ। यो दुई देश मिल्नु भनेको त ती आशंकाहरू चिरिनु र भूराजनैतिक शक्ति सन्तुलन हुन नसकेका कारणले नेपालको राजनीतिमा प्रभाव जो पर्थ्यो त्यो अन्त्य हुनु हो भनेर बुझियो भने के हुन्छ?
1: त्यो अमेरिका चीनको बीचमा सहमति भयो भनेदेखि त त्यो तपाईँले भन्नुभएको ठ्याक्कै हुने नै त्यही हो, तर सहमति त भइराखेको छैन। अब चीनमाथि दबाब बढाउनलाई इरान वार पछि मात्रै तपाईँको अमेरिका डोनाल्ड ट्रम्प चाहिँ तपाईँको इरान वार भन्दा अगाडि नै डोनाल्ड ट्रम्पको सेड्युल छ नि त, सेड्युल त्यो सेड्युल पोस्टपोन किन भएको थियो भने इरान वार भयो। अब अहिले एउटा रमाइलो के भइरहेको छ भने त्यसमा थप तपाईँको युएईलाई इजरायलले त्यो सुतेको जुन बम जुन प्लान गर्यो भन्ने छ, त्यो अरब वर्ल्डमा त्यो विवाद छ। अहिले डोनाल्ड ट्रम्पको तर्क के छ भने उनीहरूको ट्रम्प र नेतन्याहुको प्लान अनुसार अथवा जियो यो यहुदी र क्रिस्चियनहरूको प्लान अनुसार चाहिँ अब विश्व व्यवस्थामा क्रिस्चियनहरू र यहुदीहरूको दबदबा, मिडल इस्टमा यहुदी नै त्यसको मालिक हुने, होइन, अब यहुदी भनेको इजरायल नै त्यसको मालिक हुने र इरान त्यो इस्लामिक र फारसी सभ्यतालाई अहिले मिलिट्रीले खतम पारेको हुनाले अब सारा तपाईँको अमेरिकी एलआईमा आएको अमेरिकाको बिजनेस पार्टनरको रूपमा रहेका सबै देशहरू जीसीसी देशहरू लगायत सबैलाई इजरायलले सुरक्षा प्रदान गर्ने अमेरिकाको तर्फबाट एउटा मोडल उनीहरूको त्यो हो। अब सिङ्गो युरोपलाई कि त युरोपले पैसा पे गर्यो भने अमेरिकाले सुरक्षा गर्ने, होइन भने रसियासँग जानुपर्ने त्यो क्लियर कट अमेरिकाको एकदम बिजनेस ट्रान्जेक्सन कुरा भयो। एसियामा चाइनालाई अब पावर दिने यही हो अहिले प्रस्ताव, के डोनाल्ड ट्रम्पको प्रस्ताव त्यो हो। र त्यसमा चाइना रसिया एसियाको सवालमा चाहिँ चाइना इन्डिया र के अरे जापान तिनवटालाई पावर सेयरिङ गराउनु पर्ने, यो कोर डोनाल्ड ट्रम्पको अहिलेको प्रस्ताव हो। यो कुरा लागू हुनलाई धेरै गाह्रो छ. यो कुरा लागू गराउनलाई डोनाल्ड ट्रम्पले तपाईँको सैन्य शक्ति प्रदर्शन गरेर तलाएर विश्वभरि तर्साइरहेको छ. त्यसै त्यही दबावको स्वरूपमा नेपालमा र बङ्गलादेश लगायत देशहरूमा तपाईँको यहाँ तपाईँको जेएनजीको नाममा विद्रोह गरायो होइन. नेपालमा त त्यसको बङ्गलादेशतिर अबसम्म त विद्रोह भयो तर राजनीतिलाई परिवर्तन गर्न सकेन. तर नेपालमा त प्रमुख राजनीति पनि परिवर्तन गर्यो. तपाईँले अहिलेको अघि भन्नुभएको जस्तै क्रमभङ्गता पनि गरिरहेछ. भएपछि यदि यो दबावको ट्याक्टिसमा नेपाल अमेरिका चीनलाई दिने दबावको ट्याक्टिस र भारत चीन त्यहाँ गर्ने ट्याक्टिस र भारतलाई दबावमा राख्ने ट्याक्टिस अमेरिकाको नेपालमा दुईटै कुरा हो. चीनलाई घेरा गर्ने घेराबन्दी गर्ने र भारतलाई दबावमा राख्ने ट्याक्टिसको लागि नेपाल प्रयोग हुने भइराख्ने हो भने यो त्यो काममा यो बालेन प्रशासन प्रयोग भइराख्ने हो भने नेपाल भन्ने देश रहन्थ्यो कि रहँदैन भन्ने कुरो सोच्नु पर्यो कि परेन. नेपाल आर्मीले होइन पृथ्वीनारायण शाह स्थापित गरेको आर्मीले त्यो सोच्ने कि नसोच्ने. अब कसले सोच्ने होइन. अब संस्करण ल्याएर जवाब दिँदैन. राष्ट्रपतिलाई हेपिसक्यो गन अब अस्वीकार गरिसक्यो. के जाने कसले यो कुरा नेपाल त अहिले भखालामा फसाइसक्यो नि साथीहरूले.
0: हस् यहाँको महत्वपूर्ण समय सम्वादका लागि धन्यवाद. उहाँ हुनुहुन्थ्यो विश्लेषक बुद्ध छिरिङ मोक्तान. उहाँसँग मैले खास गरी हाम्रो आन्तरिक राजनीति र खास गरी ट्रम्प र सी जिनपिङका बीचमा भएको भेटले के कस्ता सन्देशहरू दिन सक्छ यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरे. आजका लागि कार्यक्रमको समय सकिएको छ. प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद. म धर्मराज भट्ट विदा हुन्छु. नमस्कार.

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: बाजे के भयो, किन गालामा हात?
2: दुखेको छ त, खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9095 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: तपाईँको विचार र भावनासँग धेरै नजिक, यो हो तपाईँको मनको आवाज, रेडियो साजला 96.4 मेगाहर्ज।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
2: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू,
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-67-67। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
0: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
3: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858443122 र 9858443123।
3: B&B डेन्टल क्लिनिक घोराही 15 दा।

0: तपाईँको विचार र भावनासँग धेरै नजिक यो हो तपाईँको मनको आवाज रेडियो साझला 96.4 MHz।
1: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ्गो पेला खेमरिदे गरम ओगोतिरी जेउ पेला सुनौ फुनिकटास ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप ज सक्षम नाभे वातावरण मिले भेला खेप्पा असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ माछा नामे ल भे लागिने सज गिनी गिनी लापरवाही सुनौ चाउसो खेलगेमा दुख
2: वन
1: जङ्गल सरकार पोतेलाई पार बगेर हटे
2: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामा धेने पोल घेन यहाँ पिटो चिज्र रहे वन जङ्गल के भए
1: पिकनिक वनभोज बाको मे सचाउँछु छिम्ने मे नै चाउसो सहयोगी खेनाले वन जङ्गल ओसो छाम्ने तैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
2: नाङ्खर नाम्रो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
1: गेछो छान्नेला खोरेल चाउसी पोलिए होलिदे करिम गाई गेज मेके लैजु अब नजिरे बनाई गेम एल गेज मेकेमा लागे औलेम लाइयो के लागे
2: वन जङ्गल जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिरेके खेले यहाँ
1: वन जङ्गल मेला दिमाइए मेला दिने पाँचजना खरनामदार मिलिदिए बनाइ सानो जमेके सहे
2: बतास उचुलिजु बेलाको घिजिनके कोटल मेकी सताङ्गीले हेन अखिमा छिन्ने ले चाउसो के सहे
1: मे लागि मिताई गे मने के पछि सुन अरूले भने के पछ या
2: के छ छामला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
3: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिरो घर चाहियो नि
4: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
3: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
4: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
5: होइन रात दिन खत के को झगडा हो यो
4: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
5: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
3: ओहो यस्तै घर हो हामीलाई चाहिएको
4: ओहो साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन त भन
5: ल सिधै फोन गर न मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
4: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
6: नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह
7: ओहो नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई
8: कसरी बन्नुभयो अनागरिक समूह
6: हामी देशैभरिबाट छौ हिमाल पहाड तराई सबैतिरबाट हामी सबैजनाको केही न केही प्रतिभा छ केही न केही सपना छ त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ तर त्यो चाहना पूरा भएको छैन र पनि देशको पिछट्टै माया लाग्छ नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको छ यो समूह
9: हामीले गर्न खोजेको काम तपाईँ एक्लै नै आँट्नु भएछ अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति

0: तपाईँहरूले त्यो देशको सुन्दर तारा कथा बेता सर्लङ्ग देखाइदिनु
1: खै के दिन सक्छौँ र हामी तपाईँहरूलाई छ एउटा कुरा

0: तपाईँको विचार र भावनासँग धेरै नजिक यो हो तपाईँको मनको आवाज रेडियो साझला 96.4 MHz।
1: त्यही दानामा होला दाना हालिदेऊ नानी।
2: खै योमा त दादा चाहिँ छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
1: सुक्कै बिर्सेछु। जाउ जाउ दिमाग चुरी खेल्न जितै रुबा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुरीखेल, रोल्पा।
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुनिने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916077, 9848076077, 9858843123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर हामी का

0: को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै। नेपाल थाइल्याण्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड, विपक्षी दलहरूको बहिष्कार र अवरोध बीच नीति तथा कार्यक्रम बहुमतले पारित, देशका विभिन्न स्थानमा आज चट्याङ सहित वर्षाको सम्भावना। रोल्पा नगरपालिकामा अनलाइनबाट गुनासो तथा उजुरी दर्ता गर्न सकिने, रूकुम पश्चिमको डिग्रे मन्दिरमा आगजनी एक व्यक्ति पक्राउ। रूकुम पश्चिममा उपप्रमुख सहित 14 जनप्रतिनिधि पदमुक्त, दाङको बंगलाचुलीमा रासोपाको तदर्थ समिति गठन। र ओमानको तट नजिकै भएको आक्रमणमा भारतीय कंगो जहाज डुब्यो, चालक दलका सदस्य सुरक्षित। आईपीएल क्रिकेटमा पंजाबको लगातार 5 हार।
1: बाजे के भयो, किन जालामा हात
2: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि जालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाले मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98095 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन सम्बन्धी प्रसंगबाट। पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेको सार्वजनिक सरकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधीश वक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेको विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहनुभएका भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङ राजीनामा दिन बाध्य हुनुभएको थियो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज बिहान 11 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 28 गते बसेको मन्त्री परिषद बैठकले जेठ 8 गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन समय मिलाइदिन गरेको पत्राचार बमोजिम समय मिलाएको मधेस प्रदेशका सभामुख रामाशिष यादवले जानकारी दिनुभएको छ। मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानून बमोजिम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बोमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो। मधेस प्रदेश सभामा हाल कायम 102 जना प्रदेश सभा सदस्यमा मधेस प्रदेश सरकारलाई बहुमतको लागि 52 जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक देखिएको र अहिले पनि मधेस प्रदेश सरकारसँग सरकारका सहभागी दलका 63 जना प्रदेश सभा सदस्यको समर्थन कायम रहेको छ। मधेस प्रदेश सरकारलाई नेपाली कांग्रेसका 22 जनता समाजवादी पार्टी जसपा नेपालका 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 जना प्रदेश सभा सदस्यको समर्थन अहिले पनि कायम रहेको नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलले जनाएको छ। थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गत दक्षिण एसिया मध्य पूर्व तथा अफ्रिका मामिला विभागकी महानिदेशक उरासा मोङकोलनाभिनसँग बिहिबार भेटवार्ता गर्नुभएको छ। उक्त अवसरमा नेपाल र थाइल्याण्ड बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार लगानी पर्यटन संस्कृति कृषि र शिक्षा लगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको ब्याङ्कक स्थित नेपाली राजदूतावासले जनाएको छ। साथै गत वर्ष नेपाल र थाइल्याण्ड बीच सम्पन्न 8 वटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड़ दिएका थिए। कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानूनी सहयोग सम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पुर्याउने विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले नेपाल थाइल्याण्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने विषयमा समेत छलफल गरेका थिए। नेपाल र थाइल्याण्ड बीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाई ल्याण्ड उत्पादन बीच मूल्य श्रृंखला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरण मार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड़ दिएको थियो। दुवै पक्षले पारस्परिक आधारमा भिसा प्रक्रियालाई सहज बनाउने पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन सम्पत्ति सुदृढीकरण र साइबर अपराध नियन्त्रणको लागि सूचना तथा गुप्तचर आदान प्रदान सहकार्य सुदृढ गर्ने विषयमा सहमति व्यक्त गर्नुभएको थियो। त्यसैबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेद्वारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। विपक्षी दलहरूको बहिष्कार र अवरोध बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हिजो पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलको लागि बुधबार संसदमा पेश भएको थियो। प्रतिपक्षीय दलहरूले प्रधानमन्त्रीको उपस्थिति बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि बुधबार पटक पटक सदन अवरूद्ध भएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका थिए। छलफलपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए। सभामुख डोल प्रसाद अर्यालले प्रतिपक्षी दलहरूको अवरोध र बहिष्कारका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेलाई जवाफ दिन समय दिनुभएको थियो। त्यसपछि एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध गरेको थियो। विरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि 35 संशोधन प्रस्ताव पेश भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस एमाले नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ़ रासोपाको प्रतिनिधित्व नै नभए पनि अरू दलले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्। अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापी क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागमा साधारणतया बदलिरहेको छ भने बाँकी भेगमा आंशिक बदलिरहेको छ। बागमती र गण्डकी प्रदेशको केही तथा कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश सहित देशको हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने अनुमान रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही स्थान बाँकी हिमाली तथा पहाड़ी भागका केही तथा तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसै गरी आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेश सहित देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी पहाड़ी र हिमाली भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेश सहित बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम बसे रोल्पा नगरपालिकामा अनलाइनबाट गुनासो तथा उजुरी दर्ता गर्न सकिने रूकुम पश्चिमको डिग्री मन्दिरमा आगजनी एक व्यक्ति पक्राउ लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
7: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
7: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
8: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
7: हजुर, हाम्रा सेवाहरू।
8: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीडी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
7: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
7: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
9: घर घरको आवाज, गाउँ सहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पा नगरपालिकाले आफ्ना सेवा गराईको लागि अनलाइनबाट उजुरी व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ, जहाँबाट नागरिकले आफ्नो गुनासो तथा उजुरीहरू अब घरबाटै अनलाइनबाट दर्ता गर्न सक्नेछन्। त्यसबाट लाइन र कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। सरल, छिटो र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले यो प्रणाली सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ। अनलाइनबाट गुनासो तथा उजुरी दर्ता गर्नको लागि नगरपालिकाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा क्यूआर राखेको छ। सेवा गराई स्थापन प्रणाली सञ्चालनमा ल्याएको छ, जहाँबाट नागरिकले आफ्नो गुनासो तथा उजुरीहरू अब घरबाटै अनलाइनबाट दर्ता गर्न सक्नेछन्। त्यसबाट लाइन र

भइएको छ। रुकुम पश्चिमको प्रसिद्ध डिग्री साईकुमारी मन्दिरमा आगजनी भएको छ। बिहिबार हिजो दिउँसो मन्दिरमा आगजनी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले जानकारी दिनुभएको छ। मन्दिरमा कोही नभएको अवस्थामा बिहिबार बेलुका 5 बजेतिरको समयमा मन्दिरको मुख्य ढोका सरियाले फोटेर मुख्य मन्दिरमा एक व्यक्तिले आगो लगाएको उहाँले बताउनु भएको छ। नजिकै रहेको स्थानीय युवाले आगजनी भएको थाहा पाएपछि मन्दिर व्यवस्थापन समिति तथा स्थानीयलाई खबर गरेका थिए। त्यसपछि जम्मा भएको स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्। तर मुख्य मन्दिरमा रहेको पूजाको किताबमा चढ़ाइएको भेटी तथा बलि चढ़ेका बोकाको टाउको बिक्रीबाट संकलन भएको करिब 3.5 लाख रकम शंख शालिग्राम ध्वजाहरू समितिले संकलन गरिए पैसा राखेको बक्स जलेको र दान पेटीका तोड़फोड़ भएको जिल्ला प्रहरी अध्यक्ष केसीले बताउनु भएको छ। मन्दिरमा आगो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई खबर गरेको त्यस पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार मन्दिरमा आगो लगाउने 8 बिस्कुट नगरपालिका 14 का 23 वर्षे झलक पोखरेललाई नियन्त्रणमा लिएको छ। घटनाको छानबिन चलिरहेको उहाँले बताउनु भएको छ। रुकुम पश्चिमका स्थानीय तहका 14 जना जनप्रतिनिधिको पद रिक्त भएको छ। दल परिवर्तन गरेका जिल्लाको 8 बिस्कुट नगरपालिका उपप्रमुख सहित 6 वडा अध्यक्ष कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका सदस्य गरी 14 जनाको पद रिक्त भएको निर्वाचन आयोगले एक सूचना मार्फत जानकारी गराएको छ। पदमुक्त हुनेमा 8 बिस्कुट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही, सोईपालिका ओडा नम्बर 10 का अध्यक्ष गणेश कुमार शाह, ओडा नम्बर 13 का ओडा अध्यक्ष टेकबहादुर थापा रहनु भएको छ। यस्तै चौजहारी नगरपालिका ओडा नम्बर 3 का ओडा अध्यक्ष लालबहादुर बुढा, 5 का ओडा अध्यक्ष खुम बहादुर खड्का, सोही पालिकाको ओडा नम्बर 10 का ओडा अध्यक्ष वीरेन्द्र रोकाया र 11 का ओडा अध्यक्ष तुस्से ओली पनि पदमुक्त हुनुभएको छ। पदमुक्त हुने अन्यमा जिल्ला समन्वय समिति सदस्य गीता कुमारी केसी र कृष्ण बहादुर एरी, चौरजहारी नगरपालिका नगर कार्यपालिका सदस्य देवेन्द्र सुनार, ओडा नम्बर 3 की दलित महिला सदस्य चरदी कामी, सोही ओडाकी महिला सदस्य चन्द्रा बस्नेत, चौरजहारी 5 की दलित महिला सदस्य भीमी सार्की र मुसिकोट नगर कार्यालयका सदस्य राजु विक रहेको निर्वाचन आयोगको सूचनामा उल्लेख रहेको छ। उहाँहरू सबै 2079 सालको स्थानीय तहको निर्वाचनमा साबिकको नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनुभएको थियो। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर हाल बनेको नेपाली कम्युनिष्ट पार्टीले 2079 सालको निर्वाचनमा निर्वाचित भएका यी जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी गराएको भन्दै आयोगले उक्त पद स्वतरिक्त रहेको जानकारी गराएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को बदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ। दाङको बंगलाचुली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको तदर्थ समिति गठन गरिएको छ। विक्रम डागीको सभापतित्वमा 11 सदस्यीय तदर्थ समिति गठन गरिएको हो। समितिको उपसभापतिमा नवराज ओली, सचिवमा हेमन्त खनाल, सहसचिवमा खिम बहादुर बैजाली तथा कोषाध्यक्षमा डोर्ना बहादुर महरा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा दिलबहादुर केसी लगायत रहनु भएको छ। पार्टी संगठनलाई थप सक्रिय र चलायमान बनाउन सल्लाहकार समिति समेत गठन गरिएको छ।
भक्त बहादुर ओलीको स्वामी जक्तमा

सात सदस्य सल्लाहकार समिति चयन गरिएको हो। सल्लाहकार समितिका सदस्यहरूमा डम्बर खत्री, चेतन खनाल, तिलक जीसी, सन्तोष घरती, रूपकान्त ओली र लंक बहादुर बुढा रहनु भएको छ। पार्टीको केन्द्रीय निर्देशन अनुसार आगामी जेठ 17 गते भित्र अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य रहेको नवगठित समितिका सभापति विक्रम डाँगीले जानकारी दिनुभएको छ। अब देश बाहिरको समाचार। ओमानको तट नजिकै भारतीय झण्डा भएको एक जहाजमाथि आक्रमण भएको छ। भारतको विदेश मन्त्रालयले बिहिबार ओमानको तट नजिक भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ। आक्रमणमा मालवाहक जहाज डुबेको बारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन, तर भारतले उक्त जहाजको नाम हाजी अली भएको जानकारी दिएको छ। बिहिबार विदेश मन्त्रालयले जारी गरेको लिखित वक्तव्यमा ओमानको तट नजिकै बुधबार बिहान भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख गरेको छ। वक्तव्यमा भनिएको छ, व्यावसायिक जहाजहरू र नाविकहरूलाई लगातार निशाना बनाइदै गरिएको कार्यको हामी निन्दा गर्दछौ। बन्दरगाह परिवहन तथा जल यातायात मन्त्रालयले जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको र उनीहरूको उद्धारको लागि ओमान प्रशासनलाई धन्यवाद दिएको छ। बन्दरगाह परिवहन तथा जल यातायात मन्त्रालयका सचिव मुकेश मंगलले पनि घटनाबारे जानकारी दिनुभएको छ। हाजी अली नामको काठले बनेको र मोटरबाट चल्ने जहाज सोमालियाबाट संयुक्त अरब इमिरेट्स सारजहाज तर्फ जाँदै थियो। उहाँले भन्नुभएको छ, 13 मे 2026 बिहान ओमानको समुद्री क्षेत्रमा त्यसमाथि कथित रूपमा आक्रमण भयो। त्यसबाट जहाजमा आगो लाग्यो र पछि त्यो जहाज डुब्यो। आक्रमणपछि जहाजमा सवार सबै 14 जना चालक दलका सदस्यलाई ओमान कोस्ट गार्डले सुरक्षित उद्धार गरी ओमानको डिम्बा पोर्ट पुर्याएको छ। चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको बताएको छ भने उहाँले यो घटना बाहेक पछिल्लो 72 घण्टामा अन्य कुनै पनि भारतीय जहाज वा भारतीय चालक दल रहेका जहाजहरूमा कुनै घटना भएको जानकारी प्राप्त नभएको बताउनु भएको छ। अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बईले 6 विकेटले विजय हासिल गरेको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिलो ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। मुम्बईको जितमा तिलक वर्माले अविजित रहँदै 33 बलमा 75 रन बनाएका थिए। आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको 4 स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स बीच खेल हुँदैछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन। मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै। नेपाल थाइल्याण्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकारी विस्तारमा जोड। विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित। आज देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षाको सम्भावना।
रोल्पा नगरपालिकामा अनलाइनबाट गुनासो तथा उजुरी दर्ता गर्न सकिने रूकुम पश्चिमको डिग्री मन्दिरमा आगजनी एक व्यक्ति पक्राउ। रूकुम पश्चिममा उपप्रमुख सहित 14 जनप्रतिनिधि पदमुक्त। दाङको बंगलाचुलीमा रासोपाको तदर्थ समिति गठन। र ओमानको तट नजिकै भएको आक्रमणमा भारतीय कंगो जहाज डुब्यो। चालक दलका सदस्य सुरक्षित। आईपीएल क्रिकेटमा पंजाबको लगातार 5 हार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaṭa संसार भरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे, अब चाहिँ के हुने हो?
6: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यस्तो त जल्दै नै लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: बाजे, के भयो? किन जालामा हात
14: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
13: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
15: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
16: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
13: हजुर, आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
15: हजुर, हाम्रा सेवाहरू।
13: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
17: नदुखाई दाँत निकाल्ने,
13: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
17: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
13: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
17: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
13: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
17: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318,
13: 9800-95-1452।
16: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
15: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
13: होइन, के भाषा र तपाईँलाई
15: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
18: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
15: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि सम्पर्क 0825-63-803, 98-65-44-83-83।
18: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरू के गर्नु पर्छ
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नु रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 98-67-67-67 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
8: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-479-93-412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
9: हेलो
10: हेलो
9: म हजुरको बैङ्कबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
11: हजुर
10: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
11: हेलो हेलो भन्नुहोस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल किन दिन्छ
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ
12: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
13: डिभिजन वन कार्यालय रोल्पाको अपील बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
14: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
15: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
14: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
13: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
14: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
13: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
14: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
13: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
13: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
14: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने, सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
14: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
15: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
16: ए लौ न लौ लौ चटाइङ पर्न आँटो सबैजना यताउता यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
18: हो र?
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
3: सार्वजनिक खर्चमा मितव्ययता अप्नाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। विद्युत प्राधिकरण नेपालगंजले शुरू गर्यो लाइन काटेर महसुल बक्यौता असुली।
4: बादरले बाली नाली नष्ट गरेपछि ग्रामीण किसानहरू आजी। तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो बाँदर धपाउन सार्वजनिक विदा।
3: ओमानको तट नजिकै भारतीय मालवाहक जहाजमाथि आक्रमण। चालक दलका सदस्यको उद्धार। भारतमा पेट्रोलको मूल्य बढ़्यो।
4: र आईपीएल क्रिकेटमा पंजाब किंग्स मुम्बई इण्डियन्ससँग पराजित।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ताली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
3: समाचार अब विस्तारमा। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। बिहान 11 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेश सभामा हाल कायम 102 जना प्रदेश सभा सदस्यमा मध्य प्रदेश सरकारलाई बहुमतका लागि 52 जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलका 63 जना प्रदेश सभा सदस्यको समर्थन कायम छ। मध्य प्रदेश सरकारलाई नेपाली कंग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 जना प्रदेश सभा सदस्यको समर्थन अहिले पनि कायम रहेको नेपाली कंग्रेस मध्य प्रदेश संसदीय दलले जनाएको छ।
4: प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो। कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेकका नयाँ सामग्रीहरू खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययता गर्न गराउन परिपत्र मार्फत निर्देशन दिएको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
3: नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत लाइन काटेर महसुल बक्यौता असुली अभियान शुरू गरेको छ। बितेका 5 महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब 5,500 ग्राहकको लाइन काटेर बक्यौता असुली अभियान शुरू गरेको नेपालगंज विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख संजय नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले विद्युत महसुल भुक्तानी गरी लाइन पुनः जडान गरेका छन्। काटिएको लाइन पुनः जडान गर्दा नेपालगंज वितरण केन्द्रले करिब 5 करोड़ रूपियाँ बक्यौता असुल गर्न सफल भएको छ। विद्युत आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई समेत तीव्र बनाइएको केन्द्र प्रमुख मिश्रले बताउनुभयो।
4: बाँदरले बाली नाली खाएर आजित बनाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंक नियन्त्रण गर्न आज नगरपालिकाभर सार्वजनिक विदा दिएको छ। कृषकले दुःख गरेर उत्पादन गरेको अन्न बाली र तरकारी नष्ट गर्न थालेपछि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न विदा दिएको नगरपालिकाले बताएको छ। नगर प्रमुख अर्जुन माबुहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सृजना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको बताएको छ। यसका लागि ओडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक जनप्रतिनिधि कर्मचारी र सर्वसाधारणलाई आह्वान गरिएको छ। प्रमुख माबुआङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकामै गम्भीर असर पारिरहेको छ। नगरपालिकाले बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गरी हेरालो खटाउने व्यवस्था पनि गरेको छ। केन्द्र सरकारले बाँदर समस्यालाई राष्ट्रिय समस्या मानेर दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनु पर्ने समेत माग गरिएको छ। नगरपालिकाले बाँदर प्रभावित सामुदायिक वन क्षेत्रमा अम्बा नास्पति लगायतका बाँदरलाई आकर्षित गर्ने फलफूलका बिरूवा रोप्ने योजना पनि अघि बढ़ाएको छ। बाँदरलाई वन क्षेत्रमै खानेकुरा उपलब्ध गराएर बस्ती र खेतबारीमा पस्ने क्रम घटाउने उद्देश्यले यस्तो योजना बनाइएको नगरपालिकाले जनाएको छ।
3: आज अन्तर्राष्ट्रिय परिवार दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर दिवस हरेक वर्ष मई 15 का दिन मनाउने गरिन्छ। यस अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी 2 विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सन् 1980 को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न आग्रह गरेको थियो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेको दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: मार्बलका सिक्ने किसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपीभीसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। 7 संस्करणको जनकपुर साहित्य महोत्सव आज शुरू हुँदैछ। नवमिथिला फाउण्डेशनको आयोजनामा हुन लागेको महोत्सव 3 दिनसम्म जनकपुर स्थित महेन्द्र नारायण निधि भवनमा सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन दिउँसो 2 बजे मधेस प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, पदा र संस्कार लगायतका विषयमा 13 प्यानल छलफल हुनेछ। यसपटक महोत्सवमा जनकपुर धाम, त्यहाँको सांस्कृतिक विरासत, जानकी मन्दिर र सम्पदामाथि विशेष मन्थन गर्ने आयोजकको भनाइ छ। महोत्सव अन्तर्गत भोलि जनकपुरमा सम्पदा पदयात्रा पनि हुनेछ।
3: अब अब अन्तर्राष्ट्रिय समाचार। ओमानको तट नजिकै भारतीय झण्डा भएको एक जहाजमाथि आक्रमण भएको छ। भारतको विदेश मन्त्रालयले ओमानको तट नजिकै भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। आक्रमणमा मालवाहक जहाज डुबेको बारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ओमानको तट नजिकै भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख छ। आक्रमणपछि जहाजमा सवार सबै 14 चालक दलका सदस्यलाई ओमान कोस्ट गार्डले सुरक्षित रूपमा उद्धार गरी ओमानको डिब्बा पोर्ट पुर्याएको छ। यसैबीच भारतमा तेल कम्पनीहरूले पेट्रोल र डिजलको मूल्य बढ़ाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार सबैजसो क्षेत्रमा पेट्रोल र डिजलको मूल्य कम्तीमा भारतीय 3 रूपियाँ प्रति लिटर वृद्धि भएको छ। यो वृद्धिपछि धेरै शहरहरूमा पेट्रोलको मूल्य प्रति लिटर भारू 100 रूपियाँ नागेको छ। मुम्बईमा प्रति लिटर 106.68 रूपियाँ कायम भएको छ। केन्द्र सरकारले इरान द्वन्द र होर्मुज संकटका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध आए पनि देशमा इन्धनको अभाव नभएको र पेट्रोल डिजल वा एलपीजीलाई राशन गर्ने कुनै योजना नभएको कुरा निरन्तर राख्दै आएको छ।
4: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा मुम्बईले पंजाबलाई 6 विकेटले पराजित गरेको हो। पंजाबले दिएको 201 रनको लक्ष्य पछाएको मुम्बईले 19.5 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईको जीतमा तिलक वर्माले सर्वाधिक 75 रन बनाए भने रयान रिकेल्टनले 48 रन जोड़े। त्यस्तै रोहित शर्मा र बिल ज्याकले 25-25 रन बनाए। पंजाबका बलर अजमतुल्लाह उमर जाईले 2 विकेट लिँदा मार्को जानसेन र युजवेन्द्र चहलको नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 20 ओभरमा 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबका लागि प्रभ सिमरन सिंहले सर्वाधिक 57 रन बनाए। अजमतुल्लाह उमर जाईले 38, प्रियांश आर्याले 22 र कपूर क्लोनीले 21 रन बनाए। यो यस सिजनमा मुम्बईको चौथो जित हो। 12 खेलमा 8 अङ्क हासिल गरेको मुम्बई हाल 9वां स्थानमा छ। यससँगै पंजाबले सिजनमा लगातार 5औं हार बेहोरेको छ। चौथो स्थानमा रहेको पंजाबको 12 खेलमा 13 अङ्क छ। प्लेअफबाट बाहिरिसकेको मुम्बईको 12 खेलमा 8 अङ्क छ। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
3: अब मौसम। आज बिहान कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो कोशी बागमती र गण्डकी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुनेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाड़ी भागका केही तथा तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति कोशी मध्य प्रदेश सहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
3: सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। विद्युत प्राधिकरण नेपालगंजले शुरू गर्यो लाइन काटेर महसुल बग्यो रासुली।
4: बाँदरले बालीनाली नष्ट गरेपछि ग्रामीण किसानहरू आर्जित। 13 थुमको लालीगुराँस नगरपालिकाले दियो बाँदर धपाउन सार्वजनिक विदा।
3: ओमानको तट नजिकै भारतीय मालवाहक जहाजमाथि आक्रमण, चालक दलका सदस्यको उद्धार। भारतमा पेट्रोलको मूल्य बढ़्यो।
4: र आईपीएल क्रिकेटमा पंजाब किंग्स मुम्बई इण्डियन्ससँग पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
8: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
9: अनि सर, हाम्रो बाजे त ढाड दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
8: अब के गर्ने रे? सिद सुलिचुर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
10: हजुर, हाम्रा सेवाहरू
11: दाँत बाँध्ने,
10: दाँत सफा गर्ने,
11: दाँतमा सिमेन्ट भर्ने,
10: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
11: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
10: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
13: जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
12: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
17: हेलो
18: हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
19: हजुर,
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
19: हेलो, हेलो, भन्नुहोस् त।
17: हेलो हजुर,
19: हजुर,
17: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भने रहेछ, के भयो भन्नु?
19: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल ल, म किन दिन्छु?
20: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
21: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
20: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: डिभिजन वन कार्यालय रोल्पाको अपील।
23: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
22: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
24: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं।
23: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाछा, पोथ्रा

0: गरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
0: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
0: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: लौ चटाइ पर्न आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।

0: धेरै जस्तो चट्याङदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन गन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन गन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेमना रे वातावरण मिले ने लगेता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
3: वन
2: जङ्गल सज मेरा आयुरी बानी एमएलला दिउँसोको पोटोरालाई पार्जगेर हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल गेले या इतौ चिजर रहे
2: पिकनिक वनभोजबाट मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाले वन जङ्गलहरू ओसो छाम्ने तैके बारीको चुरोट विधि ओरेको नै कोबाजेङ्गे माथि
3: लाङखार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउस गिलुए
2: गेछो छाम्नेला खोरेर चाउसी पोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिले बनाए गेन एल गेजो मेकेमा लागे औलेम लायो के
3: वन जङ्गल सुरिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमी मे चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाइदिए मेलादेखि नि पाँचजना खरनामदार मिलिदिए भने सानो घेसे
3: बतास उचुलिजु बेलाको हिजिङ्गे कोठो ल मेकी सताङ्गिने हे नखेमा छिन्नी मे चाउसो घेस
2: मे लागिने निताई गे भने के पछि सुन अरूले भने के गर्छ या
3: के छ छामला पोया ल मे लाग्यो कि सन्किनी छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित टवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्त

गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी
1: खै युमा त दाना छैन कहिलेदेखि भन्दासो दाना छैन कहाँबाट ल्याउने हो भनेर युवराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा
3: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
4: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
3: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
4: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
5: होइन रात दिन खोज के को झगडा हो यो
4: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
5: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
3: ओहो यस्तै घर हो हामीलाई चाहिएको
4: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन त भन
5: ल सिधै फोन गर्न मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
4: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
9: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
3: खै जन्मदर्ता दिनुहोस् त
11: जन्मदर्ता गरेको छैन नि म्याडम
3: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
11: हो र मलाई त थाहा नै थिएन म्याडम
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
16: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सचेको घरमा तुलसीपुर दान,
15: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दान।
16: सम्पर्क मोबाइल 98578121105,
15: 98479002802,
16: 98095682605
15: र 98103940।
17: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
18: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
17: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
18: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
17: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
18: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
19: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
20: अब वर्षा लाग्न थाल्यो, यसो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
19: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
20: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459।
3: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। बिहान 11 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेशसभामा हाल कायम 102 जना प्रदेशसभा सदस्यमा मध्य प्रदेश सरकारलाई बहुमतका लागि 52 सदस्य को समर्थन आवश्यक छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलका 63 जना सदस्यको समर्थन कायम छ। मध्य सरकारलाई नेपाली कंग्रेसका 22, जनता समाजवादी पार्टी, जसपा नेपालका 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 जना प्रदेशसभा सदस्यको समर्थन रहेकाले अहिले कायम रहेको नेपाली कंग्रेसको मध्य प्रदेश संसदीय दलले बताएको छ। जनमतले भने आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर विपक्षमा मत हाल्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो। कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी गर्न गराउनु परिपत्र मार्फत निर्देशन दिएको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्री प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने काम भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले बताएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत लाइन काटेर महसुल बक्यौता असुली अभियान संचालन गरेको छ। बितेका 5 महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब 5,500 ग्राहकको लाइन काटेर बक्यौता असुली अभियान शुरू गरेको नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले बताउनुभयो। उहाँका अनुसार लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले विद्युत महसुल भुक्तानी गरी लाइन पुनः जडान गरेका छन्। काटिएको लाइन पुनः जडान गर्दा नेपालगंज वितरण केन्द्रले करिब 5 करोड़ रूपियाँ बक्यौता असूल गर्न सफल भएको उहाँले बताउनुभयो। बाँदरले बाली नाली खाएर आजीव बनाएपछि 13 थुमको लालीगुराँस नगरपालिकाले बाँदर आतंक नियन्त्रण गर्न आज नगरपालिकाभर सार्वजनिक विदा दिएको छ। कृषकले दुःख गरेर उत्पादन गरेको अन्न बाली र तरकारी नष्ट गर्न थालेपछि सामूहिक रूपमा बाँदर धपाउने अभियान संचालन गर्दा विदा दिइएको नगरपालिकाले बताएको छ। नगर प्रमुख अर्जुन माबुहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सृजना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको छ। त्यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई आह्वान गरिएको छ। र शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले औपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन प्रणाली इमिसमा आबद्ध गरेको छ। केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा बाह्रको सबै तथ्याङ्क अध्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन आरम्भ गरेको केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलले सबै स्थानीय तह र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अध्यावधिक गर्न पत्राचार गरिएको बताउनुभयो। मन्त्रालयबाट प्रकाशित शैक्षिक सूचना 2081 अनुसार मुलुकभर 2151 सामुदायिक सिकाई केन्द्र 121 खुला विद्यालय र 171 अनौपचारिक विद्यालय रहेको तथ्याङ्क छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हात पारेर पालनदेखि देउरा र टप्पासम्म कार्यक्रम सुसेली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुसेली
5: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
6: कार्यक्रम AIO Yes, AIO All in one mart The best place for shopping
7: के छ र हो खास त्यहाँ
6: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
7: कहाँ छ र यो
6: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
8: All in one mart, helping make your life easier.
9: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352 मोबाइल 98-510-600-69।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
12: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हुन्, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुसेवी।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हाकपारे र पालमदेखि देउडा र टप्पासम्म,
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।
4: जल जमिन जंगल सबै नेपाली छ, जल जमिन जंगल सबै नेपाल छ, राम्रो भाषा कला संस्कृति नै सम्पत्ति हो हाम्रो। कहिले गाउँछौ खुशी गीत, कहिले आँसु गीत, मन सबै खन्याइदिन्छौ हाम्रै गीतसित, मन सबै खन्याइदिन्छौ हाम्रै गीतसित। नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली बिहान यही बेला प्रसारण हुन्छ। हामी रेडियो थाहा संचारको काठमाण्डु स्टुडियोबाट बोलिरहेछौ। कार्यक्रम सुसेली काठमाण्डुमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो आफ्नो एफएम र रेडियो सानोभेरी, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलुत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा बेलुका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र रेडियो मरिण, मुगुमा रेडियो मुगु र सौर्योदय, त्यसै गरी रोल्पामा रेडियो जलजला र माडी आवाज, अनि बैतडीमा रेडियो निङ्गला सैनी, बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगसँगै प्रसारणमा छ। कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रमा पनि सुन्न सुनाउन सक्नुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही कार्यक्रम लिएर आउने गर्छौं। बिहानको यही बेला मनमा जति कुरा छन् तिनलाई बिसाइकन एकछिन गीत सुनेर सुनाएर यो मनलाई चंगा बनाउने कोशिश गर्छौं। त्यसकारण सबै नै अनुरोध छ, अरू बेला जहाँ हुनुहुन्छ सुसेलीमा यही आइपुग्नुपर्छ र भेट हुन्छ। अरू बेला जे जे सुने पनि यो बेला संस्कृति सुन्नुपर्छ, आफ्ना लोकगीत रैथाने जनगीत सुनेर मनलाई अझ विशेष र खास बनाउनुपर्छ। मन खुशी भयो भने त संसार जितिन्छ नि, त्यसैले तपाईँको मन खुशी भइरहोस् भन्ने अपेक्षा राख्दै आज हामी सुसेलीमा सुसेली फोन इन लिएर आएका छौं। टेलिफोन कुराकानी गरेर भरपूर खुशी हुनुपर्छ, मन साट्नुपर्छ, त्यही उद्देश्यका साथ हामी आएका छौं। तपाईँले पनि आफ्नो मनलाई उसै गरी टेलिफोन कुराकानी गरिकन सुसेलीसँग कार्यक्रमसँग बिसाइदिनुहोला। तपाईँको सहभागिताका निमित्त हामीसँग स्टुडियोमा 01-5377-279 काठमाडौँका साथीलाई, काठमाडौँ उपत्यका साथीलाई र काठमाडौँ उपत्यका बाहिर हुनुहुन्छ हामीलाई 01-5378-803 याद गर्नुभयो नि, 01-5378-803 टेलिफोन गर्नुहोला। तपाईँको फोन आउँदै गर्ला, तपाईँको सहभागिताको व्यग्र अपेक्षा गर्दै कार्यक्रमको थालनीमा सुरुमा हामी एउटा गीत नै सुनाउँछौ। नानी काको मत लमजुङ डाँडाको यो कौरा गीत हो, जसको शब्द, भाका र सुर सुप्रसिद्ध गायक कलाकार आदरणीय राजु परियारको छ। उहाँको जन्म जिल्ला पनि त्यही हो, त्यही भएर हामी जुन ठाउँको पानी खाएर जुन हावा श्वास प्रश्वासमा लिएर हुर्किएका छौं त्यहीको रस स्वादका गीत अझ बढी धित मर्ने हुँदा रहेछन्।

0: कति राम्रो कपाल लडा लडा सिङ्गापुरी स्वेटर युके को स्वेटर सिङ्गापुर को लुङ्गी कति सुहाएको भनेको हामी नेपालीहरू अब सबै देशसँग छौँ हामीले लाउने जुत्ता एउटा देशबाट आउला हामीले लाउने मोजा अर्कै ठाउँबाट आउला हामीले लाउने स्वेटर हामीले लाउने टोपी अथवा पछ्यौरी अर्कै ठाउँबाट आउला अनि हामीले दैनिक खानेकुराको इच्छा खाँदा पनि ती खानगी मध्ये धेरै चिजहरू धेरै देशबाट आइसकेको छ यसको माने कहिलेकाहीँ यो कुराले हामीलाई लाज पनि लाग्छ अनि कहिलेकाहीँ हामी विश्वव्यापी पनि हुन सकेका छौँ भनेर कहिलेकाहीँ गर्व लाग्न सक्ला तर गर्विलो कुरा छैन हामी पर निर्भर भएका छौँ हर वस्तु हर सामान विदेशबाट आउने भएपछि यो गीत पनि यस्ता कुरा पनि गीतमा अटाइआएको छ कौरा सुन्यौं राजु परियारको आफ्नै स्वर त्यसपछि उहाँको आफ्नै शब्द र लयमा छैन होइन हामी टाढाको नानिकाको म त लमजुङ डाँडाको लमजुङका थुप्रो गण्डकीय गीतहरू छन् तिनै गीतहरू अनगिन्ती उहाँका स्वरमा सुन्न सकिन्छ आज कार्यक्रमको शुरूमै राजु परियारको स्वरबाट कार्यक्रमको उठान गर्यो अब तपाईँको स्वर सुनाउने पालो छ सुशीली फोन इन हो 01-5357-279 काठमाडौँ उपत्यका सेरोफेरोका साथीहरूले काठमाडौँ उपत्यका बाहिर हुनुहुन्छ 01-5357-803 टेलिफोन गर्नुहोला आज त तपाईँकै कुरा सुनाउनु छ कार्यक्रमको पहिलो सहभागी मसँग को हुनुहुन्छ पर्खिरहनु भएको छ हजुर नमस्कार जादव नमस्कार
1: मन्नन देवपुर नगरपालिका काभ्रेबाट सुशेलीको शुक्रबार दैलोमा आइपुगे म खिल प्रसादजी मान्छे
0: हाम्रो स्थायी साथी खिल प्रसादजी तपाईँलाई घरलाई छिमेकलाई आराम छ
1: एकदम
0: अनि बेलामा भोजन भोजनादि भइसक्यो
1: भइसक्यो भइसक्यो
0: काम जम्मै भ्याइयो
1: भ्याइकलम
0: अब बेलुकाको काम दिउँसो
1: पुरा शक्ति भरेर काम भ्याएर खानासाना खाएर शक्ति भरेर
0: अब त्यसो भए गणना आज गीत सुन्न पाइन्छ र स्वर पनि बडा तेजिलो भएर आउनेछ
1: आउँछ
0: ल सुन
1: दसी धाराको नरोए आमा दसी धाराको नरोए आमा बाँचौला तस्बिरै खिचेर दसी धाराको नरोए आमा दसी धाराको नरोए आमा बाँचौला तस्बिरै खिचेर बाबाले सोधलान् खोइ छोरा फल्लन् बाबाले सोधलान् नि खोइ छोरा फल्लन् रना जित्दैछ बान्दिए आमाले सोधलिन् नि खोइ छोरा फल्लिन् रजा है खुल्यो बान्दिए दाजुले सोधलान् नि खोइ भाइ फल्लन् अंशै बढ्यो भन्दिए भाउजूले सोधलिन् नि खोइ बेवर भन्लिन् खसी काट भन्दिए दिदीले सोधलिन् नि खोइ भाइ

0: दिए बहिनीले सोधलिन् नि खोइरा जाइ भन्लिन् चोली घटे बान्दे बाबाले सोधलान् नि छोराले सोधलान् नि खोइ बाबा भन्लन् छोराले सोधलान् नि खोइ बाबा भन्लन् टोपी झिक बन्दिए प्रियाले सोधलिन् नि खोइ स्वामी भन्लिन् प्रियाले सोधलिन् नि खोइ स्वामी भन्लिन् बाटो फुक्यो बन्दिए बाटो फुक्यो बन्दिए साथीले सोधलान् नि खोइ लाउरे भन्लन् साथीले सोधलान् नि खोइ लाउरे भन्लन् माया मारा बन्दिए माया मारा बन्दिए
1: धन्यवाद खेल प्रसाद तिमल सिन्हा मण्डन देवपुर काभ्रेबाट यो गर्खा लडाईँको गीत सुनाउनु भयो झलकमान गन्धर्वले गाउनु भएको थियो यसको लामो दृष्टान्त छ बाँचे पठाउला तस्विरै खिचेर अनि सबभन्दा बढी अरूका निम्ति एउटा एउटा कुराको सम्झना रहला तर बाको निम्ति अझ आमाको निम्ति चाहिँ त्यो जिन्दगीभर रोइरहने विषय बन्छ एउटा सन्तानको कुरा त्यही कुरा गीतमा छ त्यही सुनाउनु भयो खेलप्रसाद तिमन सिन्हाले कार्यक्रमका मेरा अर्का साथी को हुनुहुन्छ हजुर नमस्कार
2: नमस्ते सर नमस्ते
1: यहाँलाई स्वागत गरे को बोल्नुभयो
2: हजुर गागल फेरी बालकुमार लामा बोल्दैछु
1: बालकुमार लामाजी सन्चै छ
2: हजुर सर हजुर म लगायत घर परिवार हामी
1: सपरिवार
2: सबैजना आराम कुशल छ हजुर सर
1: हामी पनि ठिकठाक छौँ अब एउटा गीत कुन छ आजलाई
2: हुन्छ सर हाम्रो स्वर्गीय खेनबहादुर गुरुङज्यूलाई सम्झन चाहन्छु उहाँले हामीलाई यो गीत छोडेर जानुभएको छ उहाँको
1: खेम गुरुङको स्वरको गीत तपाईँले फेरि गाउनु लाग्नु
2: हजुर सर हजुर हजुर उहाँको आत्मा चाहिँ अब स्वर्गमा राम्रोसँग सुखमाई शान्तिमाईको बास होस् भन्दै म थोरै सम्झिन चाहन्छु हुन्छ सर हुन्छ ए वारी जमुना पारी जमुना

पारि जमुना जमुनाको फेदैमा मन कमना जमुनाको फेदैमा मन कमना

0: यतिकै आयौँ सर।
1: हवस्, धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद बालकुमार लामालाई गागल फेदीबाट जमुनाको फेदैमा मनोकामना। यो शङ्खुवा सेवा जिल्लाको खादबारी बाणा धुपु त्यहाँको अरूण त्यसैको काखबाट संकलन भएको गीत खेम गुरूङको स्वरमा थियो। जीवन भाग दुई उहाँले एल्बम निकालेको सो दशक नै सर्वाधिक बढी एल्बम बिक्ने एल्बमको रूपमा पनि जीवन भाग दुई थियो। त्यसैको एउटा गीत सर्वप्रिय छ र लोकप्रिय छ, त्यही गीत उहाँले गाउनुभयो। अर्का साथी कुन गीत लिएर? हेलो
2: हजुर भाइ नमस्कार।
1: नमस्ते, नमस्कार, कपिला बोहरालाई हार्दिक स्वागत छ।
2: एकदमै धन्यवाद है, म दार्चुलाबाट।
1: आरामै हुनुहुन्छ कपिला?
2: एकदमै सन्चै कुशल मंगल छु हजुर दाई लगायत सबैजना सन्चै हुनुहुन्छ।
1: एकदम हामी सन्चै छौ, निको छ। तपाईँहरूको सम्झनाले सधैँ सन्चै रहेका हुन्थ्यौँ, आज भेट भयो। अनि कपिलाजी मौसम कसो छ, के काम छ अचेल?
2: मौसम एकदमै बादल लागेको अवस्था छ, घाम छैन, हिजो आज धेरै पानी पर्छ। अब मौसम काम धन्दा भन्दाखेरि मकै लगाउने क्रम थियो र सकियो, अब खेतबारीको काम रोपाई लगाउने काम सुरु गर्नु पर्छ।
1: कामै कामले भ्याई भ्याई भ्याई नभ्याई छ, अब त जेठको महिना हो, गर्मी पनि अब उपल्ला पहाड़हरूमा पनि बिस्तारै जाडो हटेर गर्मी शुरू भएको छ। आजलाई दार्चुलाबाट कुन गीत छ तपाईँले सुनाउने?
2: हुन्छ भाइ, मलाई गीत गाउन त आउँदैन, अब केही कुराहरू भन्छु। मेरो जिन्दगी भन्ने शीर्षकमा है।
1: हजुर,
2: निकै कामले नाम चलाउलो धरती माटेको झेकिन्या भैया कसो हुन्थ्यो लेखेको माया कृति संसारको सया कै हो जिन्दगी हजुर लेखेकी छु गीत रानी बनाई राख्लो भन्थ्यो ब्या भैया साल त राजाका दरबार आया ईसा बेहाल त पकाउन लागेका खानानी सराबु हाल्छ

0: सुह मरे देऊ की सोसाव कांदे हाय राजा हरा साठी ना काग्यता छल जाने सहली रहरा पकाउ ना की अन्न नाही भोक लागे नानालाई जागायालाई थकारै थकार अभागी सानालाई सुतेका जसो भया बनाएर ऐसले खाना थियो इजा बालाई सोध्या भया आज माइत भनी दिन महिना गणना हामीलाई नसोधे गथे बनाका भनन्ना मुलाई नसोधे गथे बनाका भनन्ना इजा बाबा कि लाखा मुता निस्तुरी भया कि मन परी गरे उइदेला भाजेर गया कि कर्म सम्झी बरा बग्या मेरा आँसुका तालता कसै कि जनहौ प्रभु निर्जसी हालता कसैकी जनाहौ प्रभु निर्जसी हालत है
1: हस् धेरै धेरै धन्यवाद कपिलालाई कपिला बोहरा दार्चुलाबाट टेलिफोन गर्नुभयो त्यहाँका स्थानीय जनबोलीलाई टिपिकन चरणबद्ध उहाँले गीतका सम्झनाका केही पंक्तिहरू सुनाउनुभयो जुन घट लाग्दा थिए नै
2: दीपिका थापा कुलेश्वरबाट
1: नमस्कार यहाँलाई पनि सुस्वागतम छ दीपिकाजी सन्चै हुनुहुन्छ
2: म एकदम सन्चै छु हजुर कस्तो हुनुहुन्छ
1: एकदम ठिकठाक छ यो कहिले कहिलेबाट सुरु भयो हामी दुई एकदेखि अर्को नेपाली भेट्दा सन्चो छौ कि बिसन्चो छौ खाएछौ कि भोकै छौ भन्ने सोध्ने चलन यो चाहिँ नि हाम्रो संस्कृतिको एउटा अभिन्न अङ्ग जस्तो लाग्छ जसले म मात्रै होइन अरू पनि बाँच्नुपर्छ म मात्रै खुसी होइन अरू पनि खुसी हुनुपर्छ भन्ने आग्रहार्थी भाव र अरूप्रतिको उपकारी भाव देखाउँछ त्यही कुरा हामी दोहोऱ्याउँछौ अनि लाग्दछ कहिले भेट्न हुँदा बिसन्चो पो भोगी नकै अप्ठ्यारो पो भोगी भन्ने लाग्दो रहेछ यो मनको पीरको कुरा हो नि दिदीका है
2: एकदमै आज परिवार दिवस पनि भनिन्छ होइन आजको दिनमा एकदमै हामी एका परिवार भएको जस्तो मेरो आवाज हजुरको कानमा गुन्जेको हजुरको आवाज तब रेडियो सुरु गर्नुभयो हजुरले त्यो दिनदेखि आवाज गुन्जेको आजसम्म गुन्जेमान भएको छ कुनै दिन म धेरै टाढा भयो होला तर हजुरसँग भेट हुन पाइन होला आवाज मिसाउन पाइन होला तर पनि मन चाहिँ कहिले टाढा भएको छैन त्यो बेला हामी तिनचुले आरूबारीमा आरूबारीदेखि यो आवाज गुन्जिन्थ्यो भने आज माइती घर आउँदासम्म र आजको दिनसम्म ऊ दिनदेखि यो दिनसम्म आज गुन्जैमान भइरहेको छ मलाई लाग्छ म यो धरतीमा रहन्जेल मैले सुन्न सक्ने शक्ति र म यो धरतीमा बोल्ने शक्ति भगवान्ले दिउन्जेल सायद हजुरको आवाज यो कोइलीको जस्तो आवाज सुन्न सक्छु भन्ने मलाई महसुस लाग्छ गीत संगीतको जगेर्ना गर्नुभएको छ गीत संगीतलाई राम्रा नराम्रा केलाएर मल पानी झार उखालेर त्यो फूललाई फुलाउने एउटा भर प्रयास ओम सरको रहिरहनेछ र रहिरहेको छ यो पनि सधैँभरि रहिरहोस् भन्ने पनि कामना गर्न चाहन्छु म हजुरमा शक्ति मिलोस् कतै टाउको पनि नदुखोस् कि यो दिनलाई कहिले पनि नआउने दिन भनेको र घर बसेको दिन नहोस् कि हजुरलाई ऊर्जा उत्साह अनि जाँगर जोस सबैभरि बल सबै भगवानको आशीर्वाद हजुरमा परिरहोस् भन्न चाहन्छु
1: धेरै धेरै धन्यवाद यहाँले विगत पनि कुट्याइदिनु भयो भाग्यले हो कि अभागले हो त्यो त म भन्न सक्दिनँ तर यसरी निरन्तर हामी रेडियोमा छौँ त्यसैले यहाँहरूको माया सम्झना रहेसम्म रहिरहने प्रण गर्दै अब यहाँको अहिले आजको स्वर सुनाऊ
2: हजुर एकदमै म पुरानो भागातिर गएँ पहिला सुरुमा गुनगुनाउन चाहन्थ्यौँ हामी होइन एउटा भाका सुनाउन टुक्का गुनगुनाएँ है त मैले

0: टोरे तिमीका हजुर
1: हवस् धेरै धेरै धन्यवाद सुविका थापालाई कुलेश्वरबाट हुनुहुन्थ्यो कार्यक्रम सुशेली सुशेली फोनिनु आज तपाईँ पनि सहभागी हुनुहोला सुनेर त हुनुहुन्छ नै टेलिफोन गरिकन कार्यक्रममा आफ्ना स्वरमा गीत सुनाएर सम्झनाकारी कुराहरू हामीसँग साटेर पनि साथमा रहन सक्नुहुन्छ मेरा अर्का प्रिय साथी हेलो
2: नमस्ते ओम सर शुभ बिहानी
1: नमस्कार शुभ बिहानी श्रीराम दाहाल भक्तपुरबाट आरामै
2: म आराम छु हजुरलाई कस्तो छ गाउँमा
1: ठाक राम्रो छ भात खानु बाँकी छ कि आज बिहानको भान्सा भइसक्यो
2: होइन अब भात र दाल त मजाले पाकिसकेको छ अब खाने हो
1: केही अरू आवाज नेपथ्यका मिठा आवाजहरू पनि सुनिएको छ टेलिफोन लाइभ कुराकानीको चाहिँ मजा नै यही हो अब सुनाउनुहोस् आजका निम्ति सुशीलीलाई के ल्याउनु भएको छ सम्झेर
2: हुन्छ साथीहरूले अब निश्चित अब पहिला आउनुभयो हाम्रो नारायण राईमाजीको गीत गाउनुभयो पछि साथी आउनुभयो यता कविता पनि भनेर जानुभयो अब जे यो मिश्रित हाम्रो कार्यक्रम सबै चिज मिसिएर नै मिठो हुन्छ होइन
1: हजुर
2: आज नि म हुन त नारायण राईमाझीकै गीत गाउँछु बेग्री कृषक छ है
1: ल

0: हजुर
1: धन्यवाद श्री राम दाहाल भक्तपुरबाट टेलिफोन गर्नुभएको थियो. हामी सुशेलीमा छौँ, सुशेली फोन इनमा. शुक्रबार यसै गरी कुरा हुन्छ, यो लाइभ प्रस्तुति हो. तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ अहिले नै फोन गरिकन. मेरा अर्का साथी, हेलो
2: सर. दर्शन हजुर.
1: दर्शन नमस्कार, सुस्वागतम धनराम परियारलाई बालाज राइट काठमाडौँ बोरा चारबाट. अब आरामै एकदम घरतिर सब राम्रो छ. अनि के गर्दै हुनुहुन्थ्यो?
2: म मेरो पसलमा काम गर्दैछु अनि सुन्दैछु. अब यसो फोन लगाउन ट्राई गरेको, फोन पनि लागिहाल्यो, खुसी छु.
1: ग्राहक छोडेर मलाई माया गरे त होइन?
2: ग्राहक त हुनुहुन्न, एउटा अङ्कल हुनुहुन्छ, अङ्कल बसिरहनु भएको छ. उहाँ ग्राहक होइन, मेरो अङ्कल हो.
1: ए काकालाई नमस्कार छ, सम्झिआ छ, सुशीलले सम्झिरहेको छ भनिदिनु होला है. भेट भए भएर अरू कुरा गरौँला. आज तपाईँ गीत सुनाऊ अब.
2: ए भेटो आज पोखरेली के माया झैजान्छु समेठी, भेटो आज पोखरेली के माया झैजान्छु समेठी. दिल बसेको दिल बसेको पोखरेली खेतीमा त्यसो भए आऊ बालिन सिमा, अरे त्यसो भए आऊ बालिन सिमा. ए स्वर्ण थाल्न हुँदैन ढाट्न के हुन्छ र मन्छी त मन साट्न, स्वर्ण थाल्न हुँदैन ढाट्न के हुन्छ र मन्छी त मन साट्न. दिन बसीको पोखरेली छिमा, ए अर्को वर्ष हिँडेर नजान्छ नि ओहिलेर, अर्को वर्ष हिँडी पोलेर नजीवन जान्छ नि ओहिलेर. दिन बसीको पोखरेली छिमा खेती भए औ बाली, अरे
1: हजुर धन्यवाद. नमस्कार धनराम परियारलाई बालाजु हाइटबाट हुनुहुन्थ्यो. अब चाहिँ हामी टेलिफोन गर्ने सबै साथीहरूलाई र विशेषतः तपाईँका निम्ति भनेर यो नेपाली लोकगीत छानेका छौं. अनन्तराम विष्ट र भीमा कुमारी दुराको युगल स्वर छ, जसलाई हामी देउडा गीत पनि भन्छौं. यो सेती महाकाली र साबिकको कर्णाली अञ्चलको स्थानीय जनगीत पनि हो. अनन्तराम विष्टको संकलनमा छम छमला चैतका चम्किला घामा.

0: रेडियो कार्यक्रम सुशैली प्रसारणमा छ। हामी दिनहुँ आउने गर्छौं, शनिबार बाहेक शुक्रबार चाहिँ सुशैली फोन इनमा हामी तपाईसँग मात्रै कुरा गर्ने गर्छौं। हामीसँग तपाईँ सहभागी हुन स्टुडियोमा 01-5357-279 काठमाडौँ उपत्यकाभित्रका साथीहरूको लागि र काठमाडौँ उपत्यका बाहिर अन्त जहाँ हुनुहुन्छ हामीलाई 01 यो सिटी कोड हो 01 अनि त्यसपछि 5357-01-5358-803 उपत्यका काठमाडौँ बाहिरका साथीलाई 01-5358-803 टेलिफोन गर्नुहोला। हामी यसरी साक्षात्कार गर्न सकौं, हाम्रा एक आपसका कुरा साटिन सकोस्, संस्कृतिका कुरा अझ बढी प्रसार हुन सकोस्, हामीले बिराएका अपूर्ण रहेका कुरा पनि पूर्ण होस् र कहिलेकाहीँ त एक्लोपनको न्यास्रो पनि हुन सक्छ, त्यो पनि मेटियोस् भन्ने उद्देश्य हो। अरू खास हाम्रा निजी उद्देश्य छैनन्। तपाईँ सहभागी हुनुहोला, हामी यहाँको अपेक्षा आगमनको गरिरहेका छौं। यही समय हामीसँग अर्का साथी कोही पर्खिरहनु भएको छ, गीत बजाउन्जेल गीत सुनिरहनु भएको थियो, को हुनुहुन्छ? हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट हजुर?
1: हजुर, म कोशी अञ्चलको सुनसरी जिल्ला इन्टरबाट युवराज पोखरेल बोल्दैछु। हजुर,
0: युवराज पोखरेलजी अहिले फोन गरेको उहीँबाट?
1: हजुर हजुर,
0: इटहरीबाटै।
1: इटहरीबाटै
0: पोखरेल सर, हामीलाई सुनिरहनु भएको छ?
1: हजुर सुने त, योभन्दा अगाडि बिना कुमारीको देउडा गीत पनि सुने।
0: केमा सुन्नु भएको छ, अनलाइनमा कि रेडियोमा?
1: अनलाइनमा, रेडियो त ठिक छैन,
0: अनलाइनमा थाहासञ्चार.com अथवा थाहाखबर.com।
1: हजुर हजुर,
0: ल खुसी लाग्यो युवराज सर। गर्मी कतिको छ इटहरीमा?
1: हजुर, यो भन्नु चाहिँ नपर्यो तर अब तराई पर्यो गर्मीले, अहिले खलखल पसिना आउन थाल्यो हजुर अब शरीरमा।
0: अब अझै यो क्रम भदौसम्मै रहन्छ होइन सर?
1: रहन्छ रहन्छ हजुर।
0: आज सुशैलीमा पहिलो पटक भेट भयो, हामीले एउटा पूर्वेली गीत पनि सुनाउने भनेका थियौँ, भ्याइन्छ के गर्छ। अब तपाईँ सुनसरीबाटै हुनुहुन्छ, त्यहाँको रैथाने हो कि कहीँबाट बसाइसरी जानुभयो? हजुर
1: हजुर, होइन मेरो त खटाङ पहाड चाहिँ खटाङ डिक्तेल हो, बसाइसरेर झरेको। हजुर,
0: ए डिक्तेलबाट अहिले चाहिँ विशेष काम पर्यो भने त त्यता नै जानु पर्यो, नत्र इटहरीमै हो बसाइ।
1: इटहरीमै हो हजुर हजुर।
0: अब आज सुशैलीलाई, अब हजुर इटहरीबाट आएपछि इटहरीको कोसेली के छ?
1: कोसेली हजुर एउटा झलकमानको लगाइदिन्छु भनेर हजुर।
0: ल हस् सुनम, अघि हामीलाई कसले पो सुनाउनु भएको थियो झलकमानको गीत, तपाईँलाई याद छ?
2: बाला जो बात, माया लाई भइगयो।

0: धेरै धेरै धन्यवाद. मादल आफैले बजाउनु भएको ल, ज्यादै खुसी लाग्यो, पवित्र बनाइदिनु भयो. फेरि भेट्नु पर्छ है, यतिकै माया नमार्नु होला.
1: हजुर हजुर, भरिसक्त चाहिँ गर्छु भन्छ त लाग्दो रहेछ, लागेपछि म फेरि भाग्दिनँ. हजुर
0: हस्, नमस्कार, धन्यवाद. हजुर युवराज पोखरेल इटहरी सुनसरी जिल्लाको इटहरीबाट टेलिफोन गर्नुभयो. अघि हामीलाई सुरुमा खिलप्रसाद तिमल सिन्हाले मण्डन काभ्रेबाट झलकमान गन्धर्वको यो कर्खा गीत सुनाउनु भएको थियो, त्यसपछि अहिले युवराज पोखरेलज्यूले चाहिँ इटहरीबाट टेलिफोन गरी झलकमान गन्धर्वकै अर्को गीत सुनाउनु भयो. रसिला छन् हाम्रा यी भेटहरू. अर्का मित्र, हेलो.
2: हजुर नमस्ते.
0: हजुर नमस्कार. हजुरलाई स्वागत गर्दछु जीवन साङ्गीतिक नगर. तपाईँलाई पेट दुखिरहन्थ्यो, अहिले ठिक भयो? ल, राम्रो छ. खानपिनले हो, अब आफू पहरेजमा रहेपछि केही चिजले पनि सुन्न होइन. अनि फेरि अर्को भन्छ नि, लोकगीत आयु सन्जेल बाइको केही लाग्दैन होइन जीवनजी.
2: हजुर,
0: के गर्दै हुनुहुन्छ अहिले?
2: यति बेला हजुर हाम्रो कार्यक्रम सुनेर बसिरहेको छु. सानो साथमा काम भन्छ.
0: के काम भन्न मिल्छ?
2: भन्न नभन भन्नु ल.
0: के माउरीको म काटेर म निचर्दै हुनुहुन्छ क्या हो?
2: होइन, मौरीको म काट्ने सिजन त अहिले छैन. अस्ति टाइटमा अलि हेरेँ, अहिले छोरा छोरा लागेको अब त एकदम कार्तिकमा हेर्ने हो.
0: माथि बुइगलमा लाएर माटाको भाँडामा लुकाएर राख्नु भएको छ?
2: हजुर, माटाको भाँडा त छैन अहिले, त पहिला बुवाले राख्नुहुन्थ्यो, अहिले त यही उसको
0: ए माताको जस्तो देखिया रहेछु मैले. एक दिन फुत्त चोर्न आउनु पर्ला.
2: हजुर ल, हुन्छ. हजुर,
0: के बानी लाग्यो तपाईँसँग भेटेपछि? जिस्किन ज्यादी पो मन लाग्छ त.
2: हजुर, के गरौँ त हजुर, यो काली
0: देवन्ती. अब आजलाई के छ त सुनाउने?
2: आजलाई यो कमल गोही पुरानो भाग सुन्नु.
0: कसको?
2: कमल बोई निर्मय.
0: कमल दिके निर्मयी.
2: हजुर,
0: ल सुनाउनुहोस्.
2: यो मारी खोलाले छेकेको होइन, यो मारी खोलाले छेकेको होइन, मले छेको मायालु तिम्रै मायाले, मले छेको मायालु तिम्रै मायाले, झोल्पा राम्रो झुङ्गर जापा राम्रो जी खोरे, झोल्पा राम्रो झुङ्गर जापा दाङ राम्रो जी खोरे, आगो निच पानी राखी मन बुझौके गरे, मन बुझौके गरे, यो मारी फुलले छेकेको होइन, यो मारी फुलले छेकेको होइन, मले छेको मायालु तिम्रै मायाले, मले छेको मायालु तिम्रै मायाले. एकछिन मनपर्छ. नमस्ते हजुर.
0: हस् नमस्कार. मले छेको मायालु तिम्रै मायाले जीवन साङ्गीतिक मगर प्युठानबाट सुनाउनु भएको थियो. हामी सुसेलीमा छौँ, कार्यक्रमको सम्पूर्ण जिम्मा तपाईँको हो. टेलिफोन गरी तपाईँले गीत सुनाएर सम्झनाका अरू कुरा हामीलाई जानकारी दिनुभएर संस्कृतिका थपिदिनुपर्ने कुरा थपिदिएर कार्यक्रमलाई अझ वजनदार बनाउनुहोला, अझ सुवासित बनाउनुहोला. लाग्दछ तपाईँको आगमन नै हाम्रा निम्ति फूल फुलिरहेको छ, धुम्म परेको आकाश पनि खुले जस्तो लाग्छ. त्यही भएर त दौडी दौडी आउँछौँ. सुसेलीमा भेट हुन नपाउँदा त खै खाने नखाए जस्तो, भोक तिर्खै नलागे जस्तो महसुस हुने गर्छ. तपाईँको आगमन, तपाईँ आउनुभएपछि जम्मै कुरा हराउँछ. कार्यक्रमका कोही साथी हुनुहुन्छ आजको कार्यक्रमको अन्तिम सहभागी पनि. समय पो कति छ? झन्डै छ सवा छ मिनट जति छ. हेलो, नमस्कार. हजुर नमस्कार रमेश. रमेशजी किर्तिपुर होइन तपाईँ? होइन, फर्पिङ. यता काठमाडौँपट्टि हो कि उता मकवानपुरपट्टि? काठमाडौँपट्टि हो. त्यो सिमाना होइन नजिकै? चाहिने टिस्टुङ पालुङबाट तिउन तरकारी त्यही बाटो भएर आउँछ.
3: हजुर,
0: गीत गाइदियो.
2: मर्ने बेल सबैले राम राम भन्दै मर्छन् म त तिम्रै जति जति माया तिमी हिरेको बाटो हो सिन्दुर लाउन अनुष्ठ माटोको धेरै माया मर्ने बेला सबैले राम राम भन्दै मर्छन् म त तिम्रै
0: धन्यवाद नमस्कार रमेशजीले अर्पिङ काठमाडौँबाट फोन गर्नुभएको थियो. अब चाहिँ छुट्टिने बेला भए त हालि समय थोरै छ. गीत सुन्दै सुन्दै गीत सुनाउँदै सुनाउँदै विदा हुनु छ. कार्यक्रममा सहभागी हुनुहुने टेलिफोन गर्ने सबैलाई र रेडियो सेटमा कार्यक्रम सुशैली सुन्नुहुने तपाईँलाई हार्दिक धन्यवाद छ. कति साथीहरूले रेडियोमा कति साथीहरूले अनलाइनमा सुन्नुभयो. हामी अझै तपाईँहरू माझ कुन कुन प्रविधिले आउँदा सजिलो हुन्छ भेटाउन पाइन्छ त्यो सोध पनि राखिरहेका छौ. आशा छ प्रत्यक्ष संवाद गर्न नपाए पनि अप्रत्यक्ष तपाईँ हाम्रो भेट भइरहनेछ. बरू अनुरोध चाहिँ के छ भने हामी हाम्रो संस्कृतिलाई यसै गरी फुलाइरहन फलाइरहन पाऊं र संस्कृतिका फूल फुलिरहन् फल लागेर लटरम्म भइरहोस्. हाम्रो जीवन नै फलेको वृक्ष जस्तो सधैँ यसका फूल पातले फलले ढकमक भइरहोस् भन्दै छुट्टिने बेला हामीले छानेका छौं खेम सेन्चुरी र समीक्षा अधिकारी अनि साथीहरूको स्वरमा यो महेश्वर पन्तले लेख्नु भएको संकलन गर्नुभएको गीत हो. बाँचिँदा देखिँदो रहेछ सुनको धारो चाँदीको पँधेरो. यही सँगै सुशेली आजलाई सकियो. नमस्कार.

अमेरिकाको ग्रिन कार्ड ए अमेरिकाको ग्रिन कार्ड

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। अहिले किवीरमा बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनु पर्ने प्रावधान बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेश सभामा हाल कायम 102 प्रदेश सभा सदस्यमा मध्य प्रदेश सरकारलाई बहुमतको लागि 52 प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलका 63 प्रदेशसभा सदस्यको समर्थन कायम छ। मध्य प्रदेश सरकारलाई नेपाली कांग्रेसका 22 जनमत, जनता समाजवादी पार्टी जसपा नेपालका 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 प्रदेशसभा सदस्यको समर्थन कायम रहेको नेपाली कांग्रेस प्रदेश संसदीय दलले जनाएको छ। जनमतले भने आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर विपक्षमा मत हाल्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो। कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यय गर्नु गराउनु भन्दै परिपत्र मार्फत निर्देशन दिएको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने, मर्मतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत लाइन काटेर महसुल बकेता असुली अभियान सञ्चालन गरेको छ। बितेको 5 महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब 5,500 ग्राहकको लाइन काटेर बकेता असुली अभियान शुरू गरेको नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले विद्युत महसुल भुक्तानी गरी लाइन पुनः जडान गरेका छन्। काटिएको लाइन पुनः जडान गर्दा नेपालगंज वितरण केन्द्रले करिब 5 करोड़ रूपियाँ बकेता असुल गर्न सफल भएको छ। विद्युत आपूर्ति सुधार र अनियमितता नियन्त्रणको लागि अनुगमनलाई समेत तीव्र बनाएको केन्द्र प्रमुख मिश्रले बताउनुभयो। बाँदरले बाली नाली खाएर आजित बनाएपछि तेह्रथुमको लाली गुनास नगरपालिकाले बाँदरको आतंक नियन्त्रण गर्न आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ। कृषकले दुःख गरेर उत्पादन गरेको अन्न बाली र तरकारी नष्ट गर्न थालेपछि सामूहिक रूपमा बाँदर धपाउने अभियान गर्न विदा दिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख अर्जुन माबुहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा स्कूलमा बाँदर लखेटेर नगरपालिकाको सीमा बाहिर पठाउने कार्यक्रम तय गरेको जनाएको छ। यसको लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक जनप्रतिनिधि कर्मचारी र सर्वसाधारणलाई आह्वान गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली एमिसमा आबद्ध गराएको छ। केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि बाह्र कक्षासम्मको सबै तथ्याङ्क अध्यावधि गर्दै आएकोमा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन प्रारम्भ भएको हो। केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलले सबै स्थानीय तह र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित हालसफाको तथ्याङ्कको विवरण प्रविष्ट गरी अध्यावधि गर्न पत्रचार गरिएको बताउनुभयो। र नवलपरासी बर्दाघाट सुस्ता पूर्व कावासोती नगरपालिका एक लोकह स्याउलीमा एउटा भाले गैंडा मृत अवस्थामा फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकै बारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले बताउनुभयो। उहाँका अनुसार वयस्क गैंडा मरेको हो। खाक र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएकोले गैंडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
3: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौन सरी ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय, रोल्पा।

0: मरे के हो?
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे के भयो, किन गालामा हात?
5: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
4: 9805014652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा 0 सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
13: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
13: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
14: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
13: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: ए भागु अध्ययारो छ चर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गार्ड भएर सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे, सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट गर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
1: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 98-67-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
1: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नुपर्छ
0: अनि अरू के गर्नुपर्छ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
2: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204 र 9894394412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोदिनी जेऊ बेला सोनो फुरी कतास ओचुदिनी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चासो खेलगेमा दुख
5: वन
4: जङ्गल सज मेरा आयुले बानी एमएल एमए ओसो छानेला लिउसोतर पोतरालै पार जगेर हटे
5: सलाई लाइटर स्याउला ले सचाउने चिजरालै हुजा बाङ्जा र यामाले पोल गेले या इतो चिज र रहे वन जङ्गल याल के भाबाय
4: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहिदे कि खेनाले वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोद विधि ओरे बनै कोबाजे
5: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
4: गेसो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिका गेजो निकेलाइ छु अब नजरे बने घेम एल गेजो निके नलाए औले लायो के नाइए
5: वन जङ्गल छ जुडिसी हो घेम बारी ल बाली नाली कुचिला चुली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
4: वन जङ्गल मेला गेमाइए मेला
5: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
4: हाम्रो त सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा.
0: डिभिजन वन कार्यालय रोल्पाको अपील.
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं. वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ. वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं.
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं. प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं. वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं.
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं. वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं. वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ.
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ. सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ.
6: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ. वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ.
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ.
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ. वन अपराधलाई दुरुत्साहन गरौं. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
8: मानसिक समस्याबाट बच्ने उपायहरू.
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
9: असल साथीहरूसँग मात्रै संगत गरौं.
8: मादक पदार्थ र लागु औषध सेवन नगरौं.
9: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्. सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्.
0: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ. समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्.
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै. थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578043123. समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं. सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ.
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
10: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
11: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर.
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्. अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिटी क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि.
2: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन.
1: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो.
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके.
3: होइन, रात दिन खसखस के को झगडा हो यो?
2: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ. म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन.
3: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि. नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि.
1: हो, यस्तै घर हो हामीलाई चाहिएको.
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्.
3: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला.
0: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात. मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन.
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो. हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो. साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो. कहाँ जाने होला, तलाई थाहा छ भने भन त.
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि. त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि. थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि.
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो. समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ. सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको.
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त. ल निकेश, तलाई धेरै धेरै धन्यवाद है.
6: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ.
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्.
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्. यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ.
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238.
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98578 22 75, रेणुका रोगा 98481 68 697.
5: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 98578 22 275.
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस.
7: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर. आज कति दिन रे?
1: तिन दिन भयो।
7: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनेन उनी होइन के, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
9: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
11: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए, म सामान लिन गइहालेँ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संविधान संशोधन कार्यदलसँग छलफल गर्न 25 जेएनजी युवाको अस्वीकार। शहीद परिवार र घाइतेको न्यायको लागि अघि सारे छ बुद्धि माग।
0: सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। अत्यावश्यक बाहेकका सामग्री खरिद नगर्न सबै निकायलाई परिपत्र।
1: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
0: अमेरिका र चीनबीच कुनै व्यापार सम्झौता भएन ट्यारिफका विषयमा उत्पन्न विवाद साम्य पार्न बोर्ड गठन गरिने।
1: र आईपीएल क्रिकेटमा पंजाब किङ्स मुम्बई इण्डियन्ससँग पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ?
3: एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जेएनजी युवाहरूले संविधान संशोधन बहसपत्र तयार पार्न गठित समितिले बोलाएको छलफलमा जान अस्वीकार गरेका छन्। 25 युवाहरूले संयुक्त वक्तव्य जारी गर्दै छलफलमा भाग लिनुअघि आफ्ना 6 बुँदे माग अघि सारेका छन्। उनीहरूले मंगसिर 24 गते भएको सम्झौता अक्षरश क्रमशः कार्यान्वयन गर्न माग गरेका छन्। भदौ 23 र 24 गतेको आन्दोलनमा सहभागी भएकै कारण झुटा मुद्दा लगाएर पक्राउ परेका, जेल चलान भएका, मुद्दा चलेका आन्दोलनकारीको तत्काल रिहाई र मुद्दा फिर्ता गर्न माग गरेका छन्। शहीद परिवार र घाइतेहरूले न्याय पाउनुपर्ने, विभिन्न राजनैतिक आन्दोलनका जाँचबुझ र छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सुकुम्बासीहरूमाथिको दमन तत्काल रोक्न र न्यायोचित व्यवस्थापन गर्न जेएनजीहरूसँग राज्यले गरेको सम्झौताको धारा 5 बमोजिम संविधान संशोधन सुझाव आयोग गठन गर्न उनीहरूको माग छ। रक्षा बम माजिद अन्सारी लगायतले हस्ताक्षर गर्दा छलफलमा बोलाइएका योजन राज भण्डारी, प्रवेश दाहाल, टंक जैसी लगायतले भने हस्ताक्षर गरेका छैनन्। प्रधानमन्त्री कार्यालयले आज साँझ 5 बजेदेखि 7 बजेसम्म छलफल गर्न उनीहरूलाई बोलाएको थियो।
1: प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोगको सचिवलाई, कार्यालय निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो। कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरू खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरूलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यय गराउनु परिपत्र मार्फत निर्देशन दिएको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। बिहान 11 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि बैठक बस्न ढिलाइ भएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुरेन्द्र महतोका अनुसार दलहरू छलफलमा रहेकाले बैठक बस्न ढिलाइ भएको छ। विश्वासको मत लिने कार्यक्रम नै स्थगित भएको बारे कुनै जानकारी प्राप्त नभएकाले बैठक बस्न केही समय अझै लाग्न सक्ने बताउनुभयो। प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेशसभामा हाल कायम 102 प्रदेशसभा सदस्यमा प्रदेश सरकारलाई बहुमतका लागि 52 प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलका 63 प्रदेशसभा सदस्यको समर्थन कायम छ। प्रदेश सरकारलाई नेपाली कंग्रेसका 22, जनता समाजवादी पार्टी नेपालका 26, नेपाली कम्युनिष्ट पार्टीका 15 प्रदेशसभा सदस्यको समर्थन अहिले पनि कायम रहेको नेपाली कंग्रेस मध्य प्रदेश संसदीय दलले बताएको छ। जनमत पार्टीले भने आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न व्हिप जारी गरेको छ।
1: बाँदरले बाली नाली खाएर आजित बनाएपछि तेह्रथुमको लाली गुराँस नगरपालिकाले सामूहिक रूपमा बाँदर धपाउने कार्यक्रम शुरू गरेको छ। आज पालिकाभर सार्वजनिक विदा दिएर सामूहिक बाँदर धपाउने काम शुरू गरिएको हो। नगर प्रमुख अर्जुन माबोहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बिहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सिमाना बाहिर पठाउने कार्यक्रम तय गरेको जनाएको छ। यसको लागि ओडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर थपाउने अभियानमा सहभागी हुन कृषक जनप्रतिनिधि कर्मचारी तथा सर्वसाधारणलाई आह्वान गरिएको छ। नगर प्रमुख माबुहाङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकामा नै गम्भीर असर परेको बताउनु भएको छ। नगरपालिकाले बाँदर नियन्त्रणको लागि अस्थायी संरचना निर्माण गरी हिरालो खटाउने व्यवस्था पनि गरेको छ।
0: तामाङ समुदायको साझा राष्ट्रिय संस्था नेपाल तामाङ घेतुङको आजदेखि दशौं राष्ट्रिय महाधिवेशन शुरू हुँदैछ। काठमाडौँको स्वयम्भू स्थित एक बैंकवेटमा दिउँसो एक बजे महाधिवेशनको औपचारिक उद्घाटनको कार्यक्रम रहेको अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनमा स्थानीय तह, इकाई, जिल्ला समन्वय समिति, प्रदेश समिति, संघीय कार्य समिति र विदेश स्थित शाखा तथा आबद्ध संस्थाको गरी 500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुनेछन्। पर्सीसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नेपाल तामाङ घेदुङ 2013 सालमा गठन भएको हो।
1: नवलपरासी बर्दघार सुस्ता पूर्व कावसती नगरपालिका एक लोकाहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकै बारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले बताउनुभयो। उहाँका अनुसार वयस्क गैंडा मरेको हो। गैंडाको खाक्रा खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएकोले गैंडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अधिकारीले बताउनु भएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुन तलामा 4,000 र चाँदी 355 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छपाल सुनको मूल्य प्रति तोला 2,98,500 रूपियाँ कायम भएको छ। चाँदी 5,390 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 3,02,500 र चाँदी 5,745 रूपियाँमा खरिद बिक्री भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा एक औं सुन 4,678 र चाँदी 87 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच भएको छलफलमा कुनै ठूलो व्यापार सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र चीनबीच गत वर्ष अक्टूबरमा व्यापार युद्ध रोक्ने सहमति भएको थियो। उक्त सम्झौता अन्तर्गत अमेरिकाले चीनिया सामानमा प्रस्तावित भारी भन्सार कर वृद्धि रोकिरहेको छ। चीनले दुर्लभ खनिज निर्यातमा लगाएको कड़ाई केही कम गरेको थियो। व्हाइट हाउसका अनुसार बारम्बार ट्यारिफका विषयमा छलफल गरिरहनुपर्ने अवस्था अन्त्य गर्न दुवै नेताहरू बोर्ड अफ ट्रेड गठन गर्न सहमत भएका छन्। यसको उद्देश्य व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउनु हुनेछ। यद्यपि अमेरिकी अधिकारीहरूका अनुसार यो व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न अझै काम गर्न बाँकी छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमणका क्रममा बेजिङको ठूलो अर्डर तथा अमेरिकी ऊर्जा र कृषि उत्पादनको चीनिया खरिदसँग सम्बन्धित घोषणा हुन सक्ने बताउनु भएको छ। बुधबार शुरू भएको ट्रम्पको भ्रमणमा व्यापारिक जगतको उपस्थितिको पनि व्यापक चर्चा छ। अमेरिकाले यसअघि नै चीनलाई उन्नत कम्प्युटिङ प्रविधिमा पहुँच सीमित गर्न निर्यात नियन्त्रण सम्बन्धी धेरै कदमहरू चालिसकेको छ।
1: र अब खेल समाचार। इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किङ्सलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा मुम्बईले पंजाबलाई 6 विकेटले पराजित गरेको हो। पंजाबले दिएको 201 रनको लक्ष्य पछि आएको मुम्बईले 19.5 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक 75 रन बनाए भने रायन रिके टनले 48 रन जोडे। यस्तै रोहित शर्मा र विल ज्याकले 25-25 रन बनाए। पंजाबका बलर अज महतुल्लाह ओमर चाईले 2 विकेट लिँदा मार्को जान्सेन र युजवेन्द्र चाहलको नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पंजाबले विश्व ओभरमा 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबको लागि प्रभ सिंहले सर्वाधिक 57 रन बनाए। ओजमातुल्हा ओमराजाईले 38, प्रियांश आर्यले 22 तथा कपूर क्लोनीले 21 रन बनाए। यो यस सिजनमा मुम्बईको चौथो जित हो। 12 खेलमा 8 अङ्क हासिल गरेको मुम्बई हाल 9 स्थानमा छ। यससँगै पंजाबले सिजनमा लगातार 5
0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-48-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन नुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: नुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
11: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
14: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
13: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
14: ल उसो भए म सामान लिन गइहाले।
13: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
14: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
13: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
14: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
15: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
16: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
15: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
15: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
15: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
16: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुरा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
18: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
20: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स
17: उनीहरूले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
18: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छ

0: सुगर सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
0: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
0: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
0: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
0: 98095806005
1: र 98103940।
2: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर बुढाले सुन्ने काम नहुन्न भने दिमाग खराब।
2: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चोरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98478050571 र 98578241। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवाङ, चुडिखेल, रोल्पा।

ओ खुरी, एउटा कुरो थाहा पाइस्? त्यो काजीको दुइटै छोरीहरू त नि त्यो दुइटा आवारसँग लागेको रहेछ नि यार। यो कुरो कसैलाई नभन्ने, फेरि एक कान दुई कान मैदान होला।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगतकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
7: जन्म मृत्यु विवाह बसाई चराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
10: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधी हालेको।
10: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन हो।
12: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: मरेको के हो
1: तेरो त रगत है रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: बाजे के भयो किन गालामा हात
5: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
4: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
6: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
7: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
4: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
6: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
8: नदुखाइ दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
8: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
4: 9805914652
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यस्तो हो भने यस्तो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न
10: नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नुला हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
11: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
10: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यस्तो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
14: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
15: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
15: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
14: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
15: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
15: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
15: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
14: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन हो।
4: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
5: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
4: अब के गर्ने रे? तिमी त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू,
7: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
8: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
9: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
10: सम्पर्क नम्बर 98760067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
11: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्तोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना झुङ्गो बेला खेम्रिदे गरम ओगोत्री जेऊ बेला सुनो फुरी बतास ओचुदुरी जेऊ आऊ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम नारे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र फाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी बिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख भिन्गेको ठयला भेलागी नाते जन धने मे खेप्ता छेपी ताउजु हो फोकाई वन जङ्गल सज मेरा आइरिङ्गे बाली एमएल एमए ओछामेला दिउँसोतर पोतरालै पार जगे हटै
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै जबाङजा र यामाने पोल गेने या इतौ चिज्र रहे वन जङ्गल याल के भाबा या
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबा
1: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेछो छामेला खोलेर चाउसी खोलिए होलिदे तरिम गाई गेज मेकेलाई छु अब नजिरे बनाए गेम एल गेज मेकेमा लागे अरूले लायो के लागे
1: वन जङ्गल छ जुडिसी घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा सताउँछु छिमी ने चाउसो सहिरेकी खेले
0: वन जङ्गल मेला गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
0: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: डिभिजन वन कार्यालय रोल्पाको अपील
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं
3: वन जङ्गल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुत्साहन गरौं डिभिजन वन कार्यालय लिबाङ रोल्पा
5: मानसिक समस्याबाट बस्ने उपायहरू
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
6: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
6: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ, चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
8: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-670, 98-478-076, 98-578-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिटी क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगतमै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: बाजे के भयो, किन जालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-740-318,
0: 9800-95-1452।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
7: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।

0: एकातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: ल उसो भए म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक दाँत गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेलायु मायुका लागि सुनसरी गाउँपालिका योनि मस्तज जरुरी सूचना। झुङ्गो पेला खिमरिदे गरम ओभोतिरी ज्याउ पेला सोनो फुरी कतास ओचुदुरी ज्याउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो माछा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सोनो चासो खेलगेमा दुख
5: वन
4: जङ्गल सज मिरा आयुरी बाली एमएल एमए ओछो छानेला दिउँसोको पोतोरालाई पार जगेर हटे
5: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा धेने पोल घेने या इतौ चिज र रहे
4: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउँछु सहीले लेखनाए वन जङ्गल ओछो छान्ने दाइके बारीको चुरोद विधि ओरे पनि कोबाजे
5: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरी।
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। डिभिजन वन कार्यालय रोल्पाको अपील:
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
3: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
5: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
4: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
8: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
9: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
8: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
9: सम्पर्क मोबाइल 98571 2105,
8: 98479802,
9: 98095682605
8: र 98103940।
10: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
11: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
10: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
11: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
12: होइन, रात दिन खतखत के को झगडा हो यो?
11: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
12: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
10: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
11: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्यो? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
12: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
13: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
10: होइन, के भाषा र तपाईँलाई
11: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउ।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: दिउँसो 2 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोएम राईले सो प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रतिवेदनले औलाएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,000 रूपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,00 बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,000 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,000 रूपियाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 रूपियाँ विनियोजन गरेकोमा हालसम्म 2,45,01,54,00,000 रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66.6% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,24,00,000 बराबर आमदानी गरेको छ। र लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको हेटौडा ढल्केबर दुहबी 400 KB प्रस्थानलाई निर्माण पुनः शुरू भएको छ। सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण शुरू भएको छ। लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरूद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि पुनः सक्रियताका साथ निर्माण अगाडि बढ़ेको हो। नेपाल विद्युत प्राधिकरणले पनि प्रभावित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गा धनीले मुआवजा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको जानकारी दिएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भयो किन जलामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 3918 9805 14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज
1: हेलो
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो चर्चलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँले खेरको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला रूकाली ओराली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र तपाईँ साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला त्यो तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जस्तो अवस्थामा रहे तापनि कार्यक्रम हेलो जलजलालाई शुरूदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस डट कम हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न एप्सबाट हामीलाई जुनसुकै कुना नै कान्दरमा पनि सुन्न सक्नुहुनेछ हजुर र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शुक्रबारी श्रृंखलामा छौ शुक्रबारी श्रृंखलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने आज शुक्रबारी श्रृंखलामा छौ आज शुक्रबारी श्रृंखलामा पहिलो साथी आउनुभयो भने गीत रोजमा पार्नुहुन्छ र दोस्रो र तेस्रो साथीले सम्झना समर्पण मात्र बाँधेर बाहिरिनु पर्ने हुन्छ यो त भयो कार्यक्रमको बारेमा हामी आज पनि टिकटक लाइभमा पनि आएका छौ होइन तपाईँले तेजेन्द्र प्रिया सर्च गर्नुभयो भने तपाईँले हामीले त्यहाँबाट पनि प्रत्यक्ष लाइभमा देख्न र सुन्न सक्नुहुनेछ अब भने आउनुहोस् जसको लागि फोन नम्बर रहेको छ 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत स्वीकार्नुहोस्

हजुर, यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमतर्फ लागु होइन, आजको नियमतर्फ। आज हामी शुक्रबार श्रृङ्खलामा छौँ। शुक्रबार श्रृङ्खलामा तपाईँले सहभागिता जनाइसकेपछि तपाईँले आज पहिलो साथी आउनुभयो भने आज गीत रोजैमा पार्नुहुनेछ, र गीत रोजैमा पारिसकेपछि दोस्रो र तेस्रो साथी आउनुभयो भने उहाँले साथीहरूलाई समर्थन मात्र जनाएर बाहिरिनु पर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस्, जसको लागि फोन नम्बर रहेको छ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ आजको बसाईमा। र तपाईँले 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु पर्ने हुन्छ। आज तपाईँ सहभागिता जनाइसकेपछि तपाईँले आज गीत रोजमा पार्न सक्नुहुनेछ। मैले तपाईँलाई जानकारी गराइसकेको छु 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भनिराखेको छु। र हामीलाई इन्टरनेट अनलाइनमा पनि सुनिराख्नु भएको छ। आज हामी टिकटक लाइभमा पनि आएका छौँ है त। प्रिया मगर सर्च गरेर भेटाउनु भएन भने तेजेन्द्र प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई भेटाउन सकिहाल्नुहुन्छ होइन। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने फेरि पनि गीत राख्छु, त्यसपछि फेरि उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस् तपाईँको लागि।

0: हजुर, गीत बजाउँदा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। एकदमै नाचौँ नाचौँ लागिरहने होइन, यो गीत चाहिँ जति सुने पनि धेरै नमर्ने क्या होइन, केटाहरूलाई यस्तै खालको मन पर्ने रहेछ। यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। पालो तपाईँको रहनेछ यता, खै त साथीहरू कहाँ हराउनु भयो? यसरी हराउन त भएन क्या र 97 47 97 27 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको लागि तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ नम्बर 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। होइन, आजको बसाइमा तपाईँले केही गर्नु पर्दैन होइन, नयाँ साथीले नभएर आज पहिलो साथीले भनौँ न होइन, पहिलो साथीले तपाईँ आउनुभयो भने चाहिँ पहिलो साथीले गीत रोजाइमा पार्न सक्नुहुनेछ। है त, 2:30 गइसक्यो, अब हामी मात्र 20 मिनट मात्र रहन्छौँ होइन, 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। है त, आजको बसाइमा 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ र हामीलाई आज इन्टरनेट अनलाइनमा सुन्न सक्नुहुनेछ। jaljalapress.com सर्च गर्नुभयो भने त्यहाँ गएर तपाईँले हामीलाई भेटाउन सक्नुहुनेछ, तपाईँले सुन्न सक्नुहुनेछ अनलाइनको माध्यमबाट। र आज हामी फेसबुक लाइभमा आएका छैनौ होइन, टिकटक लाइभमा हामी जहिले पनि आउने गर्दछौ। तपाईँले तेजेन्द्र प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा देख्न सक्नुहुनेछ। साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौ, निस्कल्नु होइन है त, फोन डायल गर्नुहोला। यतिखेरको समयमा साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्ते,
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम जाजरकोटबाट कालिका विश्वकर्मा। कालिकाजी के छ हाल खबर? मेरो पनि ठिकै छ। अरे, यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? गाई गोठाल जानुभएको छ। अनि खाजा नास्ता खानु भयो कि भएन? मेरो पनि भएको छैन, अब एकैछिन पछि हुन्छ। अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ? पुष्कल शर्माको तिम्रो काग के भन्नुभयो खासमा?
1: तिम्रो काग मेरो सिरानी।
0: तिम्रो काग मेरो सिरानी होइन? ल हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत हामी भेटायौ भने चाहिँ हामी गीत बजाउनेछौ। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ? नमस्ते, यतिखेरको समयमा पहिलो साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 47 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। यतिखेरको समयमा साथी नमस्कार हजुर।
2: नमस्कार
0: हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। दाङ घोराहीबाट खुपुल्ते केसी। के छ खुपुल्ते, आज त धेरै दिन पछि धेरै समय पछि आउनुभयो त? लामो समय पछि आउनुभयो। अनि के छ खुपुल्तेको हाल खबर? सन्चै त हुनुहुन्छ? ठिक छ, कसले फोन गरिरहेछ होइन? अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो खुपुल तेजीले? लौ न, काफल यतातिर पनि पठाउनु पर्यो क्या, रोल्पातिर पनि पठाउनु पर्यो। डाङतिरको काफल?
2: डाङतिरको होइन नि, त्यतै रोल्पा प्युठानकै काफल हो
0: यता। ए, डाङतिरको होइन, रोल्पा प्युठानकै हो होइन? काफल छँदै छैन होइन? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत रोजाइमा परेको छ जानकारी छ? जानकारी छ त भनिहाल्नु भयो, तर मैले गीत भेटाएन। ल, तपाईँको पालो रहेको छ। ल, कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: गीत चाहिँ कुन गीत भन्नु त सबै राम्रो लाग्छ, तपाईँकै रोजाइको गीत बजाउनु होला
0: नि त एउटा. होइन होइन, तपाईँकै रोजाइमा गीत बजाउन होइन, हामी त दिनदिनै बजाइराख्छौँ होइन. आजको बसाइमा तपाईँहरूकै पालो हो, त्यसै कारणले गर्दा हाम्रो साथी पहिलो साथीले रोजाइमा गीत पार्नु भएको थियो, तर उहाँले रोजाइमा पार्नु भएको गीत भेटिएन, त्यसै कारणले गर्दा तपाईँको पालो हो.
2: उहाँले रोजाइमा पारिएको गीत चाहिँ हिटको पुरानी भन्ने बोलको होला, तर तिम्रो काकमेरो सिरानी भन्नुभयो, त्यही भएर नभेटिएको होला के.
0: उहाँले भन्नुभएको गीतको बोल भेटिएन, त्यसै कारणले गर्दा ल तपाईँकै पालो छ.
2: हुन्छ, त्यो गीत नै उहाँको म भन्दा अघि आउने साथीले यसको गीतको बोल चाहिँ पुष्कर शर्माको आवाजमा सजिलो गीत हो, हिटको पुरानी भन्ने गीत हो. यो गीतलाई चाहिँ उहाँले बोल ठ्याक्कै खानु भएर होला, भेटिन्छ सर्च गरेर खोजेर बजाउनु होला.
0: त्यसो भए अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
2: यति बेला कार्यक्रम सुनेर बस्नुभएका सबै रेडियो बिरमे साथीहरू सँगै मसँग भएका सबै साथीसँगै मेरो नामसँग परिचित सबैजनालाई एकमुष्ट रूपमा सम्झँदै कार्यक्रमबाट नमस्ते.
0: नमस्ते. यतिखेरको समयमा साथी आउनु भएको थियो, खुपिल टे भन्दै हुँदै अरे होइन, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ. पालो तपाईँको रहनेछ. अब एकजना साथीलाई भित्र्याउँछु यतिखेरको समयमा. साथी नमस्कार, हजुर
1: नमस्कार.
0: नमस्कार, कुन्ठाबाटको बोल्दै हुनुहुन्छ? शुभ नाम दाङ घोराहीबाट के भन्नुभयो? नवीनजी लाउड स्पिकर अफ गर्नुहोस्. लाउड स्पिकर अफ गर्नु होला है त नवीनजी. उहाँसँग हामी कुराकानी गर्न सक्दैनौँ किनभने उहाँले हामीलाई नपताए जस्तो गर्नुभयो. लाउड स्पिकर अफ गर्नुहोस् भनिरहेको छु तर अफ नै गर्नु हुँदैन होइन. लाउड स्पिकर अफ गर्नुभयो भने बल्ल मात्र तपाईँसँग हामी कुराकानी गर्न सक्छौँ. यतिखेरको समयमा साथी नमस्कार, हजुर.
3: हजुर नमस्कार. हजुर
0: नमस्कार, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? ल बर्बाद पार्नुभयो त होइन, नमस्कार मात्र भन्न आउनु भएको हो कि क्या हो. 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला. अब भने पालो तपाईँको रहनेछ यतिखेरको समयमा साथी नमस्कार, हजुर.
4: नमस्ते.
0: नमस्ते. नमस्कार, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? पार्वती बिसी त्रिवेणीबाट. अनि के छ त्रिवेणीको हाल खबर लगायत तपाईँको?
4: हाम्रो त ठिकै छ भन्नुपर्छ, अनि तपाईँहरूको सुनाउनु.
0: हाम्रो पनि ठिकै छ भनौँ न समग्रमा भन्नुपर्दा. अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो पार्वतीजीले?
4: गोठालोतिर आएको छु भन्नुपर्छ है.
0: गोठालोतिर जानुभएको छ?
4: हजुर.
0: अनि खाजा नास्ता खानु भयो कि भएन? मेरो भएको छैन क्यारे, अब एकैछिन पछि हुन्छ भनौ न. अनि आज सहभागी जनाउनु भएको छ, साथीले गीत रोजनमा पार्नु भएको थियो तर हामीले गीत भेटाएनौ, कुन गीत रोजनमा पार्नुहुन्छ?
4: मलाई मै पनि बन्छु कवि देवकोटा भन्ने गीत बजाइदिनु
0: होला नि है. कवि देवकोटा?
4: हजुर, मै पनि बन्छु कि कवि देवकोटा.
0: मै पनि
4: बन्छु कि कवि देवकोटा.
0: मै पनि बन्छु कि कवि देवकोटा होइन.
4: हजुर.
0: ल हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत हामी अब तपाईँलाई बिदाई गरिसकेपछि बजाउनेछौँ. अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
4: ओके, साथीहरूमा भन्नुपर्दा दिलमा बेसी, कमला बेसी, पर्मिला बेसी, निशा बेसी, सुहाना गिरी, मन्जु गिरी, रेखा पुन थापा, अन्ति म भने हजुरलाई सम्झिँदैछु.
0: नमस्ते. यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँले गीत रोजाइमा पारेर गइसक्नु भएको छ. अब भने हामी गीत राख्छौ है त, मै पनि बन्छु कि कवि देवको त, त्यसपछि हामी फेरि पनि पुनः उपस्थित हुनेछौ यो गीत तपाईँको लागि.
5: हामीले खोजे जस्तो

0: हजुर, गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। मै पनि बन्छु कि कवि देवकोटा, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 बीचको लाइन भएर अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्कार।
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? दाङबाट शुभ नाम
1: सोफिया
0: पुन मगर। अनि के छ सोफियाको हाल खबर? सन्चै त हुनुहुन्छ? म पनि ठिकै छु, आरामै छु, सन्चै छु। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो सोफियाजीले? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। कार्यक्रम मेरो मात्र होइन नि, हामी सबैजनाको हो है। अनि खाजा नास्ता खाइसक्यो कि नै? मैले खाएको छैन, अब एकैछिन पछि हुन्छ। अनि आज सहभागी जनाउनु भएको छ हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ? टिकटकबाट सुन्दै हुनुहुन्छ है। ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रचना पार्नुहुन्छ? गैरा घरे काइली होइन? ल हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत अब एकैछिन पछि बज्नेछ। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ भन्दै थिए साथीहरूलाई सम्झिनुहोस् भनेको त साथीलाई नसम्झिकनै जानुभयो त होइन? यतिखेरको समयमा साथी आउनु भएको थियो, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ, अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
2: हजुर नमस्कार। हजुर
0: नमस्कार। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
2: म प्युठानबाट आकाश खट्टा बोलेको। हजुर अघि पनि कल गरेपछि अघि नै काटिहाल्यो
0: फोन। अघि नै काटिहाल्यो होइन?
2: हजुर।
0: प्युठानबाट आकाश खड्का।
2: हजुर
0: के छ आकाशजीको हाल खबर?
2: मेरो हाल खबर सबै ठिकै छ। अनि हजुरको सुनाउनुहोस्।
0: मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो आकाशजीले?
2: बाख्रा चलाउँदै काफल ऐसेलु खाँदै बसिरहनु।
0: बाख्रा चराउँदै काफल ऐसेलु खाँदै होइन?
2: हजुर।
0: अनि ऐसेलु काफल कतिको पाएको छ? यता रोल्पातिर पनि पठाउनु पर्यो बिउठानको ऐसेलु काफल चाहिँ।
2: म कार्यक्रम सकिँदै लगतै पठाइदिन्छु
0: काफल। ल हुन्छ, कार्यक्रम सके लगतै पठाइहाल्नु होला क्या अरे। अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत रोजाइमा परेको छ जानकारी छ?
2: जानकारी मलाई भएन पनि, मैले भर्खर कार्यक्रम सुनेको थिएँ। गीत त रोजामै पार्नु रोजाइमा पार्नु भएको थियो।
0: गीत त रोजाइमा नै पार्नु भएको थियो। ल हुन्छ, गीत हामीलाई रोजाइमा पार्नु भएको छ हाम्रो साथीले गैरा गरेका यो। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
2: विशेष गरी त हजुरको लागि अनि प्रामी मित्रमा को हुन्छ उहाँका लागि। अनि गीत रोज्नु भएको थियो उहाँका लागि, अनि मभन्दा पछि आउनु हुने उहाँका लागि, अनि मलाई जो जसले आकाश खट्टा भन्ने सुनिन्छ नसुन। अनि अहिले रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई सम्झिँदै बिदा। नमस्ते।
0: नमस्ते। यतिखेरको समयमा आकाश आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 89 36 20 लाइन भएर यतिखेरको समयमा साथी हुनुहुन्छ। नमस्कार हजुर। अङ्कलको साथी नमस्कार भन्दै थियो, उहाँले फोन काटेर जानुभयो, आफै फोन काट्नुभयो होइन, हामीलाई दोस्तै नदिनु होला। ल अब भने म फेरि पनि गीत राख्छु गैरा गरे काइली। यो गीतपछि फेरि पनि पुनः उपस्थित हुनेछु, यो गीत सुन्नुहोला।

0: हजुर, यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहने चाहिँ हामीलाई इन्टरनेट अनलाइनमा पनि सुन्दै हुनुहुन्छ, हामीलाई प्रिया मगर सर्च गरेर टिकटक लाइभमा पनि भेटाउन सक्नुहुनेछ। 200-300 जति साथीहरूले हेरिराख्नु भएको छ, अहिले मात्र 216 जनाले हेरिराख्नु भएको छ। हामीलाई यसरी नै सधैँभरि माया गरिराख्नुहोला। 97-45-99-36-20 को लाइन भएर सहभागिता जनाउनुहोला। यतिखेरको समयमा साथी नमस्कार। हजुर
1: नमस्ते दिदी।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? घोराही 1900 गाबाट कमला पुन मगर होइन?
1: हजुर।
0: के छ कमलाको हाल खबर?
1: ठिकै छ। हजुरहरूको कस्तो छ?
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गरिराख्नु भएको थियो यो कमलाजीले?
1: यति बेला बसेर कार्यक्रम सुन्दै थिए।
0: बसेर प्रोग्राम सुन्दै हुनुहुन्छ अनि आज सहभागी जनाउनु भएको छ। अनि कुन गीत रचना पार्नुहुन्छ?
1: मलाई मायालाई केडियोमा बैना खोलिदियो कि फुलबुटे रुमाल भन्ने बजाइदिनु।
0: मायालाई केडियोमा बैना होइन? ल हुन्छ, कार्यक्रम आउनुभयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउनु होला। अहिलेको लागि ककसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा कमला आउनुभएको थियो घोराही 1900 घाबाट, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। गीत रचना पारिसक्नु भएको छ उहाँले, मायालाई के दिउमा बैना गीत रचना पार्नु भएको छ। अब भने हामी दुईजनासँग कुराकानी गर्छौँ यतिखेरको समयमा। साथी नमस्कार। हजुर नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुनसहरी गाउँपालिकाबाट सरिता पुन। के छ सरिताको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो सरिताजीले? विद्यालयबाट भर्खरै घर आउनु भएको होइन? अनि खाजा नास्ता खानु भयो कि भएन? मेरो पनि भएको छैन। यता लिबाङतिर आउनुहोस् न, सँगसँगै खाउला बरु है। ए बरु त्यतातिर आउने हो? ल हुन्छ, तपाईँले बोलाइहाल्नु भयो क्यारे, म कार्यक्रम सकाएर आइहाल्छु। अब तपाईँले के बनाएर राख्नुहुन्छ बरु? ए काफल टिपेर राख्नुहुन्छ? ल हुन्छ, टिपेर राखिहाल्नु होला क्यारे, म आएपछि सँगै बसेर खाउला नि त दिदी बहिनी मिलेर है। अनि आज सहभागी जनाउनु भएको छ, एकदमै खुसी लाग्यो। हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ, ककसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा साथी आउनुभएको थियो, अन्तिम भाग्यमानी साथी पनि भनौ न होइन, उहाँ नै हुनुहुन्थ्यो। अब भने म कोही साथीलाई पनि भित्राउन सक्दैन। यतिन्जेलसम्म कार्यक्रम सुन्न प्रयास गर्ने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु। र हामीलाई इन्टरनेट अनलाइनमा सुनिदिनु भयो, टिकटक लाइभमा सुनिदिनु भयो, सबैजनालाई धन्यवाद दिँदै तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई दिन सक्नुहुनेछ, जसको लागि 97-68-32-34 को लाइन भएर दिँदै गर्नुहोला भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा दिनेश जोशीसँगै अप्सरा पोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब 60% मात्रै।
0: मध्य प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिनबाट पछि हटे सभामुख छलफलमा।
1: अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध।
0: स्ट्रेट अफ होर्मोज खुल्ला राख्ने विषयमा सहयोग गर्न चीन तयार रहेको ट्रम्पको दावी। इरानद्वारा होर्मोजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू।
1: र विश्वकप खेल्ने फ्रान्सको फुटबल टोली घोषणा, एम्बाप्पेले कमान सम्हाल्ने।
2: तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएका हरूलाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ।
1: महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% भएको छ। पछिल्लो 10 महिनामा 11,73,52,01,00,000 रूपियाँ बजेट खर्च भएको हो। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,000 बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,000,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,000 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,000 रूपियाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 रूपियाँ विनियोजन भएकोमा हालसम्म 2,45,01,54,00,000 रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,24,00,000 बराबर आमदानी गरेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्रा पैठारी एवं विक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको विक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ।
1: संवैधानिक आयोगका पदाधिकारी एवं व्यक्तिले संसदीय सुनवाईका क्रममा व्यक्त गरेका प्रतिबद्धताको कार्यान्वयनको सुनिश्चितता खोजिएको छ। संघ दरबारमा आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकमा सभापति बोधनारायण श्रेष्ठले सुनवाईपछि नियुक्त भइजाने पदाधिकारी स्वयंले आफूले कार्ययोजना अनुसार प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने बताउनुभयो। संचारकर्मी संघको छलफलमा उहाँले आफ्नै योजना आफै कार्यान्वयन गरे नगरेको विषयमा सम्बन्धित व्यक्तिले नै सेल्फ रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सुनवाईका क्रममा सोधिने प्रश्नको गुणस्तरमै नतिजा निर्भर रहने भन्दै उहाँले सही प्रश्न नभएसम्म सही जवाब नआउने बताउनुभयो। कुनै व्यक्तिको गरिमामा आघात नपुग्ने उम्मेद्वारलाई प्रश्न सोध्नुपर्ने र त्यसका लागि आचार संहिता बनाउनु पर्नेमा उहाँको जोड़ छ। उहाँले समितिले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने समेत बताउनुभयो।
0: मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। उहाँले आज विश्वासको मत लिने तय भए पनि संसद सचिवालयलाई पत्र पठाउनु भएको हो। विश्वासको मत लिनका लागि बिहान 11 बजे आह्वान गरिएको बैठक अहिलेसम्म सुचारू हुन सकेको छैन। अहिले सभामुख राम आशिष यादव विभिन्न संसदीय दलका नेताहरूसँग परामर्श गरिरहनु भएको सत्तारूढ़ कंग्रेसका सांसद संजय कुमार यादवले जानकारी दिनुभएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र खटपटका कारण अन्तिम समयमा आएर उहाँ विश्वासको मत लिन पछि हटेको बुझिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: एकमात्र डीटीएच के बाद डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार नखु कारागार काठमाण्डुबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ पुर्सौरी नगरपालिका सात काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रनाथ भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो रतोकी गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको क्रममा नखु कारागारबाट भागेका थिए उनलाई जबरजस्ती करनी र डाँका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सुनाइएको थियो पक्राउ परेका रतोकीलाई डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ
3: लामो समयदेखि स्थानीयको सन्तुष्टिका कारण रोकिँदै आएको हेटौडा ढल्केबर दुहबी 400 केबी प्रसारण लाइन निर्माण पुनः शुरू भएको छ सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण शुरू गरिएको हो लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरूद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि पुनः सक्रियताका साथ निर्माण अगाडि बढ़ेको छ नेपाल विद्युत प्राधिकरणले पनि प्रभावित स्थानीय जनप्रतिनिधि तथा सरकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गा धनीले मुआवजा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको जानकारी दिएको छ सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो
4: अब अन्तर्राष्ट्रिय समाचार चीनका राष्ट्रपति सी चिनफिङ स्ट्रेट अफ होर्मुज खुला राख्ने विषयमा सहयोग गर्न तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ उहाँले सी अमेरिका र इरान बीच सम्झौताको पक्षमा रहेको समेत उल्लेख गर्नुभयो ट्रम्पका अनुसार सीले इरान अमेरिका सम्झौतामा सहयोग चाहिए आफू मदत गर्न तयार रहेको समेत बताउनु भएको हो चीनले इरानबाट ठूलो मात्रामा कच्चा तेल खरिद गर्दै आएको छ त्यसकारण होर्मुज खुला गर्ने मुद्दामा चीनको समेत चासो छ ट्रम्पले चीनले यति ठूलो मात्रामा तेल खरिद गर्ने भएका कारण उसको इरानसँग सम्बन्ध रहेको उल्लेख गर्दै होर्मुज खुलाउन चीनको पनि चाहना रहेको बताउनुभयो उता इरानले भने होर्मुजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू गरेको छ अब यो बाटो हुँदै चल्ने जहाजले इरानको निगरानी र स्वीकृति अनुसार मात्रै चल्नुपर्ने भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् इरानले युद्धका लागि अमेरिका र इजरायलको निन्दा गर्न ब्रिक्स देशसँग आग्रह समेत गरेको छ
3: अब खेल समाचार फ्रान्सले फिफा विश्वकप फुटबलका लागि 26 सदस्यीय टोली घोषणा गरेको छ प्रशिक्षक डीडीआर डेसच्याम्पले अनुभवी र युवा खेलाड़ीको सम्मिश्रण सहित बलियो टोली सार्वजनिक गरेका हुन् टोलीको कमान किलियन एम्बाप्पेले सम्हाल्नेछन् उनीसँगै उस्मान डेम्बेले पनि टोलीमा रहेका छन् पछिल्लो फिफा पुरूष विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्स सबैभन्दा बलियो दावेदार मध्ये एकका रूपमा रहेको छ टोलीको रक्षा पंक्तिमा विलियम सिलिवा जुल्स कुण्डे इब्राहिममा कोनाते र लुकास होर्नान्डेज समावेश रहेका छन् मिडफिल्डमा अनुभवी एनगोलो कान्टे ओरिलियन चुआमेनी र एन्ट्री एन राबियोले टोलीलाई साथ दिनेछन् यस्तै माइकल ओलिसे डीजीरे डुए रायन चेर्की र मार्कस थुराम जस्ता खेलाड़ीले स्थान पाएका छन् फ्रान्स विश्वकपमा समूह आईमा रहेको छ फ्रान्सले जून 16 सेनेगलसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब 60% मात्रै
3: मध्य प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिनबाट पछि हटे सभामुख छलफलमा
4: अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध
3: स्ट्रेट अफ होर्मुज खुल्ला राख्ने विषयमा सहयोग गर्न चीन तयार रहेको ट्रम्पको दावी। इरानद्वारा होर्मुजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू।
4: र विश्वकप खेल्ने फ्रान्सको फुटबल टोली घोषणा, एम्बापेले कमान सम्हाल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: उकाली ओराली गाउँबेसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
1: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
2: कार्यक्रम हाम्रो भाका
1: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म

0: बाजे के भयो किन जालामा हात
1: यहाँ दुखेको छ न खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 3918 9895 14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
2: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
2: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
2: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
2: सम्पर्क नम्बर 9867 0067 467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राप्त शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: आई आई मम्मी दाजु क्यों मत खा खाना खान नि सक्दिन।
8: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: आउनुहोस्, गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोडा हिडाङ।

0: का दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओगोत्री जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए आउ ये जुनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लक्षा असर किर्ने रि उमूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउस खेलगेमा दुख हिन्दे कोठेल मेला किनाथे जन धने नि खेपा छिति ताउदु हो खोकाई
3: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था
2: चौसङ्गेला खोलेर चाउसी खोलिए होलिदे गरिम गाई गेजन निके लैजु अब नजिरे बनाए गेम एल गेजन निके नलाए अरूले लायो के लाइए
3: वन जङ्गल छ जुलिसी हो घेन बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिले खेले यहाँ
2: वन जङ्गल मेला दिमाइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै

0: सुन्दर शहर घोराहीमा नेशनल बाँस रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाँस रोगको उपचार हुन्छ। बाँस रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाँस रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाँस रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बाँस रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070-07-670।
1: नेशनल बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चरा चुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागेहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील:
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खत खत के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
0: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुइनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
9: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
10: सम्पर्क मोबाइल 98578211105,
9: 98479802,
10: 98095826605
9: र 98103940।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन, के भाछ र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या। अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 98654483383।
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: भोज सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
6: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
2: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: यो निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोटा समाचार साप्ताहिक, रोटा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोत एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ आज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई अडियो लाइभबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो नेरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz मौसम खराब भएको कारणले कार्यक्रम प्रसारण हुन नसकेको कुरा त्यहाँका प्राविधिक तिलक घरतीले जानकारी गराउनु भएको छ। रेडियो मोती 88.4 MHz छाप सङ्गजाबाट कृष्णा बस्याल, रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट गुडियाभर, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश सेडाई, रेडियो फिमस एफएम 94.3 MHz कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz भोटेउडा लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङले साथ दिइरहनु भएको छ। रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोको सिपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नै एफएम ओखल ढुङ्गामा 104.8 MHz बाट बिनु राई, रेडियो यसै क्रममा आफ्नै एफएम चौरधारी रुकुम पश्चिमबाट 90.4 MHz बाट यति बेला मनिषा दागीले साथ दिइरहनु भएको छ। रेडियो लाली गुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो मन सरोवर 92.1 MHz हुम्ला सिमिकोटबाट धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला बेलका एफएम भनिसकेका छु, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा हामीलाई रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुली, रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट दीपक पुन, रेडियो मध्यपहाड 88.2 MHz बाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी गोरख डागीको सल्यानबाट, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ। हामी कार्यक्रम लोकसारथीमा छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ।
र कार्यक्रम लोक सारथीको आज हामी शुक्रबारी बसाईमा छौं र शुक्रबारी बसाईमा रहेर के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कुनै पनि लोकगीत सम्बन्धी कार्यक्रम तपाईँले चलाउनु पर्ने हुन्छ, घरमै बसी बसी तपाईँले कार्यक्रम चलाउनु पर्ने हुन्छ, लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ। यद्यपि कार्यक्रम चलाउँदै गर्दाखेरि जुन जुन रेडियोबाट कार्यक्रम लोकसारथी प्रसारण हुन्छ सोही रेडियोको नाम लिएर मात्रै कार्यक्रम चलाउन पाउनुहुन्छ। जस्तै धनकुटाबाट आउनु भएको छ भने रेडियो लालीगुराँस र रेडियो खबरपालिकाको नाम लिन पाउनुहुन्छ। खोटाङ अनि सिन्धुली उदयपुर लगायतका क्षेत्रहरूबाट आउनुहुन्छ भने यदि तपाईँ रेडियो भोजपुर सुन्नुहुन्छ भने रेडियो भोजपुरको नाम लिनुहोस्। यदि तपाईँ रेडियो आफ्नो एफएम सुन्नुहुन्छ भने ओखलढुङ्गाको रेडियो आफ्नो एफएमको नाम लिएर कार्यक्रम चलाउन पाउनुहुनेछ। यस्तै क्रमशः तपाईँले जुन जिल्लाबाट सहभागिता जनाउनुहुन्छ, जुन जुन रेडियोबाट कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ सोही रेडियोको नाम लिएर मात्रै कार्यक्रम चलाउन पाउनुहुनेछ भन्दै आउनुहोस्। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ हामी भने गीत राख्छौ, गीतपछि फेरि आउँछौ। 9868 39 40 मा फोन डायल गर्दै गर्नुहोला।

पीरको भारीले मलाई बासना दिएन, कुशल बेलबासे र शान्तिश्री परिवारको आवाज राखेका हौ। तीन घण्टा अगाडि मात्रै बजारमा आएको गीत हो यो कुरा म तपाईँलाई जानकारी गराए। र आज शुक्रबार आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने लोकगीत सम्बन्धी कार्यक्रम तपाईँले चलाउन पाउनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि होल्डमा बसिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नुहोला। धेरैजना साथीहरूलाई फोन उठाएन भने फोन उठाउँदै उठाउनुहुन्न, रिसिभै गरिदिनुहुन्न भन्नुहुन्छ। फोन उठायो भने फोन काट्दै भाग्दै गर्नुहुन्छ, गाह्रो छ। अब होल्डमा बस्न चाहने साथीहरूले होल्डमा पूरा पूरा बसिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यदि होइन भने फोन रिसिभ हुँदैन भन्ने गुनासो चाहिँ नगर्नुहोला है, म तपाईँलाई आग्रह गर्छु। 9868-6040 नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। आज शुक्रबारी बसाई हो, आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम लोकगीत सम्बन्धी कार्यक्रम चलाउन पाउनुहुन्छ। जुन जुन रेडियोबाट कार्यक्रम लोक सारथी प्रसारण भइराखेको छ सोही रेडियोको नाम लिएर मात्रै कार्यक्रम चलाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868-6040 के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर। हेलो, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। यो जिस्किने हँस्ने अनि खितितित्त गर्ने अनि फोन काट्ने ठाउँ होइन साथीहरू है, यो रेडियो हो। रेडियोमा फोन गरिसकेपछि अलिकति भनौँ न सभ्य भएर बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868-6040 के छ साथी हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ। म सामाजिक सञ्जाल फेसबुकबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई, कार्यक्रम लोक सारथी लेख्नु भयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई फोन डायल गर्न सक्नु, भनौँ न कमेन्ट गर्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। भन्दै गर्दा यति बेला हामीलाई पहिलो कमेन्ट परेको छ, हामीलाई टिकाराम सुनवारले लेख्नुहुन्छ, दर्शन नमस्कार हजुर भन्नुभएको छ। म टिकाराम सुनवार भन्नुभएको छ, रामेछाप घर भई अहिले चाहिँ काठमाडौँमा छु भन्नुभएको छ। सबै साथीहरूलाई सम्झिएको जानकारी गराउनु भएको छ उहाँले, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा क्षेत्री आयुषले हेलो दाई नमस्ते, म कार्यक्रम सुन्दैछु, रामेछापबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। रीता बाछाले म पनि फेसबुक लाइभबाट सुन्दैछु, रुकुम पश्चिमबाट सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अभागी सृजनाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा घर धनकुटा हालकुबेत कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। नमस्कार लोक सारथी फेसबुक सुन्दैछु भोजपुरबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हेरेरी घरतीले पनि सुन्दैछु केटिएमबाट भन्नुभएको छ, हिरा मगरले, रेजिना जोशी पुन मगरले पनि दाई नमस्ते म पनि सुन्दैछु अरिसबाट भन्नुभएको छ, फोन पनि गर्नु पर्यो रेजिनाजी, सुनिरा मात्र भएन। सजिना विश्वकर्माले नमस्ते, म सजिना विश्वकर्मा भन्नुभएको छ, मोरङबाट सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा रामजी घिमरेले पनि नमस्कार, सम्झना सबैमा सुन्दैछु चितवनबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। टेपेन्द्र खड्काले कार्यक्रम सुन्दै हुनुहुन्छ, हजुर दाई दर्शन नमस्ते, के छ खबर, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, दैलेखबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो, कहाँबाट को बोल्नुभयो भनेको,
यो नम्बर टिपेर मलाई पठाउनुहोस् त, म अहिले फोन गरेर को रहेछ भन्ने कुरा बुझ्नु पर्ला होइन। यसरी नाना भाती बोल्ने अनि त्यसपछि जिस्किने यो ठाउँ होइन, मैले अगाडि नै भनिसकेका छु होइन। फोन गर्न मन छ, राम्रोसँग बोल्न मन छ भने बोल्नु होला, होइन होइन भने कार्यक्रममा जिस्किनका लागि फोन डायल नगर्नु होला। यो तपाईँको जिस्किने ठाउँ होइन, म तपाईँलाई आग्रह गर्छु है। यति बेला कार्यक्रम राम्रो लाग्छ, म पनि सुन्दैछु खोटाङबाट, सबिन मगर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा हामीलाई अर्को कमेन्ट छ, नमस्कार म शान्त तामाङ, शान्त तामाङ हाल काठमाडौँबाट फेसबुक लाइभबाट कार्यक्रम सुनिराखेको छु, कार्यक्रम अति नै मनपर्छ, यो हजुरको कार्यक्रम भनेर लेख्नुभन्दा तपाईँ हाम्रै कार्यक्रम हो, यो एकजनाको कार्यक्रम हुँदैन है, रेडियो कार्यक्रम भनेको एकजनाको कार्यक्रम हुँदैन, रेडियोबाट प्रसारण हुने कार्यक्रम समग्र सबैको कार्यक्रम हो, रेडियो संचार माध्यम एकजनाको निजी सम्पत्ति पनि हुँदैन, यो सार्वजनिक सम्पत्ति हुन्छ होइन। संचार माध्यम अनि त्यसपछि पत्र पत्रिका, अनलाइन टेलिभिजन लगायतका विभिन्न संचार माध्यमहरू यो सार्वजनिक सम्पत्ति हुन्छ, त्यहाँबाट सामग्री प्रसारण हुने कुनै पनि सामग्री कुनै एकजनाको हुँदैन, यो कुरा तपाईँहरूले याद गर्नुहोला। नमस्ते म पनि प्युठानबाट प्युठानको मान्छे हाल भने युएबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। 9868309940 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। र फोन आएको छैन, केही अरू कमेन्टहरू पनि छन्, म कमेन्टहरू वाचन गर्छु। बिन्दु कुमारले लेख्नुहुन्छ, नमस्कार दाई सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु रेसुङ्गा नगरपालिका गुल्मीबाट, बिन्दु कुमार छेत्री, सबैमा मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा नेपाली सुमनले, हेलो हजुर दर्शन नमस्ते, म पनि सुन्दैछु गुल्मीको तमघासबाट, सुमन नेपाली भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अलिसा खड्काले हेलो दादा दर्शन नमस्ते, म पनि सुन्दैछु गंगादेवबाट, अलिसा खड्का भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा मेरो राजाले, हजुरको कार्यक्रम दामी छ, यो हजुर मैले भनिहाले, हजुरको भन्ने हुँदैन, कार्यक्रम एकजनाको हुँदैन, समग्र सबैको हुन्छ, त्यसैले यो हजुरको भन्दा नि कार्यक्रम लोकसारथी राम्रो छ भन्न सक्नुहुन्छ, तपाईँ हाम्रो कार्यक्रम एकदमै राम्रो छ भन्न सक्नुहुन्छ है। गंगाराम पुन मगरले लेख्नुहुन्छ, त्यही त नि, उहाँले ठिक लेख्नुभयो, गंगाराम पुनले ठिक लेख्नु भएको छ, कार्यक्रममा आइसकेपछि कार्यक्रमको मर्यादामा रहनुहोला, कार्यक्रमको मर्यादामा रहनुभयो भने असाध्यै राम्रो हुन्छ। समिन तामाङ हो भन्नुभएको छ, ठिक छ, धेरै धेरै धन्यवाद छ। आरती मगरले लेख्नुहुन्छ, झोरले नमस्ते दाई, म पनि सुन्दैछु खोटाङबाट, आरती मगर हो, मिस यू अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हामीलाई आउनु भएको छ, हामीलाई कमेन्ट गर्नुभएको छ अंकित सिंहले, दर्शन नमस्ते म पनि सुन्दैछु गुल्मी धुर्कुटबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईँलाई पनि। र एकजनाले एउटा मात्रै कमेन्ट गर्नुहोला, कहिलेकाहीँ गल्ती कमी कमजोरी भन्ने हुन्छ होइन, त्यो त्यसलाई हामीले सच्याएका छौं। यसै क्रममा हामीलाई यात्रै यात्राका जिन्दगी भन्ने फेसबुक आइडीबाट कार्यक्रम दामी छ भन्नुभएको, यो कुनै एकजनाको कार्यक्रम हुँदैन, यो सरको म्याडमको भन्ने हुँदैन, कार्यक्रम सबैको हुन्छ है, म तपाईँलाई आग्रह गर्छु। यसै क्रममा हिमाल भूषालले लेख्नुहुन्छ, म पनि सुन्दैछु गुल्मी तमघासबाट भन्नुभएको छ, तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कुनै पनि लोगी सम्बन्धी कार्यक्रम चलाउन पाउनुहुन्छ, आजको कार्यक्रममा सहभागी हुनुभयो भने
195 जना साथीहरूले कार्यक्रमलाई अहिलेसम्म हेरिसक्नु भएको छ यो समयसम्म आइरहँदाखेरि 20 जनाले अहिले हेर्दै हुनुहुन्छ तपाईँ कमेन्ट गर्नुहोला कार्यक्रमलाई सेयर गर्न हिमाल भूषालले लेख्नुहुन्छ म पनि सुन्दैछु गुल्मी तमघासबाट भन्नुभएको छ तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कुनै पनि लोगी सम्बन्धी कार्यक्रम

हेलो नमस्ते हजुर, म पनि सुन्दैछु कुमार प्रजा चितवनबाट। कार्यक्रम राम्रो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अब 24 जनाले को कोले सेयर गर्नुभयो म सेयर गर्ने साथीको नाम वाचन गर्छु, त्यसपछि गीत राख्नेछु। आरती मगरले कार्यक्रमलाई सेयर गर्नु भएको छ, बिन्दु कुवरले कार्यक्रमलाई सेयर गर्नु भएको छ। यसै क्रममा हामीलाई सबैको कार्यक्रम सबैको सेयर गरेकोमा कार्यक्रम लोकसारथीको तर्फबाट हामीले लाइक गरेका छौं। दिपेश खत्रीले पनि कार्यक्रमलाई सेयर गर्नु भएको छ, टिकाराम सुनवारले पनि कार्यक्रमलाई सेयर गर्नु भएको छ, टिकाराम सुनवारले दुई ठाउँमा कार्यक्रमलाई सेयर गर्नु भएको छ, सदिन तामाङले पनि कार्यक्रमलाई सेयर गर्नु भएको छ, कृष्ण प्रसाद शर्माले पनि कार्यक्रमलाई सेयर गर्नु भएको छ, कृष्ण प्रसाद शर्माले कति ठाउँमा एक दुई ठाउँमा धेरै ठाउँमा सेयर गर्नु भएको रहेछ उहाँले, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कृष्ण शर्मालाई कार्यक्रमलाई सेयर गरिदिनु भएकोमा। र उहाँले चाहिँ 8, 9, 10, 11, 12 ग्रुपमा चाहिँ सेयर गर्नु भएको रहेछ है कार्यक्रमलाई, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कृष्ण शर्मालाई। सबभन्दा धेरै उहाँकै सेयर छ है, कृष्ण शर्माको सेयर छ, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रमलाई धेरै सेयर गर्नु भएको छ उहाँले। यसै क्रममा हामीलाई कमेन्ट गर्ने टिक सञ्जितले पनि सर कार्यक्रम राम्रो छ हामी सबैको, बल्ल ठिक लेख्नुभयो तपाईँले होइन, यो कार्यक्रम सबैको कार्यक्रम हुन्छ। मुस्कान केसीले हेलो हजुर नमस्ते, म पनि सुन्दैछु गुल्मीबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। ल आजको कार्यक्रममा साथीहरूको सहभागिता भइराखेको छैन, ल ठिक छ, तपाईँहरू कमेन्ट गर्नुहोस् म कमेन्ट वाचन गर्छु। यदि साथीहरूको सहभागिता भएन भने हामी कार्यक्रमलाई परिमार्जित गरेर कमेन्ट मात्रै वाचन गर्ने बसाई पनि राख्न सक्छौ है, यो कुरा म तपाईँलाई जानकारी गराए। अब पहिला हामीले मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण राखेका थियौं, धेरै साथीहरूले हामी पहिलाको बसाई ल्याउनु पर्यो, कार्यक्रम चलाउने बसाई ल्याउनु पर्यो, हामीले केही कुराहरू सिक्न पाउँछौ भन्ने कुरा गर्नुभयो। त्यसपछि हामीले यो बसाई ल्यायौं, तर अब न्यून सहभागिता भयो भने त बसाईलाई परिमार्जित गर्नुपर्ने नै हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: विष्णु खत्रीको आवासमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो।
0: नमस्कार हजुर।
1: ए नमस्कार हजुर। हेलो।
0: को बोल्नुभयो, कहाँबाट?
1: म यता इलामबाट पदम लिम्बू बोलेको।
0: पदम लिम्बू इलामबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: के छ इलामतिरको हालखबर पदमजी?
1: इलामतिरको मौसम ठिकै छ, पानी अहिले 3 बजीतिर हल्का वर्षा भयो, त्यहाँ चाहिँ अलिकति रहेको छ पानी।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कार्यक्रममा के गर्छौँ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन हजुर?
1: हजुर अवश्य अवश्य अवश्य।
0: आज कुन कार्यक्रम चलाउनुहुन्छ?
1: अनि आज कार्यक्रम भन्दा पनि मैले यो फागुन 19 गतेदेखि मैले कति ट्राई गर्न खोजेको, आज मात्रै यो के अरे वैशाख जेठ
0: आज कुन कार्यक्रम चलाउनुहुन्छ? पहिला कार्यक्रमको विषयवस्तुतिर जाउँ न हजुर, आज कुन कार्यक्रम चलाउनुहुन्छ भन्नुहोस् त।
1: ए कार्यक्रम भन्नाले तपाईँले अस्ति पहिलोचोटि सल्लाह सुझावको लागि भन्दै हुनुहुन्थ्यो,
0: आउनु भएको थियो साथी, आज सल्लाह सुझाव त पछि फोन गरेर पनि दिन सकिन्छ होइन, अथवा आज यो कार्यक्रमको विषयवस्तुमा तपाईँ समावेश हुनुभयो भने बल्ल सुझाव सल्लाह दिएको पनि हुन्छ। तपाईँले कार्यक्रमको बारेमा बुझ्नु नै भएको छैन, कार्यक्रममा के गरिन्छ भन्ने कुरै तपाईँलाई थाहा छैन, अनि त्यसपछि अब के भनौँ त मैले होइन, त्यो कारणले गर्दाखेरि आउने बेलामा तपाईँले कार्यक्रममा आइसकेपछि पहिला कार्यक्रमको विषयवस्तु अनुसार कार्यक्रमको फर्म्याट अनुसार सहभागिता जनाउनु होला। आज कार्यक्रम चलाउने बसाई हो, तपाईँले आजको विषयवस्तुमा समावेश भइसकेपछि बरु सुझाव सल्लाह वा प्रतिक्रिया दिन पाइन्छ, म तपाईँलाई आग्रह गर्छु। मैले अन्तिममा नम्बर भनेको हुन्छु, अफियरमा पनि तपाईँले मलाई सुझाव सल्लाह वा प्रतिक्रिया दिन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यद्यपि तपाईँले यहाँ आइसकेपछि हामीले कार्यक्रममा के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी हुनुपर्छ, र हामीले जानकारी गराउँदा गराउँदै पनि कार्यक्रम भन्दा पनि म अरू नै केही भन्नको लागि फोन गरेको हो भन्नुहुन्छ भने त्यो मिल्दैन है, म तपाईँलाई आग्रह गर्छु। पहिला विषयवस्तु, पहिला कार्यक्रममा कुन बसाईमा हामी आएका छौं त्यो बसाई हुन्छ, त्यसपछि बल्ल हामीले तपाईँलाई कार्यक्रममा अन्य कुराकानी गर्छौं, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र यति बेला म फेरि पनि कमेन्टतिर लाग्छु, फेसबुकमा धेरै कमेन्ट, धेरै साथीहरूले कमेन्ट गर्नुभएको हुन्छ होइन, ती कमेन्टहरूलाई हामी वाचन गर्नुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। हामी कार्यक्रम लोकसारथीसँगै छौँ, आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम लोकसारथी तपाईँले चलाउनुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँले सुनिरहनु भएकै रेडियो स्टेशनको नाम लिएर कार्यक्रम चलाउनु होला, म तपाईँलाई आग्रह गर्छु। र हामीलाई धेरै कमेन्टहरू पनि आएका छन्, म ती कमेन्टहरूलाई वाचन गर्दैछु। हामीलाई कतिजना साथीले सेयर गर्नुभएको छ, 65 जना साथीले सेयर गर्नुभएको छ, म पहिला सेयर गर्ने साथीको नाम वाचन गर्छु। हामीलाई पूर्णा बहादुर मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, कृष्ण प्रसाद शर्माले फेरि पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कृष्ण प्रसाद शर्माले धेरै ग्रुपमा कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा हामीलाई अर्को सेयर गर्ने साथी हुनुहुन्छ, कुमार प्रजा चितवनबाट हुनुहुन्छ, उहाँले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कुमार प्रजालाई। टिक सञ्जालले 8 मिनट अगाडि सेयर गर्नु भएको छ कार्यक्रमलाई, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब म कमेन्टहरू वाचन गर्छु, तपाईँहरूका कमेन्टहरू पनि धेरै छन् र ती कमेन्टहरूलाई मैले स्थान दिइराखेको छु। र तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कुनै पनि कार्यक्रम, लोकगीत सम्बन्धी कार्यक्रम तपाईँले चलाउन सक्नुहुन्छ। आजको कार्यक्रममा फोन डायल गर्नुभयो भने म तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। र आज म सामाजिक सञ्जालबाट आएका कमेन्टहरूलाई पनि स्थान दिइराखेको छु, यो कुरा म तपाईँलाई जानकारी गराए। र अब म कमेन्टतिर लाग्छु, हामीलाई धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको छ, ती कमेन्टहरू वाचन गर्छु मैले। अफिसियल केशवले कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। कार्यक्रममा सहभागिता अलिक कम भयो किन होला सर भन्नुभएको छ। कार्यक्रममा हाम्रो टेलिफोन सम्पर्कमा साथी अलिकति कम नै हुनुहुन्छ, आज कार्यक्रम चलाउने बसाई भएर होला, झ्याप्पै कसैले पनि कार्यक्रममा सहभागिता जनाउन खोजिरहनु भएको छैन, होइन। र तपाईँ यदि चाहनुहुन्छ कार्यक्रम चलाउन सक्नुहुन्छ, अभ्यास गर्नुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुन्छ, फोन गर्नुहोस्, तपाईँहरू नै सहभागिता जनाउने। सहभागिता कम भयो किन भन्दा प्रश्न गर्नुभन्दा बरु सहभागिता म पनि कार्यक्रममा सहभागिता जनाउँछु भन्नु चाहिँ ठूलो कुरा हो, म तपाईँलाई आग्रह गर्छु। सप्रेम घरती मगरले लेख्नुहुन्छ, हेलो दाई नमस्ते, म सुरेन्द्र घरती मगर रोल्पाको मान्छे हाल मलेसियाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। गुड आफ्टरनुन हजुर, यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: हजुर सल्यानबाट, कृष्ण प्रसाद शर्मा।
0: कृष्ण प्रसाद शर्मा सल्यानबाट।
2: हजुर हजुर,
0: के छ कृष्णजी खबर तपाईँको?
2: हजुर एकदम ठिकठाक छ, अनि तपाईँको के छ?
0: ठिक छ, आज के गर्छौ तपाईँलाई जानकारी छ नि होइन?
2: हजुर जानकारी छ।
0: कुन कार्यक्रम चलाउनुहुन्छ आज?
2: हजुर कार्यक्रम लोक,
0: कार्यक्रम लोक के भन्नुभयो?
2: लोक चौतारी।
0: लोक चौतारी ल सुरु गर्नुहोस् है त कार्यक्रम। टोन बजाउनको लागि म प्राविधिक मित्रले आग्रह गरिस्।
2: नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो न्यानो लोक साङ्गीतिक अभिवादन छ। कार्यक्रम लोक चौतारीको पर्खाई अनि प्रतीक्षाकभरिमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता साथीहरूमा सदाको बसाई दिने सदाको श्रृङ्खला चाहिँ आज पनि नयाँ अनि नवीनतम श्रृङ्खलाको साथमा उपस्थित भइसकेका छौ। मलाई प्रविधि कक्षबाट साथ लिएको छ प्राविधिक साथी प्रिया मगरको, भने म तपाईँकै हाँसो रोदनको साथी कार्यक्रम प्रस्तुता कृष्ण प्रसाद शर्मा। कार्यक्रम लोक चौतारी तपाईँ सुन्न सक्नुहुनेछ हरेक हप्ताको पाँच दिन आइतबारदेखि बिहिबारसम्म मात्र सिआरसी सल्यानद्वारा सञ्चालित जनताका लागि जनताका लागि जनताको रेडियो रेडियो मध्य पहाड 88.2 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radio.mdpahad.com.np विभिन्न मोबाइल एप्स र हाम्रो पात्र मार्फत विश्वभरि चासो सुनिरहनु भएको छ। लोक चौतारी समाजमा लुकिका मिठा आवाज भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले हरेक हप्ताको पाँच दिन आइतबारदेखि बिहिबारसम्म फरकवार फरक प्रस्तुतिका साथमा आउने गर्छ। आज हामी बिहिबार श्रृङ्खलाको साथमा तपाईँको माझमा उपस्थित भइसकेका छौँ। बिहिबार श्रृङ्खलामा के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने कुरा त सधैँ सुन्ने सधैँ सहभागिता जनाउने साथीलाई जानकारी दिँदैछ। आज मात्र सुन्दै हुनुहुन्छ भने आज बिहिबार श्रृङ्खलामा तपाईँले कार्यक्रम चलाउनु पर्ने हुन्छ, लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ, जसबाट विजेताले पाउनु हुनेछ विकास कार्य। हजुर यो त भयो कार्यक्रम लोक चौतारीको बिहिबार श्रृङ्खला सम्बन्धी नियम। अब तपाईँले सहभागिताको लागि 98 68 40 40 98 68 40 40 को बात भएर आउन सक्नुहुनेछ। म पनि कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु, त्यसपछि पुनः तपाईँको माझमा उपस्थित हुनुहुनेछ।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, प्रयास राम्रो छ तपाईँको, अभ्यास निरन्तर गर्दै जानुहोला। अहिलेको लागि फेरि फेरिको बसाइमा आउनुहोला, विदाय गर्छौ, नमस्ते। कृष्ण प्रसाद शर्मा आउनु भएको थियो, उहाँले कार्यक्रम चलाएर जानुभएको छ, प्रयास एकदमै राम्रो छ उहाँको। हामीलाई अंकित सिंहले कार्यक्रमलाई सेयर गर्नुभएको छ, मनिषा रिता बाठाले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, यसै क्रममा मनिषा आरसीले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईँ सेयर गर्ने सबै सबैलाई। यसै क्रममा हामीलाई धेरै साथीहरूले कमेन्ट पनि गर्नुभएको छ, म कमेन्ट वाचनतर्फ लाग्छु फेरि पनि, तपाईँ फोन डायल गर्दै गर्नुहोला। मनिषा आरसीले हेलो सर नमस्ते, कार्यक्रम सुन्दैछु भन्नुभएको छ हामीलाई। विपना राईले मिस यु अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद। नानु निर्मला शाहले नमस्ते हजुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। भूमल रावतले नमस्ते नमस्कार हजुर, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो छ। दाङ घोराईबाट दाङ घोराई 19 को मान्छे अल्बनी इन्डियाबाट भुवन रावत भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। मनिषा आरसीले म पनि सुन्दैछु है कार्यक्रम लोक सारथीलाई। मनिषा आरसीले आज किन फोन गर्नु भएन, फोन गर्नु पर्यो मनिषाजी कार्यक्रममा, अनि सहभागिता जनाउनु पर्यो। मनिषाजीले टिकटकतिर पनि कार्यक्रम चलाएर अपलोड गरिरहनु भएको हुन्छ होइन, यहाँ पनि अभ्यास गर्नु पर्यो। मिठु चेपाङले हाम्रो नयाँ गायिका मिठु चेपाङले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ है, ला कुन कुन नयाँ गीतहरू आएछ यसो हामीलाई पनि जानकारी गराउनु होला मिठुजी। तपाईँको गीतलाई हामी यहाँबाट प्राथमिकताका साथ बजाउनेछौ, म तपाईँलाई आग्रह गर्छु। हाम्रो मिठु चेपाङ नवा गायिका हुनुहुन्छ। दिवेश खत्रीकोले फेरि शेयर गर्नुभएको छ है, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रम शेयर भइराखेको छ, 70 जनाले शेयर गरिसक्नु भएको छ कार्यक्रमलाई, असाध्यै राम्रो छ तपाईँको शेयर गर्ने। सौरभ केसीले लेख्नुहुन्छ, हेलो दादा गुड आफ्टरनुन, म बाक्सो नगरपालिका 8 को मान्छे हाल भारतबाट सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। भावना मगरले मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु भावना मगरलाई पनि कार्यक्रम कमेन्ट गर्नुभएको छ। र फेरि पनि तीनजना साथीले कार्यक्रमलाई शेयर गर्नुभएको छ, तीनजना साथीले यति बेला फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
3: कल्याण कपुरकोट वडा नम्बर 6 टिकम बुढा मगर बोल्दैछु।
0: टिकम बुढा मगर बोल्दै हुनुहुन्छ, के छ टिकमजी खबर?
3: हजुर एकदम ठिक छ, यताको अनि केताको के छ सुनाउनु?
0: एकदम ठिकठाक छ। कार्यक्रममा श्रोता तपाईँहरूको सहभागिता एकदमै कम भयो, के छ बसाई परिमार्जित गर्ने कि यही बसाईलाई निरन्तरता दिने, के भन्नुहुन्छ भन्नुहोस् त?
3: हजुर बसाई त यो एकदम ठिक छ, मैले कार्यक्रमहरूमा बोल्न सिकेकै यही कार्यक्रमबाट हो, यो एकदमै राम्रो बसाई छ, के अरे यसलाई चाहिँ हटाउनु हुँदैन जस्तो मलाई लाग्छ।
0: खोइ त साथीहरूले फोनै गर्नु भएन, सहभागिता नै भएन साथीहरूको होइन?
3: हजुर त्यहाँ साथीहरू पनि अरू कुरा चाहिँ बोलिजाने कार्यक्रम भनेपछि जस्तो छुट्टै अहिले काटो चलाक मान्छे भए पनि डराउँदो रहेछ कि।
0: त्यही त नि, ल अब कुन कार्यक्रम आज के छ, आज तपाईँको कार्यक्रमको नाम के लिएर चलाउनुहुन्छ, कुन कार्यक्रम चलाउनुहुन्छ?
3: हजुर म कार्यक्रम लोक बिसाउने चलाउनु
0: ल, लोक बिसाउने कार्यक्रम चलाउनुहोस् ल, सुरु गर्नुहोस्।
3: नमस्कार, अपरान्न 4 नेपाली भाषाको समाचार पछि प्रसारण हुने कार्यक्रम लोक बिसाउनेमा स्वागत छ। प्राविधिकमा प्रिया घरती मगर अनि कार्यक्रम सञ्चालकमा टिकम बुढा मगर। तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो जजला एफएम ब्यान्ड 96.4 मेगाहर्जबाट।
0: सार्वजनिक सेवा प्रसारण रेडियो जलजला भन्न मिल्दैन, यो रेडियो नेपालको स्लोगन हो, रेडियो नेपालको नारा हो, राष्ट्रिय रेडियोको नारा हो। त्यसैले बरु तपाईँले रेडियो जलजला तपाईँको मनको आवाज समुदायका लागि सामुदायिक रेडियो जलजला भन्न सक्नुहुन्छ, तर रेडियो नेपालको स्लोगन रेडियो नेपालको नारा हामीलाई हाम्रो रेडियोमा चाहिँ वाचन गर्न मिल्दैन, किनभने सार्वजनिक सेवा प्रसारण भनेको तपाईँको चाहिँ सरकारी रेडियो नेपाल भनेको राष्ट्रिय स्तरको रेडियो हो होइन, अनि त्यो तपाईँको चाहिँ सरकारी स्वामित्वमा रहेको रेडियो हो, त्यो कारणले गर्दाखेरि उहाँहरूले सार्वजनिक सेवा प्रसारण भन्नुभएको हो है, यो कुरामा विशेष ध्यान दिनुहोला। र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण भयो भन्दैमा रेडियो जलजला लाई पनि त्यही भन्नुपर्छ भन्ने होइन है, त्यो त सरकारी रेडियो हो, सरकारी रेडियो प्रसारण सार्वजनिक प्रसारण सेवा रेडियो नेपाल उहाँले भन्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? उदयपुरबाट सरिता राई बोल्दै हुनुहुन्छ होइन? के छ सरिताजी उदयपुरतिरको हाल खबर?
4: एकदमै ठिकठाकै छ भन्नुपर्छ। मौसमको बारेमा भन्नुपर्छ, हाम्रोतिर एकदमै पानी पर्ला जस्तो भइरहेको छ। दादाहरूको के छ?
0: ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई थाहा छ नि होइन?
4: थाहा त छ, तर मलाई एकदमै डर लागिरहेछ।
0: नडराउनुहोस् नडराउनुहोस्, निर्धक्क भएर चलाउनुहोस् है। त कुन कार्यक्रम चलाउनुहुन्छ? कुन कार्यक्रम चलाउनुहुन्छ?
4: म त सुनिराखेको ए लोकसाराथी नै हो।
0: ल लोकसाराथी कार्यक्रम चलाउनुहोस्, ल सुरु गर्नुहोस्।
4: हजुर नमस्कार, हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँदै हामी आइसकेको छौँ लोकसाराथी लिएर। लोकसाराथी कार्यक्रम कति बेला आउँछ भनेर प्रतीक्षा गरिरहनु भएको थियो होला। तपाईँहरू कहाँ हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, जस्तो अवस्थामा भए तापनि कार्यक्रम कति बेला आउँछ भनेर पर्खाइमा रहनु भएको थियो होला। तपाईँहरूको एकदमै पर्खाइको घडी एकैसाथ समाप्त पार्दै आइसकेको छौँ। र एकदमै आज यो कार्यक्रम ठिक साँझको 4 बजेदेखि 5 बजेसम्म आउने गर्दछ। र अहिले मलाई साथ मिलिरहेको छ, प्राविधिक समर्थनबाट साथ मिलिरहेको छ वीरेन्द्र गिरीको भनी म आवाजमा उपस्थित भइसकेको छु सरिता राई। र आज पनि एकदमै शनिबारी बसाइमा आइसकेको छौँ। शनिबारी बसाइमा के गर्छौँ भन्ने कुरा त सुन्ने साथीहरूलाई त एकदमै थाहा छ नै होला, र आज मात्रै रेडियो सुन्न अवसर मिलेका साथीहरूलाई केही थाहा नहुन सक्छ, तर केही छैन, म जानकारी गराइ नै हाल्नेछु। आज शनिबारी बसाइमा भने एकदमै पुरानो पुरानो लोकढाकाहरू गाउनु पर्ने हुन्छ। 2070 सालदेखि उताको गीतहरू गाउनुहुनेछ, गाउनु पर्नेछ, र 71 सालदेखि 82 सम्मको गाउन पाउनुहुने छैन। तपाईँहरूले यस्तो गीत गाउँदाखेरि तपाईँहरूले नयाँ गीत पर्यो भने तपाईँहरूको फोन कल काटिनेछ यहाँबाट, दुःख मन नगर्नुहोला। अब भने एकदमै अब तपाईँहरूले म नम्बर दिन चाहन्छु 98-68-39-40 कल फटाफट ट्राई गर्दै गर्नुहोला। मैले भने एकदमै अब सुरु आरम्भ यो गीतबाट सुरु गर्नेछु।
0: ल ठिक छ, कार्यक्रममा तपाईँको अभ्यास तपाईँको प्रयास एकदमै राम्रो छ, अझै कार्यक्रमलाई राम्रोसँग सुन्नुहोस् अनि अझै राम्रो अभ्यास गर्नुहोस् ल। हुन्छ, फेरि आउनुहोला, अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। हामीलाई कार्यक्रमलाई सेयर गर्ने साथी हुनुहुन्छ भावना मगरले, 3 ग्रुपमा चाहिँ कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छौ भावना मगरलाई कार्यक्रमलाई सेयर गर्नु भएकोमा। र के छ, अर्को साथी आउनु भएको छ यहाँ भन्नुभएको छ। अब म साथीहरूको कमेन्ट वाचन गर्छु। सेयर गर्ने साथीहरू एकदमै बढिरहनु भएको छ है, धेरैजना साथीहरूले सेयर गर्नुभएको छ हामीलाई। भावना मगरले अझै 2 ग्रुपमा सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। धेरैजना साथीहरूलाई आज कति धेरै सेयर गर्नुभएको छ, साथीहरूलाई म हृदयदेखि धन्यवाद ज्ञापन गरिराखेको छु। धेरै ठाउँमा पुर्याइदिइरहनु भएको छ, यो सेयरलाई यस्तै सेयर धेरै सधैँभरि गर्नुहोला। एक दिन सेयर गर्ने अर्को दिन छोड्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु है। हामीलाई 14 अहिले हेर्दै हुनुहुन्छ है कार्यक्रमलाई, अनि त्यसपछि 531 अहिलेसम्म कार्यक्रमलाई चाहिँ हेरिसक्नु भएको छ। म तपाईँलाई जानकारी गराउँछु। र केही कमेन्टहरू छन्, म ती कमेन्टहरू वाचनतर्फ लाग्छु। धेरै कमेन्टहरू आएका छैनन् हामीसँग, जम्मा एउटा मात्रै नयाँ कमेन्ट आछ। नमस्कार मिसिवाल, निश्चल राईले लेख्नुहुन्छ, नमस्कार मिसिवाल भन्नुभएको छ, कमेन्ट गर्नु पर्यो, कमेन्ट गर्न किन कन्जुसाई गर्नुहुन्छ। यदि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने नेपाली अक्षरमा कार्यक्रम लोक सारथी, कार्यक्रम लोक सारथी लेखेर नेपाली अक्षरमा सर्च गर्नुभयो भने फेसबुकमा त्यहाँबाट हामीलाई अडियो लाइभ सुन्न सक्नुहुन्छ, अडियो लाइभ भेटाउन सक्नुहुन्छ, र सोही अडियो लाइभमा गएर तपाईँले हामीलाई कमेन्ट छोड्न सक्नुहुन्छ, म तपाईँलाई आग्रह गर्छु। र अब म तपाईँलाई कार्यक्रम उद्घोषण गर्ने बेलामा, स्टेजमा कार्यक्रम चलाउने बेलामा ध्यान दिनुपर्ने दसवटा बुदाको बारेमा जानकारी गराउँछु है। पहिलो कुरा, तपाईसँग एक नम्बरको बुदा है, तपाईसँग कार्यक्रमको कार्यतालिका तपाईँको हातमा हुनुपर्छ पहिलो नम्बरमा। दोस्रो नम्बरमा तपाईँ कार्यक्रम कसरी चलाउने भन्ने कुरा पूर्व तयारी गर्नुपर्छ, र पहिलो अनि त्यसपछि त्यो पूर्व तयारी गरिसकेपछि दर्शकहरूलाई अथवा त्यहाँ उपस्थितलाई आफूतिर ध्यान केन्द्रित गर्नुपर्छ। अनि त्यसपछि तेस्रो नम्बरमा तपाईँले आसन ग्रहणको क्रमलाई जोड्नुपर्ने हुन्छ। कार्यक्रमलाई औपचारिकता दिने बेलामा सभापतिको आसन ग्रहण पहिलो हुन्छ। हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने हुन त कार्यक्रम उद्घोषण दुई तरिकाले गर्न, आसन ग्रहणको क्रमलाई दुई तरिकाले गर्न सकिन्छ। एउटा ठूलो पदबाट सानो पदमा आसन ग्रहण गर्ने, र अर्को सानो पदबाट ठूलो पदमा आसन ग्रहण गर्ने। यो दुई तरिकाले गरिए तापनि हाम्रो नेपालमा भने ठूलो पददेखि सानो पदका उपस्थित भएका व्यक्तिहरू लाई आसन ग्रहण गराउने गरिन्छ। पहिला सभापति, त्यसपछि प्रमुख अतिथि लगायतका अतिथिहरूलाई आसन ग्रहण गराउनु पर्छ। यसै क्रममा तपाईँको चाहिँ चौथो नम्बरमा कार्यक्रममा राष्ट्रिय गान बजाइन्छ होइन, राष्ट्रिय गान चौथो नम्बरमा आसन ग्रहण गराइसकेपछि, सरी माफ गर्नुहोला, चौथो नम्बरमा अतिथिहरूलाई खादा माला अब के लगाउने, कसरी अतिथिहरूलाई टीका लगाएर सत्कार गर्ने हो कि खादा माला लगाउने हो कि होइन, त्यतातिर ध्यान दिनुहोला। यसै क्रममा पाँचौं नम्बरमा राष्ट्रिय गान बजाएर कार्यक्रमको शुरूआत गर्नुहोला। राष्ट्रिय गान बजाइन्छ, कुनै पनि देशको अथवा नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रमलाई शुरूआत गराइन्छ होइन। अनि त्यसपछि छैठौं नम्बरमा स्वागत मन्तव्य राख्न लगाउनुहोला। अनि स्वागत मन्तव्य राखिसकेपछि सातौं नम्बरमा कार्यक्रमको उद्घाटन हुन्छ, र कार्यक्रमको उद्घाटन भइसकेपछि आठौं नम्बरमा शुभकामना मन्तव्य हुन्छ। शुभकामना मन्तव्य दिने बेलामा यदि तपाईँले नेपालको सन्दर्भमा वरिष्ठ व्यक्ति ठूलो पददेखि सानो पदमा आसन ग्रहण गराउने पद्धति रोज्नु भएको छ भने तपाईँले मन्तव्यलाई सानो, जो चाहिँ अलिकति सानो पदमा हुनुहुन्छ, सानो पदका व्यक्तिहरू जो चाहिँ अलिकति उपस्थित हुनुभएको छ, उहाँहरूलाई पहिला सुरुमा सबभन्दा अन्तिम आसन ग्रहण गरिएको व्यक्तिलाई, मर्यादा क्रममा सबभन्दा अन्तिम आसन ग्रहण गराएको व्यक्तिलाई सबभन्दा पहिला शुभकामना मन्तव्य दिनुपर्छ। त्यसपछि मर्यादा क्रमलाई हेर्दै हेर्दै पछि हुँदै प्रमुख अतिथिसँगमा पुग्नुपर्ने हुन्छ। र प्रमुख अतिथि सबैको शुभकामना मन्तव्य भइसकेपछि यदि धन्यवाद ज्ञापन गर्नु छ भने, धन्यवाद ज्ञापन, मायाको चिनो, सम्मानका कार्यक्रमहरूलाई जोड्नु छ भने त्यो जोड्नुपर्छ। र त्यसपछि यदि तपाईँले तपाईँसँग नाचगान जन्ने प्रस्तुतिहरू छन् भने त्यो अवस्थामा के गर्नुपर्छ भने, एउटा शुभकामना मन्तव्य अनि एउटा सांस्कृतिक कार्यक्रम, एउटा शुभकामना मन्तव्य एउटा सांस्कृतिक कार्यक्रम यसरी राख्नुपर्ने हुन्छ। यदि राख्नुभयो भने कार्यक्रम रोचक तवरले अगाडि बढाउन तपाईँलाई सजिलो हुन्छ, र दर्शकको उपस्थिति पनि राम्रो रहन्छ। र दशौं नम्बरमा नवौ नम्बरमा कार्यक्रम समापन गर्नका लागि सभापतिलाई माइक हस्तान्तरण गरेर आफू कार्यक्रम उद्घोषक चाहिँ विदा हुनुपर्छ भने, दशौं नम्बरमा कार्यक्रम सभापतिले समापन गर्नुहुनेछ। यो त भयो कार्यक्रम उद्घोषण गर्ने बेलामा उद्घोषकले ध्यान दिनुपर्ने दसवटा कुराहरू म तपाईँलाई जानकारी गराइसकेको छु। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, कृपया जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ। मैले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि कुनै कमी कमजोरी हुन सक्छन् त्यसका बारेमा तपाईँले मलाई फोन गरेर जानकारी दिनुहोला। 98644-17-298-6446-1729 फोन गर्नुहोला भन्दै आजको लागि धन्यवाद दिन्छ हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई। आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: अन्दाजी 24 वर्षीय दिलीप परियार र भ्यानमा सवार मल्लारानी गाउँपालिका 5 दुधी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुवर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ। आज दिउँसो माण्डवी गाउँपालिका 1 डुङ्गरे खोला नजिकै देवीस्थान दाङ सड़क खण्डमा लु प्र 02001J0104 नम्बरको मारुति भ्यान दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त भ्यान सड़कबाट अन्दाजी 200 मिटर तल खसेको संयुक्त विद्यार्थी संगठनले प्रतिबन्ध विरूद्ध प्रतिरोध गरौं भन्ने नारा सहित आज काठमाडौँमा मार्च पास्ट गरेको छ। त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्च पास्टमा सहभागी विद्यार्थीले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। विद्यार्थी दिवसको अवसर पारेर गरिएको प्रदर्शनका क्रममा उनीहरूले इनफ इज इनफ, गरीबको चमेली बोलिदिने कोही छैन, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गरेर प्रधानमन्त्री नशा देश दशामा लगायतका नारासहित प्ले कार्ड प्रदर्शन गरेका थिए। विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्याली आयोजन गरिएको बताएका छन्। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्। मध्य प्रदेशमा 7 अधिवेशन आजदेखि शुरू भएको छ। सभामुख राम आशिष यादवले प्रदेश प्रमुखबाट प्राप्त मध्य प्रदेश सभाको 7 अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यवहारा पढ़ेर सुनाएपछि अहिले सांसदहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिने कार्यसूची रहे पनि उहाँ पछि हट्नु भएको छ। विश्वासको मत लिनका लागि बिहान 11 बजे आह्वान गरिएको बैठक ढिला गरी शुरू भएको हो। सभामुख राम आशिष यादवले विभिन्न संसद दल

0: बाजे के भयो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3918 9905 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: फिक्स दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
2: सम्पर्क नम्बर 9867 0067 467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुन्चादी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोडाही दाङ

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम। Music Nepal.

0: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो फुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षुन्नादे वातावरण मिले बेला खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठेल मेला कि नाते जन धनी नि खेप्पा छिटी ताउजु हो खोकाई वन जङ्गल सर मेरा आइडेन्टी बानी एमएलओ छानेला सोतर पोतरालाई पार्जे हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई हिजा बाङ्जा र यामाधेने पोल घेने यहाँ इतौ चिज्र रहे वन जङ्गल के भए
0: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्ने मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छान्ने त के बानीको चुरो विधि ओरेको नै वन जङ्गल सर मेरा आइडेन्टी बानी एमएलओ एमएलओ छानेला सोतर पोतरालाई पार्जे हटे
1: सलाई

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर

0: ती वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 मजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खटखट के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
7: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
9: Music Nepal.

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुइनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथ रोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: बद्दी मेरो त दादु खिलो के गर्ने होला अब,
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन जे सुझै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
6: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 0825563367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
8: होइन, के भाछ र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383।
9: विकल्प आयुर्वेद क्लिनिक घोराहीदाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
8: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: ल उसो भए म सामान लिन गइहाले।
8: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
8: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
10: न नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
11: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
11: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
11: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
12: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
11: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
11: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
11: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
12: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
11: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9558।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। बेरोजु 7 खर्ब 55 अर्ब पुग्यो, एक वर्षमै 88 अर्ब थपियो। जेएनजी आन्दोलनको असर लेखा परीक्षणमा, कतिपय निकायले गराएनन् अडिट। लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़्यो। निर्माण उद्योग संकटमा रहेको भन्दै रोल्पाका निर्माण व्यवसायद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र। 16 वर्षदेखि कार्यरत इमानदार कर्मचारी रेख बहादुर पुनको असामयिक निधन। रोल्पा नगरपालिकाद्वारा दलित सचेतना कार्यक्रम सम्पन्न। वास परियोजनाको संयोजकत्वमा नयाँ कार्य समिति गठन। प्युठानमा जीव दुर्घटनामा 2 जनाको घटनास्थलमा मृत्यु। बंगला चोलीमा रासोपाको तदर्थ समिति गठन, सभापतिमा डाँगी चयन। र ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन। राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरभीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0-94-41 र 98162-90-118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। बेरोजु 7 खर्ब 55 अर्ब पुग्यो, एक वर्षमै 88 अर्ब थपियो। सम्बन्धी प्रसंगबाट राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक स्रोत साधनको परिचालन, नियमितता, मितव्ययिता कार्यदक्षता प्रभावकारिता र औचित्यताका आधारमा लेखा परीक्षण गरी प्रतिवेदन तयार गरेको रायले बताउनु भएको छ। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 कुल 5,526 निकायको 94,84,50 करोड़ रूपैयाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ 3,050 कार्यालयको 29,17,95 करोड़, प्रदेश मन्त्रालय तथा निकायतर्फ 1,124 कार्यालयको 3,24,30 करोड़, पालिकातर्फ 781 निकायको 11,09,52 करोड़ तथा समिति एवं अन्य संस्थातर्फ 577 निकायको 4,47,77 करोड़ रूपियाँको लेखा परीक्षण भएको छ। समष्टिगत लेखा परीक्षणतर्फ यस वर्ष 5,526 निकायको 94,84,50 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। त्यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ 3,050 कार्यालयको 29,17,95 करोड़, प्रदेश मन्त्रालय तथा निकायतर्फ 1,124 कार्यालयको 3,20,30 करोड़, पालिकातर्फ 721 निकायको 11,09,52 करोड़ तथा समिति एवं अन्य संस्थातर्फ 577 निकायको 4,47,77 करोड़ रूपियाँ लेखा परीक्षण भएको छ। संगठित संस्था तथा संघीय कानूनद्वारा स्थापित 44 संस्थाको 54 आर्थिक वर्षको 46,88,96,00 करोड़ रूपैयाँ बराबरको लेखा परीक्षण भएको छ। यस वर्षको लेखा परीक्षणबाट कुल बेरेजु 88,09,11,00,000 रूपियाँ कायम भएको छ। यसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, कार्यालय पालिकातर्फ 19,04,77,00,000 तथा समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रूपियाँ रहेको छ। कुल 1,88,914 बिरजु दफामध्ये 94,438 दफा सैद्धान्तिक तथा 93,476 दफा लगती बेरजु रहेको छ। अध्यावधिक बेरजु 7,55,17,00,000 रूपैयाँ पुगेको छ। त्यसमध्ये संघीय सरकारी कार्यालयतर्फ 3,78,54,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 33,96,00,000, पालिकातर्फ 2,20,47,00,000 तथा समिति एवं अन्य संस्थातर्फ 1,22,20,00,000 रूपियाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा अध्यावधिक बेरजु 2.99% वृद्धि भएको छ। अतिरिक्त लेखा परीक्षण राजस्व शोध भर्ना तथा वैदेशिक अनुदान र ऋण रकम सम्बन्धी समयमै कार्यवाही हुनुपर्ने रकम 7,87,46,03,00,000 रूपियाँ रहेको छ। महालेखा परीक्षक तोयम रायले झ्वेन्जी आन्दोलनको असर लेखा परीक्षणमा देखिएको बताउनु भएको छ। आज शुक्रबार महालेखा परीक्षक कार्यालयको प्रतिवेदनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कतिपय नेपाल निकायले झ्वेन्जी आन्दोलनलाई देखाएर विवरण उपलब्ध नगराएका कारण लेखा परीक्षण हुन नसकेको बताउनु भएको छ। उहाँका अनुसार गत वर्ष 753 स्थानीय तहको अडिट गरिएकोमा यस वर्ष 721 स्थानीय तहको मात्रै लेखा परीक्षण गरिएको छ। कतिपय स्थानीय तहले अनुकूल अवस्था नभएको भन्दै अडिट नगराएको तथा आन्दोलनका कारण कार्यालय क्षति र कागजात व्यवस्थित नभएकाले अडिट हुन नसकेको उहाँको भनाइरहेको छ। यद्यपि स्थानीय तहको बेरजु 3 वर्ष यता लगातार घट्दो क्रममा रहेको उहाँको भनाइ छ। यही स्थानीय तहको लेखा परीक्षण हुन नसके पनि समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको रायले बताउनु भएको छ। महालेखा परीक्षक रायले महालेखा परीक्षकको कार्यालयले अनुसन्धान नभई छानबिन र यकिन गर्नुपर्ने विषय मात्रै औल्याउने स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार विशेष ऐनहरूले कर निर्धारण वा महसुल निर्धारण गर्ने अधिकार सम्बन्धित अधिकारीलाई दिएका हुन्छन्। लेखा परीक्षक भएकाले देखिएका विषय छानबिन गरी टुंग्याउन सम्बन्धित निकायलाई आग्रह गर्ने गरेको उहाँको भनाइरहेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहका प्रमुख सुनिता डंगोलले कोही पनि बाल बालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताउनु भएको छ। बाल बालिकाको शिक्षा र आवासका लागि महानगरपालिका तथा निजी विद्यालय संचालकहरूको संस्था प्याप्सन र एनप्याप्सन बीच भएको समझदारी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। कार्यवाहक प्रमुख डंगोलले बाल बालिकालाई होस्टेलमा राखेर पढ़ाउने व्यवस्थाका लागि निजी विद्यालयले देखाएको अग्रसरता र सौहार्दपूर्ण वातावरणको प्रशंसा समेत गर्नुभएको छ। कार्यक्रममा उपस्थित बाल बालिकालाई प्रोत्साहित गर्दै उहाँले लगनशील भएर अध्ययन गर्न र भविष्यमा असल नागरिक बन्न आग्रह समेत गर्नुभएको छ। बाल बालिकाहरूसँग उनीहरूको रूचि र लक्ष्यबारे संवाद गर्दै ढंगोलले डाक्टर प्रहरी सैनिक वा सुशेक जे बने पनि समाजका लागि उपयोगी र असल मानिस बन्नुपर्नेमा जोड़ दिनुभएको छ। महानगरपालिका र निजी विद्यालय बीच भएको यो सम्झौताले बाल बालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले लिनुभएको छ। डंगोलले भन्नुभयो, बाल बालिकाले शिक्षाको अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य मुख्य उद्देश्य हो। यसमा प्याप्सन र एनप्याप्सनले देशैभर सहयोग गर्न देखाउनु भएको तदारूकता निकै सराहनीय भएको सराहनीय छ उहाँले भन्नुभएको छ। नदी किनाराका अव्यवस्थित बस्तीबाट विस्थापित भइहाल होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारका बाल बालिकाको शिक्षाका लागि काठमाडौँ महानगरले विशेष व्यवस्था गरेको हो। महानगरले बाल बालिकाको पठन पाठनलाई निरन्तरता दिन आवास सुविधा सहितको शैक्षिक प्रबन्ध मिलाएको हो। नदी किनाराका अस्थायी टहरामा बसोबास गर्दै आएका परिवारहरू हाल वैकल्पिक व्यवस्था नहुन्जेलसम्मका लागि होल्डिङ सेन्टरमा आश्रित रहेका छन्। महानगरले विद्यार्थीको अध्ययन नरोकियोस् भन्ने हेतुले आवासीय विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याएको जनाएको छ। सम्झौतासँगै छनौट भएका विद्यार्थीले तोकिएका विद्यालयमा आवास सहित निशुल्क वा सहुलियतपूर्ण शिक्षा प्राप्त गर्नेछन्। लगातार तीन दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2631.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अन्य समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। यस्तै 22 कम्पनीको शेयर भने गड़बड़ भएको छैन। आज नवील बैंकको डिपेन्चर 2.79% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3.30 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 किता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि निर्माण उद्योग संकटमा रहेको भन्दै रोल्पाका निर्माण व्यवसायद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र। 16 वर्षदेखि कार्यरत इमान्दार कर्मचारी रेख बहादुर पुनको असामयिक निधन। रोल्पा नगरपालिकाद्वारा दलित सचेतना कार्यक्रम सम्पन्न। वास परियोजनाको संयोजकत्वमा नयाँ समिति गठन लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन जलामा हात
4: दुखेको छ? त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने, समस्याको सफल उपचार।
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7143 98095 94
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
9: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मनमुटुमा गुन्जि रहने रोलपाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धि र कानूनी जटिलताका कारण निर्माण क्षेत्र धराशयी भएको भन्दै निर्माण व्यवसाय संघ रोल्पाले सरकारको ध्यान आकर्षण गराएको छ। हिजो बिहिबार संघका अध्यक्ष मान बहादुर खत्रीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत तुला प्रसाद कोड मार्फत सम्मानित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। निर्माण उद्योगलाई देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा लिइने भए तापनि वर्तमान समयमा यो क्षेत्र अत्यन्तै जर्जर परिस्थितिबाट गुज्रिरहेको ज्ञापन पत्रमा उल्लेख छ। विशेष गरी इन्धन जन्य सामग्री डिजेल पेट्रोल र मट्टी तेलमा भएको मूल्य वृद्धिले निर्माण लागत नियन्त्रण बाहिर पुगेको व्यवसायीहरूको गुनासो रहेको छ। ज्ञापन पत्र बुझाउने क्रममा निर्माण व्यवसाय संघ रोल्पाका अध्यक्ष मान बहादुर खत्रीले वर्तमान समस्याका बारेमा प्रकाश पार्नुभएको थियो। उहाँले अहिलेको बजार भाव र राष्ट्र बैंकको मूल्य सूचाङ्क बीच ठूलो खाडल छ, जसले गर्दा व्यवसायहरूले अपूर्णीय आर्थिक क्षति बेहोर्न पुरेको परिरहेको छ। उहाँका अनुसार सरकारले तत्काल मूल्य समायोजन मार्गदर्शन जारी नगरेसम्म र वैज्ञानिक ढंगले मूल्य समायोजन नगरेसम्म निर्माण कार्यहरू अगाडि बढ़ाउन सकिने अवस्था छैन। उहाँले भन्नुभएको छ, ज्ञापन पत्रमा भिटुमिन सिमेन्ट ढण्डी जस्ता अनिवार्य सामग्रीहरूको अभाव र मूल्यवृद्धिको मुद्दा पनि उठाइएको छ। स्थानीय स्तरमा नदी जन्य सामग्री उत्खननमा देखिएका कानूनी जटिलता र मेसिन उपकरण प्रयोगमा भइरहेको अवरोधले विकास निर्माणका कार्यहरू ठप्प हुने स्थितिमा पुगेको व्यवसायीहरूको ठहर रहेको छ। खत्री ले संचार माध्यम र सामाजिक सञ्जालमा निर्माण व्यवसायहरूलाई एकतर्फी रूपमा दोषी देखाउने प्रवृत्ति भए पनि आपत्ति जनाउनु भएको थियो। उहाँले भन्नुभएको छ, विभिन्न संचार समूह र सामाजिक सञ्जालबाट व्यवसायहरूको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने काम भइरहेको छ। यसमा नियन्त्रण गरी व्यवसाय मैत्री वातावरण निर्माण गर्न हामी जोरदार माग गर्दछौ। उहाँले भन्नुभएको छ, व्यवसायहरूका अनुसार बजार निर्माण सामग्री पेट्रोलियम पदार्थको पर्याप्त उपलब्धता नभएसम्म र मूल्यमा स्थिरता नआएसम्म आयोजनाहरू सञ्चालन गर्न असमर्थ रहेका छन्। राज्यको समृद्धिको साझेदारका रूपमा रहेका व्यवसायका ज्वाइज मागहरूलाई सरकारले तत्काल सम्बोधन नगरे विकासको गति पूर्ण रूपमा अवरूद्ध हुने चेतावनी समेत ज्ञापन पत्रमा बुझाइएको छ। सो ज्ञापन पत्रको बधार्थ रोल्पा जिल्लाका सम्पूर्ण स्थानीय तह निर्माण नेपाल निर्माण व्यवसाय संघ महासंघ काठमाडौँ र लुम्बिनी प्रदेश समितिलाई समेत दिइएको छ। देशभरका निर्माण व्यवसायहरूले यति बेला निर्माण कार्य ठप्प पारी आन्दोलन गरिरहेकै समयमा रोल्पा शाखाले पनि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दबाव दिएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 7 तेबाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विगत 16 वर्षदेखि लेखापाल तथा कर्मचारीका रूपमा कार्यरत रेग बहादुर पुनको 43 वर्षको अल्पायुमै दुःखद निधन भएको छ। हिजो बिहिबार वैशाख मसान्तको दिन विद्यालयको कामकाज सकेर घर फर्किएका पुनको हृदयघातका कारण निधन भएको हो। पारिवारिक स्रोतका अनुसार हिजो विद्यालयबाट घर फर्किएपछि उहाँ घरयासी काममा व्यस्त हुनुभयो। घर परिवारलाई काममा सघाउने र दैनिकी सहज बनाउने उद्देश्यले घाँस काट्न गएका बेला उहाँलाई अचानक अट्याक हृदयघात भएको थियो। घाँस काट्दा काट्दै बेहोस भएर ढलेका पुनलाई तत्काल उपचार गरी उपचारका लागि सुली तोड लगिएको थियो। अस्पताल पुर्याए लगतै चिकित्सकहरूले उहाँलाई बचाउने अथक प्रयास गरे पनि सफल हुन सकेन। केही समयको उपचारपछि डाक्टरले मृत घोषणा गरेको थियो। एक बहादुर पुन केवल एक कर्मचारी मात्र नभई विद्यालयको मेरुदण्ड र समाजका एक इमान्दार व्यक्ति समेत रूपमा पनि परिचित हुनुहुन्छ। निधनले अहिले उहाँका श्रीमती एक छोरा र एक छोरी गहिरो शोकमा डुबेका छन्। परिवार मात्र नभई सिंगो देवाङ गाउँ र विद्यालय परिवार यति बेला स्तब्ध बनेको छ। रोल्पा नगरपालिकाको आयोजनामा दलित सचेतना अभिवृद्धि तथा समूह संचालन गठन कार्यक्रम आज नगरपालिका वडा नम्बर 2 रेउघामा भव्य रूपमा सम्पन्न भएको छ। समाजमा विद्यमान जाति विभेद अन्त्य गर्ने र दलित समुदायलाई संगठित बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमले वासना परिवारको संयोजकत्वमा 9 सदस्यीय वडा स्तरीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको नाममा भोलि रहेको छ। संयोजकमा वासना परियार, सदस्यहरू कुमारी परियार, तुलबहादुर विकास, सरिता बुढामगर, जलसरी सुनार, लक्ष्मी परियार, सीता परियार, हर्क बहादुर सुनार, सदस्य सचिव नरबहादुर डागी रहनु भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले जातीय विभेद सामाजिक कलंक रहेको औल्याउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्। कार्यक्रममा सहजकर्ता एवं नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष तथा दलित अधिकार कर्मी मानसिंह विश्वकर्माले विभेद अन्त्यका लागि आफ्नो अभियान निरन्तर जारी रहने बताउनु भएको छ। उहाँले कार्यक्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा विषयवस्तुलाई आत्मसात गरेकोमा धन्यवाद समेत दिनुभएको थियो। उहाँका अनुसार यस्ता सचेतना कार्यक्रमले तल्लो तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने र समाज परिवर्तनमा एउटा थप्ने काम गर्ने बताउनु भएको छ। परिवर्तन सबैको साझा अभियान हो र यसले समाजमा सकारात्मक ऊर्जा प्रदान गरेको उहाँले बताउनु भएको छ। वडा सदस्य सुप्रिया परियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा अध्यक्ष प्रकाश डागीले वडामा जातीय विभेद हुन नदिन आफूहरू सदैव सजग रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। त्यसै गरी वडा सदस्यहरू खतीघर्ती र केशर महाराले पनि नयाँ समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत दिनुभएको थियो। रोल्पा नगरपालिका महिला तथा बालबालिका शाखा का महिला विकास निरीक्षक प्रमिला घन्तेले दलित तथा उत्पीडित समुदायको उत्थानका लागि नगरपालिकाले निरन्तर लगानी र नीतिगत सहयोग गरिरहेको जानकारी दिनुभएको थियो। आम भेला मार्फत गठित 9 सदस्यीय समितिले आगामी दिनमा वडा स्तरमा हुने जातीय विभेद विरूद्धका गतिविधि र सचेतनाका कार्यहरूलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ। पनि नयाँ समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत दिनुभएको थियो। रोल्पा नगरपालिका महिला तथा बालबालिका शाखाका महिला विकास निरीक्षक प्रमिला घन्तेले दलित

सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेको थियो। नगरपालिकाको यो पहलले रेउगामा सामाजिक न्याय र समानताको नयाँ अध्याय शुरू भएको सहभागीहरूले बताएका छन्। प्युठानमा भएको सड़क दुर्घटनामा दुईजनाको ज्यान गएको छ। देवीस्थान दाङ सड़क खण्ड अन्तर्गत मान्डवी गाउँपालिका एक डामरी खोलामा LU+0001J0104 नम्बरको मारुति भ्यान दुर्घटनामा दुईजनाको ज्यान गएको हो। दुर्घटनामा चालक प्युठान नगरपालिका चार बस्ने अन्दाजी 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 दुधी बस्ने वर्ष अन्दाजी 26 वर्षीय अभिषेक कुमार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो। गाड़ी सड़क करिब 200 मीटर तल खसेको प्रहरीले जनाएको छ। दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो। दाङको बंगला चुली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको तदर्थ समिति गठन गरिएको छ। विक्रम डाङ्गीको सभापतित्वमा 11 सदस्य तदर्थ समिति गठन गरिएको हो। समितिको उपसभापतिमा नवराज ओली, सचिवमा हेमन्त खनाल, सह सचिवमा खिमबहादुर बैजाली तथा कोषाध्यक्षमा दोर्ण बहादुर महरा स्वयं हुनुभएको छ। यस्तै सदस्यहरूमा ढिलबहादुर केसी लगायत रहेको बताइएको छ। पार्टी संगठनलाई थप सक्रिय र सलायमान बनाउन सल्लाहकार समिति समेत गठन गरिएको छ। भक्त बहादुर ओलीको समयजगतमा 7 सदस्य सल्लाहकार समिति चयन गरिएको हो। सल्लाहकार समितिका सदस्यहरूमा डम्बर खत्री र लंक बहादुर बुढा रहनु भएको छ। पार्टीको केन्द्रीय निर्देशन अनुसार आगामी जेठ 17 गतेभित्र अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य रहेको नवगठित समितिका सभापति विक्रम डाङ्गीले जानकारी दिनुभएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति श्री जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसे ढुंगा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राका क्रममा संचार माध्यमहरूसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरानी युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा श्री जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हमोर्ज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ। यद्यपि अहिलेसम्म दुवै पक्षले वार्ताको नतिजा वा कुनै औपचारिक सम्झौताको बारेमा सीमित जानकारी मात्र साझा गरेका छन्। अन्तिममा खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निस्वार्थ एन्फामाथिको निलम्ब फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राखेपका सदस्य सचिव राम चरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृत बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एफसीले पनि राखेफलाई आग्रह गरेका थिए। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। बेरेजू 7.55 अर्ब पुग्यो। एक वर्षमै 88 अर्ब थपियो। जेएनजी आन्दोलनको असर लेखा परीक्षणमा कतिपय निकायले गराइन।

शिक्षाबाट कोही वञ्चित हुनु हुँदैन। सुनिता डंगलको भनाई। लगातार तीन दिन घटेको शेयर बजार आज सामान्य बढ्यो। निर्माण उद्योग संकटमा रहेको भन्दै रोल्पाका निर्माण व्यवसायद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र। 16 वर्षदेखि कार्यरत इमान्दार कर्मचारी रेख बहादुर पुनको असामयिक निधन। रोल्पा नगरपालिकाद्वारा दलित सचेतना कार्यक्रम सम्पन्न। बासना परिवारको संयोजकत्वमा नयाँ समिति गठन। जीव दुर्घटनामा दुईजनाको घटनास्थलमा मृत्यु। बंगला चुलीमा रासोपाको तदर्थ समिति गठन। सभापतिमा डागी स्वयं। र ट्रम्पको चीन भ्रमण सम्पन्न। कुनै ठूलो व्यापार सम्झौता घोषणा भएन। राखी पनि इन्फामाथि निलम्बन फुकुवा गर्यो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। तीन जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: नमस्कार, रेडियो कार्यक्रम जनता संघ रोल्पा नगरपालिकामा छायापुनको तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रम जनता संघ रोल्पा नगरपालिका तपाईँ हरेक हप्ताको शुक्रबार साँझ यसै समयमा सुन्न सक्नुहुन्छ। रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा रेडियो मालश्री 100.5 मेगाहर्जले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाई सामुदायिक रेडियो मालश्री 100.5 मेघाज, रेडियो जजला 96.4 मेघाज र रेडियो रोल्पा 93.4 मेघाजबाट एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकामा हामी रोल्पा नगरपालिकाको हरेक शाखाबाट दिने सेवा प्रभावका बारेमा जानकारी, नगरपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिने यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाको आजको श्रृंखलामा हामी रोल्पा नगरपालिका ओडा नम्बर 3 ओडा अध्यक्ष राजकुमार पुरीसँग कुराकानी गर्न गइरहेका छौ। अब सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले रोल्पा नगरपालिका ओडा नम्बर 3 ओडा अध्यक्ष राजकुमार पुरीसँग गरिएको कुराकानी।
1: आजभोलि चाहिँ विशेष गरेर वडाका यो चालु आर्थिक वर्षको योजनाहरूको अब अन्तिम चरणमा चाहिँ छ र ती योजनाहरूको अनुगमन र तिनका चाहिँ कार्य सम्पादनका लागि वडाबाट गर्नुपर्ने चाहिँ सिफारिस कहीँ चाहिँ सेरोफेरोमा हामी आजभोलि व्यस्त छौँ र त्यो सँगसँगै हामी यो चालु आर्थिक वर्षमा रहेका अन्य चाहिँ जस्तै चाहिँ सामाजिक विकासतर्फका केही चाहिँ कार्यक्रमहरू छन्, त्यसै गरेर चाहिँ लक्षित वर्गका केही कार्यक्रमहरू छन्, ती कार्यक्रमहरूलाई अब चाहिँ यो आर्थिक वर्षको अब लगभग चाहिँ अब वैशाखको अन्तिम पनि चाहिँ अब आउन लागिसक्यो। त्यस कारणले गर्दाखेरि ती कार्यक्रमहरू अब सम्पन्न गर्ने, त्यसको चाहिँ टाइम सेड्युल बनाउने र चाहिँ ती कार्यक्रम सम्पन्न गर्ने चाहिँ तर्खरमै चाहिँ लागिरहेको छ। त्यहीमै चाहिँ हामी व्यस्त छौँ।
2: योजनाहरू सबै सम्झौता भयो है?
1: यो चालु आर्थिक वर्षको हामीले चाहिँ विनियोजन गरेको सम्पूर्ण चाहिँ आयोजनाहरू सम्पूर्ण चाहिँ सम्झौता भएर लगभग धेरै जसो त के अरे योजनाका चाहिँ बजेटहरू पनि चाहिँ काम सम्पन्न भएर फर्चित भइसके। केही थोरै चाहिँ योजना आयोजनाहरू चाहिँ छन् र त्यसबाहेक अन्य चाहिँ मैले अघि नै भने केही कार्यक्रमहरू केही चाहिँ लक्षित वर्गका कार्यक्रमहरू छन्, केही चाहिँ सामाजिक विकास अन्तर्गतका विद्यालयका चाहिँ केही कार्यक्रमहरू छन्। ती कार्यक्रमहरू अब सम्पन्न चाहिँ अब धेरै छैनन्, थोरै छन्, अब सम्पन्न हुन्छन् सबै। मलाई लाग्छ हामी योभन्दा अघिल्लो वर्षहरूमा पनि सबै कार्यक्रममा हामीले चाहिँ विनियोजन गरेको कार्यक्रमहरू सबै चाहिँ सम्पन्न गरे। हामी अहिले पनि अहिले झन् गत वर्षभन्दा अलि चाँडै चाहिँ हाम्रो कार्यक्रमहरू चाहिँ भइरहेछन् र सम्पूर्ण सबै काम चाहिँ सम्पन्न हुन्छ।
2: निर्माणकै काम हुनुहुन्छ?
1: निर्माणको काम चाहिँ एउटा विद्यालय को चाहिँ 2 कोठे पक्की भवन यो जनसुधार आदिमा चाहिँ बन्दैछ। एउटा चाहिँ मलाई लाग्छ हाम्रो त्यति मात्र भौतिक पूर्वाधार अन्तर्गतको एउटा त्यो काम मात्र बाँकी छ र चाहिँ केही यो राष्ट्रिय माविका फर्निचर खरिदको चाहिँ बिल भरपाईहरू उहाँहरूले चाहिँ अब पेश गर्दै हुनुहुन्छ। नत्र चाहिँ यो पूर्वाधार अन्तर्गतका चाहिँ बजेटहरू यो 2 बाहेकहरू सबै

0: हाम्रो निर्माण व्यवसायीहरूले अलिक समय नै चाहिँ काम सुरु चाहिँ गरिदिनु भएको छैन. अब बर्खा बर्सातको चाहिँ अब समय पनि लगभग अब चाहिँ यो अहिलेको मौसमको हिसाबले सुरु भएकै जस्तै छ. त्यस कारणले गर्दाखेरि उहाँहरूलाई पनि हामीले चाहिँ सम्बन्धित कार्यालयबाट ती निर्माणका कार्यहरू चाँडै चाहिँ सम्पन्न गर्नुहोस् है भन्ने कुरा हामी पटक पटक चाहिँ समन्वय गरिराखेका छौँ. र उहाँहरूको कुरा अनुसार म योभन्दा एक दुई दिन अगाडि पनि उहाँहरूसँग समन्वय भएको थियो. अब चाहिँ तत्कालै चाहिँ चाँडै सुरु गर्छौँ भन्ने कुरा चाहिँ गर्नुभएको छ. केही कामहरू त उहाँले सामानहरू पनि चाहिँ ल्याएर चाहिँ राख्नु भएको छ. सायद मलाई लाग्छ
1: यो एक महिना छ होइन, यो एक महिनाको सम्पन्न होला
0: आयोजना
1: कत्रा खालका आयोजनाहरू.
0: यो दुःखद कुरा छ. अब सबैभन्दा हामीलाई चाहिँ समस्याको विषय देखेको मैले त यो लगभग दुई महिना अगाडि नै चाहिँ उहाँहरूलाई यो काम सुरु गर्नु चाँडै भन्नु भने एउटा हाम्रो चाहिँ यो लगभग 450 मिटर चाहिँ कालोपत्रे चाहिँ योजना छ. यो चाहिँ यहाँनिर यो विद्यालय जाने राष्ट्रिय मार्ग जाने बाटोदेखि यहाँ अलिक परसम्म यो चाहिँ यो अलिकति धेरै चाहिँ अब बजार क्षेत्र जस्तो पनि मान्छेहरूको चाहिँ धेरै अलिक बढी जनघनत्व हुने भएको हुनाले यहीँदेखि चाहिँ त्यो के अरे चाहिँ कालोपत्रेको कामलाई चाहिँ सुरु गरौँ न भन्ने हिसाबले यो सङ्घीय चाहिँ हाम्रो शहर विकास मन्त्रालयबाट विनियोजित रकम हो.
1: सङ्घीय बजेट
0: हजुर सङ्घीय बजेट हो. सोही चाहिँ बजेटलाई चाहिँ रोल्पा नगरपालिकाले कार्यान्वयन गर्ने गरेर चाहिँ बजेट चाहिँ आएको हुनाले रोल्पा नगरपालिकाले समयमै चाहिँ टेन्डर चाहिँ गरे हो.
1: टेन्डर कहिले
0: गरिसकेपछि लगभग टेन्डर चाहिँ मलाई लाग्छ पुस माघमै सायद मलाई लाग्छ माघमै उहाँहरूलाई चाहिँ टेन्डर माघमै चाहिँ उहाँहरूले टेन्डर चाहिँ हालेर पनि उहाँहरूको चाहिँ स्वीकृत भइसक्यो.
1: काम पाउनुभयो तर
0: काम सुरु गर्नुभएको छ. काम सुरु गर्नु भएको छैन.
1: पानी यस्तो परिरहेको कालो पत्र कसरी हुन्छ सम्भव छ?
0: यो चाहिँ
1: सुरुवात पनि भएको छैन.
0: बडो दुःखद कुरा. मैले यही कुरा चाहिँ बारम्बार उहाँहरूलाई पनि कुरा गरेँ. उहाँहरूले के भन्नुभयो भने अब चाहिँ यो गर्मीको समय हो, अब तत्कालै बर्सात नहोला. अब विशेष गरेर चाहिँ कालोपत्र गर्ने भनेको अलिकति गर्मी र चाहिँ यो वैशाख जेठकै समयमा चाहिँ उपयुक्त हुन्छ. त्योमा हामी चिन्तित छौँ, हामी गरिहाल्छौँ भन्ने कुरा उहाँहरूको बारम्बार कुरा.
1: त्यस्तो अझैज्यू कालोपत्र गर्नको लागि त त्योभन्दा पहिला त सबै फाउन्डेसनदेखि सबै काम हुनुपर्ने होला.
0: त्यही
1: बाटोमा कालोपत्र अर्कत्रा लिएर खनाउने त होइन, नाला पनि बनिया छैन, ग्राई बिल्डिङ पनि भएको छैन, अनि वाल लगाउनु पर्ने होला कतै ढेकतिर होला, घाँटीतिर होला, सडकको तलमाथि होला, समस्या त छ नि त. त्यो एउटा मापदण्डमा कालोपत्री गर्नुपर्छ.
0: यो दुःखको कुरा. यो जहिले पनि जहाँ पनि हाम्रो एउटा चाहिँ सुनिल स्मृतिको चाहिँ 3 नम्बर खारा र चाहिँ यो रामदोषीसँग जोड्ने एउटा चाहिँ मोटर बाटो चाहिँ छ. त्यो मोटर बाटो पनि चाहिँ टेन्डर चाहिँ पाइसक्नु भएको छ निर्माण व्यवसायले. त्यो सँगसँगै चाहिँ हाम्रो एउटा तल चाहिँ प्रदेशको 16 लाखको ग्राभेलको यही चाहिँ लम्बुजादेखि वडा कार्यालय हुने सुनिल मार्ग जोड्ने मोटर बाटो ग्राभेलको केही भाग चाहिँ ग्राभेलको चाहिँ काम छ. अब त्यो काम पनि चाहिँ उहाँहरूले सुरु गरिदिइराख्नु भएको छैन. मैले सम्बन्धित कार्यालयलाई मैले चाहिँ ताकेटा गरिरहेको छु, उहाँहरूले भनिरहेको छु, उहाँहरू गरिहाल्छौँ भन्नुहुन्छ. अब दुईवटा काम चाहिँ त्यहाँ बाँकी छ, उहाँहरूले त्यो अझै सुरु गर्नु भएन. दुःखद कुरा. अनि त्यसपछि यहाँको यो जुन कालोपत्रे भने यो चाहिँ अर्को एकजना चाहिँ निर्माण व्यवसायले लिनुभएको छ. अनि उहाँहरूले बेलैमा चाहिँ काम सुरु गर्दे हामीलाई पनि सहज गुणस्तरीय काम अब झरी बर्सातमा काम गर्न उहाँहरूलाई पनि चाहिँ अप्ठ्यारो र हामीलाई पनि गुणस्तरीय काम हुन्न भन्ने चाहिँ मासको शङ्का चाहिँ छ. तथापि पनि अब मौसमले कस्तो गर्छ उहाँहरूलाई हामी चाहिँ सम्बन्धित निकाय मार्फत उहाँहरूलाई चाहिँ अब धक्दै गइरहेको छौँ.
1: सायद एउटै निर्माण व्यवसाय कि फरक फरक
0: यो चाहिँ कालोपत्रीको काम पाएको एउटा निर्माण व्यवसाय
1: सुब्रा बिल्डिङको
0: अर्को हो निर्माण व्यवसाय
1: लोकल हो.
0: उहाँहरू लोकल होइन, एकजना चाहिँ अब लोकल भन्नाले नगरपालिकाकै हुनुहुन्छ एकजना.
1: नगरपालिका
0: हजुर एकजना चाहिँ सुनिल स्मृतिको हुनुहुँदो रहेछ.
1: ठ्याक्कै नगरपालिकाकै लोकल जिल्ला
0: बाहिरको नगरपालिका हजुर. अनि उहाँहरूको ठ्याक्कै चाहिँ मैले त्यो कम्पनीको चाहिँ कन्स्ट्रक्सनको चाहिँ नाम याद भएन. उहाँहरूले तत्कालै चाहिँ यो कालोपत्रीको अब 1-2 गतिबाटै सुरु गरिहाल्छन् भनेर उहाँहरूले सामान फाल्दै हुनुहुन्छ. तल पनि वालको केही कामहरू त छ. अब पानी झरी परेका पनि वालको कामहरू त अब त्यति चाहिँ समस्या नहोला. तर चाहिँ हजुरले भने जस्तो यो कालोपत्रीमा चाहिँ अलिकति समस्याको विषय
1: आधा किलोमिटर
0: एकदमै एकदमै अनि यसलाई चाहिँ धेरै चाहिँ नाला बनाउनु पर्दा छैन, योभन्दा अगाडि पनि काम भएको छ। मात्र के छ भनेपछि यहाँ थोरै चाहिँ होमपाइप चाहिँ राख्नुपर्ने छ, नाला चाहिँ माथिबाट बोलाउँछ त्यसलाई चाहिँ कटाउनको निम्ति होमपाइप र चाहिँ थोरै ओडाको अगाडिबाट थोरै चाहिँ नाला चाहिँ बनाउनु पर्नेछ। बाँकी काम त कालोपत्रीको निम्ति त्यसलाई चाहिँ आवश्यक पर्ने चाहिँ अब त्यसलाई चाहिँ खनेर अथवा चाहिँ त्यसलाई चाहिँ उछ्याउने चाहिँ अन्य सामग्री होला, त्यसपछि अब कालोपत्री गर्ने कुराहरू होला। अब काम उहाँहरूले चाहिँ लगातार रूपमा चाँडै चाहिँ सुरु गर्नुभयो भने तैपनि अब मौसमको चाहिँ अब कस्तो गर्छन् मौसमले
1: पानी परिरहेछ,
0: आज भोलिको चाहिँ अवस्था हेर्ने हो भने एकदमै चाहिँ गाह्रोको अवस्था देखिरहेछौँ हामीले पनि। तर यदि चाहिँ मौसममा सुधार भयो भने उहाँहरूले एक दुई गतेबाटै सुरु गर्नुभयो भने नि हामीलाई लाग्छ हामी आशावादी छौँ कि चाहिँ सम्पन्न गर्नुहुन्छ कि भन्ने त अझै आस्था छ। तथापि पनि चाहिँ उहाँ यो मौसम अनि उहाँहरूको यो ढिलासुस्तीले कतै फेरि आशंकाको विषय पनि छ। अब योजनाहरू चाहिँ हामीलाई चाहिँ धेरै चाहिँ यो लगभग मन लाग्छ हामी चाहिँ निर्वाचित हुँदै गर्दाको चाहिँ आर्थिक वर्षदेखि नै हामी विशेष गरेर चाहिँ यो बाटोलाई चाहिँ कालोपत्रको निम्ति हाम्रो एकदमै चाहिँ पहिलो प्राथमिकताको रूपमा ल्याथ्यौँ।
1: यो पानी लम्पुजादेखि यहाँ खुमेरसम्मको होइन यो सडक त उहिलेबाट 79 भन्दा पहिले 74 निर्वाचित जनप्रतिनिधिले पनि हामी कालोपत्रे गर्छौँ हाम्रो कार्यकालमा भनेर भन्नुभयो। तर 79 तपाईँहरू आउनु तपाईँहरूकै अब बाँकी युचोटिको बजेट आउँदै ल्याउँदै हुनुहुन्छ, बाँकी सकु तपाईँहरूको कार्यकाल अन्तिम वर्षमा हुनुहुन्छ भने एकदम जनताहरू धेरै आशावादी थिए, निराशामा परिणत हुँदैछ नि त्यो आशा।
0: एकदमै त हजुरले भन्नुभयो जनताहरू एकदमै आशावादी हुनुहुन्छ। हजुरले भने जस्तै पहिलो निर्वाचित जनप्रतिनिधि साथीहरूले पनि त्यो खालको चाहिँ प्रतिबद्धता अथवा चाहिँ त्यो खालको योजना थियो
1: हाम्रो कार्यकालमा सम्भव छ देखाउँछौँ भनेरै भन्नुभयो।
0: त्यसपछि हामीले
1: सम्भवकै क्रममा कुरा गर्नु
0: एकदमै हामीले पनि चाहिँ त्यो खालको चाहिँ अपेक्षा र त्यो एउटा आशा र जनताको चाहिँ एउटा खालको जुन खालको आशा थियो त्यसलाई हामी पुरा गर्छौँ भन्ने खालको चाहिँ एउटा हाम्रो पनि दृढता थियो। तापनि चाहिँ एउटा कुरा के हुँदो रहेछ भने हामीसँग यो स्रोत चाहिँ जुन खालको चाहिँ हाम्रो जनताको अपेक्षा अनुसारको स्रोत साधन हो यो कहीँ न कतै सङ्घीय अर्थात् प्रादेशिक चाहिँ सरकारले पनि चाहिँ हामीलाई लाग्छ केही चाहिँ अलिकति विभेद जस्तो अथवा त्यसलाई चाहिँ योजना चाहिँ वास्तविक योजना चाहिँ छनौटको प्रक्रियामा पनि वास्तविक तरिकाले गइरहेर चाहिँ नबुझिदिने अलिकति विभेद गर्ने अथवा पहुँच चाहिँ अलिकति बढी हुनेले चाहिँ तत्कालै चाहिँ सोचेर तत्कालै चाहिँ पनि गर्न सक्ने यो खालको वातावरण कहीँ न कहीँ विभेद यो खालको अवस्था सिर्जना भएर पनि हामी चाहिँ हाम्रै कार्यकालमा चाहिँ पुरा गर्न सकेनौँ। तथापि पनि हामी चाहिँ थोरै भए पनि चाहिँ यो चाहिँ अहिलेको चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थोरै भए पनि हामी लगभग 450 मिटर जति मात्र भए पनि कालोपत्रे छ। त्यसपछि लगभग तल थोरै चाहिँ यही शीर्षक अन्तर्गतै हो, थोरै चाहिँ हामी आरसिसी चाहिँ ढलान अलिकति उकालोमा चाहिँ अप्ठ्यारो छ, लगभग 140 मिटर जति त्यहाँ आरसिसी ढलानको चाहिँ काम पनि चाहिँ अहिले यही चाहिँ निर्माण व्यवसायले नै सम्पन्न गर्दैछन्। त्यस कारणले गर्दाखेरि अब अहिले पनि हामी चाहिँ प्रयास गरेका छौँ, अब आउँदो चाहिँ आगोमा चाहिँ सञ्चालन हुने बजेट कार्यान्वयन हुने बजेटको निम्ति पनि हामी चाहिँ गरेका छौँ, हामी प्रयास गर्ने गरेका छौँ। अब सङ्घीय चाहिँ सरकारलाई पनि हामीले चाहिँ आग्रह चाहिँ गरेका छौँ, तर पनि अब मैले अघि नै पनि भने त्यो पहुँच अब कुन तरिकाले आउने हो अहिलेको बजेट अब त्यो हेर्न बाँकी छ। त्यो साँच्चै पनि चाहिँ हिजोकै जस्तै चाहिँ जुन तरिकाले हिजो बजेट चाहिँ विनियोजन हुन्थ्यो त्यही ढङ्गले आउँछ अथवा त्योभन्दा राम्रो ढङ्गले आउँछ अथवा कुन ढङ्गले चाहिँ बजेट चाहिँ विनियोजन हुन्छ त्यो त हेर्न हामी बाँकी छ। तथापि पनि हामी आशावादी छौँ कि मलाई लाग्छ सङ्घीय सरकारले हामी थोरै काम कालोपत्रको काम चाहिँ सुरु गरे हुनाले यसले चाहिँ निरन्तरता चाहिँ दिन्छ कि भन्नेमा चाहिँ आशावादी छौँ। र चाहिँ हाम्रै कार्यकालमा मैले सोचे अनुसारको हामीले यसरी कल्पना गरे अनुसारको काम सम्पन्न गर्नको निम्ति अहिले सोचे अनुसारको सरकारले गरिदियो भने हामी चाहिँ हाम्रो कार्यकालमा सम्पन्न गर्छौँ जस्तो मलाई लाग्छ। यदि चाहिँ त्यो काम चाहिँ हुन सकेन सङ्घीय सरकारले पनि फेरि पनि चाहिँ अहिले पनि चाहिँ हामीलाई हिजोकै चाहिँ सरकार जस्तो विरोधको अवस्थाबाट हुने सिर्जना भयो भने हामी सबै काम चाहिँ सम्पन्न गर्न चाहिँ नसकौँला। तर पनि हामीले चाहिँ सोचे अनुरूपको सुरुवाती चाहिँ मात्र भए पनि हामी चाहिँ गर्न सुरुवात गर्न चाहिँ गइरहेछौँ।
1: कति किलोमिटर छ लम्पूजासम्म?
0: हामी वडा कार्यालयदेखि 2-3 किलोमिटर जति होला, हजुर धेरै त छैन। अब तर समस्या त्यही हो, हामी चाहिँ नगरबाट चाहिँ सम्पन्न गर्न सक्दैनौँ। हामीसँग नगर पनि चाहिँ थोरै चाहिँ अब चाहिँ बजेट हुन्छ, वडामा त झन् अब चाहिँ हामी एकदम निश्चित एकदमै चाहिँ सामग्रीहरू चाहिँ काम गर्नुपर्छ। अब यी यस्ता आयोजनाहरू पुरा गर्नुको निम्ति स्वाभाविकले हामी सङ्घीय अर्थात् चाहिँ प्रादेशिक सरकारलाई चाहिँ गुहार्नुपर्छ, उहाँहरूसँग चाहिँ समन्वय गरेर उहाँहरूकै आशामा चाहिँ हामीले चाहिँ जनताका समस्या यता ठुला चाहिँ समस्या हल गर्ने कुरा हो।
1: कति लाखको सिलिङ पाउनुभयो यो आर्थिक वर्षमा?
0: हामी यो सञ्चालित चाहिँ आर्थिक वर्षमा अहिले चाहिँ काम भइरहेको उमा चाहिँ हामी सङ्घबाट लगभग 90 लाख बराबरको चाहिँ यो कालो पत्रको चाहिँ 90 लाख बराबरको चाहिँ योजना हो। र त्यसपछि यही बाटोमा लगभग 20 लाख जति थियो, 4 लाख जति चाहिँ फेरि प्रदेशले कटाएर 16 लाख जति त्यो एउटा ग्राभेलको काममा छ। लगभग लगभग यदि सबै हेर्दाखेरि लगभग 1 करोड बराबरको चाहिँ काम
1: यो नगरपालिकाबाट पाएको छ।
0: नगरपालिकाबाट यो चालु आर्थिक वर्षमा हामीले चाहिँ 65 लाख रुपियाँ चाहिँ हामीले यो वडालाई चाहिँ विनियोजन भएको हो। सो अन्तर्गत अब हामीले 65 लाख रुपियाँ त
1: बाँड्न बाँकी 65 लाख हो वडाले यहीँबाट गरेको
0: 65 लाख हो। 65 लाखमा यहाँ थुप्रै समस्या छन्,
1: शिक्षा हेर्नु पर्यो, स्वास्थ्य हेर्नु पर्यो,
0: सबैभन्दा समस्याको विषय यहाँको चाहिँ सामाजिक विकास अथवा शिक्षा शैक्षिक क्षेत्रमा धेरै चाहिँ लगानी गर्नुपर्छ। अब त्यत्रो लगानी गर्दा गर्दै पनि मलाई लाग्छ यो हाम्रो चाहिँ तथ्याङ्क हेर्ने हो भने हामी निर्वाचित भइसकेपछि हालसम्मको 4 वर्षको हाम्रो वार्षिक कार्ययोजना होइन अब हेर्ने हो भने पनि हामीले सबभन्दा बढी चाहिँ शिक्षामै चाहिँ लगानी गरेका छौँ, प्राथमिकता दिएका छौँ। त्यसपछि भौतिक पूर्वाधार रह्यो, भौतिक पूर्वाधार स्वाभाविकै अब चाहिँ पूर्वाधारका कुराहरू अघि मैले गरेँ, यता बाटोहरू धेरै गर्नुपर्ने काम छ एउटा भौतिक पूर्वाधारको। त्यसपछि चाहिँ हामी विद्यालयमै शिक्षामै चाहिँ हामी धेरै लगानी गरे हामी त्यो लगानीले केही राम्रो खालको सकारात्मक केही चाहिँ सन्तुष्टिहरू सकारात्मक सुधारको बाटो पनि ल्यायो। तथापि पनि हामी जति चाहिँ छ समस्या ती समस्याहरू अझै हल गर्नको निम्ति हामीसँग चाहिँ पर्याप्त स्रोत साधन छैन।
1: सुरुमा पहिलो वर्ष निर्वाचित भएर आएपछि कति लाखको सिलिङ पाउनु भएको थियो?
0: हाम्रो थिएन, हामी सुरुमा आउँदै गर्दा पनि लगभग हाम्रो चाहिँ यही हाराहारी हो। लगभग हामी चाहिँ 65-70 समथिङ यही नै हो।
1: जस्तो बाँकी नगरपालिकाबाट अरू केही पनि आउँछ त्योभन्दा जस्तो सिधै नगरपालिकाबाट आउने
0: अब त्योबाट चाहिँ योजनाहरू भनेको जस्तै समपूरकका अनि त्यसपछि त के भन्छ उसको विशेष अनुदान सङ्घबाट प्रदेशबाट आउने योजनाहरू हुन् तीहरूमा पनि फेरि चाहिँ हामी नगरमा सङ्घले एउटा अथवा दुईटा चाहिँ छनौट गरेर पठाउनुहोस् भन्छ, प्रदेशले एउटा अथवा दुईटा छनौट गरेर पठाउनुहोस् भन्छ। त्यसै गरेर नगरमा आउने 2-4 वटा चाहिँ 3-4 वटा चाहिँ यो योजनाहरू हुन् ती योजनाहरूमा अलिक ठुला योजनाहरू आयोजनाहरू ती अनुदानहरू पनि अब कुन चाहिँ वडामा के छ बढी समस्या छ त त्यसलाई मध्यनजर गरेर विनियोजन गर्ने हो। त्यस कारणले गर्दाखेरि पनि
1: सुगम पर्छ होला,
0: हो फेरि सुगम पनि
1: पत्रले पनि छुया छ
0: एकदमै, अनि अलिकति चाहिँ भौगोलिक हिसाबले पनि अलिक सानो वडा पनि पर्यो, अनि यी विविध कारणले गर्दाखेरि पनि हामीलाई चाहिँ वार्षिक चाहिँ बजेट कार्यान्वयनको क्रममा नगरबाट लगभग हामीसँग चाहिँ 2-3 वटा जति चाहिँ वडाहरूले चाहिँ समान बजेट चाहिँ प्राप्त
1: गर्छ। यसैमा नि कतिपय वडा अध्यक्षजीहरूले 30 लाख भन्दा माथि पाइनु भन्दाखेरि हजुरले डबलै पाउनु भएको,
0: यसो
1: यो कुरा कार्यपालिकामा अलिक डरसँगै लड्नु भयो
0: होइन, यो उहाँहरूले पनि अलिकति चाहिँ कुन मानेमा बोल्नुभयो भन्नुभयो। यो चाहिँ खासमा चाहिँ
1: जस्तै एक नम्बर अध्यक्षजीले लाख बराबरको सिलिङ थियो यो आर्थिक वर्ष 82-83 भन्नुभयो।
0: हामीले चाहिँ यसो यसलाई चाहिँ मानव अस्ति हिउँदे अधिवेशनको बजेटसम्म लगाएर चाहिँ हामी यो हिसाबले चाहिँ 65 लाखको चाहिँ हामी यति आयो भन्दा पनि अब उहाँहरूको चाहिँ अझ अलि बढी जान्छ, खासमा त उहाँहरूको भूगोलको हिसाबले पनि उहाँहरूको जनसङ्ख्याको हिसाबले उहाँहरू त झन् अलिक बढी पनि जान्छ। बरु चाहिँ हामीलाई अलिक कम आउने वडा भनेको यो 3-4 र 2 चाहिँ हामी समान सुगम वडा भएर हो। त यसो योमा चाहिँ के हो त भनेपछि हामीले वडा नितान्त वडाले चाहिँ हामी 28 लाख समथिङ चाहिँ हामी चाहिँ नगर गत चाहिँ आर्थिक वर्ष चालु आर्थिक वर्षको नगरसभामा चाहिँ हामी प्राप्त गरेको भनेको लगभग वडालाई मात्र भनेर लगभग समथिङ 28 लाख जति हो। अनि थपपछि चाहिँ नगरले फेरि चाहिँ नगरले चाहिँ वडा प्रत्येक वडालाई समान रूपले फेरि चाहिँ केही रकम चाहिँ विनियोजन गरेका थियौँ। ती रकम र चाहिँ अहिले फेरि हिउँदे अधिवेशन गरेर लगभग हामीले चाहिँ यसको आधारको चाहिँ बजेट चाहिँ आएको हो।
1: यो बजेटको सिलिङ पनि घटिरहेछ हरेक वर्ष होइन, जस्तो जनसङ्ख्या वृद्धि हुने अब यो नागरिकहरूका यो जुन छ नि उहाँहरूको विकास अलि भइदियो भनेर चाहना अझ महत्वाकांक्षा बढिराख्नु, यता बजेट घटिराख्नु
0: हो, यो विडम्बना छ
1: जनप्रतिनिधि यसको बिचमा काम गर्न साह्रो अप्ठ्यारो
0: एकदमै एकदमै। अब यो रेसियो हेर्दै गरेर मैले त भने यो यो जुन खालको 65 लाख बराबरको चाहिँ मैले जुन कुरा गरेँ खासमा त चाहिँ
1: भवन पनि बन्दैन
0: बन्दैन हाम्रो चाहिँ कार्यालय सञ्चालनको निम्ति नै चाहिँ अब 3-4 लाख रुपियाँ हामी चाहिँ लाग्छ वर्षभरि चाहिँ है भने यहाँ दार्जिलिङ जनताको समस्या त कति छन् कति छन्, कहीँ कतै खानेपानीको समस्या छन्, अहिले अहिले भर्खरै चाहिँ अब यही यही चाहिँ 2-4 दिनको झरीको कारणले बाटोको अवस्था कस्तो छ हजुरले पनि देख्नुभयो, भौगोलिक अवस्था
1: समस्या
0: एकदमै एकदमै विद्युतका केही चाहिँ समस्याहरू आउँछन्, ती समस्या छन्
1: त्यो
0: धेरै कुरा चाहिँ हाम्रो चाहिँ बढी समस्या चाहिँ समग्रमा यहाँ चाहिँ मैले देखेको शैक्षिक क्षेत्रमा धेरै कुराको चाहिँ समस्या छ, अझै पनि भौतिक पूर्वाधारका कुराहरू चाहिँ पर्याप्त छैन, त्यसै गरेर चाहिँ त्यहाँभित्र भएका तपाईँको चाहिँ शैक्षिक चाहिँ अन्य चाहिँ सामग्रीहरूको चाहिँ अवस्था पूर्वाधारै छैन, अनि अन्य चाहिँ अहिलेको प्रविधि अनुसारको चाहिँ पठन पाठनको चाहिँ अवस्था त झन् अझ धेरै परेको कुरा हो। अब यस्ता खालका समस्याहरू अझै पनि छन्। अब पूर्वाधारका कुराहरू त मैले बाटाघाटाको त कुरा गरेँ, अब हजुर हामीले पनि चाहिँ देखिरहेछौँ अब यी समस्याहरू पनि छन्। पूर्वाधारको कुरामा यस्तो छ, पूर्वाधारमा अलिकति हामीले चाहिँ स्तरोन्नति र कालोपत्र जस्ता कुराहरूलाई चाहिँ अलिक बढी जोड दिनुपर्ने छ, र यो कुरा चाहिँ नितान्त हाम्रो नगर र चाहिँ वडाबाट चाहिँ सम्भव छैन, यसलाई चाहिँ अलिकति चाहिँ मैले अघि नै भने सङ्घ प्रदेशबाट चाहिँ समन्वय गरेर सम्भव हुने कुरा हुन्। त्यस कारणले गर्दाखेरि बाटोहरू स्थल उन्नतिका कुराहरू अब यो चाहिँ लाखोलीदेखि गोठमार्यो, गोठमारेबाट चाहिँ वडा कार्यालय हुँदै फेरि माथि चाहिँ जोड्ने चाहिँ रिङ रोड जस्तै छ, यो बाटोलाई स्थल उन्नति गर्न एकदम जरुरी छ, अलिकति जोखिम छ, यो परको भलले खोलाले बारम्बार चाहिँ दुःख दिइराख्छ, यो पनि चाहिँ समस्याको विषय हो र अहिले चाहिँ हाम्रो चुनौतीको विषय यो बनिएको छ, र यो कुरालाई चाहिँ हामी बारम्बार उठाइरहेको छौँ। कालोपत्रीको कुराहरू सबैको नजरको कुरा पनि हो, फेरि ठ्याक्कै चाहिँ यो चाहिँ अर्को पालिकासँग जोडिएको र चाहिँ सदरमुकामसँग चाहिँ आउने जाने चाहिँ एउटा महत्त्वपूर्ण बाटो भएको हुनाले पनि यो कुराहरूमा चाहिँ अलिक बढी हामी फोकस गरेर अब कति सकिन्छ, कति हामी चाहिँ लागिरहेछौँ, कति सफल हुन्छ लाग्नु चाहिँ हामी लागिरहेछौँ। अब यसलाई चाहिँ विशेष गरेर मैले अघि भने शिक्षा त्यस्तो र पूर्वाधारका कुराहरूमा केही चाहिँ अझै पनि चाहिँ गर्नुपर्छ, यो बाहेक पनि छन्। तपाईँको चाहिँ आर्थिक विकासका कुरा गर्ने हो भने यहाँको चाहिँ कृषि प्रणाली हाम्रो अझै पनि परम्परागत छ, अनि हाम्रो आय आर्जनका कुराहरू चाहिँ अझै परम्परागत छ, अझै पनि चाहिँ थुप्रै जनताका चाहिँ समस्याहरू छन्। तापनि हामीले एउटा समस्या के छ भने निश्चित स्रोत मार्फत चाहिँ जनताको समस्या परिपूर्ति गर्नुपर्ने बाध्यता छ, यो छ समस्या। यसले गर्दाखेरि पनि हामी जति चाहिँ हामीले चाहिँ हिजो चाहिँ निर्वाचित हुँदै गर्दा जनतामा एउटा खालको चाहिँ आश्वासन एउटा खालको सपना देखाइदिउँ, ती सपनाहरू सबै पुरा गर्न चाहिँ सकेका छैनौँ, अब हामी चाहिँ यहाँ आउँदै गर्दा के हुँदो रहेछ भने यो यथार्थ कुरो यहाँ आउँदै गर्दा हामीले जति कल्पना गर्छौँ सबै कुराहरू के रहेछ भने स्रोतको कुरा अब अघि नै हजुरले भन्नुभयो प्रत्येक वर्ष चाहिँ वडामा प्राप्त हुने चाहिँ बजेट प्रत्येक वर्ष बढ्दैछ यसले गर्दाखेरि यही रेसियोमा जाने र चाहिँ यो चाहिँ सुधार नहुने हो भने देशमा चाहिँ यो खालको चाहिँ अर्थतन्त्र चाहिँ अलिकति सुधार नहुने हो भने यही रफ्तारमा जाँदा पाँच सात वर्षमा चाहिँ अब वडा चलाउन पनि यो चाहिँ के अरे कार्यालय सञ्चालन गर्न खर्च जुटाउन पनि समस्या होला जस्तो छ यो विडम्बनाको कुरा छ त्यस कारणले गर्दाखेरि पनि हामी जति सोचे हौ जति कल्पना गरे हौ जनताका हरेक ती सबै सपनाहरू पुरा गर्नमा चाहिँ बाधक एउटा चाहिँ समस्याको विषय भएको हो
2: विद्यालयको संख्या कति छ यो वडामा
0: हाम्रो विद्यालय चाहिँ पाँचवटा अब एउटा चाहिँ बाल विकास केन्द्र छ पाँचवटा छ अब एउटा चाहिँ हाम्रो सात बाटो तिन कक्षासम्म चाहिँ सञ्चालन भएको छ त्यहाँ पूर्वाधारको अवस्था एकदम नाजुक छ अनि त्यहाँ चाहिँ पूर्वाधारको अवस्था पनि अनि त्यहाँ चाहिँ त्यहाँको चाहिँ जग्गा पनि त्यस्तै खालको बनाएको छ अब केटाकेटी खेल्ने भिरालो छ खेल्न सक्ने चाहिँ ठाउँ छैन खेल्ने अवस्था छैन अब प्रथम पाठनमै चाहिँ समस्याको विषय छ त्यहाँ अब कहिले चाहिँ हावाहुरी आउने टिन उडाइदिने होइन अब यस्तो खालको चाहिँ बारम्बार भइरहेछ एउटा अब के अरे सातो बाटोमा छ त्यसै गरेर अर्को चाहिँ प्राविधिक गोठमा रहेछ त्यहाँ पनि चाहिँ संरचनाहरू जस जनतन संरचनाहरू पुरानै संरचना भए तापनि जनतन चाहिँ जस पठन पाठन चाहिँ सञ्चालन गर्न ठिकै जस्तो छ तापनि अब त्यहाँ अझै धेरै कुराहरू सुधार गर्नुपर्छ जस अब अहिलेको प्रविधि मैत्री खालको चाहिँ केही हामीले चाहिँ गत वर्ष हामीले चाहिँ एउटा ल्यापटप र प्रोजेक्टर पनि चाहिँ उपलब्ध गरायौँ अब अहिलेको प्रविधिअनुसार हजुर अहिलेको प्रविधिअनुसार कम्तीमा बालबच्चाले त्यो प्रविधिबाटै अलिक चाहिँ सिक्ने एउटा खालको चाहिँ वातावरणको चाहिँ सुरुवात होस् न त भन्ने हिसाबले त्यो खालको चाहिँ व्यवस्था पनि गरिदिउँ एउटा भान्साकोठाको व्यवस्था गरिदिउँ त्यहाँ पनि अझै पनि चाहिँ समस्याको विषय छ त्यहाँ त्यसै गरेर अर्को यो राष्ट्रिय मावि राष्ट्रिय माविमा पूर्वाधारकै अझै समस्या छ यहाँ चाहिँ विद्यार्थीहरू आवास विद्यार्थीहरूको लागि आवासीय एउटा चाहिँ भवनको आवश्यकता हो त्यो काम पनि अझै चाहिँ एउटा हाम्रो सपनाको चाहिँ योजना हो र आवश्यकता पनि हो तर त्यस्तै गरेर चाहिँ त्यहाँको शौचालयहरू यो जुन खालको चाहिँ यो फिल्ड निर्माणको काम गरियो त्यो गर्दै गर्दा एउटा शौचालयहरू पनि चाहिँ त्यहाँ अब फाल्नुपर्ने स्थिति आयो जीर्ण थिए र त्यो सँगसँगै चोर मिलोले गर्दा त्यसलाई पनि फाल्नु पऱ्यो त्यहाँ पनि त्यसको पनि चाहिँ समस्या छ त्यसै गरेर चाहिँ यो मावि स्कुल एउटा मात्र हाम्रो वडाको मावि स्कुल त्यहाँ चाहिँ अन्य यो चाहिँ लगभग चाहिँ हाम्रो चाहिँ भित्रका थुप्रै चाहिँ कुराहरू चाहिँ सुधारको चाहिँ आवश्यकता छ शिक्षकहरूको चाहिँ कुरा चाहिँ दरबन्दी छैन हामीले चाहिँ अब तिन साढे तिन लाख बराबर चाहिँ हामीले वार्षिक चाहिँ शिक्षक अनुदानमा चाहिँ हामी दिनुपर्छ यस्तो अवस्था छ थुप्रै कुरा छ अब त्यसै गरेर कुनाबारीमा झन् संरचनै छ नभएर अब एउटा संरचना एउटा चाहिँ दुई कोठे चाहिँ भवनको माथि तला खप्छ त्यो पनि पैसा नपुगेर अझै चाहिँ दस बाह्र लाख जति लाग्छ होला खर्च त्यसलाई फाइनल गर्नलाई त्यति बाँकी छ अर्को एउटा भवन यतापट्टि बन्दैछ अहिले चाहिँ विद्यार्थी अब बर्सातमा माथिको जो अहिले चाहिँ के भन्छ यो छत ढलान गरेर तिमीलाई काठहरू फालेर बर्सातमा केही पढ्नु पर्ने हो यस्तो अवस्था छ होइन त्यहाँ चाहिँ संरचनै छैन संरचनै छैन अब त्यस्तो अवस्था छ त्यही भएर धेरै चाहिँ हामीसँग थुप्रै समस्याहरू छन् जनताको समस्याहरू थुप्रै छन् तापनि चाहिँ निश्चित चाहिँ बजेटको कारणले गर्दाखेरि हामीलाई अब जनताको समस्या हल गर्न एकदम चाहिँ गाह्रो अवस्था छ
2: शिक्षामा अब गत शैक्षिक सत्रमा बयास 81 साह्रै राम्रो थियो 99% आयो एसीमा तर अहिले सठिक खसको कि यसको यो रिजल्टलाई हेर्दाखेरि तल झर भनेपछि 47 साढे 47 को चेरी फेरीमा छ भने
1: के होला के भयो यस्तो यो शिक्षामा त यो माध्यम स्कुल अत्यन्त राम्रो थियो
0: यो एकदमै लोकेन्द्रजी यो लगभग चाहिँ हामी म योभन्दा अगाडि चाहिँ विद्यालय व्यवस्थापन समितिको
1: होइन
0: अहिले म छैन जसमा लगभग झन्डै एक वर्ष जति चाहिँ भयो मैले चाहिँ विद्यालय व्यवस्थापन समिति चाहिँ अब मार्ग प्रशस्त गरेर साथीहरू गर्नुहोस् न तपाईँहरू मिलेर गर्नुहोस् भन्ने हिसाबले मेरो कार्यकाल पनि सकिन लाग्यो र फेरि नयाँ शैक्षिक सत्र सुरुकै अवस्थामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्यो भने त्यही एउटा खालको चाहिँ आफ्नै खालको एउटा प्लानिङ बनाएर चाहिँ जान सजिलो होला नयाँ शैक्षिक सत्र बाटै त्यो खालको चाहिँ वातावरण बनाइयो भन्ने हिसाबले मैले उहाँहरूलाई चाहिँ अब त्यसरी चाहिँ मार्ग प्रशस्त गरेर साथीहरूले गरौँ भन्ने हिसाबले मिलाएरै चाहिँ साथीहरूलाई चाहिँ अब जिम्मा लिनुभयो मलाई लाग्छ अब साथीहरूले चाहिँ मेहनत नगर्नु
1: भएको
0: एकदमै
1: उत्कृष्ट भएको विद्यालय
0: एकदमै चाहिँ विडम्बना र चाहिँ
1: सबैले अहिले पनि खुमेल माघे खुमेलको रिजल्ट भनेर अहिले पनि कान थापेर बसिरहेको थिए तर रिजल्ट त त्यो त आएन न जास्त रिजल्ट आयो
0: यो अलिकति दुःखद चाहिँ कुरा छ अब विद्यार्थी भाइ बहिनीहरूले जति मेहनत गरेका थियौँ जुन खालको चाहिँ एउटा लगाव थियो ठ्याक्कै चाहिँ त्यसको परिणाम चाहिँ उल्टो आयो अब हामीले त यति दुःख लागेछ ती दुःख गर्ने नानी बाबुहरू छन् कति चाहिँ उनीहरूको चाहिँ एउटा ब्रेक लाग्यो भनौँ अब ब्रेक भन्नाले अब चाहिँ नानी बाबुहरूले फेरि चाहिँ पूरक परीक्षा ल्याएर पनि चाहिँ अब राम्रोसँग अध्ययन गरेर पास गर्न सक्छन् तापनि चाहिँ केही चाहिँ एउटा निराशा जति चाहिँ उनीहरूको होप थियो कि हामी चाहिँ पास गर्न सक्छौँ राम्रो पढाएछौँ लगानी राम्रो छ भन्ने खालको जुन खालको उनीहरूको लगानी थियो त्योमा केही कुराहरू अब नानी बाबुहरूलाई पनि चाहिँ अब जति दुःख होला अब हाम्रो चाहिँ यति दुःख छ नानी बाबुहरू छन् अझ बढी होला
1: तर धेरैको अब अपेक्षा थियो खुमेलले अहिले झन् राम्रो गर्छ किनभने होम सेन्टरमै कवि जाँचिया छ नि त
0: अब यो
1: पहिला जिल्ला बाहिर कहाँ जान्छ कवि चेक कहाँ हुन्छ भन्ने थियो त्यो सम्बन्धित जिल्लामै सम्बन्धित परीक्षा दिएको केन्द्रमै कवि चेक भएपछि गत सालभन्दा अलिक फितलो पनि हो कि भन्ने आशंका गरिरहेको बेला अझ सजिलो हुन्छ भन्ने आशा सबैले अनुमान गरिरहेको बेला रिजल्ट अन्त त्यो
0: अब यो कुरा मैले अघि पनि भने बडो दुःखद कुरा छ अब यो कसरी भयो किन भयो के चाहिँ यो हामीले चाहिँ आन्तरिक मैले देखेको अब यो रिजल्ट सँगसँगै साथीहरूलाई मैले चाहिँ एक दुईजना सरसँग पनि यस विषयमा बुझेँ रिजल्टको विषयमा बुझिसकेपछि अनि चाहिँ अलिकति समीक्षा चाहिँ अलिक गहिरै समीक्षा गर्न जरुरी छ कहिले कतै हाम्रा कमजोरीहरू भएरै नै चाहिँ यो खालको चाहिँ परिणाम आयो होला यो चाहिँ अब कसैलाई दोष लगाउने अब भन्दा पनि हाम्रै चाहिँ आन्तरिक चाहिँ केही कमी गर्ने रह्यो होला भन्छु म
1: पहिले देखेको यहाँ त अनुभव पनि हो यहाँको कार्यक्रममा राम्रो विद्यालय यो जिल्लामै वाइवाइटी भन्ने सबैले माघे खुमेलको नतिजालाई उदाहरण दिएर बोल्ने यहाँको प्रशंसा गर्ने थियो भने अहिले त फेरि त्यो नआउँदाखेरि आउँदाखेरि राम्रो हुँदो रहेछ अलिकति केही चुकायो भने के छ यस्तो समस्या हुँदो रहेछ भने
0: यो अलिकति चाहिँ दुःखद कुरा मैले अघि नै पनि भने दुःखद कुरा छ अब यसको चाहिँ हामी हुन त अघि नै हजुरले पनि भन्नुभयो हामी अनुगमनको पाटोको चाहिँ त्यो हाम्रो वडा शिक्षा समितिको त्यस कारणले गर्दाखेरि त्यो अनुगमन गर्दै गर्दा के कुरा चाहिँ देख्नुभयो त भन्ने कुरा हजुरले स्वाभाविक कुरा हो र मैले योभन्दा अगाडि चाहिँ मैले भने जोस मलाई लाग्छ यो भन्ने यो चाहिँ अहिलेको विद्यालय व्यवस्थापन समितिको चाहिँ जो साथीहरू हुनुहुन्छ कार्यकाल अहिले चाहिँ बिताइ राख्नु भएको छ यो ठ्याक्कै अगाडि लगातार चाहिँ दुई वर्ष राम्रो रिजल्ट आएको हजुरले चाहिँ जुन कुरा गर्नुभयो एकदम राम्रो रिजल्ट आएको त्यो चाहिँ यो यसैको रिजल्ट मात्र होइन हामी
1: चाहिँ सिंहमा पनि धेरै राम्रो हो अघिल्लो शैक्षिक सत्रमा तर यो वर्ष त फेरि लज्जा हो
0: मैले अघिल्लो पनि भने मलाई पनि चाहिँ एकदमै यो वडाको चाहिँ अभिभावकत्वको हिसाबले अलिकति मैले पनि चाहिँ अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ अब स्वाभाविक नै चाहिँ आउँछ
1: एउटा चाहिँ अभिभावक
0: एकदमै एकदमै त्यस कारणले गर्दाखेरि मलाई एकदमै चाहिँ दुःख लागेको छ अब यो कुराहरूमा कहिले कतै हाम्रो चाहिँ अनुगमनको पाटो पनि चाहिँ कमी कमजोरी रहे कि भनेर ममाथि पनि प्रश्नमा चाहिँ चिन्ह खडा भएको छ
1: तपाईँहरूको राजनीतिक घुसेभित्र अनि त्यसबाट बालबालिका जुन अहिले समस्या आएको छ यो समस्या उत्पन्न भयो भन्ने यो आशंका गर्ने ठाउँ त रह्यो नि त
0: यो आशंका चाहिँ एउटा पाटो रहला तर चाहिँ मलाई लाग्छ हामी त्यो ढङ्गले चाहिँ सायद मलाई लाग्छ अहिलेको विद्यालय व्यवस्थापन समिति बनाउँदै गर्दा यहाँका चाहिँ जति क्रियाशील राजनीतिक दलहरू हुनुहुन्छ सबै क्रियाशील राजनीतिक दलहरूको चाहिँ सहमतिमा चाहिँ विद्यालय व्यवस्थापन समिति को चाहिँ पदाधिकारीहरू
1: अभिभावक पनि आएको सबै
0: अभिभावकहरू पनि फेरि लगभग सबै अभिभावक त चाहिँ अब उपस्थित हुन त जहाँ पनि चाहिँ गाउँमा समस्या
1: तर बहुमत
0: आउनुभएको थियो अब तर त्यो दिन गठन गर्दै गर्दा अलिक बढी चाहिँ विशेष के हो त भनेपछि जहाँ पनि अभिभावकको पनि चाहिँ अब भावना त समेटिन्छ तर पनि के हो भने एउटा चाहिँ क्रियाशील अलिकति चाहिँ सक्रिय सामाजिक चाहिँ चेतना भएका साथीहरूकै एउटा चाहिँ समन्वयबाटै चाहिँ विद्यालय व्यवस्थापन समिति गठन हुन्छ। यो कहिलेकै पुरा लुक्ला होइन त लुकाउन कोसिस गर्ला होला होइन अब तर पनि चाहिँ मैले अघि नै भने विशेष गरेर चाहिँ राजनीतिक दल अनि चाहिँ अलिक सामाजिक चेतना चाहिँ बोकेका समाजसेवी साथीहरूको अलिक बढी सक्रियता पनि रहन्छ। त्यस कारणले गर्दाखेरि त्यो ठाउँबाटै अभिभावक अनि यी सबैको चाहिँ क्षेत्रबाटै चाहिँ विद्यालय व्यवस्थापन समिति चाहिँ गठन भएको यसै अन्तर्गत अब चाहिँ मैले अब अन्यथा होइन अब चाहिँ हाम्रो चाहिँ समाजसेवी भरत कुमार विष्टज्यूकै नेतृत्वमा लक्ष्मी चन्द्र उहाँको नेतृत्वमा चाहिँ विद्यालय व्यवस्थापन समिति गठन गरौँ भनेर हामी चाहिँ विद्यालय व्यवस्थापन समिति गठन गरे हो सर्वसम्मत रूप पनि भएको हो। तथापि पनि चाहिँ कहीँ कतै यी कुराहरूमा
1: जस्तो बिचमा मिलेर गर्नुपर्ने मिलेर जानुपर्ने
0: सबै कुरा
1: शिक्षाको यो हाम्रो साझा एजेन्डाको रूपमा लिनुपर्छ भन्ने कसैमा अपनत्व भएन कि
0: यी कुराहरूमा भन्दा पनि केही कुराहरू यसो पनि हुनसक्छ। अब त्यो भनेर पनि उहाँ अब कसै साथीहरूलाई त्यो मलाई चाहिँ अनभिज्ञ अथवा चाहिँ के भन्छ अनुभव नभएको मान्छे भनेर चाहिँ कसरी साथीहरू थियो त्यो पनि लिनुहोला। के कुराहरू के पनि हुन्छन् भने थुप्रै कुराहरूले प्रभाव त पार्छ नतिजा आउनुको निम्ति यो राम्रो नतिजाको निम्ति तथापि पनि केही कुराहरूको कमी कमजोरीले गर्दाखेरि पनि चाहिँ यो अवस्था आउन सक्छ। अब जस्तै केही कुराहरू कस्तो पनि हुनसक्छ भने केही साथीहरू चाहिँ अलिकति नयाँ पनि चाहिँ हुनुहुन्थ्यो कि जस्तो पनि लाग्छ। यी कारणले चाहिँ केही अनुभव अलिकति चाहिँ अनुभव पनि होला अब त्योभित्र चाहिँ जुन खालको शैक्षिक क्रियाकलापमा एउटा हौसला प्रदान हुने खालको नयाँ एउटा खालको चाहिँ योजना निर्माण गर्ने खालको कहीँ कतै त्यसको पनि चाहिँ कमी कमजोरी भयो कि एउटा कुरा मलाई लागेको
1: र यो बिचमा अनुभव आदान प्रदान भएन कामहरू भयो
0: यिनी कुराहरू पनि भए तर एउटा कुरा के हुन्छ भने स्वतस्फूर्त रूपमा आएको त्यो चेतना स्वतस्फूर्त रूपमा आएको चाहिँ त्यो एउटा खालको योजना
1: म केही गर्छु भन्ने
0: त्यो के ती कुराहरूले पनि चाहिँ प्रभाव पार्छन् होला जस्तो लाग्छ। तथापि पनि होइन साथीहरूले गर्न चाहिँ गर्नुभयो मैले त्यसलाई चाहिँ गर्नु केही गर्नु भएन है भनेर त मैले भन्दैन गर्नुभएको तर विडम्बना चाहिँ मैले अघि नै भने यो नतिजामा चाहिँ आउँदै गर्दा हामी वास्तवमा भन्यो भने वडा त्यसपछि विद्यालय व्यवस्थापन समिति अनि विद्यालय परिवार अभिभावक विद्यार्थी पुरो चाहिँ स्तब्ध छ। फेरि कस्तो पनि चाहिँ हामीले के किन पनि चाहिँ हामी स्तब्ध छौँ भन्न खोजे भने जुन खालको योभन्दा अगाडि चाहिँ के भन्छ त्यसको चाहिँ इक्जाम भएको थियो हामी त्यसको इक्जाममा लगभग लगभग पाँच सातजना कि चार पाँचजना कति विद्यार्थी मात्र फेल भयो है। हामीले फेरि चाहिँ कवि यहाँ जाँच्यो पनि होइन त्यति बेला हामी कुनै अर्को एकजना एउटा विद्यालयसँग कवि एक्सचेन्ज गरेरै गर्दै गर्दा राम्रो खालको चाहिँ नतिजा आएको र त्यसले गर्दा हामीलाई चाहिँ एकदम चाहिँ राम्रो गर्छ केटाकेटीले भन्ने थियो तर अब
1: हिसोको
0: उत्साहित थियौँ। तथापि पनि अब ठ्याक्कै चाहिँ एसयुको नतिजा हेर्दै गर्दाखेरि त्योभन्दा उनको आउँदै गर्दा त्यहाँ धेरै कुराहरू हुनसक्छ। अब त्यो चाहिँ के भन्छ परीक्षा केन्द्रको चाहिँ वातावरण विद्यार्थीहरूको त्यो जुन खालको चाहिँ एउटा मनोबल होला एउटा विद्यालयबाट अर्को विद्यालयमा जाँदै गर्दा अब अलिकति चाहिँ कोही कोही विद्यार्थी हतोत्साहित हुने पनि हुनसक्छ त्यहाँको वातावरण कस्तो थियो है। अब यी कुराहरू पनि हुनसक्छ र चाहिँ मैले अघि नै भने अलिकति चाहिँ कुराहरू केही कुराहरू त्यहाँको अहिले जसरी चाहिँ अब कवि चाहिँ यही गृह जिल्लामै अब चाहिँ भन्ने केन्द्रमै चाहिँ कवि चेक गर्दै गर्दा समग्रमा चाहिँ एउटा एन्सर के चाहिँ समग्रमा देशभरि नै एउटै त थियो होला तर पनि कोही कसै चाहिँ अब हुन त त्यो चाहिँ भन्न त चाहिँ मैले मिल्दैन कोही कतै चाहिँ लगभग लगभग चाहिँ हिजो जुन तरिकाले एकरूपता खालको चाहिँ कति चाहिँ भन्नु अहिले चाहिँ त्यो हिसाबले पनि चाहिँ छैन केन्द्र पनि गर्नुपर्ने भएको हुनाले कोही कतै अलिकति चाहिँ अब थोरै चाहिँ फरक हुनु पनि
1: स्वाभाविक त्यही त थोरै कुरा एउटा हो होइन तर यहाँ त धेरै
0: गत
1: सालको रिजल्ट हेर्दा कहिले 50% फरक परे हुनाले
0: यो चाहिँ अलिकति चाहिँ दुःखद कुरा नै हो। यो कुराको चाहिँ हामी एकपटक चाहिँ राम्रोसँग हामी समीक्षा गर्छौँ।
2: जस्तो त्यस्ता केही परिस्थिति फेरिएन, केही भएन भने अझै एक वर्ष छ यहाँको एक शैक्षिक सत्र, यो शैक्षिक सत्र सुरुवाती छ, एक शैक्षिक सत्र पुरै छ भनेपछि अबको यो 83 को रिजल्टलाई राम्रो बनाउनलाई आजबाटै सुरु गर्नुहुन्छ त्यो लिएर?
0: एकदम एकदम, यो कुराले त कस्तो
2: अध्यक्षको एउटा अभिभावक एकदम भूमिकाले
0: एकदम मैले यो किन पनि भने सायद मैले अघिल्लो मैले चाहिँ अलिक बढी जिम्मा मैले के अरे चाहिँ हिजो विद्यालयको चाहिँ नतिजा 2 वर्ष लगातार राम्रो आउँदै गर्दा राम्रो छ भनेर चाहिँ म जति खुसी हुन्थेँ, म आज फेरि चाहिँ म त्यो जिम्मेवारीमा नरहे तापनि म चाहिँ अन्ततो गत्तो चाहिँ वडाकै अभिभावक हो, त्यस कारणले गर्दाखेरि म त्यो विद्यालय समितिको चाहिँ जिम्मामा थिइनँ, अनि चाहिँ यस्तो आयो रिजल्ट भनेर चाहिँ मैले भन्ने ठाउँ छु होइन, त्यो मेरो जिम्मेवारीले पनि दिन्न र त्यो मेरो आत्माले पनि दिन्न, किनभने हिजो लगातार राम्रो रिजल्ट आएको ठाउँमा ठ्याक्कै अहिले चाहिँ ब्रेक लाग्दै गर्दा यो चुनौती मलाई पनि हो, यो जिम्मा मलाई पनि हो, त्यस कारणले गर्दाखेरि अबको दिनमा यो नतिजा सुधारको निम्ति हजुरले भने जस्तो हामी अब लगत्तै चाहिँ केही समयपछि अब यो जिल्ला स्तरीय रनिङ स्कुलमा चाहिँ जानुभएको छ प्रजीव पनि अन्य शिक्षक विद्यार्थीहरू पनि, उहाँहरू चाहिँ फर्केर आइसकेपछि हामी चाहिँ विद्यालय व्यवस्थापन समितिलाई चाहिँ भनेर अनि चाहिँ यो प्रहरलाई भनेर हामी चाहिँ अलिक वृहत तरिकाले चाहिँ हामी चाहिँ समीक्षा गर्छौँ र त्यो समीक्षा सँगै हाम्रा चाहिँ कमी कमजोरीहरू के हुन् त के छन् त, अनि यो नतिजा आउनुमा कहीँ कतै चाहिँ वडाको कमजोरी रह्यो है, कहीँ कमजोरी विद्यालय व्यवस्थापन समितिको रह्यो कि, कहीँ कमजोरी चाहिँ हाम्रो चाहिँ शिक्षकहरूको कमजोरी रह्यो कि, अथवा अभिभावकज्यूहरूको चाहिँ केही कमजोरी रह्यो कि, यी कुराहरूलाई चाहिँ एकदमै मध्यनजर गरेर केलाएर हामी चाहिँ आगामी वर्षमा यो नतिजालाई चाहिँ सुधार्ने गरेर चाहिँ हामी तपाईँले भने जस्तो अब हामी छिट्टै चाहिँ लाग्छौँ।
2: कतिपय ठाउँका रिजल्ट र विद्यालयको अवस्था हेर्दाखेरि विद्यालय व्यवस्थापन समिति त्यति एक्टिभ नहुँदा प्यासिभै हुँदाखेरि पनि त्यहाँभित्रको शिक्षकको टिम मिल्यो भने अत्यन्त राम्रो हुन्छ, यो बस हामी यो क्वेसन परलाई पनि अप्ठ्यारो कुनै बेला समय पनि सोधौँला होइन, तर कोही त्यहाँभित्रको आन्तरिक समस्या पनि हो लागेको पनि कति अलिअलि केही समस्या हो,
0: त्यस्तो आन्तरिक समस्या मलाई
2: मिल्न नसक्दाखेरि रिजल्टमा यस्तो रिजल्ट हुन्छ नि त कमजोर हुन्छ,
0: त्यस्तो समस्या चाहिँ मैले त्यस्तो देख्दैन थिएँ, अन्तर्गत अहिलेको चाहिँ रिजल्ट हेर्दै गर्दा अलिक बढी चाहिँ विज्ञानमा चाहिँ कमजोर देखियो विद्यार्थी है, तर चाहिँ
2: विज्ञान विषय लाग्छ
0: गत वर्ष फेरि चाहिँ तिर उहाँ शिक्षक नै हो है, अनि चाहिँ अहिले फेरि चाहिँ धेरै विद्यार्थी चाहिँ विज्ञानमा चाहिँ समस्या देखे, तर फेरि योभन्दा अगाडि टेस्टमा चाहिँ जुन खालले चाहिँ उहाँले नै पढाउनु भएको जुन खालको चाहिँ चाहिँ रिजल्ट आएको थियो त्यति बेला चाहिँ राम्रो रिजल्ट आएको उहाँ सर्ने हो
2: कोही शिक्षक
0: कुनै विद्यार्थी
2: तर राम्रो रिजल्ट
0: र त्यति बेला राम्रो रिजल्ट अहिले चाहिँ नराम्रो 81 चाहिँ ठ्याक्कै चाहिँ के भन्छ अरे टेस्टको लगत्तै फेरि चाहिँ यसको नतिजा फेरि चाहिँ ठ्याक्कै उल्टो, त्यस कारणले गर्दाखेरि अलि चाहिँ गम्भीर तरिकाले चाहिँ समीक्षा गर्नुपर्नेछ, यो कुरा मैले ठ्याक्कै अहिले नै यो कमजोरी हो भनेर चाहिँ मैले चाहिँ आकलन भन्न सक्ने चाहिँ अवस्था छैन, मैले किन बिहान पनि सरहरूलाई सोधेँ किन चाहिँ यस्तो भयो त किन चाहिँ कमजोर भयो यति धेरै कमजोर किन रह्यो, अब हिजो पनि तपाईँहरूले नै पढाउनु भयो आज पनि तपाईँहरूले नै पढाउनु भयो केही शिक्षकहरू चेन त हुनुहुन्न किन यस्तो भयो भन्ने कुरा पनि आए,
2: त्यो क्वेसन त सुरुवात गरिसक्नुभयो
0: अनि गरे अनि त्यसपछि युवा सरहरूले पनि ब्रिफिङ गर्नुभयो कि हामीले चाहिँ यो नतिजा यस्तो थियो हाम्रो चाहिँ लगभग चाहिँ यो के भन्छ टेस्टको बेलामा नतिजा यस्तो थियो उहाँ अब मैले नै पढाऊ अहिले रिजल्ट फेरि ठ्याक्कै उल्टो छ अब यो भन्न नसकिने अवस्था छ, विद्यार्थीहरू अलिक बढी एक्सर्साइज भयो कि अथवा बढी ओभर कन्फिडेन्स भएर लापरवाही भयो कि अथवा चाहिँ हामीले नै त्यो खालको चाहिँ अब गाली गर्न कोसिस चाहिँ अब सकेनौँ कि अब केही भन्न सकिने चाहिँ अवस्था रहेन, तर चाहिँ अब हामी पनि सोच्दैछौँ कोही कतै कमजोरी रह्यो कि अब समीक्षामा बसौँला छलफल गरौँला भन्ने खालको कुरो गर्नुभयो, त्यही भएर यो चाहिँ अब बडो चाहिँ विडम्बना नै छ, अब
2: यो यहाँसँग म अर्को विषयमा कुराकानी गर्छु, यो खुलो यस्तो वडा हो दुईवटा बजारसँग दूरीको हिसाबले नजिक छ, सदरमुकामसँग पनि नजिकै छ र पूर्वी बेल्टाको मुख्य व्यापारी केन्द्र सुरी चरुनीसँग नजिक छ, तर हामी रुण्डीगढीतिर त्रिवेणीतिर जाँदाखेरि डाँडोहरूमा
1: पुरै तरकारी तरकारी देख्छौँ सायद कहिलेकाहीँ यहाँ पनि हिँड्ने अवसर पाउँदा देख्नुहुन्छ होला। तर यो क्षेत्रमा कृषिमा उही परम्परागत गहुँ छ र मकै छ र आमदानीको बाटो यहाँका नागरिकहरूले रोजेको देखेन, त्यसमा तपाईँहरू जस्तो जनप्रतिनिधि अलि जाने बुझेकाले त्यो बाटो नसिकाउनु भयो नगर भन्नुभयो हो कि पक्कै त्यो त नहोला, तर पनि किन त्यतातिर नागरिकहरू आय स्रोत आमदानीका प्रशस्त बाटो देख्दा देख्दै त्यतातिर लागिरहेको छैन?
0: एकदमै चाहिँ यो कुरा चाहिँ विशेष गरेर हामी धेरै कुराहरू भौतिक पूर्वाधारका कुरा गर्छौँ है त, अनि त्यसलाई मात्र विकास गर्छौँ, खासमा चाहिँ हामी यिनै कुरालाई चाहिँ अगाडि बढाउनको निम्ति पनि हामीले चाहिँ बढी चाहिँ चासो चिन्ता नभएको होइन छ, हामीले चाहिँ
1: कृषकहरूलाई
0: होइन, तर हामीले कोसिस गर्यौँ, हामीले कोसिस गर्यौँ नगरको चाहिँ तपाईँको रोल्पा नगरपालिकाबाट जसरी चाहिँ दुध उत्पादनको निम्ति पकेट क्षेत्र चाहिँ को निम्ति विकास गरौँ नि त, यसलाई यो सम्भावना बोकेको ठाउँ हो भन्ने हिसाबले हामी चाहिँ यो रोल्पा नगरपालिका तिनलाई चाहिँ हामी भैँसी वितरण पनि गऱ्यौँ किसानहरूलाई है, अनि चाहिँ त्यसपछि दुधहरू पनि यहाँबाट चाहिँ लैजानुभयो नलगाएन लैजानुभयो, तर बडो यस्तो चाहिँ समस्याको विषय छ, लास्टमा चाहिँ के भयो भने लगभग सुक्खायामको समयमा दुध चाहिँ अपराप्त हुने
1: नपाइने
0: नपाइने है बजारमा चाहिँ नपाइने, अनि जब चाहिँ बर्सातको समय चाहिँ साउन भरोदेखि चाहिँ अब दसैँ तिहारसम्म त्यसले बजारै नपाइदिने अवस्था
1: भयो,
0: सालाफल अवस्था रह्यो, त्यहाँबाट पनि चाहिँ बडो हामी चुक्यौँ, अब हामीले चाहिँ त्यसलाई नगरकै चाहिँ उमा बाहिरै पठाउन सकिन्छ कि भन्ने खालको चाहिँ एउटा प्लान पनि बनायौँ, तर पनि फेरि त्यो के भयो भने फेरि उत्पादन त्यसको लागि फेरि धेरै चाहियो होइन,
1: तर दुईवटा बजार प्रयोग गर्न सक्नुहुन्थ्यो नि त सुनिश्चित
0: गर्नु, त्यसको लागि पनि समन्वय गर्यो, त्यो पनि हजुरले भने समन्वय गर्यो, समन्वय गरेर आधा चाहिँ खुमेलको चाहिँ आधा यो वडा कार्यालयदेखि माथिपट्टिको लिराम बजार गयो, योभन्दा तलको चाहिँ सिल्चर बजार गयो है, अनि सुनिजन बजारमा पनि चाहिँ त्यो खपत नहुने रहेछ कि, अनि उनीहरूलाई पनि चाहिँ अहिले मैले भने जस्तो के भयो भने सुक्खायाममा धेरै खोजिदिने, अनि बर्सातको समयमा चाहिँ अब दुध त लगभग लगभग प्राय चाहिँ अब यो घाँस पर्याप्त मात्रामा हुन्छ भुना चाहिँ त्यति बेला धेरै हुन्छन्, त्यो बेलामा चाहिँ त्यहाँ पनि त्यही समस्या भइदियो, अन्ततको त के भयो भने हाम्रो चाहिँ सुनुजोहरूले चाहिँ अब सुनुजोहरूको चाहिँ डेरीसँग समन्वय गरेर काम गरे हो, डेरीले चाहिँ अन्तिममा चाहिँ अब धोका दिए हो, किनभने मलाई पर्याप्त मात्र मुकैले मूल्य घटाइदिया छ होइन, पहिले चाहिँ अब तपाईँहरू चाहिँ सुक्खायाममा चाहिँ तपाईँहरूले नपुर्याइदिने न तपाईँ चाहिँ बर्खायाममा या प्रशस्त भागेलाई मात्र लग्नुहोस् भन्नुहुन्छ मिलाइदिन्न भन्ने होइन, यो सबैभन्दा समस्या बजारको छ, यो यो कुरा चाहिँ के छ भनेपछि हाम्रो नितान्त यो स्थानीय चाहिँ त वडाले मात्र भन्दा पनि पालिकाले मात्र भन्दा पनि अब चाहिँ यो यो अलिक अलिकति बृहत खालको चाहिँ अध्ययन अनुसन्धान गरेर यसको बजारीकरणको चाहिँ एउटा माध्यम सहज राज्यले चाहिँ जबसम्म गर्दैन मैले देखेको मैले भने नि राज्य सरकार त अब हामी पनि स्थानीय सरकार हो तथापि हाम्रो पहुँचभन्दा हाम्रो चाहिँ बजेटको स्रोतभन्दा पनि अझ चाहिँ सङ्घ अथवा प्रदेशले त्यो खालको चाहिँ स्रोत कृषिमा अलि बढी चाहिँ लगानी गरिदिएपछि चाहिँ हामी सम्भव थियो हामी नगरेन अघि नै मैले
1: तरकारीमा कसैको चासो
0: तरकारीमा पनि तपाईँको ठ्याक्कै ठिक कुरा गर्नुभयो, अब यो एउटा कुरा चाहिँ हामीलाई धेरै कुरा चाहिँ हामी अल्छी भयो परनिर्भर भयो, बजारबाट चाहिँ एउटा गाडीले चाहिँ ल्याएर चाहिँ पसलमा फालिदिन्छ के चाहिँ मिठो हुने भयो, तर आफै मिहिनेत गर्न चाहिँ हामी चुकिरहेछौँ, यो हाम्रो चाहिँ वडाको र हाम्रो टोलको मात्रभन्दा पनि यो चाहिँ देशव्यापी चाहिँ समस्याको विषय चाहिँ छ, तथापि पनि कहीँ चाहिँ कुनै ठाउँमा चाहिँ एकदम राम्रो गर्नुभयो, अघि त हजुरले भने जस्तै त्रिवेणी गाउँपालिका त्यसपछि अब के हुन्छ उन्टीगढी गाउँपालिकामा राम्रो छ एकदमै राम्रो चाहिँ वातावरण छ, तर यहाँ चाहिँ के भइदियो भने हजुरले भने जस्तो यता चाहिँ अब नजिकमा चाहिँ एउटा बजार छ उता एउटा बजार छ, तर यहाँ आफूले चाहिँ श्रम गर्नुपर्छ केही गर्नुपर्छ व्यावसायिक बन्नुपर्छ अब कृषि प्रणालीले चेन्ज गर्नुपर्छ भन्ने मानसिकता भन्दा पनि हाम्रो मानसिकता कस्तो बन्यो त भने हामी चाहिँ अलिक धेरै पैसा कमाउने ठाउँ खोज्ने होइन हामी चाहिँ वैदेशिक रोजगारमा बढी लालायित हुने यही नै केही गर्नुपर्छ भन्ने चाहिँ भावना त्यो चाहिँ हामीले जगमा कोसिस चाहिँ गरेका हौ त्यो हाम्रो केही कमी कमजोरी त होला नै हेर्नुहोस् होला नै तथापि पनि चाहिँ त्योमा केही कुराहरू फेरि चाहिँ समस्याको विषय पनि छन्। फेरि गर्न चाहन्छु भनेर मात्र पनि भएन, के समस्याको विषय
1: पहिलो कुरा इच्छा शक्ति रहेछ। सङ्गीत स्मृतिको छ गजुलमा केही दिन अगाडि मरिन पोर्टिङमा जाँदाखेरि अहिले आफ्नो एउटा टनेल छ, नत्र एउटा टनेलबाट सुरु गरेको, जसले चारवटा छोराछोरी पढाएर घर खर्च चलाएर सारा कुरा पुगेर खुसी हुनुहुन्छ, मुक्त रहेछ।
0: हो, मैले अघि नै भने
1: आखिर यो एउटा क्रस गरेर त्यहाँ पालि जानुपर्छ नि त।
0: हो, मैले अघि नै भने
1: तर यतातिर त्यो केही छैन, मुरी ठटिन्छ गाउँ ठटिन्छ, त्यो पनि पानी परे राम्रो हुन्छ होइन भने
0: हुँदैन। बडो दुःखद कुरा छ यो, यो चाहिँ हजुरले भने जस्तै यो चाहिँ के भयो भन्नुहुन्छ भने हामीले त्यतापट्टि चाहिँ जस्तै समानहरू थुप्रै मैले चाहिँ योभन्दा अघिल्लो वर्ष पनि थुप्रै साथीहरू आफ्नो लगानीमा भए पनि त गर्नु साथीहरू होइन, अब चाहिँ जिल्ला वन कार्यालय चाहिँ बिरुवा वितरण गरेका छ, त्यसै गरेर चाहिँ कृषिले थुप्रै चाहिँ बिउ वितरण गर्छ, हामीले पनि चाहिँ बेला बेलामा गरिरहेको हुन्छौँ। तपाईँ के व्यावसायिक तरिकाले त गर्नुहोस्, यहाँ सम्भावना थुप्रै छ भनेर चाहिँ मैले सबै साथीहरूलाई पनि भने, अब तपाईँ यहाँ सम्भावना के छ भने तिमीहरू चाहिँ एकदमै चाहिँ राम्रो चाहिँ छ है, तिमीहरू चाहिँ अब बाँदरले चाहिँ तपाईँको मकै चाहिँ लगाउनुहुन्छ, गहुँ लगाउनुहुन्छ, बाँदरले बदलले सबै सकिदिन्छ, तर मेरो के हुन्छ भने तिनै क्षेत्रहरूमा तपाईँले कम्तीमा चाहिँ तिम्रो लगाउनुहोस्, दादा ओखर लगाउनुहोस्,
1: हिउँदको समय पानी नभएर सुक्खा भए पनि अब हिजो आएर त टमाटरहरू होला, खोर्सानी होला, भेटाहरू होला, प्रशस्त मात्रामा गाडीको गाडी जान सकियो भने त बर्खामा त पानी पनि
0: एकदमै। त्यही भएर मैले भने कि ती सम्भावनाहरू हुँदै गर्दा पनि हाम्रो चाहिँ चेतना अझै पनि हाम्रो साथीहरूको चेतना के छ भने अलिकति युवा साथीहरू चाहिँ अघि नै मैले भने चाहिँ अब विदेश र चाहिँ अलिकति राम्रो चाहिँ 2 रुपियाँ अलिक बढी कहाँ कमाउन सकिन्छ भन्नेतिर मात्र जस मैले परनिर्भर हुने खालको सोच भयो। अनि त्यसपछि यहाँ जो बस्नुहुन्छ घरमा बस्ने चाहिँ अभिभावकहरू, उहाँहरू परम्परागत कुरा भन्दा दया भाय गर्न चाहिँ चाहनुहुन्न। अब मैले चाहिँ अघि नै पनि भने नि मैले कतिपटक भने तपाईँहरूको निम्ति मैले चाहिँ तिमीहरू कति भनिदिनुपर्छ म समन्वय गरिदिन्छु, तिमीहरू कति बिरुवा लगाउने म कुरा गरिदिन्छु चाहिँ म समन्वय गर्छु तर लगाउनुहोस् न भने मैले आफै नै चाहिँ लगभग चाहिँ 400-500 चाहिँ बिरुवा गत चाहिँ वर्ष त्यो पनि मैले अलिक बढी चाहिँ यो चाहिँ व्यावसायिक गर्दै गर्दा चाहिँ अलिक बढी अध्ययन चाहिँ गर्नुपर्ने रहेछ, अलिकति चाहिँ वास्तविक कुराहरू धेरै कुराहरू चाहिँ बुझ्न चाहिँ पर्ने रहेछ। मैले चाहिँ सन्यानमा त त्यत्रो बिरुवा मगाएर पनि चाहिँ यो चाहिँ यहीकै चाहिँ अर्ग्यानिक जस्तै यो चाहिँ यो नर्सरीमा उत्पादन गरे भने त्यो ल्याएर चाहिँ लगाउन भन्ने हिसाबले पनि म आफै पनि त्यो गरेँ कि मैले मेरो एउटा बारीमा पुरै मकैको छ नि बारीमै कालनामै बारीमै पनि चाहिँ अब मैले अलिक प्रयोग गरेको छु, अब कस्तो हुने सबै तिम्रो लगाउनु तिम्रो लगाए अब भनेपछि मैले त्यति बेला पनि यहाँ थुप्रै साथीहरूले भनेको कि तपाईँले त्यो प्र्याक्टिस गर्नुहोस् न।
1: त्यसो गत साल मेरो एउटा घटना गरेको थियो नि त यहाँ जस्तै एउटा शुद्ध कार्यमा हो कि बिहे वर्तमान हो कि सबैजना एकैचोटि त्यो विषालु विषा विषालु तरकारी खाँदाखेरि बिरामी हुनुभयो, हलै कसैलाई केही भएन, डेड भइदिएको भए त्यो एकजना सबैजना मान्छेकै डेड भइदिएको के हुन्थ्यो, त्यस्तो चिज बाहिरहरू लिन लिएको खान तयार छौँ
0: एकदम,
1: हामी हाम्रो ठाउँमा रोगको के उत्पादन गर्न
0: कस्तो हुने हो सबै तिम्रो लगाउनु तिम्रो लगायो अब भनेपछि मैले त्यति बेला पनि यहाँ थुप्रै साथीहरूले भनेको कि तपाईँले त्यो प्र्याक्टिस गर्नुहोस् न।
1: त्यसो गत साल मेरो एउटा घटना गरेको थियो नि त यहाँ जस्तै एउटा शुद्ध कार्यमा हो कि बिहे वर्तमान

0: हजुरले एकदमै चाहिँ महत्वपूर्ण कुरा नै चाहिँ उठाउनु भयो. हामीले अघि नै पनि भने यो कुरामा हामीले प्रयास त नगरे होइन, हामीले अघि नै पनि भने हामी प्रयास गरे हो. तर मैले अघि नै भनेको एउटा कुरा के हो भने हामी धेरै यहाँका साथीहरू हामी हाम्रो एउटावासीहरू अलिक बढी परनिर्भर हुने. मैले यही देख्छु यही पसलमा चाहिँ केही पसल के अब गाडी चाहिँ यसको चाहिँ अहिले त झन् के रहेछ भने तलबाट एउटा गाडी आउने, गाडीले चाहिँ तरकारी ल्याएर आउने, अनि पाँच सातजना तल माथि गयो भने अनि एउटा चाहिँ बोराको चाहिँ ठ्याक्कै हान्ने लगाइहाल्नुहोस् है. अब चाहिँ यस्तो पारा छ कि मैले कति पटक भन्छु तपाईँ किन यस्तो गर्नुहुन्छ
1: आफ्नो बारी बाजे छ
0: त्यही त तपाईँ थोरै भयो भने तपाईँ आफै चाहिँ लगाउनुहोस् न
1: खानामा त दसवटा छैन
0: सिँचाइ छैन भन्नुहुन्छ. अनि सिँचाइ किन छैन अनि मान्छेले चाहिँ मैले त्यो उहाँको उदाहरण पनि दिन्छु कि यो चाहिँ रामपुर कि के अरे पाल्पाको यतापट्टि चाहिँ म एकपल्ट भ्रमण गएको थिएँ. त्यहाँ भएको पानीको चाहिँ स्रोतै नभएको उनीहरूको चाहिँ नुहाइनेदेखि मुख धुनेदेखि ल्याएर सबै पानी चाहिँ भाँडा मार्नेदेखिको पानी जेठन्नामा चाहिँ एउटा चाहिँ सानो चाहिँ खाल्लो बनाएर सिमेन्टेड गरेर त्यहाँ पानी सङ्कलन गरेर त्यहाँबाट बोटबोटै चाहिँ तरकारी सार्ने अनि चाहिँ त्यो पुरै त्यहाँको त्यो बस्तीले चाहिँ अरू केही खेती पनि नगर्ने त्यही तरकारी खेती मात्र गर्ने बोटबोटै पानी सार्दो भने त्यसरी चाहिँ उनीहरूले राम्रो आमदानी गरेका छन् होइन भने अब यही रुन्टी गढीको पनि मैले कतिपल्ट त्यसरी कुरा गर्छु
1: डाँडामा पानी नै
0: छैन पानी नै छैन हो तपाईँहरू चाहिँ पानी त प्रशस्त छ त तपाईँ यसलाई कलेक्सन गर्नुहोस् अनि चाहिँ कलेक्सन गरेर तपाईँ चाहिँ चार्नुहोस् तपाईँको परम्परागत शैली छ यो ढङ्गले चाहिँ अब मौसम चाहिँ राम्रो भइदियो भने राम्रो चाहिँ अन्न फल्ने हो मौसम राम्रो गर्दैन भने त हामीले आकाशी खेतीको चाहिँ भर पर्ने होइन. अब त्यसपछि त्यो सक्यो भने त अब चामल बसाएर चाहिँ खान्छ है मकै चाहिँ अलिअलि भएको मकै भने फेरि गाई बस्तुहरू खान्छ अर्ग्यानिक चिज अलिअलि भएको चाहिँ त्यो पनि गाई बस्तु खान्छ आफूले खाने यस्तो विडम्बना चाहिँ यो चेन्ज नगर्न सक्यो त मलाई लागेको चाहिँ यो खालको चेतना सबैमा जोगाउन सक्ने हो भने त धेरै चाहिँ परिवर्तनको चाहिँ एउटा आश गर्ने ठाउँ रहन्थ्यो जस्तो मलाई लाग्छ. सबभन्दा कुरा हामीले यही चाहिँ चेन्ज गर्न सकेन.
1: अब जब हामी नितान्त अन्तमा छौँ होइन फेरि पनि अर्को संवादमा पनि धेरै विषयहरू छन् त्यो संवादमा कुराकानी गरौँला समेटौँला. सुरुमा एउटा जोड्नु भएको थियो पहिला बाहिर हिँड्दा हुँदाखेरि धेरै स्वर साधन देखिने मुदुमा जनप्रतिनिधि भइहाले वडा अध्यक्ष भइहाले मेयर भइहाले अथवा सांसद भइहाले म के के गरिहाल्छु भन्ने भेट्न गइसकेपछि केही पनि नहुने सुन्ने सही छैन. हिजो मान्यो प्रतिपक्षमा बस्दाखेरि सबै कुरा गर्छु भन्न सकिहाल्ने त्यो आफूले आउने तर भित्र नहुने के रहेछ भित्र फोक्रो के खासमा बाहिर भन्दा भित्र गएर गर्दा कति फरक हुँदो रहेछ.
0: होइन त्यो त स्वाभाविकै अब फरक त नहुने कुरा भएन त्यो फरक छ किनभने एउटा प्रतिपक्षमा रहेर अथवा चाहिँ बाहिर भएर चाहिँ आवाज उठाउँदै गर्दा कुरा गर्दै गर्दा यो भएन यसो भएन भन्ने भन्नुभन्दा अब सही ठाउँमा त्यो कार्यान्वयन गर्ने ठाउँमा त्यो जिम्मा प्राप्त भयो भने जिम्मा लिइयो भने काम गर्न धेरै कुराहरू चाहिँ गाह्रो छ यो जुनसुकै ठाउँमा पनि हो. र त्यो सँगसँगै अर्को एउटा समस्याको विषय के हो त भने हामीसँग त्यो सँगसँगै अब एउटा इच्छा शक्ति त्यसपछि एउटा चाहिँ योजना त स्वाभाविकै चाहिँ हुनुपर्छ. त्यो सँगसँगै पनि चाहिँ एउटा कुरा के रहेछ भने त्यो योजनालाई त्यो इच्छा शक्तिलाई परिपूर्ति गर्ने भनेकै बजेट अथवा चाहिँ आर्थिक कुराले चाहिँ जोडिन्छ. त्यो आर्थिक कुराहरू चाहिँ के हुँदो रहेछ भने हाम्रो केही थुप्रै कुराहरू एउटा सिस्टम चाहिँ मैले अघि नै पनि कुरा गरेको थिएँ धेरै सिस्टमहरू चाहिँ हाम्रो चाहिँ अहिले पनि अब अहिलेको कसरी आउने मैले अघि नै पनि भने सिस्टम के भयो भने जसको पहुँच रह्यो त्यसले चाहिँ अब चाहिँ जे पनि गर्न पाउने मिल्ने जहाँ जति खर्च गर्न पनि मिल्ने कि भन्नुको मतलब जति खर्च गर्न पनि मिल्ने तर पहुँच छैन भने त्यो पहुँचको एउटा चाहिँ माध्यम भएन पहुँच भएन भने त्यसका थुप्रै चाहिँ समस्याहरू छन् त्यहाँ त जनताको थुप्रै समस्या छन् भने पनि त्यसलाई चाहिँ व्यवस्था गर्ने यो खालको चाहिँ पद्धतिले गर्दाखेरि पनि अघि हजुरले भने जस्तो जति चाहिँ बाहिर सोचिन्छ त्यहाँ गएर गर्दै गर्दा यी कुराहरूले पनि ठुलो प्रभाव पार्दो रहेछ. नत्र भने हामी त नितान्त चाहिँ हामी त जनताको चाहिँ निम्ति भनेर होइन जनताको चाहिँ हरेक कुराको चाहिँ सुविधाको निम्ति हरेक कुरा चाहिँ विकासको निम्ति परिवर्तनको निम्ति सबै कुरालाई आफ्ना चाहिँ हरेक कुरालाई चाहिँ त्यागेर चाहिँ एउटा सामाजिक काममा चाहिँ समर्पित भए हो भने हामी त्यहाँ गएपछि झन् अझ धेरै काम गरेर जनताका सवालहरू जति छ देखाएछौँ हामीले जति चाहिँ हाम्रो हृदयमा चाहिँ छन् के अरे चाहिँ

0: आँखाले देखेको हाम्रो एउटा सपनामा चाहिँ जति बुनेका चाहिँ योजनाहरू छन् ती कामहरू हामी त्यहाँ गएर पुरा गर्न सक्छौँ भन्ने खालको चाहिँ सोच र योजना हुँदाहुँदै पनि नसकिने रहेछ। यो सासु कुरा हो।
1: तपाईँलाई समय र सम्वादको लागि हामीलाई विशेष धन्यवाद।
0: धन्यवाद।
2: कार्यक्रम जनतासँग रोल्पा नगरपालिकामा अहिले तपाईँले सुन्नुभयो रोल्पा नगरपालिका वडा नम्बर तीनका वडाध्यक्ष राजकुमार पुरीसँग सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी। तपाईँको माझमा कुराकानी प्रस्तुत गरिसकेपछि अब हामी कार्यक्रमको अन्तमा आएका छौं। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तो प्रतिक्रिया दिन नभन्नुहोला। हवस्त, रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाको समय सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ श्रोता सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाबाट म छाया पुन पनि बिदा हुन्छु। रेडियो सुन्दै गर्नुहोला।

0: पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
1: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरोजू 2.99% बढ़ेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड़ रूपियाँ बेरोजू देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ बेरोजू देखिएको छ। प्रदेशतर्फ 5.22 करोड़ रहेको छ। स्थानीयतर्फ 19.04 करोड़ र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ रूपियाँ रहेको छ। प्रदेशगत बेरोजूमा मध्य प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरोजू देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायले बताउनुभयो।
2: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरू हामीले गरेनौँ। नगरिसकेपछि त्यो बेरोजू पनि घट्यो, लेखापछि अङ्क पनि घटेको छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजू स्थानीय तहको र गत हप्ता 25 अरब थियो र अहिले 19 अरब छ। र बेरोजू पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अलिक नगराएको कारणले त्यो भा होइन तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई अनुरोध गरेँ।
1: हरेक वर्ष जस्तो बेरोजू बढ़दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरोजूलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
3: खरिद कानूनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो नो बिल्डिङवालालाई मात्रै दिने भन्ने भनेको छ। त्यो नो बिल्डिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ व्यवहारिक ढंगले विधिसम्मत ढंगले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरूमा पनि गर्ने, अरू भुक्तानी प्रणाल गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरोजू क्रमशः कम भएर जान्छ। बेरुजू भनेको रुजू नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजू भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय हो।
1: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32.13 करोड़ रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाई छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले भन्नुभयो,
4: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुन सक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था होस्।
1: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्रचार गरिसकिएको बताउनुभयो। त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ। सचिव काफ्लेले अबको एक दुई दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो।
5: सातवटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौँ। अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौँ। अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौँ। र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौँ। त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो, कहाँ पुगेको छ त्यसलाई चाहिँ गर्छौँ। पुनः श्रम क्षेत्रलाई फुल्ली अटोमेसन गर्ने कुरामा अस्तुरालयमा आएको छ। हामीले सम्भवतः अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौँ।
1: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ। उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो। विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्। विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भावबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्। तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो।
6: यद्यपि यो हो कि भनेदेखि पशु सेवा विभागका को प्रयास भन्दा समग्र क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तथ्य भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतिपय पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ। तर मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्नु गरेका छौँ। हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन, यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ, हामीले समन्वय गर्यो भने यहाँले सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन् तत्कालै हामी ती कामहरू सुरुवात गर्छौँ। जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ। तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए ती उद्धारकरण गर्ने कुरामा पनि विभाग लगायत विशेष
1: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 मृत्यु हुने गरेको छ। च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो। आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिका एक कुल वाङकी 6 नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी
7: तपाईँको च्याउ नखाउनुहुन्छ, परालमा उम्रेको च्याउ खानुहुन्छ, परालमा कुनै कुनै च्याउहरू फेरि नखाने च्याउहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिका अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यसमा यो चिनिरहेको मान्छेले ल्याउँछ खाइरहेको छ खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने नभए नचिनिकेर नखाने।
1: ताजा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगर्ने गरेको भन्दै यसलाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
0: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
0: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू लगायतका विशेष सामग्री प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामे यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
12: नमस्कार। नमस्कार।
9: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
11: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुन्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्न चाहिन। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदमै स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
0: सांसद गणित पितले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
14: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र भइसकेको हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले त्यहाँनिर खर्तरमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौँ अनि त्यसपछि यता शुक्ला फाटामा अनुमति दिन खोज्यौँ त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानुनी चाहिने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठुलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ, यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू चाहिँ शुक्ला फाँडा जानु मान्दो रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि रारा जानेले जाने खर्च जान मान्दो रहेछ होइन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु, सुदूरपश्चिमबाट धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक बढी त्यो भाँच जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगर्दा भए हुन्थ्यो।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू।
15: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यसमा द्वन्द्वका घटनाहरू पनि घट्दैन।
0: वन्यजन्तु र समुदाय बीचको द्वन्द्व घटाउनु पर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
18: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 वटाको नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने, पुरिने, अतिक्रमण पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
19: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ, एक सिंगे गैंडा र सयौं प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाटे बाघ, 694 एक सिंगे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल, तलैया तथा सिमसार क्षेत्र, जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ्दै गएको छ। एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापनाताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ, भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
20: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
19: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसी मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गएका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
20: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, पौडेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
19: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
21: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, चाहिँ पानी खाना आउने त्यही खेल्ने गर्दाखेरि स्कुल हुनु सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन नि क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
20: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन र अर्को कुरो यो माछा अनि खचुवा तालहरूमा धेरै सम्बन्ध पहिले नै देखा हो जुन जुन बेला क्लियर पानी थियो त्यतिखेर
2: पहिला पहिला त्यसमा कुम्भहरू घिर्ने निकाल्ने कामहरू हुन्थ्यो।
19: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय वासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्य जन्तु पुग्ने क्रम बन्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल:
15: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भौतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ जनद्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यसमा द्वन्द्वका घटनाहरू पनि घट्दैन।
19: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ। सिन्धु ढकाल सीआईएन रेडियो भरतपुर चितवन।
0: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगारी 2.69% बढेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डामरी खोला स्थित देवस्थान र ताङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: स्थानीय तहको बेरोजगार 3 वर्ष यता लगातार घट्दो क्रममा 13 थुमको लालीगुराँस नगरपालिकामा सामूहिक रूपमा बाँदर धपाउने अभियान।
0: मध्य प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची एक साता धकेलियो। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय 8 कायम गर्ने तयारी।
1: डुबेर 3 जना र भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु। चितवनमा जंगली च्याउ खाँदा बालिकाको ज्यान गयो।
0: चीन भ्रमण सकेर ट्रम्प अमेरिका फिर्ता। अब रूसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने। जापानमा शक्तिशाली भूकम्प। 5 प्रान्तमा आपतकालीन सतर्कता जारी।
1: र आईपीएल क्रिकेटमा लखनऊ विरूद्ध चेन्नई टस हारेर ब्याटिङ गर्दै अखिल नेपाल फुटबल संघ इन्फाको 3 महिने निलम्बन फुकुवा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। देशको कुल बेरुजू 7 खर्ब 55 अर्ब रुपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 देशको बेरुजू 7.5 खर्ब भन्दा बढ़ी पुगेको हो। यो वर्ष कुल 94.84 अर्ब 40 करोड़ रूपियाँ बराबर लेखा परीक्षण गरिएको महालेखा परीक्षक तोयम रायले बताउनुभयो। जनजी आन्दोलनको असर लेखा परीक्षणमा पनि देखिएको उहाँले सुनाउनुभयो।
3: एउटा कार्यालयको एउटा निकायको चाहिँ उहाँले अहिले गराउन हामीलाई अहिले अनुकूल छैन भनेर गराउनै चाहनु भएन। त्योभन्दा अन्य बाँकीको चाहिँ के हो भने यो जुन आन्दोलन भयो 23-24 त्यो कार्यालय क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौँ। नगरिसकेपछि त्यो बेरुजू पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजू स्थानीय तहको र गत हप्ता 25 अरब थियो र अहिले 19 अरब छ। र बेरुजू पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भाव होइन तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ। अर्को चाहिँ तपाईँहरूले अनुसन्धान गर्नुपर्ने लेख्नुभयो अनि गर्दै गरेनन् भन्नुभएको छ। हामीले अनुसन्धान गर्नुपर्ने लेखेका होइन, छानबिन गर्नुपर्ने भनेको छ अथवा यकिन गर्नुपर्ने भनेको छ। त्यो किन भन्यौँ भनेदेखि चाहिँ विशेष ऐनहरू छन्, केही ऐनहरू त्यो ऐनले चाहिँ फलानु व्यक्ति फलानु पदको मान्छेले मात्रै त्यो निर्धारण गरेर पाउँछ भनेको छ। जस्तै तपाईँले आयकर ऐन हेर्नुभयो भने कर अधिकृतले कर निर्धारण गर्छ भने हुन्छ। भन्सार ऐन हेर्नुभयो भने भन्सार अधिकृतले चाहिँ भन्सार महसुल निर्धारण गर्छ भने हुन्छ। हामी चाहिँ लेखा परीक्षण गर्ने लेखा अडिटर हुन्, त्यस कारणले हामीले के भन्छौँ भने यो यति देख्यो हामीले कि तपाईँहरू छानबिन गरेर टुङ्ग्याउनुहोस् भनेर भनेका हुन्छौँ। त्यसको चाहिँ के भन्छ लगती डाटा पनि हामीले राखेका हुन्छौँ। उहाँहरूले नटुङ्ग्याउन्जेलसम्म चाहिँ त्यो बेरुजू कायम रहन्छ। त्यो कारणले हामीले लेख्नु परेको हो। र अरू के भनेदेखि विनियोजन खर्चको जहाँ चाहिँ गलत किसिमको खर्च भएको छ भने त्यस्तोमा चाहिँ हामीले के भनेदेखि चाहिँ छानबिन गरोस् भन्ने भन्दैनौँ।
0: यद्यपि स्थानीय तहको बेरुजू 3 वर्ष यता लगातार घट्दो क्रममा रहेको उहाँले बताउनुभयो। केही स्थानीय तहको लेखा परीक्षण हुन नसके पनि समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको रायले उल्लेख गर्नुभयो। शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले भने विगत लामो समयदेखि सरकारी खर्चमा बेरुजू बढ़दै जानुले सार्वजनिक निकायको जवाबदेहिता र आर्थिक सुशासन खस्किएको महसुस भएको उल्लेख गर्नुभयो।
4: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजूलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सद गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: आर्थिक अनुशासन र पारदर्शिता कायम गर्ने कार्यमा महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा संस्थागत एवं पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्ने बताउनुभयो। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई बुझाइएको उक्त प्रतिवेदन प्रधानमन्त्री मार्फत अब संघीय संसदमा पेश गरिनेछ। संसदमा यो प्रतिवेदनका विषयमा छलफल गरेर उचित निष्कर्ष निकाल्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ।
1: बाँदरले बालीनाली खाएर आजीत बनाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले सामूहिक रूपमा बाँदर धपाउने अभियान चलाएको छ। नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएरै अभियान सञ्चालन गरेको हो। बाँदर धपाउने अभियानमा व्यापक सहभागिता पाइएको छ। ओडाले तोकेको समय र स्थानमा कृषक जनप्रतिनिधि कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको नगर उपप्रमुख जमुना मगर कार्कीले थाहा संचार नेटवर्क संघको कुराकानीमा बताउनु भएको छ। मैले केही बेर अघि टेलिफोन सम्पर्क गरेर नगर उपप्रमुख कार्कीलाई बाँदर धपाउने अभियान कसरी चल्दैछ भनेर सोधेको छु।
5: आज चाहिँ हाम्रो शुरू दिन, हामीले आज सार्वजनिक विदा निकाले दिएको हो। अब भोलि चाहिँ हाम्रो विदाई छ। आज भोलि चाहिँ हामी सबै कृषक दाजुभाइ होइन सरहरू हामी जनप्रतिनिधि सबै गाउँ समुदाय सबै मिलेर बाँदर अब प्रत्येक पाडाका समुदायका व्यक्तिहरू जनप्रतिनिधि लगाएर बाँदर कुन ठाउँमा बस्छ भन्ने पहिचान गरेर त्यो ठाउँ वरिपरि रहेर चाहिँ बाँदरलाई चाहिँ अलिकति तलपट्टि खोलाको पुच्छार लम्बु खोलाको पुच्छार दोभानतिर चाहिँ सीमित ठाउँमा सीमित एरियामा पुर्याउनु भएपछि चाहिँ हामीले अब अलिकति यो कृषकहरूले उत्पादन गरेका जस्तै मकै भयो मलाईको त्यो गुबाहरू भयो कि खाएर नष्ट गरेर कृषकहरू भोकमारी हुने विभिन्न समस्या भएको कारणले त्यो लागि बाँदरबाट केही न्यूनीकरण गर्नको लागि आजबाट सुरु गरेका छौँ। आजको चाहिँ अब ठाउँ ठाउँमा बाँदरहरू पत्ता लगाएका छौँ। हामीले कोही ठाउँ अलिक तलसम्म लकेटेर राख्ने काम गरेका छौँ भने कोही कोही बाँदरहरू चाहिँ अब त्यहीँभित्र ओडारभित्र पसेर बसेका छन्, निस्किन सकेका छैनन्। त्यतिसम्म भइरहेछ सर।
1: जस्तो धपाइएका बाँदरहरू के फर्किने सम्भावना कतिको छ?
5: त्यो चाहिँ यस्तो छ सर, हामीले तल ठाउँ अस्ति समुदायसँग गएर हामीले हेरिसकेका छौँ। नगर प्रमुखको नेतृत्वमा हामी सबै गएर त्यहाँ बाँदर टुङ्ने ठाउँ ठाउँमा तिन ठाउँमा टुङ्सी बनाएका छौँ र रुङ्गालो पनि हामीले चारजनालाई राखेर अहिलेको घडीमा अब हेरौँ केही न्यूनीकरण हुन्छ कि भन्ने हो। अब गर्दै जाने बिचमा के समस्या आउँछ अनि फेरि सेयर गर्दै जाउँला न।
1: हजुर, जस्तो यो चाहिँ अब तत्कालीन यो त केही समयका लागि छेडेक नियन्त्रणको उपाय जस्तो भयो, अब दीर्घकालीन योजना के छ बाँदर नियन्त्रणका लागि?
5: अब यो चाहिँ हाम्रो चाहिँ विशेष के हो भने बाँदरले धेरै दुःख दिएर चाहिँ यसरी हामीले पालिकाले चाहिँ आज सार्वजनिक विदा दिएर चाहिँ काम अभियान सुरु गरेका छौँ। यो चाहिँ हाम्रो विशेष के हो भने अब यो हाम्रो संरचनाहरू संघीय संरचना स्थानीय सरकार प्रसरकार केन्द्र सरकार सर र अरूहरूलाई पनि यो जङ्गली जनावरको आतंकप्रति उहाँहरूको पनि चासो होस् र प्रणाली चासोको विषय बनाएर चाहिँ दीर्घकालीन चाहिँ एउटा सबैजना सरसल्लाह गरेर समन्वय गरेर एउटा कार्यक्रमको रूपले लान सकिन्छ भनेर पनि यो एन्डमा चाहिँ हामीले खासमा चिलाएका हौ र दीर्घकालीन अब त्यसरी कर्मचारी राखेका छौँ अहिले चारजना र भावी दिनमा चाहिँ अब तलपट्टि बाँदरले खाने चाहिँ हामीले फलफुल पनि वन जङ्गलमा लगाउनु पर्छ कि भन्ने चाहिँ सोच गर्दैछौँ सर।
1: अब के छ भोलिको अभियान के हुन्छ? आज जस्तै हुन्छ कि आजभन्दा अलिक फरक तरिकाले सञ्चालन गर्नुहुन्छ? के छ, के सोच्नु भएको छ, के छ योजना?
5: होइन, भोलिको अभियान पनि यही हो सर। हामीले अब आज जहाँ जहाँ ठाउँ पत्तो लाएर खेदाएर अर्को ठाउँमा र जम्मा गर्ने कामहरू गरिरहेका छौँ। कुनै ठाउँमा अब भित्र ओडार भित्र बसेर निकाल्न सकेका छैनौँ। अब त्यो अहिले बेलुका भएपछि बाँदरहरू बिहान भएपछि निस्किरहन्छन्। भोलि बिहानैदेखि हामी फेरि अभियानमा लाग्छौँ। सेम यही हो र जुन हामीले सीमित ठाउँमा लाने भन्ने एक खालको हामीले अस्ति नै गरिसकेका छौँ त्यो ठाउँमा चाहिँ भोलि हामी पुर्याउन सक्छौँ कि भन्ने छ।
1: हजुर, अन्तिममा बाँदर धपाउने क्रममा त्यस्तो कुनै मानवीय केही खालको त्यस्तो क्षति त्यस्तो त भएको छैन?
5: छैन सर, त्यस्तो छैन। हामी त्यस्तो हात हतियारसँग होइन, अब सिम्पल रोटिसहरू कसै कसैले बोक्छौँ, कसै कसैले अब लौरेहरू टेकेर जान्छौँ अनि चारतिर घेरा लाउँछौँ। बाँदरलाई पनि त्यस्तो हामीले क्षति गरेकाले छैनौँ र मानवीय क्षति पनि त्यस्तो केही छैन।
0: मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने प्रक्रिया एक साताका लागि ढकलिएको छ। मुख्यमन्त्री यादवले अब जेठ 8 गते विश्वासको मत लिने मनस्थिति बनाउनु भएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र आन्तरिक खटपटका कारण अन्तिम समयमा आएर उहाँले आज विश्वासको मत लिनबाट पछि हट्नु भएको हो। विश्वासको मतका लागि आज बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो। आफ्नै पार्टीका केही सांसदले फ्लोर क्रस गर्ने जोखिम देखिएपछि मुख्यमन्त्री यादव पछि हट्नु भएको हो। गत वैशाख 21 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मध्य प्रदेश सभाको 7 अर्थात बजेट अधिवेशन आज शुरू भएको छ। आजको बैठकमा दलीय आधारमा सांसदले शुभकामना मन्तव्य राखेपछि सभामुख राम आशिष यादवले विश्वासको मत सम्बन्धी कार्यसूचीको दोस्रो बुदा विश्वासको मत लिने सम्बन्धी कार्यसूची हटाएको जानकारी गराउनुभयो। बिहान 11 बजेका लागि बोलाइएको बैठक करिब 4.5 घण्टा ढिला गरी शुरू भएको थियो भने करिब 2 घण्टा चलेको थियो। बागमती प्रदेश सभाको चालू अधिवेशनमा नै आज राति 12 बजे अन्त्य हुँदैछ। हिजो वर्षको मन्त्री परिषद बैठकले चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। कोशी प्रदेश सभाको बजेट अधिवेशन भने यही जेठ 6 गते बोलाइएको छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने गरी तयारी अघि बढ़ाएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको समय जकत्तमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
0: नेपाल परिवेशमा यस वर्षको मनसुनी वर्षा घट्ने भए पनि क्षति बढ़ने आकलन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगेट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: देशका विभिन्न स्थानमा डुबेर तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्लाही, महोत्तरी र दाङमा तीनजनाको डुबेर मृत्यु भएको हो। सर्लाहीको मलङ्गवा नगरपालिका दुई झण्डा बजार नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने पर्साघर भएका वाल्मीकि पण्डितकी छोरी 4 वर्षीय संयुक्ता प्रजापतिको मृत्यु भएको हो। उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै महोत्तरीको लोहरपट्टी नगरपालिका 8 स्थित बिगही खोलामा डुबेर सोही ठाउँ बस्ने रजाबुल राइनको छोरा अन्दाजी 12 वर्षीय नौसाद राइनको आज दिउँसो मृत्यु भएको छ। डुबेर उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उता दाङको राजपुर गाउँपालिका 1 गुरूङ खोला बस्ने 60 वर्षीय पुने रोका मगरको सोही ठाउँ स्थित गुरूङ खोलामा नुहाउने क्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
0: प्युठानमा भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्युमा भ्यान चालक प्युठान नगरपालिका 4 का अन्दाज 24 वर्षीय दिलीप परियार र भ्यानमा सवार मल्लरानी गाउँपालिका 5 धुनी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुंवर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। आज दिउँसो मान्डवी गाउँपालिका 1 डाम्री खोला नजिकै देवीस्थान दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त भ्यान सड़कबाट अन्दाजी 200 मिटर तल खसेको छ।
1: जंगली च्याउ खाँदा चितवनमा 1 जनाको मृत्यु भएको छ। इच्छा कामना 1 कुलबाङकी 6 वर्षीय नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङ स्थित राजकीय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिइन्। च्याउ खाएरै सदन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। उनीहरू 3 जना एकै परिवारका हुन्। सदन हात्तीबाङ स्कूलमा कक्षा 3 र मनिता कक्षा 5 अध्ययनरत छन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँलेले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो। बिरामी परेका मध्ये अहिले 12 वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
0: यस वर्षको मनसूनबाट देशभर 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले आज स्वीकृत गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2081 करिब 51,668 घरधुरी प्रभावित हुने उल्लेख छ। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले स्वीकृत कार्ययोजनामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सरकारी निकाय र सम्बन्धित क्लस्टरलाई तयारी अवस्थामा रहन जिम्मेवारी तोकेको जानकारी दिनुभएको छ।
10: मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृति गरियो। यसमा हामीले यस वर्ष आगामी वर्षको लागि देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 226,661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय टोलीहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
0: बैठकले खोज तथा उद्धार गठन तथा परिचालन सम्बन्धी मापदण्ड र कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि समेत परिमार्जन सहित स्वीकृत गरेको छ। यस्तै बैठकले विपद प्रभावित निजी आवास प्रबलीकरण, पुननिर्माण तथा पुनर्स्थापना कार्यविधि 2081 पनि संशोधन गर्ने निर्णय गरेको छ। बैठकले विपद प्रभावितहरूको हवाई उद्धारका क्रममा भएको खर्चलाई समेत अनुमोदन गरेको छ। जिल्ला स्थित भूकम्प पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना कार्यान्वयन कार्यालयहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गरिने पनि बैठकले निर्णय गरेको छ। आगामी दिनमा हुने पुनर्निर्माणका लागि सम्बन्धित विषयगत निकायहरूबाटै कर्मचारी परिचालन गर्ने र तत्कालका लागि शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ।
1: काठमाडौँ महानगरपालिकाले मनसून जन्य विपद व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। सुरक्षा निकाय तथा विभिन्न सरकारवाला संघ संस्थाको सहकारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र शान्ति सिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रवरमा उनलाई हाजिरी जमानीमा छाडे अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चले उनलाई मुलुक छोडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्र जान पाउने व्यवस्था गर्न भनेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो। आफ्ना पति पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै निरु दाहालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। प्रहरीको सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा अपराधिक विश्वास र विश्वासघात लगायतका कसुर गरेको आरोपमा पक्रेको थियो। पाण्डे पक्राउपछि ब्याङ्क तथा वित्तीय संस्थाका संघ संगठनले राजनैतिक पूर्वाग्रहको आधारमा पक्राउ गरिएको भन्दै विरोध समेत जनाएका थिए। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। निर्माण व्यवसाय महासंघले आज एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएको छ। अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, ऊर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाड़ीलाई ज्ञापन पत्र बुझाएको हो। महासंघका अध्यक्ष पाण्डेले निर्माण क्षेत्र होलिडेको अवस्थामा पुगेकाले सचिवहरूलाई भेटेर ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण व्यवसायहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्।
3: संयुक्त विद्यार्थी संगठनले प्रतिबन्ध विरूद्ध प्रतिरोध गरौं भन्ने नारासित आज काठमाडौँमा मार्च पास गरेको छ। त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्च पासमा सहभागी विद्यार्थीले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाए। विद्यार्थी दिवसको अवसर पारा गरिएको प्रदर्शनमा उनीहरूले इनफ इज इनफ, गरीबको चमेली बोलिदिने कोही छैन, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर र प्रधानमन्त्री नशामा देश दशामा नारा लेखिएका प्ले कार्ड बोकेका थिए। विद्यार्थी संगठनले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा विरोध गरेका हुन्। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेभल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना, न्यूनतम अधिकतम पोषक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ।
3: चीन तथा भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महावीर र भीरकोटमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। भेनी जमसम कोरला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका छ भीरकोट र वडा नम्बर 7 पर्ने महावीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ रूपियाँ बढ़ी लागतको आयोजना शुरू गरेको हो। यता लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको हेटोडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइनको निर्माण पुनः शुरू भएको छ। सरकारको पहलमा सो प्रसारण लाइन निर्माण शुरू भएको हो।
4: नखु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुचौडी नगरपालिका 7 काफलीका 47 वर्षीय नरेन्द्र सिंह रत्तोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी
3: टोकिँदै आएको हेटोडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइनको निर्माण पुनः शुरू भएको छ। सरकारको पहलमा सो प्रसारण लाइन निर्माण शुरू भएको हो।

0: तोकीलाई डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्कनु भएको छ। चीनी राष्ट्रपति शी जिनपिङसँग बेजिङमा भएको दुई दिने ऐतिहासिक शिखर सम्मेलन सम्पन्न गरी उहाँ आज स्वदेश फर्कनु भएको हो। ट्रम्प फर्के लगतै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङ भ्रमण गर्नुहुने भएको छ। पुटिनको भ्रमण एक दिनको हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रपति शीसँग द्विपक्षीय भेटवार्ताका लागि उहाँ मे 20 चीन पुग्ने तालिका छ। यद्यपि पुटिनको यो भेट नियमित भएकाले बेजिङमा ट्रम्पलाई जस्तो भव्य स्वागत नगरिने जनाइएको छ। पहिलोचोटि द्विपक्षीय रूपमा एकै महिना अमेरिका र रूसका राष्ट्रपति बेजिङ पुग्न लागेका हुन्।
0: जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार आज राति 8:22 मियामी प्रान्तको तट नजिकै केन्द्रबिन्दु बनाएर 6.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पको असर देशका 5 प्रान्तमा महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पपछि सावधानीका लागि 5 प्रान्तमा आपतकालीन चेतावनी जारी गरिएको छ। भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरिएको छ भने भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछिको हुन सक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ। निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्। जापान टाइम्सका अनुसार मियागीको टुमे, ओसाकी र इसिनोमाकी शहरहरूमा भूकम्पको धक्का तीव्र रूपमा महसुस गरिएको थियो। भूकम्पका कारण कुनै ठूलो क्षति नभएको अधिकारीहरूले जनाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भएको छ। लखनऊले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने टस हारेक र चेन्नईले ब्याटिङ गरेको छ। ताजा अवस्थामा चेन्नईले 7.1 ओभरको खेल भइरहँदा 2 विकेट गुमाएर मात्र 52 रन जोडेको छ। आजको खेलमा जित निकाल्दै चेन्नई प्लेअफको सम्भावना अझ मजबूत बनाउन चाहन्छ। चेन्नई आफ्ना पछिल्ला 3 खेल जितेर अङ्क तालिकामा 5 स्थानमा छ। लखनऊ भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
0: र अखिल नेपाल फुटबल संघ एन्फाको निलम्बन फुकुवा भएको छ। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित आज बसेको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। उनका अनुसार बैठकमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेल सहित खेलकुद सल्लाहकार सिद्धि भेन्जनका, राष्ट्रिय खेलकुद परिषद राखी प्रकाश सदस्य सचिव रामचरित्र मेहता, इन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी उपस्थित थिए। आफ्नो निर्देशन विपरीत अर्ली इलेक्सनमा गएको भन्दै गत चैत 11 राखेपाले इन्फाको वर्तमान कार्य समितिलाई निलम्बन गरेको थियो। विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाब पनि चित्त बुझ्दो नभएको कारण देखाउँदै राखेपको कार्यकारी समिति बैठकले इन्फा कार्य समितिलाई 3 लागि निलम्बन गरेको थियो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: स्थानीय तहको बेरोजू 3 यता लगातार घट्दो क्रममा तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामूहिक रूपमा बाँदर धपाउने अभियान।
1: मध्य प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची एक साता धकेलियो। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय 8 कायम गर्ने तयारी।
0: डुबेर 3 र भ्यान दुर्घटना हुँदा 2 मृत्यु। चितौनमा जंगली च्याउ खाँदा बालिकाको ज्यान।
1: चीन भ्रमण सकेर ट्रम्प स्वदेश फिर्ता। अब रूसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने। जापानमा शक्तिशाली भूकम्प। 5 प्रान्तमा आपतकालीन सतर्कता जारी।
0: र आईपीएल क्रिकेटमा लखनऊ विरूद्ध चेन्नई टस हारेर ब्याटिङ गर्दै अखिल नेपाल फुटबल संघ एन्फाको 3 निलम्बन फुकुवा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु?

0: भएको छ।
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: फागुनदेखि वैशाखसम्म आगलागे बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागे सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तका जरुरी सूचना। झुङ्गो बेला खिमरिदे, गरम अगोत्री जेउ बेला सुन, फोनी कता ओचुरी जेउ आउ बेला क, वन जङ्गल र भे लागिने मस्तज सम्भावना चाहिए। आउले गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नाले वातावरण मिले बेला खेप्ता असर किर्ने, रि उमुल र थाउने, भुथे तामे, वायुमण्डल र कार्बन मस्तज पानाले भने जलवायु परिवर्तन र असर सकिने सुन, नाखा नामेलाई भे लागिने सज, जिमी जिमी लापरवाही सुन, चासो खेलगेमा डुब, को जन धने
6: वन
5: जङ्गल सर मेरो आयुर्वेदालय पाँच बजे हटे
6: सलाई लाइटर स्याउलाउने चिज्रालय पूजा बाङ्जा र यामाले पोल गेले या इतो चिज्रा रहे वन जङ्गल
5: पिकनिक वन भोज बाको मेरो सचाउँछु छिन्ने मेलै चार सय सयदेखि खेलाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरो विधि ओरेको नै कोबाजे थुम्के माथि
6: नाङथार नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालेछ अनुगमन दुने व्यवस्था चौसङ्गी दुए
5: गेछ छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मिर्के लैजु अब मैजिले बनाए गेम यल गेज मिर्के नलाए औले नलाएके लागे
6: वन जङ्गल छ जुलिसी घेमबारी ल बालीमाली चिउला चिउली झ्याक्रा चाउसो छिमी मेघ चाउसो सैदेखि खेले
5: वन जङ्गल मेलाइदिउ घेमाइए मिलाइ तिमी पाँचजना खरमान्दा मिलिदिए बनाई चामा जमिने गेसे
6: बतासे चुलिजु बेलाको घिजिङ्गीको टल मेघ सताङ्गीले हेनोखेमो छिन्ने मेघ चाउसो गेसैया
5: मेलाइदि निमिताई गे मलाई गे बचिए सम अरूले मैले गे बचैया
6: के छ छामला कोयाल मेलाइ किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोदाङ रोल्पा
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
9: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
10: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
0: बाजे के भयो किन गालामा हात
11: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
12: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
13: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
12: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
14: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
14: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
14: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 718 9905 94 1452
12: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
15: साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
16: यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
15: अरे मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ
16: तिमीलाई थाहा थिएन
15: थाहा थिएन
16: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
15: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
16: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
12: भ्रामक सूचना नफैलाऊ
17: जिम्मेवार नागरिक बनाऊ।
18: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
21: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
20: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
22: हजुर, हाम्रा सेवाहरू
23: दाँत बाँध्ने,
22: दाँत सफा गर्ने,
23: दाँतमा सिमेन्ट भर्ने,
22: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
23: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
22: फिक्स दाँत लगाउने।
20: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
18: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-0-67-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
14: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: समूह नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अखिलद्वारा जनहितका लागि जारी सन्देश।
2: बीबीसी नेपाली सेवाको संस्थापकबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधन तर्फ सरकारको पहलप्रति कतिपय जिम्मेवारी प्रतिनिधि असन्तुष्ट, बहस पत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार, संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न, कति तर्कसँग
3: हरेक पार्टीका आफ्ना विचारहरूलाई
2: आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर आजका प्रमुख विश्व
4: समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले हुर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युबाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युबाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोकाएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो। तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
5: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैन। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि 3 मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकग्नाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
2: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
6: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन। होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो, को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ। होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त, हो त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
2: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
3: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बनाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काङ्ग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौँ भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि। त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काङ्ग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौँ। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भन्नुभएको चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छैन अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ आयोग वा कार्यदल जे बनाए।
7: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
3: यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि त्यो कुरा भएपछि नलुकाइकन भन्नुपर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो कस्तो रूपमा झल्किन्छ, तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
7: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
3: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
7: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो कांग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहस पत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
3: मैले त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसद चाहिँ उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रुल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई।
7: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्ताउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
3: अहिलेकै अवस्थामा यसै गरे भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
7: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने, प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहस पत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
3: उहाँहरूले जे भने पनि उहाँहरूको चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ। हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रतिशत रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एपिटिपिङबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
7: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: चीनी राष्ट्रपति शी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबिन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एकअर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
5: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
5: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाई सुन्दै हुनुहुन्छ हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा जलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मी रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुर र रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट पनि कार्यक्रम प्रसारण भइराखेको छ। रेडियो जलजलाबाट रीता मगर रेडियो स्काईबाट सुषमा मल्ल रेडियो भोजपुरबाट एलिना श्रेष्ठ रेडियो धनकुटाबाट हामीलाई सञ्जिता लिम्बू र रेडियो हापुरेबाट रीता बुढा मगरले साथ दिनु भएको छ। आज हामी एउटा विषयमा छलफल गर्छौ र हामी तपाईँसँग कुराकानी गर्छौ गुड नाइटका शब्दहरू लिने गर्छौ यो क्रममा तपाईँलाई जानकारी गराए र आज कुन विषयवस्तु राख्दा उपयुक्त हुन्छ त भन्ने कुरा मा म तपाईँलाई आज आजको कार्यक्रममा एकैछिन बसी विषयवस्तुको बारेमा जानकारी गराउनेछु। यो क्रममा तपाईँलाई जानकारी गराए 9868304040 नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: योगी प्रसाद बाला फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आजको विषयवस्तुको बारेमा मैले जानकारी गराउनु पर्ने हुन्छ। हामीले यो साना साना कुराहरू, हाम्रो घराइसी कुरा होस् अथवा अन्य कुरा होस् होइन, हामीले साना साना कुराहरू पनि हामीले कहिलेकाहीँ बिर्सिराखेका हुन्छौँ होइन, बिर्सिराखे एकातिर राखेका हुन्छौँ, अर्कोतिर खोजिराखेका हुन्छौँ। यस्तो बानी तपाईँको छ कि छैन, यस्तो तपाईँले कहिले गर्नु भएको छ कि छैन, एकातिर राख्ने अर्कोतिर खोज्ने होइन। कहिलेकाहीँ मैले पनि एकातिर राखेको हुन्छु अनि अर्कोतिर यहीँ त राखेको थिएँ, यहीँ त थियो भनेर खोज्ने होइन। यो प्रवृत्ति तपाईँमा छ कि छैन अथवा तपाईँमा यस्तो खालको प्रवृत्ति छ कि छैन, तपाईँले कतिको बिर्सने, तपाईँको कतिको बिर्सने बानी छ होइन, यो बारेमा आज कुराकानी गरौँ। यो रमाइलो पनि हुन्छ र रमाइलो अनुभव पनि हुन्छ है, त्यो कारणले गर्दाखेरि आजको विषयवस्तु तपाईँको बिर्सने बानी छ कि छैन, तपाईँको बिर्सने बानी छ कि छैन। जस्तै कुनै सामान हामीले अर्कोतिर राखेका हुन्छौँ अनि त्यसपछि जब त्यो सामान चाहिन्छ अनि मैले यहीँ त राखेको थिएँ होइन भन्छौँ, र राख्ने बेला हामीले अर्को ठाउँमा राखेका हुन्छौँ, पछि बल्ल हो मैले त यहाँ राखेको रहेछु भन्ने कुरा सम्झिने हुन्छ। त्यस्तो बानी तपाईँको छ कि छैन, आउनुहोस् यो विषयमा कुराकानी गरौँ आज। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी म स्वागत गर्छु, नमस्कार हजुर।
1: नमस्ते
0: नमस्कार, को बोल्नुभयो कहाँबाट?
1: म सचिन सिन्हा प्रविता धनकुटा भन्थे, आज चाहिँ मोरङको विराट चोक भन्ने ठाउँमा छु।
0: मोरङको के चोक भन्नुभयो?
1: विराट चोक भन्ने ठाउँमा छु।
0: अनि कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ मोरङमा?
1: खालि फोनबाट मात्रै सुन्दैछु म तपाईँलाई, कुनै पनि माध्यम छैन म।
0: यसो नेट मोरङ
1: यहाँ जोडियो गरेर चाहिँ एउटा रेडियो सिसिली भन्ने छ, जोडिनु पर्छ होला, यहाँ जोडिनु पर्छ होला, म यसो राईमा कुरा गर्छु।
0: मोरङमा त तपाईँले नेट पनि होला, तपाईँले यसो फेसबुकमा सर्च गरेर यसो हाम्रो पात्रोमा सर्च गरेर हेर्नुपर्छ नि, सुन्नुपर्छ नि अशोकजी।
1: होइन म रेडियो सिसिलीसँग एकचोटि कुरा गर्छु, म रेडियो सिसिली भोलि जान्छु,
0: त्यहाँ गएर कुरा गर्नु होला है त,
1: म जान्छु, नजिकै छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज के छ विषयवस्तु त फोनै फोनमा सुन्नु भएको होला क्यारे?
1: मैले सुनिसकेँ, तपाईँले के भन्नुभयो अब होइन, कहिलेकाहीँ बिर्सिन्छ भने म पनि बिर्सिन्छु, तपाईँ पनि बिर्सिनुहुन्छ, सबैजना त्यस्तो हो होइन, बिर्सिनु चाहिँ हुँदैन भन्ने मेरो चाहिँ भनाइ हो।
0: यो बानी तपाईँ, यो बानी कतिको छ तपाईँसँग, तपाईँको अब यो कस्तो अनुभव गर्नुभएको छ? बिर्सिनुहुन्छ होइन, त्यो बेलामा
1: बिर्सिन्छु भनेको,
0: त्यो बेलामा कस्तो अनुभव हुँदो रहेछ?
1: अनि खोज्नको दौड जप्ति अनि यताउति गरौ अनि बल्ल बल्ल भेटिन्छ, तर घरमै हुन्छ भने त जाँदैन,
0: त्यही त होइन,
1: अन्त त जाँदैन पनि हुन्छ,
0: घरमै
1: सबैको हुन्छ नि,
0: घरमै हुन्छ होइन,
1: घरमै हुन्छ, खोजो भेट्छु।
0: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि व्यवसायमा आउनु होला, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: तर गर्नु त मेरो बुवा आमा, मेरो सानो छोरो छ एउटा, आज म यता आएको छु होइन, सानो छोरो छ मसँग बसिरहेछ,
0: अनि
1: बुहारीहरू छोरीहरू अनि श्रीमती सबैलाई गुड नाइटको शब्द, अनि त्यो सरभन्दा तपाईँलाई है धेरै धेरै त्यस्तो तपाईँलाई तपाईँलाई म बिर्सिन सक् तपाईँलाई कहिले पनि बिर्सिन
0: सक्दिनँ,
1: मैले आएर रेडियो मैले सुनेको छैन तर म फोनबाट बोल्दैछु।
0: हुन्छ, फेरिको विषयमा आउनु होला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो अशोक तिमल सिन्हा, उहाँसँग कुराकानी गरिसकेका छौँ, पालो तपाईँको हो, फोन गर्नुहोला 9268309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, आउनुहोला 9268309940। आजको विषयवस्तु छ कहिलेकाहीँ एकातिर राखिन्छ सामान, कुनै पनि सामान होइन, एकातिर राखिन्छ अर्कोतिर खोजिन्छ, यो प्रवृत्ति यो बानी तपाईँमा छ कि छैन अथवा यो बानीको तपाईँले कहिले अनुभव गर्नु भएको छ कि छैन होइन, आजको विषयवस्तु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
2: प्युठानबाट आकाश खड्का परेको हजुर।
0: आकाश खड्का, प्युठान कुन ठाउँबाट आकाशजी?
2: प्युठान स्वर्गद्वारी नगरपालिका 9 देखि हजुर।
0: स्वर्गद्वारी नगरपालिका 9 बाट बोल्नुभयो होइन? के छ स्वर्गद्वारी नगरपालिका नौ तिरको हालखबर? एकदम ठिक छ, प्राइमेरीतिर डबल बजिरहेको छ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ आकाशजी, अनि यति बेला के गर्दै हुनुहुन्छ? खाना खाएर सुत्ने क्रममा हुनुहुन्छ होइन? लाजाको विषयवस्तुको बारेमा तपाईँलाई थाहा छ नि? विचार के हो?
3: विचार मेरो पनि त्यही नै हो, अनि कहिलेकाहीँ बिर्सिने बानी मेरो पनि, मेरो त कहिलेकाहीँ भन्दा धेरै बिर्सिने बानी नै छ हजुर। धेरै प्राय धेरै जस्तो चाहिँ मैले सामानहरू बिर्सिने, तर बिर्सेको हुन्छु तर घरभित्रै नै हुन्छ, तर
0: घरभित्रै हुन्छ, अन्त अन्त खोज्नुहुन्छ होइन?
3: तर आफ्नै अगाडि आफ्नो अगाडि होला, तर सामान बिर्सिँदैन कि
0: है। तपाईँको त्यस्तो कुनै अनुभव छ कि? कुनै बेलामा सामान एकातिर राख्नु भएको, अर्कोतिर खोजेर हाइरहनु हुनु भएको, कुनै अनुभव छ कि छैन?
3: भएको छु नि हजुर, कति सामान यता ठाउँ माथि राखेको भन्छु, फेरि कहाँ भैँमा राखेको भन्छु, कहिले कता राखेको भन्छु, त्यस्तो अनुभव भइरहेको हुन्छ
0: मलाई। तपाईँले त्यस्तो अनुभव छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँले साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: विशेष हजुरको लागि, अनि मेरो प्यारा भाइको लागि, अनि मेरो प्यारी बहिनीको लागि, अनि अहिले जो जो कार्यक्रम गुड नाइट सुनेर बसिरहनु भएको छ उहाँको लागि, अनि मभन्दा अघि भएका मभन्दा पछि आउनुहुने, अनि मैले ज जसले आकाश खड्का भन्ने चिन्नुहुन्छ चिन्नुहुन्न, उहाँको लागि
0: हुन्छ। अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
4: म चाहिँ तुल्सीपुर उपमहानगरपालिका डङसुरबाट अनिता श्रेष्ठ।
0: अनिता श्रेष्ठ तुल्सीपुर उपमहानगरपालिकाबाट बोल्नुभयो?
4: हजुर।
0: के छ अनिताको हालखबर?
4: हजुर एकदमै।
0: के छ तपाईँको हालखबर भनेको? के छ तपाईँको हालखबर भनेको? यो कल हामी लिन सक्दैनौ, माफ गर्नुहोला प्राग्ञित्र, किन आवाज गएन हाम्रो, मिलाउनु होला के भए रहेछ होइन, कि त उहाँले रेडियोतिर ध्यान दिनुभयो, नत्र हाम्रो फोनमा आवाज गएन। दुइटामा एउटा चाहिँ हुनुपर्छ, रेडियो फोन लगाइसकेपछि रेडियो भन्दा टाढा गइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868309440 नम्बर यति बेला खुला गरेका छौँ, फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
5: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? सुनसहरी गाउँपालिकाबाट। के घरती मगर भन्नुभयो?
5: विमला
0: घरती मगर। के छ विमलाको हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ नि? अब चाहिँ सुत्ने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन?
5: जानकारी छ।
0: हुन्छ, आज के छ तपाईँको विचार के छ? ए, कहिले कुनै सामान बिर्सिएर एकातिर राखेर अर्कोतिर खोज्नु भएको छ कि नै छैन, त्यस्तो अनुभव छ कि नै? कहिले त्यस्तो भएको छ भन्नुहोस् त? ए, के सामान कहाँ राख्नु भएको र कहाँ खोज्नुभयो? अनि ए, व्याकरण किताब कहाँ राख्नुभएको थियो र कहाँ खोज्नुभयो भने कि? सबै कुरा भन्नु न, किन डराउनु भएको थियो कि तपाईँ? ए ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै धेरै धन्यवाद। र अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो दबाईको हो, फोन गर्नुहोला 9868-6040 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ 9868-6040। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। गुड इभिनिङ, नमस्ते, को बोल्नु भयो कहाँबाट? तेह्रथुमबाट नानु मनिषा, होइन के छ नानु मनिषाको हालखबर?
6: मेरो खबर ठिकै छ भन्दा पनि मलाई हल्का हल्का सन्चो छैन, खबर त्यसरी ठिकै छ भन्नुपर्छ।
0: ए हल्का हल्का के भयो, तपाईँले किन सन्चो भएन भन्नुहोस् त?
6: अरू त केही पनि होइन, त्यसै रुगाखोकी ज्वरोले गर्दा भन्नुपर्छ।
0: रुगाखोकी ज्वरोले गर्दा सन्चो भएन?
6: हजुर हजुर।
0: चिसोमा हिँड्नु भयो होला कि? अरे तेह्रथुममा पानी पर्या बेला हिँड्नु भयो होला, त्यही भएर अब त्यही काठमाडौँ गएर जानुभएको थियो तपाईँ त, होइन? हिजो हो कि अस्ति काठमाडौँबाट फोन गर्नुभएको थियो, सायद काठमाडौँको हावा पानीले सुहाएन तपाईँलाई? ल त्यही त नि, काठमाडौँको हावा पानी अनि तेह्रथुमको हावा पानी दुइटैको तालमेल मिलेन भनेपछि, होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आजको विषयवस्तु तपाईँलाई थाहा होला कि अरे?
6: मलाई
0: थाहा छ भने के छ, के भन्नुहुन्छ भन्नुहोस् त?
6: मेरो बिच्ने बानी त धेरै नै छ भन्नुपर्छ।
0: कुनै एउटा घटना, जुन घटना तपाईँले चाहिँ बिर्सनु भयो अनि त्यसपछि बिर्सेर पछि सम्झिँदाखेरि अनि ओहो भन्ने भयो, त्यस्तो कुनै घटना छ भने यसो मलाई सुनाउनु त?
6: मेरो छ भन्नुपर्छ, जब एसएलसी एक्जाम थियो अनि त्यतिखेर चाहिँ मैले प्रवेश कार्ड चाहिँ मैले हातै नबोकिरहेको थिएँ बोक्नु
0: चाहिँ,
6: तर तर कहाँ राख्यो भनेर चाहिँ मैले फोन पनि घुमेर खोजिरहेको
0: थिएँ। भनेपछि हातमा थियो तपाईँको प्रवेश पत्र, होइन? अनि कहाँ राखेँ भनेर खोजिरहनु भएको, अनि कसरी थाहा पाउनु भयो त हातमा छ भनेर?
6: अनि भरे चाहिँ साथीले सम्झाउनु भयो, यो त तिम्रै हातमा छ त के खुसी बसेको भन्ने सम्झाउनु भयो, अनि म अनि जसले भए भन्नुपर्छ।
0: अनि अनि त्यो एक्जाममा पास हुनुभयो कि फेल हुनुभयो?
6: पास
0: हुनुभयो, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्, विचारको लागि धन्यवाद।
6: अनि बहिनी हुन्छ मम्मीलाई लिनु, अनि मैले जति पनि साथीहरूले नानी मान्छे लिनु भनेर चिनिनु सम्पूर्ण सबैलाई एटलास्टमा गुसमा गर्छ मेरो मिस गरिदिएको भाइ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो। मलाई यो भन्दै गर्दाखेरि एउटा कथाको याद आयो कि, म कति भन्दाखेरि कक्षा तीनको अङ्ग्रेजी किताबमा पढाएको थिएँ, त्यहाँ के लेखेको थियो भने सी इज पेम्बा भन्ने एउटा कथा थियो कि, होइन? पेम्बा पेम वेयर इज माई पेन्सिल भन्ने एउटा कथा थियो, तपाईँले पढ्नुभयो कि पढ्नु भएन, तर मैले पढाएको थिएँ, होइन? अनि पेम्बा नाम गरेको एकजना विद्यार्थी, होइन, स्कुल पढ्नका लागि ड्रेस लगाएर अनि झोला सबै तयार पारेर हिँड्नै लागेकी हुन्छन्, तर उनको पेन्सिल भेटिँदैन र उनी पेन्सिल खोज्छिन्, उनी आफ्नो झोलामा खोज्छिन्, टेबलमा खोज्छिन्, अनि मिररमा खोज्छिन्, दराजमा खोज्छिन्, सबैतिर खोज्छिन्, उनी पेन्सिल पाउँदैनन्, भेटाउँदैनन्, र अन्तिममा अब जे भए नि स्कुल जान्छु भनेर उनले आफूलाई कस्तै भए भन्दा ऐनामा हेर्दाखेरि उनको पेन्सिल उनको मुखमा भएको थाहा पाउँछिन्। उनले मुखको दाँतले दुईटा दाँतले पेन्सिल च्यापिरहेको रहेछन् अनि उनले चाहिँ यताउता खोजिरहेको रहेछन्, ऐनामा हेरेर उनी झसङ्गा हुन्छन् न, ओहो पेन्सिल त मेरो मुखमा पो रहेछ, म मुखमा पो च्यापेर पेन्सिल ल्याएर रहेछु भनेर त्यसरी उनले थाहा पाउँछिन्, होइन? त्यो कथा मैले विद्यार्थी साथीहरू कति साथीहरूले पढ्नुभयो पढ्नु भएन यो चाहिँ मैले सम्झाइदिएँ तपाईँलाई होइन यो विषयवस्तुसँग मिल्दो जुल्दो भएको हुनाले यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
7: नमस्ते
0: नमस्ते

0: होमिकाले कुन स्कुलमा पढ्नुहुन्छ? श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्नुहुन्छ नि?
1: हजुर।
0: कति क्लासमा पढ्नुहुन्छ? क्लास आठमा पढ्नुहुन्छ नि?
1: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज हामी के विषयमा कुराकानी गर्दैछौ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन? थाहा छ नि। आफ्नो विचार राख्नुहोस् ल, के भन्नुहुन्छ यो विषयमा?
1: यो विषयमा धेरै जस्तो मान्छेहरूको बिर्सिने बानी हुन्छ, मेरो पनि त्यस्तै छ। मैले दिन त होमवर्क गरेर छेउमा राखेको किताब त्यहाँ सुनिसकेपछि मात्रै सम्झेको थिएँ, अनि त्यो घटनाले चाहिँ धेरै सबक सिकायो
0: भनेको छ। आफ्नो होमवर्क गरेर छेउमा राख्नु भएको किताब अब खोज्दा खोज्दै नभेटेर अनि बिस्तारा पल्टाउने बेला ओहो मैले त यहाँ राखेको रहेछु किताब भन्ने भयो, होइन?
1: हजुर।
0: ल ठिक छ, तपाईँको विचार र अनुभवको लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त हजुरलाई अनि मेरो बाबा मम्मीलाई, मेरो एकमुष्ट रूपमा अङ्कल अन्टीलाई, मेरो दिदीलाई, अनि सात समुद्र पारिरहनु भएको दादालाई, अनि सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिताउँछु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सुनिल स्मृतिबाट, होमिका विष्ट आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। उहाँले पनि आफ्नो अनुभव सुनाएर गइसक्नु भएको छ। 9868 39 40 फोन डायल गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते
0: नमस्कार, रात्रिकालीन अभिवादन को बोल्नुभयो कहाँबाट?
2: हजुर, म यता त्रिवेणी गाउँपालिकादेखि युनिसा छेत्री है।
0: कति लामो समय बसी आउनुभयो नि युनिसा?
2: हजुर, तपाईँले नआउनु भन्नुभएको थियो नि, त्यही भएर लङ टाइम पछि आएको नि।
0: कहिले हो मैले नआउनु भनेको?
2: अलि अस्ति नै भन्नुभएको थियो, तपाईँ कति दिनका दिन आएको, अबदेखि त अरूलाई छोडिदिनु होला चालो भन्नुभयो, अनि त्यसपछि एक वर्ष पछाडि
0: आएको। त्यस्तै ढाट्ने हेर्दा हेर्दा ढाटेको कुरा पहिले पनि भनौँ न, ढाटेको कुरा काटेर सकिन्न अरे क्या? जो चोर उसैको ठुलो स्वर, होइन? हाम्रो युनिसाजी खतरा मान्छे हुनुहुन्छ, आफै चोर्नुहुन्छ आफैले ठुलो स्वर गर्नुहुन्छ भने, होइन? तपाईँ त झिडिची चोर्न आप चोर्न जानु भएको थियो अरे, ए होइन आप त होइन काफल चोर्न जानु भएको थियो अरे।
2: ए काफल चोर्न किन जानु, बिहान त वनमा गएको त के कसको हो र?
0: वनको वनपालीले थाहा पाए पनि मार्ला अनि बल्ल खानुहुन्छ तपाईँले, होइन?
2: ल
0: ठिक छ, मैले त खाइसकेको अरे, युनिसाले खानुभयो कि नै? सन्चै आरामै छु क्या अरे। युनिसाले कस्तो छ?
2: एकदम पनि ठिक ठाकै छ।
0: अनि बिरामी हुनुहुन्छ भन्ने सुनेको थियो हो र?
2: कसले भन्यो कि त्यस्तो?
0: अब खोइ कता कता सुनेको थिएँ कि मैले,
2: ए अब त्यो सुनेको भरमा अब पत्याउनु हुँदैन कि कुरा, अब प्रत्यक्ष रूपमा देखेपछि आँखाले देखेपछि मात्रै पत्याउनु पर्छ।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज के आजको विषयवस्तुको बारेमा तपाईँलाई जानकारी छ कि छैन?
2: एकदम पनि धेरै समयपछि एकदम पनि सुरुदेखि नै सुन्दैछु मैले कार्यक्रम है।
0: सुरुदेखि नै सुन्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: हुन्छ, के छ तपाईँको विचार?
2: मेरो पनि एकदम पनि 100% 99% जति त मेरो त्यस्तै बानी छ भनौँ है।
0: एउटा कुनै घटना अनुभव,
2: एउटा कुनै घटना भन्नुपर्दाखेरि चाहिँ म एक दिन बजार जान आँटेको थिएँ, त्यति बेला मैले लुगा चाहिँ यतै त्यो बेडमै राखेको रहेछु, अनि मैले फेरि तल त्यो हुन्छ नि त्यो घरको पेटीमा त्यस्तैमा ला

0: राखे जस्तो लाग्यो. अनि त्यतामा खोज्छु खोज्छु खोज्छु, खै कति पनि भेटिँदैन. लास्टसम्म त मम्मीले यहाँ छ भनेर भनिदिनु भयो, अनि कम थाहा भएको
1: गाली गर्नु भएन.
0: गालीको त के कुरा गरौँ र खै, ढिलो भएको त्यसमाथि छ नि, गाली त सुन्ने भइगयो छ नि.
1: सुन्ने भइगयो यसले ठेगानमा राखेको आफूले राखेको सामान थाहा पान्ने यसलाई के भयो यसलाई के भन्न गाली गर्नु भयो होला होइन.
0: झन् गाली त झन् कति नपाउने मान्छे, झन् त्यस्तो गरेपछि झन् के भनौँ र
1: के भनौँ र खै होइन. तिमी गाली गर भो मै बसाउँला रोई भन्ने भयो होइन.
0: अब त्यस्तै त हो, आफ्नो दोष भएपछि त अब चुप्प च्यापन लगाएर बस्नु त हो.
1: ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो. फेरि फेरिका बसाइमा आउनु होला. अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
0: हस्तहरूको लागि हामी चाहिँ सम्झना साथसाथै गुड नाइट सुन्दर्श पनि मुख्यमन्त्रीको कामना, अनि प्रतिजन मित्रको लागि पनि गुड नाइट सुन्दर्श पनि मुख्यमन्त्रीको कामना. मलाई चिन्ने नचिन्ने, भन्दा अगाडि आउनुहुने, भन्दा पछाडि आउनुहुने र यति बेला कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया मिठो सम्झना साथसाथै गुड नाइट सुन्दर्श पनि मुख्यमन्त्रीको कामना. अनि साथै प्यारी साथी हुनुहुन्छ सङ्गम परियार, गीता विश्वकर्मा, प्राप्ति खुसी, सपना केसी, अनि छाया केली, प्यारो दादा पुरुषोत्तम दादालाई मिठो माया मिठो सम्झना
1: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो युनिसा छेत्री त्रिवेणीबाट. के छ ब्याकग्राउन्ड टोन कता हरायो प्राइम मित्र? के छ यति बेला वाट्सएपमा कल आएको छ, म वाट्सएपको कल पनि लिन्छु. 9862607040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ. फोन डायल गर्नुहोला यति बेला, वाट्सएपको कल म लिन्छु. कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर. नमस्कार हजुर.
2: नमस्ते.
1: नमस्ते, को बोल्नुभयो कहाँबाट? युएबाट. सफल असफल आयुष होइन? असफल आयुष होइन? तपाईँ मान्छे आयुष हो, बोली चाहिँ आयुषा छ होइन? मैले त्यस्तै मान्छु के अरे, तपाईँ मान्छे आयुष, बोली आयुषा होइन? झन्डै लप पर्यो भने के हो यस्तो? तपाईँको कतिजनासँग, कतिजना केटाहरूसँग तपाईँको लप परिसकेको छ भन्ने कुरा मैले सुनेको थियो क्या होइन? तपाईँले अब केटा मान्छेले केटा मान्छेसँग ल पर्या छ भन्दाखेरि अलिकति रोचक लाग्ने क्या होइन? ओहो, कहाँ कहाँदेखि कहाँसम्मको बिहा हो? उसो भए जन्ति यताबाट जान पाइन्छ कि उताबाट जान पाइन्छ होला है? होइन, म त जन्ति जाने बिहामा मात्रै सहभागी हुन्छु, त्यस्तो दुवैपट्टिको बिहामा त आउन्न भयो. अब त कसको पट्टि छानु छानु, म त अनुहारमा परे होइन. ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई फेसबुक लाइभबाट. के त्यही त नि, अब सब्जी बनाउनु भएको, अब के के को सब्जी हो बनाउने? मासु नै भन्नुहुन्छ होला तपाईँले होइन?
2: त्यही
1: त नि, त्यही भएर मैले नसुतेको कि. ल अब उतातिर यसो दुबईतिर यसो आम भनेको, अब तपाईँले फ्री भिजा फ्री टिकट पठाइदिनुहुन्न होइन? ल पठाइदिनुहोस्, म आउँछु. ठिक छ, आजको विषयवस्तुको बारेमा थाहा छ कि छैन तपाईँलाई? ल के छ तपाईँको विचार के छ यो यो विषयवस्तुमा?
3: मलाई यस्तो लाग्छ, मैले त जुन सामानहरू जुन सुधा हुन्छु एक ठाउँ राखेर अर्को चिज त खोजिराख्नु भन्दा पनि एकचोटि लगाएर बस्नु अनि फेरि पनि एकचोटि दिमागले सोच्नु पर्छ कि यहाँ सामान त राखेको थिएँ आफूले आफैले फेरि पनि एकचोटि सम्झिन्छु अनि फेरि फर्केर हेर्दा चाहिँ अनि जुन चाहिँ त्यो सामान चाहिँ मैले अगाडि नै राखेको छु भने चाहिँ त्यही मिली नै पाउने गर्छु म चिन्ता भाउँदैन तर पनि फेरि सम्झिन्छु कि कता राखेको थियो राख्छ भने एकचोटि फेरि पनि
1: हुन्छ। कार्यक्रममा आउनुभयो, तपाईँको विचारको लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण गुड नाइट राख्नुहोस्।
3: हाम्रो रमला साम्पाङ निविता चामलिङ अनि हाम्रो किशोर बान्तावा छोटिया दिदी भूमिका रे तर आशिष बस्ने कलकत्ती रातलाई देखिरहेको हुनुहुन्छ हाम्रो सीता भण्डारी राधान चेन्दुङ अनि पिछडी जुनै दिवानी तिर
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी। अब एउटा कल लिन्छु, त्यसपछि मेरो एउटा अनुभव भन्छु, होइन मैले बेला बेलामा आफ्नो पनि अनुभव सुनाउँछु किनभने मसँग पनि यस्ता धेरै अनुभवहरू छन्। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: हजुर दादा नमस्ते।
1: नमस्ते, के भन्नुभयो, कहाँबाट? ओम प्रसाद कथेल। के छ ओम प्रसाद जी, तपाईँको हाल खबर?
4: एकदमै
1: हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? ल तपाईँको विचार के छ?
4: होइन, अब यो कहिले काहीँ अब आफूले राखेका कुराहरू बिर्सिने क्रम हुन्छ भन्ने कुराहरूलाई, होइन अस्ति मेरो त्यस्तै त्यस्तै भयो, एकदम रमाइलो नै भयो भनौँ न। अस्ति के हो भनेदेखि अब एउटा त्यस्तै हँसाउने क्रममा श्रीमतीज्यूले चाहिँ अब कतै जाने बेला लङ पेन्ट लाउनु पर्ने भन्ने कुरो भयो, होइन? अनि अब मलाई मनपर्ने लङ पेन्ट थियो, अनि मैले भने कहाँ चाहिँ राखेको त तिमीले, जाने बेला नभए त त्यो कहाँ चाहिँ राखेको त भनेर मैले किसिमलाई गाली पनि गरेँ। अनि भरे सम्झिँदै जाने क्रममा खोज्दै खोज्दै खोज्दै जाँदा तिमी कोठामा सानो झोलामा भेट्यो, भरे त्यो चिजलाई चाहिँ मैले आफैले राखेको थिएँ क्या दादा। हजुर, मैले आफैले राखेर आफै बिर्सेर उनलाई गाली गरेँ, आखिरी लास्टमा उनलाई भनौँ भने अहिले पनि उनलाई त थाहा छैन, तर भेटिसकेपछि काम भयो उनले लाइन। अनि कहिले काहीँ त्यस्तो हुन्छ, हरेक कुराहरू बिर्सिनेहरू त भइ रहन्छ नि त।
1: उनलाई उहाँलाई थाहा भयो कि भएन तपाईँसँग छ भन्ने कुरा?
4: उहाँले भेटिहाले यहाँ रहेछ भने, तर मैले नै राखेको थिएँ, मैले चाहिँ त्यहाँ राखेर त्यहीँ बिर्सेछु भन्न चाहिँ मैले भन्न मलाई अलिकति लाज भयो नि त।
1: तपाईँले लाज भयो होइन?
4: हजुर, म आफैलाई पछि त भयो, चुप लाग्यो, काम गइहाल्यो, अनि पछि मुसु मुसु आफैमा पछि
1: है। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। यस्तै यस्ता अनुभवहरू सुन्न पाइन्छ कि, यस्ता यस्ता विषयवस्तुले धेरै कुराहरू सम्झाइदिन्छ, रिमाइन्ड गरिदिन्छ, होइन?
4: हजुर हजुर, कहिले अब आफ्नै साथमा भइरहेको थिएँ कि मैले कहाँ बिर्सेँ त भनेर जसँग हुन्थ्यो र सन्द दादा।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, कुन रेडियोबाट सुन्नुभयो हामीलाई यति बेला?
4: अहिले मैले रेडियो भोजपुरबाटै।
1: ए, रेडियो भोजपुरबाटै सुन्नुभयो, होइन? ल तपाईँको विचारको लागि धन्यवाद, गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: हजुर, सर्वप्रथम त अब दादा हजुरलाई नै सम्झन चाहेँ, साथै प्राविधिक साथीलाई, अनि मेरो अब सम्पूर्ण घर परिवार, अनि मेरो अहिले आज विराटपुरबाट अघि बोल्नुभएको मेरो छिमेकी अशोक सिन्हा दाजुलाई सम्झन चाहन्छु। यसै गरी मलाई सम्पूर्ण ओम प्रसाद भनेर चिन्न
1: हुन्छ, विदाई गर्छौ। नमस्ते। होम प्रसाद कथेल आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छ। अब मैले एउटा अनुभव सुनाउँछु। अनुभव कहिलेको भन्दाखेरि 2070 सालको अनुभव हो। त्यति बेला म कक्षा छमा पढ्थे, होइन, कक्षा छमा पढ्दै गर्दाखेरि अब एउटा किताब हामीले दुईजना पढ्ने गर्थ्यौं। मैले किताब लगेका थिएँ, मैले किताब लग्थे अनि त्यो किताब हामीले दुईजना पढ्थ्यौँ। त्यति बेला हामीसँग एउटा मात्रै किताब थियो, होइन, एउटा विषयको एउटा मात्रै किताब थियो, होइन, त्यस्तै परिस्थिति थियो त्यो बेलामा। र त्यो किताब मैले एकचोटि उता दराजमा राखेको रहेछु, आफ्नो दराजमा राखेको रहेछु, होइन, त्यो लाइब्रेरीको किताब ल्याएर आफ्नो दराजमा राखेको रहेछु। अनि त्यसपछि एउटा मेरो साथी अब हुनुहुन्थ्यो, होइन, भनौँ न हुनुहुन्थ्यो, अनि उहाँ र म एउटै किताब पढ्थ्यौँ, अनि एकदमै मिल्ने साथी पनि हो। अनि त्यसपछि मैले किताब खोजी भयो, किताब खोजी भइसकेपछि मैले के भने भन्दाखेरि मलाई त्यो त्यहाँ राखेको मैले बिर्सिएछु। अनि बिर्सिसकेपछि मैले साथीलाई भने, मैले तिमीलाई तपाईँले दिएको थिएँ नि किताब, खोइ त आज ल्याउनु भएन किताब भनेको थिएँ। त्योभन्दा अघिल्लो दिन दिएको थिएँ, अनि अर्को दिन साथीले ल्याएर मलाई फिर्ता गर्नुभएको थियो, अनि त्यहाँ मैले दराजमा राखेको थिएँ, त्यो कुरा मैले बिर्सिया रहेछु। अनि होइन, मैले तपाईँलाई दिएको भन्दाखेरि त्यही कुरामा मेरो र साथीको एकदमै झगडा पर्यो। झगडा परिसकेपछि त्यति मिल्ने साथी हामी कुटाकुट पनि भयो, होइन, झगडा पनि पर्यो, हामी झगडा पनि गऱ्यौँ। र त्यसपछि पछि हेर्दै जाँदाखेरि, खोज्दै जाँदाखेरि साझा मैले आफ्नो दराज एउटा दराज को सामान राख्नको लागि हामीलाई त्यति बेला दिइने गरिन्थ्यो। र त्यो दराजमा खोज्दै जाँदाखेरि के भयो भन्दाखेरि त्यहाँ दराजमा मैले राखेको रहेछु त्यो किताब, होइन। त्यसपछि बल्ल सम्झ्यो, हो मैले साथीसँग झगडा त गरेँ, तर किताब त मैले यहाँ पो राखेको रहेछु भन्दाखेरि साथीलाई न थाहा नदिकन खुसुक्क त्यो किताब राखेको ऱ्याकमा गएर अनि त्यो किताब पछि राखिदिएको थिएँ। अनि पछि अर्को दिन है किताब चाहिँ यहाँ ऱ्याकमै रहेछ भन्ने कुरा थाहा भयो। र यो कुरा मलाई मात्रै थाहा छ, मेरो साथीहरूलाई पनि थाहा छैन। अनि त्यसपछि हामी है त्यस्तो भइहाल्छ नि कहिलेकाहीँ, यो खोज्दाखेरि भेटिन्न यस्तै हो भन्ने कुरा भयो। त्यसपछि फेरि हाम्रो सम्बन्ध राम्रो भयो, होइन, यो अनुभव मसँग पनि छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। हेलो, नमस्ते। के बोल्नुभयो, कहाँबाट? अर्घ खाँचीबाट, एलिना खातुन भन्नुभयो, होइन, के छ एलिनाजी अर्घ खाँचीतिर गाल्केबाट? ठिक छ। अनि हामीलाई आज सुन्न पाउनु भएको छ कि छैन? के छ आजको कार्यक्रम, कस्तो लागिरहेको छ तपाईँलाई? कस्तो लागिरहेछ आजको कार्यक्रम? राम्रै छ। भनेपछि राम्रै छ, खासै राम्रो त छैन रहेछ नि? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आजको विषयवस्तुको बारेमा तपाईँलाई थाहा छ कि छैन? थाहा छ, अलिक टाटो आवाजमा बोल्नु पर्यो है, तपाईँको आवाज सानो आइरहेछ। ल तपाईँको विचार राख्नुहोस्।
5: मैले चाहिँ
1: भुल्ने बानी छ, त्यो एउटा कुनै त्यस्तो घटना भन्नुहोस् त, अनुभव तपाईँको।
5: म बुटोल जाँदै
1: थिएँ,
5: अनि बुटोल जाने बेलामा त्यो मैले ब्यागमा अनि पैसा अनि फेरि मोबाइल यस्तै बाहिर राखिरहेको थिएँ जाने बेलामा, अनि यता फेरि मम्मीले तैँले त ब्याग भुलिरहेछ यस्तो भन्दा भन्न, अनि त्यही भन्दा भन्दै अनि गाडीमा त चढ्ने बेला त हातमा ब्यागै रहन्छ, अनि फेरि गाडी घुमाएर अनि फेरि यहाँ आएर मम्मीले भन्दा फोन गरेर अनि भएर गर्थेँ बिदल त्यही हो
1: है।
5: हजुर,
1: ल तपाईँको अनुभवको लागि धन्यवाद, अनि अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: अनि उको दाई, मैले त्यो दिउँसो फोन गरेको थिएँ नि, मैले तपाईँको नम्बरदेखि फोन गरेको थिएँ, मेरो त्यो के अरे नम्बरै बलकमा राखिदिनु भएको रहेछ, अनि काम परेर चाहिँ फोन गरेको।
1: कति नम्बर भएको भन्नुहोस् त?
5: लास्टकामा 431 भनौँ।
1: ए 431?
5: हजुर दाई।
1: अनि नम्बर चाहिँ त्यो ब्लकमा छ तपाईँको होइन?
5: हजुर
1: भाइ, 401 नम्बर। तपाईँले के गर्नु भन्दाखेरि फोन गर्ने न बोल्ने, कतिपय साथीहरू यस्तै गर्नुहुन्छ, फोन गर्ने न बोल्ने, फोन गर्ने न बोल्ने, फोन गर्ने न बोल्ने, त्यस्तो गर्नुहुन्छ। तपाईँको यो नम्बरबाट पनि त्यस्तै भयो कि तपाईँले हो कि अथवा अन्य केटाकेटीले हो त्यो त मलाई थाहा भएन, तर यो नम्बरमा यस्तो भइसकेपछि हजुर यो नम्बरबाट यस्तो भइसकेपछि मैले फेरि है यो फोन आएको आइ गर्छ मान्छे कोही पनि नबोल्ने अनि त्यसलाई मैले ब्लक गरिदिएको थिएँ कि ल ठिक छ म खोलिदिन्छु, तर तपाईँले फोन गर्ने नबोल्ने काम चाहिँ नगर्नु होला त्यही हो होइन? मजाले कुरा गर्ने नि बरु, यसो कुराकानी गर्ने बेला बेला फोन गर्ने, अनि फोन गर्ने नबोल्ने काम चाहिँ भयो भने त फेरि ब्लकमै हो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो अहिलेको लागि, अब गुड नाइट त राखिसक्नुभयो गुड नाइटको शब्दहरू होइन? होइन म किन रिसिने, म त किन रिसिनु परेर होइन, तपाईँले मलाई नम्बर खोल्नका लागि भन्नुभएको छ म खोलिदिन्छु। हुन्छ, अहिलेको लागि साथीहरूलाई गुड नाइट भन्नुहोस्।
5: हुन्छ, फर्स्ट अफ अल त तपाईँको लागि अनि मेरो मम्मीको लागि, घर फ्यामिलीको लागि, मभन्दा अघि आउने पछि आउने भन्दै दिन्छु। नमस्ते।
1: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
6: हजुर नमस्कार।
1: नमस्कार, के बोल्नुभयो, कहाँबाट?
6: म सन्ध्यान कपुरको छोटा नम्बर 6 टिकम बुढामगर बोल्दैछु।
1: टिकम बुढामगर बोल्दै हुनुहुन्छ?
6: हजुर।
1: के छ टिकमजी खबर?
6: एकदम ठिक छ, म त अनि तपाईँको के छ?
1: एकदम ठिक छ, 4 पनि फोन गर्नुभएको थियो क्यारे?
6: हजुर फोन गरेको
1: थिएँ। तपाईँको फोनै 4 कार्यक्रम चलाउँदै हुन्थ्यो त, कता कता जानुभयो त्यही भएर फोनै काट्यो होइन?
6: हजुर त्यो अलिकति
1: है ठिक छ, त्यो कुरा किन फोन काट्यो भन्ने कुरा पछि सुन्नु भएको होला, त्यो कुरा सुधार गर्नु होला होइन?
6: हजुर हुन्छ हुन्छ, म सुधार गरिहाल्छु।
1: ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि आजको विषयवस्तुको बारेमा के छ तपाईँलाई जानकारी होला क्या रे?
6: हजुर म त एकदम जानकारी भएर मात्र फोन डायल गर्छु के अरे।
1: तपाईँको विचार, तपाईँको अनुभव राख्नुहोस्।
6: हजुर मेरो अनुभव चाहिँ के छ भने, म चाहिँ एकपटक कक्षा 10 अध्ययनरत छु त, त्यहाँ पोष अध्यक्षमा मलाई राखिएको थिएँ कि क्लासको, अनि त्यहाँ एक दिन चाहिँ नि लास्ट पटक, अब लास्ट पोस्ट त्यहाँ सकेपछि चाहिँ हाम्रो हिसाब किताब हुन्थ्यो त्यहाँ, अनि अब त्यहाँ 15,000 कति उठाएको थियो, अनि काटफाट गरौँ भन्ने भयो त्यहाँ, अनि अब आधा पैसा मैले हातमा समाएछु के अरे, त्यसपछि त अब हातमा समाएछु म त हिसाब किन मिल्दैन भन्छु, फेरि हिसाब गर्यो हिसाबै मिल्दैन, अब हिसाब मिल्न आधा गायब भयो त, अब मलाई साथीहरूलाई कारवाही गर्ने भयो भन्दा मुटु नै हिरिङ हिरिङ हुन्छ त्यहाँ, अनि त्यसपछि चाहिँ लास्टमा अर्काले फेरि कहाँ तैँले त त्यो पैसा चाहिँ नि हातमा समात्छस् के अरे भन्न एउटा साथीले भन्यो, अनि त्यसपछि हातमा पो रहेछ भन्न पछि पैसा पनि ट्याक्कै सब हिसाब पुग्यो, अनि त्यसपछि हल्ल कोठामा बाजार
1: है, त्यो अनुभव तपाईँसँग छ?
6: हजुर, आफ्नै हातमा भएको सामान आफैले थाहा छैन,
1: आफ्नो हातमा भएको सामान आफैले थाहा छैन होइन?
6: हजुर त्यस्तो
1: चाहिँ भएको छ। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरिको बसाइमा आउनु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
6: हजुर हुन्छ, सर्वप्रथम हजुरलाई अनि त्यसपछि प्राविधिक संयोजनका मित्रहरूलाई र यति बेला ज जसले रेडियो कार्यक्रम सुनेर बस्दै हुनुहुन्छ उहाँहरू सबैजनालाई भन्दै म छुटिन्छु। नमस्कार।
1: नमस्कार, टेलिफोन सम्पर्कमा टिकममा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको फोन काट थियो 9867309040 नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। स्टुडियोको घडीमा 52 मिनट गइसकेको छ, अब एकजना साथीको हामी छोटो अनुभव सुन्छौ, त्यसपछि कार्यक्रमबाट विदा हुनेछौ। के छ साथी, हुनुहुन्छ? नमस्कार हजुर, भन्दै थिए फोन आएको छैन भन्ने कुरा आयो कि अरे होइन, सायद अन्तिम अन्तिमतिर भएर होला फोन आएको। ए के छ, आएको छ अरे फोन, म स्वागत गर्छु। नमस्कार हजुर,
7: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट?
7: हजुर,
1: को बोल्नुभयो कहाँबाट?
7: धनकुटाबाट।
1: तपाईँको नाम के हो? धनकुटाबाट त भन्नुभयो, नाम के हो?
7: नाम
1: हजुर,
7: सोमगर।
1: आजको विषयवस्तुको बारेमा तपाईँलाई थाहा छ सोमजी?
7: हजुर, मलाई केही थाहा छैन,
1: यो कल हामी लिन सकेनौ, माफ गर्नुहोला। विषयवस्तुको बारेमा जानकारी लिएर मात्र आउनुहोला भन्छु। अनि अर्को कुरा, उहाँले अल्मली अल्मली बोल्नु भएको छ कि, नामै मैले दुई तिनचोटि सोधिसके उहाँसँग, होइन त्यस्तो काम चाहिँ नगर्नुहोला, हामीसँग हामीतिर ध्यान केन्द्रित गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, कार्यक्रमको लागि छुट्टाइएको निर्धारित समय सकिन आँटेको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ। जसका लागि फोन गर्नका लागि तपाईँले 9864177298 फोन गर्नुहोला, 9864177298 फोन गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्छौं। कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनुहोस्, अनि कहिलेदेखि सुन्न थाल्नुभयो, कस्तो लाग्छ कार्यक्रम, कतिको मनपर्छ होइन, र कार्यक्रम तपाईँ मैत्री छ कि छैन, तपाईँलाई कार्यक्रम सुन्दाखेरि कस्तो अनुभव हुन्छ होइन, सबै कुरा मलाई जान्न मन लाग्छ क्या होइन, तपाईँहरूलाई कार्यक्रमको बारेमा तपाईँको धारणा के छ, सबै कुरा जान्न मन लाग्छ। आउनुहोस् फोन गर्नुहोला, चिना परिचय गरौंला, तपाईँको अनुभव हाम्रो अनुभव आदान प्रदान गरौंला, 9864177298 मलाई फोन गर्नुहोला भन्दै लौ त यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई र कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु, र हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रिता मगर, रिता बुढा मगर, सुषमा मल्ल, एलिना श्रेष्ठ, अनि अञ्जिता सञ्जिता लिम्बुलाई धेरै धन्यवाद ज्ञापन गर्छौं। घर बाहिर कुनै सामान घरभित्र ल्याउनु पर्ने थियो, घर बाहिरै छोड्नु भएको छ कि बिर्सनु भएको छ कि सम्झिनु होला, अनि झ्यालडोकको चुकुन्दरसँग लगाउनु भन्दा अगाडि पशु चौपायाहरू के गर्दैछन्, सुकाए बाहिर सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, त्यतातिर पनि ध्यान दिनुहोला। आगो खाना पकाइसकेपछि आगो राम्रोसँग निभाउनु भयो कि नाइ, ग्यास चुलो राम्रोसँग बन्द गर्नुभयो कि नाइ, विद्युतीय उपकरणहरू राम्रोसँग निष्क्रिय बनाउनु भएको छ कि नाइ, बन्द गर्नु भएको छ कि छैन, यदि बिर्सनु भएको छ भने बन्द गर्नुहोला, खाने पानीको धारा खुल्लै पो छोड्नु भएको छ कि, यसो सम्झिनुहोला। अनि अनावश्यक बत्तीहरू बलिराखेका छन् कि, बिरामी हुनुहुन्छ, औषधि खानुभयो, औषधि खानु भएको छैन भने औषधि खानुहोला, झ्यालडुक्कको चुकुन राम्रोसँग लगाउनुहोला, खाने पानी आफूसँगै सिरान मुनि राखेर सुत्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: .com.np लॉगिन गर्नुहोस्।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो ऊर्जाशील समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु।

प्रिय सज्जन, आवेग र विवेक भनेका के हुन्? आउनुहोस् आज आवेग र विवेकका सन्दर्भमा चिन्तन गरौँ, सत्सङ्ग गरौँ जीवन गङ्गामा। सबैभन्दा पहिला हामी सबैलाई थाहा छ, हामी मनुष्य हौ। मनुष्य शब्द मन शब्दबाट निर्मित भएको छ। मन शब्दले विवेकलाई सम्बोधन गर्दछ। मन भनेकै चेतना हो, मन भनेकै जानकारी हो, बुद्धि हो, एक किसिमको विवेक नै हो भनौँ। मन आफैमा सम्पूर्ण रूपमा विवेक त होइन, तर मनले चेतन अस्तित्वलाई बुझाउँदछ। त्यसैले मानिस भनेको चेतनशील प्राणी हो। त्यो चेतनाको जब उच्च स्तरमा वृद्धि हुन्छ, विकास हुन्छ, त्यसपछि व्यक्ति विवेकशील बन्दछ। मनुष्य त्यस्तै विवेकशील बन्नुपर्ने प्राणी हो। विवेक र जानकारीमा पनि फरक छ प्रिय सज्जन। जानकारी भनेको यो यस्तो रहेछ, यो यस्तो रहेछ, दुई र दुई जोड्दा चार हुन्छ, यो सगरमाथा हो, यो लुम्बिनी हो, यो देश नेपाल हो, यो देश नेपालको भूगोल यति छ, यसको जनसङ्ख्या यति छ, यो चीन हो, यसमा यति मानिसहरू बस्छन्, यी तमाम विवरणहरू जान्नुलाई जानकारी भनिन्छ। विवेक त्योभन्दा फरक कुरा हो प्रिय सज्जन। जानकारी के हो त भन्दा, अत्यधिक चिल्लो, अत्यधिक पिरो खाने हो भने शरीरभित्र बिस्तारै कब्जियत बढ्न थाल्छ। शरीरको जुन पाचन प्रणाली हो त्यसमा खराबी आउँछ। यो जानकारी भयो। विवेकले के भन्छ त भन्दा, त्यसो भएका हुनाले हामीले अत्यधिक चिल्लो, अत्यधिक पिरो, अत्यधिक अमिलो आदि इत्यादि विषय र पदार्थहरू खान हुँदैन, बिल्कुल हुँदैन, किनकि यसले फाइदा गर्दैन। विवेकले तुरुन्तै छाडिदिन्छ, किनभने विवेकले यो ठिक हो, यो बेठिक हो भन्ने कुराको निर्णय गर्दछ, छिनोफानो गर्दछ। प्रिय सज्जन, मनुष्यसँग यस्तो दिव्य शक्ति छ जसले ठिक ठिक पहिचान गर्न सक्दछ, छुट्याउन सक्दछ र ठिकको अनुसरण गर्न सक्दछ। पशुहरूको दुनियाँमा यो सम्भव छैन। यद्यपि उनीहरूले पनि के खान ठिक छ, के खान ठिक हुँदैन, कहाँ बस्ने, कसरी हिँड्ने, साथीहरूसँग कसरी बस्ने, त्यो सबै कुरा चाल पाएको हुन्छ, जानेको हुन्छ, तर त्यसको जुन जानकारीको सीमा छ त्यो त्यतिमै सीमित हुन्छ। त्यसको जानकारी सृजनशील हुन सक्दैन। कुन ठिक हो, कुन बेठिक हो, त्यो कुराको निर्णय गरेर ठिकको पक्षमा ऊ वकालत गर्न सक्दैन। मनुष्यमा र पशुमा हिँडेर फरक छ। मनुष्यले ठिक र बेठिक छुट्याइकन ठिकको पक्ष पोषण गर्न सक्दछ, उचितको पक्ष पोषण गर्न सक्दछ। त्यसैले मनुष्यसँग पृथक खालको शक्ति छ, विवेक शक्ति। त्यसैले मनुष्य जीवन आफैमा दुर्लभ जीवन हो भनेर भनिएको हो प्रिय सज्जन। जब व्यक्तिभित्र आवेग हावी हुन्छ त्यसपछि विवेक हराउन थाल्दछ। विवेकको अनुपस्थितिको नाम नै आवेग हो प्रिय सज्जन। आवेग भनेका हाम्रो शरीरभित्रका अप्राकृतिक संवेदनाका अवस्थाहरू। हामी भित्रको संवेदना अप्राकृतिक भयो, अस्वाभाविक भयो भने त्यो आवेग हो प्रिय सज्जन। आवेगमा हामीले हाम्रो विवेकलाई गुमाइरहेका हुन्छौँ। विवेक र आवेगको कहिल्यै पनि मिलन हुन सक्दैन। जब हामीभित्र विवेक हुन्छ आवेग हुँदैन, जब हामीभित्र आवेग हुन्छ विवेक हुँदैन। तपाईँ रिसाउनु भएका बेलामा नै तपाईँले गल्तीहरू गर्नुहुन्छ। कसैसँग रिस उठ्यो,
एकदम आक्रोशित हुनुभयो भने के ठिक के बेठिक छुट्याउन सक्नुहुन्न। कारण त्यतिखेर तपाईँ विवेक गुमेको अवस्थामा पुग्नुहुन्छ। अनि त्यस्तै विवेक नभएको अवस्थामा नै त्रुटिहरू हुन्छ। लडाइँ होला, झगडा होला, हातपात पनि गर्नुहोला तपाईँले, त्यसपछि दुर्घटना होला, अनि पछि झल्यास तपाईँ बिउजनुहुन्छ। हामीले याद गर्नुपर्ने कुरा के हो त भन्दा प्रिय सज्जन, आवेगको आयु लामो हुँदैन। आवेग त छापामार जस्तो, लुकेर प्रहार गर्यो त्यसपछि भागिहाल्यो, सुटुक्क आयो आक्रमण गर्यो हिँडिहाल्यो, त्यो यति गैर जिम्मेवार हुन्छ प्रिय सज्जन। त्यसको जुन परिणाम छ त्यसलाई विवेकले फेरि धोइदिनुपर्ने अवस्था हुन्छ। विवेकले नै त्यसलाई सफा गर्नुपर्ने अवस्था सृजना हुन्छ। त्यसकारण हामी आवेग रूपी छापामारसँग सदैव सावधान रहनु पर्दछ। तत्काल आउने, त्यसपछि भागिहाल्ने। रिसाउनु भयो तपाईँ, कसैसँग झगडा गर्नुभयो, मुक्का प्रहार गर्नुभयो, ऊ घाइते भयो, घाइते भइसकेपछि अब लामो समयसम्म त तपाईँ रिसाउन सक्नुहुन्न, किनकि हाम्रो शक्तिले नै भ्याउँदैन। रिसको बेलामा हामी यति धेरै शक्ति क्षय गर्छौँ, ऊर्जा क्षय गर्छौँ कि त्यसको कुनै हिसाब किताब हुँदैन प्रिय सज्जन। त्यसपछि त्यो ऊर्जा शरीरबाट हराउँछ अनि हामी बिस्तारै शान्त हुन्छौँ। जब शान्त हुन्छौँ त्यो ऊर्जा सँगसँगै रिस पनि बिदा भएर जान्छ, भाग्छ, कता जान्छ कता जान्छ। दुर्घटना गराइदियो, भाग्यो, त्यसपछि बिस्तारै हामीभित्रको विवेक पैदा हुन्छ अनि हामीलाई पश्चाताप लाग्न थाल्छ। थेत, मैले न काम गरेँ, गर्न नहुने काम गरेँ, बेठिक गरेँ। संसारमा त्यस्तो मान्छे बिरलै पाइन्छ जो अत्यधिक रिसाइसकेपछि पश्चाताप नगरेको होस्। आफ्नो आक्रोशप्रति पश्चाताप नगर्ने मान्छे पाउन अत्यन्त गाह्रो छ। यदि कसैले चाहे राम्रो काममा होस् चाहे नराम्रो काममा होस् अत्यधिक रिसाइसकेपछि मैले गल्ती गरेँ भनेर भन्दैन भने त्यो व्यक्तिको मनोदशा अत्यन्त विकृत भइसकेको छ भनेर बुझ्नुपर्दछ प्रिय सज्जन। संसारमा अधिकांश मानिसहरू जो आवेशमा आउँछन्, आक्रोशमा आउँछन्, क्रोधमा आउँछन्, रिसमा आउँछन्, उनीहरू केही समयपछि शान्त हुन्छन् र त्यतिखेर उनीहरूलाई आफूले रिस र आवेगमा गरेको जुन कृत्य छ, जुन कर्म छ, त्यसप्रति पश्चाताप बोध हुन्छ। किनकि विवेकले के भन्छ त भन्दा, जुन कुरा बेठिक थियो त्यो त्यसलाई बेठिक भनिदिन्छ। त्यसैले ज्ञान, विवेक, चेतना जहिले पनि शान्त भएर बस्छ। मानिसहरू लडाइँ झगडा गरेका ठाउँमा सकेसम्म जान नपरे हुन्थ्यो भन्छ। त्यसैले मानिसहरू रिसाएका ठाउँमा, हामी रिसाएका बेलामा हामीभित्र विवेक पैदा नहुने कारण पनि त्यही हो। किनभने आवेशले कहिल्यै पनि ठिक र बेठिकको पहिचान गर्न सक्दैन। हामीले देखिरहेका छौँ प्रिय सज्जन, हाम्रो गाउँठाउँमा झगडा भएको होस्, दुई पक्षका बिचमा मारामार भएको होस्, त्यतिखेर तपाईँले गएर उनीहरूलाई सम्झाउन खोज्नुभयो भने तपाईँ स्वयंले पनि नराम्रो परिणाम भोग्नुपर्ने अवस्था सृजना हुन सक्दछ। उनीहरू दुवै तातेको अवस्थामा गएर हामीले उनीहरूलाई शान्त बनाउन खोज्यौँ भने हामीले त्यहाँ शान्त बनाउन सक्दैनौँ। या त उनीहरू दुवै शान्त भइसकेपछि हामीले गएर उनीहरूलाई सम्झाउनु पर्दछ प्रिय सज्जन। त्यसैले आवेग हाम्रो पहिचान होइन, हाम्रो सबैभन्दा ठुलो दुश्मन हो। हामीलाई दुःखमा पार्ने, त्यसपछि भाग्ने गैर जिम्मेवार पूर्ण शत्रु हो। त्यसैले जहिले पनि आवेगदेखि सावधान हुनुपर्दछ र विवेकको दास हुनुपर्दछ। प्रिय सज्जन, हाम्रो जीवन नै दासताको जीवन हो। हामी कसै न कसैको दास नभइकन सुखै छैन। हाम्रो जीवन नै दासको जीवन हो। तर कसको दास त भन्दा विवेकको दास प्रिय सज्जन। आवेगको दास होइन, रिसको दास होइन, क्रोध र आक्रोशको दास होइन, हामी हाम्रो बुद्धिको दास हुनु छ, हाम्रो ज्ञान र विवेकको दास हुनु छ। र सम्झनु पर्ने कुरा के छ त भन्दा प्रिय सज्जन, जो विवेकको दास भन्दछ ऊ संसारकै सबैभन्दा ठुलो मालिक भन्दछ। जो बुद्धि र ज्ञानको दास भन्दछ